0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। नेपाली कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेशका संसदीय दलका नेता मंगल बहादुर शाही गत श्रावण 12 गते कर्णाली प्रदेशका मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। सोमबारसम्म उहाँले मन्त्री परिषद विस्तार गर्न सक्नु भएको छैन। मुख्यमन्त्री नियुक्त भएको 22 दिनपछि उहाँले मन्त्री परिषद विस्तार नगरी प्रदेश सभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ। भदौ 3 गते आज कर्णाली प्रदेश सभामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै हुनुहुन्छ।
2: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार दिउँसो प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्रीमा नियुक्त भएको एक हप्ताभित्रै मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो। तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाहले साउन 28 गते पदबाट राजीनामा दिएपछि साउन 29 गते भट्ट संविधानको धारा 168 को उपधारा 2 बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।
1: नेकपा एमाले बागमती प्रदेश संसदीय दलमा उत्पन्न विवादमा संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै राख्ने गरी सहमति बनेको छ। हेटौडामा मंगलबार बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई संसदीय दलको नेताबाट नहटाउने र प्रदेश सभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेको हो। यसअघि संसदीय दलका नेता थपलियालाई संसदीय दलको नेताबाट हटाउन थपलिया विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो।
2: नेपाली कंग्रेसले 16 देखि 19 असोजमा पार्टीको 15 महाधिवेशन गर्ने गरी प्रक्रिया अगाडि बढ़ाएको छ। 77 जिल्लामा अधिवेशन गराउन कंग्रेसले 85 निर्वाचन अधिकृतलाई मंगलबारदेखि परिचालन गरेको छ। पूर्व सभापति शेरबहादुर देउवाको समूह भने महाधिवेशन रोक्न अन्तर्कालीन आदेश माग्दै अदालत जाने तयारीमा लागेको छ।
1: अबदेखि संघीय सरकार अन्तर्गतका सबै कर्मचारीले हरेक 15 दिनमा तलब पाउने भएका छन्। हाल परीक्षणका रूपमा अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका कर्मचारीले मात्रै पाक्षिक रूपमा तलब पाइरहेकामा सरकारले यसलाई सबै राष्ट्र सेवक कर्मचारीमा विस्तार गरेको हो। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्ति भरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय सह तहसील कार्यालयलाई संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई हरेक महिनाको 15 दिन पूरा भएपछिमा तलब तथा भुक्तानी उपलब्ध गराउन पत्र लेखेको छ।
2: काठमाडौँको व्यस्त बजार खिचा पोखरीमा बिहानै मासु किन्न पुग्नुभएकी गृहिणी सविता श्रेष्ठको मनमा एउटै जिज्ञासा उठ्छ। मैले किनिरहेको मासु स्वस्थ पशुको हो कि होइन? यो स्वच्छ र सुरक्षित तरिकाले तयार गरिएको हो कि होइन? श्रेष्ठको जस्तै हरेक दिन मासु उपभोग गर्ने उपभोक्ताले यस्ता प्रश्नको स्पष्ट उत्तर पाउन सकेका थिएनन्। वर्षौंदेखि उपभोक्ताले दैनिक उपभोग गर्ने मासुको गुणस्तरबारे निश्चित जानकारी नपाइकन नै उपभोग गर्दै आएका थिए। आफूले खाने मासु रोगी पशुको हो कि स्वस्थ, बध प्रक्रिया वैज्ञानिक र स्वच्छ ढंगले गरिएको छ कि छैन भन्ने विषय उपभोक्ताको पहुँच बाहिर थियो। यद्यपि सरकारले यसलाई व्यवस्थित गर्न 2 दशक अघि नै पशु वधशाला र मासु जाँच ऐन 2055 ल्याएको थियो। त्यसको प्रभावकारी कार्यान्वयन हुन भने सकेको थिएन।
1: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबै विद्युतीय व्यापार ई कमर्स व्यवसायीलाई अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ। विभागले प्रचलित कानून बमोजिम प्रक्रिया पूरा गरेर विभागको पोर्टलमा आफ्नो व्यवसाय सूचीकृत गराउन निर्देशन दिएको हो। विद्युतीय व्यापार ई कमर्स ऐन 2081 तथा विद्युतीय व्यापार ई कमर्स निर्देशिका 2082 कार्यान्वयनमा आइसकेको सन्दर्भमा विभागले पुनः ताकेता गरेको हो।
2: पछिल्लो 5 वर्षमा 2 खर्ब 38 अर्ब रूपियाँ बराबर बीमाङ्कको कृषि बीमा भएको छ। यो आर्थिक वर्ष 2078-79 गत आर्थिक वर्षसम्मको कृषि बीमाको तथ्याङ्क हो।
1: अब शेयर बजार नेप्से परिसूचक घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। गत शुक्रबार 7.37 अंकले घटेको नेप्से सोमबार 2.01 अंक र मंगलबार 19.34 अंकले घटेको हो। त्यसअघिका 3 कारोबार दिन भने नेप्से निरन्तर बढ़ेको थियो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। युरोपमा बढ्दो विषम मौसमी घटनाका कारण हाल भइरहेको क्षतिको खर्च अन्तत युरोपेली देशका सरकार र सार्वजनिक कोषमै पर्ने देखिएको छ। जलवायु जन्य यस्ता क्षतिको ठूलो हिस्साको बीमा नभएको वर्तमान अवस्थामा र तत्काल ठोस कदम नचालिँदा यस्तो परिदृश्य देखिएको हो। यस वर्ष दक्षिण पश्चिम युरोपमा लागेको डढेलो सन् 2024 स्पेन र सन् 2021 जर्मनी तथा उसका छिमेकी देशमा आएको ठूलो बाढ़ीले जलवायु परिवर्तनबाट हुने क्षतिले युरोपको वित्तीय समस्यालाई थप चर्काएको देखिएको छ।
4: अब खेल र खेलाड़ीका खबर। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो कीर्तिमानी खेल जीवनको यो अन्तिम वर्ष हुन सक्ने संकेत गर्नुभएको छ। 41 वर्षीय रोनाल्डोलाई फुटबल इतिहासकै महान खेलाड़ीहरूमध्ये एक मानिन्छ, जसले आफ्नो करियरमा 5 बालोन डी ओर अवार्ड जित्नुका साथै थुप्रै प्रमुख उपाधि र कीर्तिमानहरू बनाउनु भएको छ।
3: अब विचार विश्लेषणको पालो। डाक्टर शोभाकर पराजुलीले कंग्रेसको सत्ता समीकरण शीर्षकमा लेख्नुभएको विचार नागरिक दैनिकले छापेको छ। नेपालको वर्तमान राजनैतिक वातावरणमा कांग्रेसका नेताहरूले आफ्नै आन्तरिक विवादलाई राष्ट्रिय निराशाको अर्को कारण बन्न दिनुहुँदैन। उनीहरू एउटै मंचमा उभिएर भन्न सक्नुपर्छ, हामीबीच मतभेद छन् तर लोकतन्त्र प्रतिको प्रतिबद्धतामा मतभेद छैन। हामीबीच नेतृत्वको प्रतिस्पर्धा छ तर राष्ट्रको भविष्य मा प्रतिस्पर्धा छैन। हामी पार्टीभित्र चुनाव लड्छौं तर पार्टीलाई कमजोर बनाएर होइन। वरिष्ठताको सम्मान हुनेछ, पुस्तान्तरणको अधिकार सुरक्षित हुनेछ र कंग्रेस व्यक्तिको इच्छाले होइन, विधान र संस्थागत प्रक्रियाले चल्नेछ। यस्तो सन्देश राजनैतिक रूपमा अत्यन्त शक्तिशाली हुनेछ, किनकि यसले कार्यकर्तालाई मात्र होइन देशलाई पनि एउटा संकेत दिनेछ। कंग्रेस आफ्नो आन्तरिक संकट लोकतान्त्रिक ढंगले समाधान गर्न सक्षम छ।
4: विदेशबाट आए भोटिङ किन कसरी र कहिले शीर्षकमा कान्तिपुरमा यो विचार छापिएको छ र यो विचार संजय खनाल र ऋषभ कर्णले लेख्नु भएको हो। चरणबद्ध कार्यान्वयनको प्रक्रियामा विश्वव्यापी सञ्जाल भएका गैर आवासीय नेपाली संघ एनआरएनए, नेपाल पत्रकार महासंघ जस्ता संस्थाहरूको निर्वाचनमा प्रयोग गर्ने, आगामी स्थानीय निर्वाचनका केही निर्वाचन क्षेत्रमा पायलट परियोजना सञ्चालन गर्ने तथा उपनिर्वाचनहरूमा प्रयोग गर्ने जस्ता कदमहरू चाल्न सकिन्छ। यसले विश्वास बढ़ाउन र प्रणालीमा रहेका महत्वपूर्ण कमी कमजोरीहरू परिचालन गर्न मद्दत गर्नेछ। झण्डै 4 वर्षपछिको अर्को निर्वाचनमा यसको पूर्ण कार्यान्वयन गर्ने ठोस लक्ष्य अहिले नै राख्नुपर्छ, किनकि यो सम्भव छ। मतदानको अनुमति, मतपत्रका ढाँचा, समावेशिता अनुरूपका फेरबदल, गणना र परिणाम घोषणाका विधि घरेलू कानून अनुरूप हुनुपर्छ। नेपालको चुनावी डेटा देशको आफ्नै नियन्त्रणमा रहनुपर्छ। कुनै पनि बाहिरी कम्पनी वा विदेशी प्रणालीले यसमा शक्ति राख्न नहुने यस प्रणालीको न्यूनतम शर्त हो। त्यत्तिकै अहम कुरा यस प्रणालीलाई कुनै पनि देश वा कम्पनीको एकल आपूर्तिकर्तामा निर्भर हुने गरी छोड्न नहुनु हो। डेटा कहाँ राख्ने, त्यसको पहुँच कहाँ कहाँसम्म पुग्ने र त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने सबै विषय देशभित्रै निर्णय गर्नुपर्छ। नेपालले यसको पूर्वाभ्यास विश्वव्यापी सञ्जाल भएका गैर आवासीय नेपाली संघ, नेपाल पत्रकार महासंघ जस्ता संस्था मार्फत गर्न सक्छ। स्वतन्त्र प्राज्ञिक निकायका रूपमा विश्वविद्यालयहरूलाई त्यस क्रममा प्रणाली जाँच र मूल्याङ्कनको भूमिका दिन सकिन्छ।
3: हिमालय टाइम्सले एकताको पुनर्जागरण आवश्यक शीर्षकको कपिल अर्यालले लेख्नु भएको विचार छापेको छ। सामूहिक र राजनैतिक सद्भावमा बाँचेको नेपाली समाजलाई विखण्डनतर्फ लैजान अनेकौं राष्ट्रिय अन्तर्राष्ट्रिय प्रकारका प्रयास भइरहेका छन्। यी घटनाक्रमबाट अति चनाखो भई आन्तरिक एकता बलियो बनाउन जरूरी छ। डलर र भारूमा रमाइरहेका ती कथित बुद्धिजीवी, प्राज्ञिक विश्लेषक, नेता, कर्मचारी, संचारकर्मी, प्रोफेसर, न्यायकर्मी, इन्टेलिजेन्स लगायतको निगरानी र उनीहरूलाई जवाफदेही शासनमा ल्याउँदै विदेशीको मतियार हुनबाट जोगाउँदै राष्ट्र निर्माणको महाअभियानमा र सत्कर्मको मार्गमा ल्याउन सरकारले सतर्कताका साथ आफ्ना रणनीतिक योजनाहरू अघि सार्यो भने मात्र देश सुरक्षित रहन सक्छ। विगतमा हामीले आर्जन गरेको राष्ट्रिय स्वाभिमान पुनः आर्जिने अभिलाषा बोकेर राष्ट्रिय एकताको एकद्वार रणनीतिमा उभिन सक्नु नै नेपाल राष्ट्रको जय हुनेछ।
4: अस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: हजुरको रेडियो 102.1 मेगा।
6: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
6: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
8: QAA प्राप्त वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
9: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
8: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841525957।
5: अहिले बिहानको 6 बजे
10: हजुरको रेडियो

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 3 गते बुधबार, अगस्त 19 तारीक सन 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको सप्तमी तिथि, तुलसीदास जयन्ती, राष्ट्रिय सूचना दिवस, विश्व फोटोग्राफी दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: अब काठमाडौँ उपत्यका सहित देशभर आफू खुशी मासु पसल खोल्न नपाइने, वन उजाड्ने र अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुँदै, खोलाले बगाउँदा एक बालिकाको मृत्यु, बेपत्ता दुईको खोजी कार्य जारी।
1: स्थानीय तहको चुनावको माहौल बनाउँदै दलहरू पुराना दल आन्तरिक किचोलोमा उम्मेद्वार खोज्न रासुपा अघि, कांग्रेसले महाधिवेशन समयमै सम्पन्न गर्न विधान संशोधन गर्दै, सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने।
0: मा ट्रान्सफर्मर चोरी बढ्दै, किसान र सर्वसाधारण मारमा, गौरवको पाँच सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य, पोखरा र गौतम बुद्ध विमानस्थलबाट उडान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण।
1: विश्वका 10 मध्ये 4 स्वास्थ्य संस्थाले मात्रै सरसफाई मापदण्ड पूरा गर्ने गरेको अधीन सार्वजनिक, प्यालेस्टाइनी नागरिकको सुरक्षाका लागि संयुक्त राष्ट्र संघको आह्वान, युक्रेनमा रूसी रकेट आक्रमणले 10 जनाको मृत्यु।
0: र नेपालमा अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना हुने, विद्यालयमा कराते विकासका लागि विद्यालय खेलकुद महासंघ र कराते महासंघ बीच सहमति, नेपालको आयोजनामा इटालीमा सिटी T20 क्रिकेट लागू हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, काठमाडौँ उपत्यका सहित देशभर अब आफू खुशी मासु पसल खोल्न नपाइने प्रसंग।
1: काठमाडौँ उपत्यकामा अब जथाभावी मासु पसल खोल्न नपाइने भएको छ। सरकारले पशु वधशाला तथा मासु जाँच ऐन 2055 लागू गर्ने तयारी गर्दै राजपत्रमा सूचना प्रकाशित गरेको छ। सूचना अनुसार 2083 मंगसिर 1 गतेदेखि काठमाडौँ उपत्यकाका तीनै जिल्लामा ऐन लागू हुनेछ। यसै गरी 2083 माघ 1 गतेदेखि देशभरका नगरपालिका र 2084 साउन 1 गतेदेखि नेपालभर ऐन कार्यान्वयनमा ल्याइनेछ। ऐन लागू भएपछि पशु वध मासु परीक्षण र बिक्री वितरण निश्चित मापदण्ड अनुसार गर्नुपर्नेछ। यसै संघ अनुमति र मापदण्ड बिनै आफू खुशी मासु पसल सञ्चालन गर्ने व्यवस्था अन्त्य हुने कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोतनाथ गौतमले सीआईएनसँग बताउनुभयो।
3: हरेक प्रदेशहरूमा सकेसम्म धेरै सबै प्रदेशमा पुग्ने गरी हामीले मासु जाँच ऐन अब कार्यान्वयन हुँदैछ भनेर यो मङ्सिरदेखि चाहिँ कार्यान्वयनमा जान्छ काठमाडौँ उपत्यकामा र यो बागमती प्रदेशमा चाहिँ हामी छिट्टै नै सबै पक्षलाई समेट्ने गरी व्यापक रूपमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ। मन्त्रालय आफै पनि छ, केही जटिलताहरू छन् तर कार्यान्वयन गर्न त्यति जटिल होला जस्तो मलाई लाग्दैन, हामी कार्यान्वयन गर्न सक्छौँ भन्ने नै।
4: अब ओल्लो कोठामा को बसिरहेछ पल्लो कोठामा थाहा हुँदैन, काठमाडौँ भनेको त्यस्तो ठाउँ होइन। अब ओल्लो कोठामा मासु पसल बेसी राखेको अलि दुई घर पछि उतापट्टि थाहा हुँदैन, सरकारले कसरी थाहा पाउँछ त यो विषय? अब
3: हेर्नुहोस्, यो कानुनमा हामीले पहिलेदेखि नै धेरै कुरा व्यवस्था छ गरेको छ। मासु पसल पहिलो कुरा स्थानीय तहमा दर्ता हुनुपर्छ, त्यो मासु पसल दर्ता गर्नको लागि निवेदन दिनुपर्छ, त्यो निवेदन दिइसकेपछि त्यहाँको पशु सेवा शाखामा भएको के भन्छ प्राविधिकले हेर्छ र त्यो अनि त्यतिले मात्रै पुगेन, वधस्थलका लागि चाहिँ के भन्छ पालिकाले सिफारिस गरेर हेरेर के भन्छ प्रदेश सरकारको जिल्ला स्थित पशु सेवा हेर्ने कार्यालयमा उसले त्यो निवेदन पठाउँछ, उसले आएर हेर्छ मापदण्ड अनुसार पुगेको छ कि छैन, अनि मात्रै त्यो मासु पसल वधस्थल वधशाला त्यो चाहिँ दर्ता हुन्छ। अनि अब अहिले जस्तो के भन्छ
4: मलाई
3: खोल्न मन लाग्यो मैले
4: खोलौँ भनेर सजिलैसँग खोल्न पाउने अवस्था भएन,
3: व्यवसाय गर्ने भएपछि व्यवसाय कहाँ दर्ता हुनुपर्ने हो, उसले भ्याटमा दर्ता गर्नु हुनुपर्ने हो, प्यान नम्बर लिनुपर्ने, त्यो काम त व्यवसायले पनि गर्नु पर्यो नि त।
0: स्थानीय तहको निर्वाचन आउन अझै केही समय बाँकी रहे पनि राजनीतिक दलहरूबीच चुनावी तयारीको संकेत देखिन थालेको छ। पुराना दलहरू आन्तरिक विवाद मिलाउन व्यस्त रहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भने उम्मेद्वार छनौट प्रक्रियामै अघि बढ़ेको छ। रासोपाले स्थानीय तहका विभिन्न पदका लागि आवेदन दिन क्याण्डिडेट क्लब शुरू गरेको छ। पार्टीले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यका लागि इच्छुक व्यक्तिबाट आवेदन माग गरेको छ। उम्मेद्वार बन्न चाहनेले शैक्षिक योग्यता, आर्थिक अवस्था, कानूनी विवाद, डिजिटल अपराध र चारित्रिक अवस्था लगायत विवरण खुलाउनु पर्ने व्यवस्था गरिएको छ। आवेदनपछि लिडरशिप एकाडेमी मार्फत उम्मेद्वारको क्षमता र राजनैतिक संस्कारको मूल्यांकन गरिने पार्टीको तयारी रहेको छ। यता नेपाली कांग्रेस र एमालेभित्र नेतृत्व र संगठन सम्बन्धी विवाद चलिरहेकै छ। नेकपा वाम तालमेलको सम्भावना खोजिरहेको छ भने मधेसवादी तथा पहिचानवादी दलहरू मोर्चाबन्दी गरेर चुनावमा जाने तयारीमा देखिएका छन्। यसरी पुराना दल आन्तरिक समीकरण मिलाउन केन्द्रित भइरहेका बेला रासोपाले भने उम्मेद्वार पहिले चुनावी अभियान पछिको रणनीति अपनाएको देखिन्छ।
1: नेपाली कांग्रेसले आगामी 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नका लागि विधानको प्रावधानलाई निलम्बन गरेको छ। पार्टी केन्द्रीय कार्य समितिको बैठकले विशेष परिस्थितिले विधानमा रहेको केही प्रावधान जटिलता हटाउने निर्णय गरेको हो। बैठकले महाधिवेशनको प्रक्रियालाई सहज बनाउन विधानको धारा 35(2)(घ)लाई निलम्बन गर्ने निर्णय गरेको छ। कांग्रेसले आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।
0: मकवानपुरको हेटौडा उपमहानगरपालिका 19 वासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। एक बालिका भने खोलाबाट सकुशल निस्कन सफल भएको प्रहरीले जनाएको छ। हिजो साँझ विद्यालयबाट घर फर्किने क्रममा लप्चका तर्न खोज्दा चार बालिकालाई खोलाले बगाएको थियो। खोलाले बगाएकी 8 वर्षीय रोशनी स्याङटान करिब 500 मिटर तल रूखको जरामा अड्किएको अवस्थामा भेटिएकी थिइन्। स्याङटाङलाई हेटौडा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै 11 वर्षीय सुमित्रा भोलन र 12 वर्षीय विनिता भोलन अझै बेपत्ता छन्। उनीहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ। 23 वर्षीय सीमा भोलन भने खोलाबाट आफै बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ। सामान्य चोट लागेकी सीमालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
1: वन क्षेत्र उजाडेर अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुने भएको छ। डिभिजन वन कार्यालय महोत्तरीले सागरनाथ वन विकास परियोजनाको 2 नम्बर प्लटमा रूख काट्ने तथा रूख फेदमा विषादी प्रयोग गरी सुकाउने विरूद्ध कार्यवाही प्रक्रिया अघि बढ़ाउने भएको हो। वन कार्यालयका अनुसार अनुसन्धानका क्रममा 195 वटा टिक जातका रूख काटिएको र केही रूखको जरामा विषादी प्रयोग गरिएको पाइएको छ। वरिष्ठ वन अधिकृत अजय मिश्रका अनुसार घटनामा संलग्न वन माफियाको पहिचानका लागि अनुसन्धान पनि शुरू भएको बताइएको हो।
0: मध्य प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढ़दै गएपछि किसान, खानेपानी उपभोक्ता र विद्युत प्राधिकरण समस्यामा परेका छन्। पछिल्लो समय विशेष गरी सिंचाई र खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरको निशानामा पर्न थालेका छन्। मध्य प्रदेश प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 मात्रै 33 वटा ट्रान्सफर्मर चोरी भएका छन्। पछिल्ला 5 वर्षमा भने प्रदेशभर 101 वटा ट्रान्सफर्मर चोरी भएको तथ्याङ्क रहेको छ। गत आर्थिक वर्ष सबैभन्दा बढ़ी महोत्तरीमा 11 वटा ट्रान्सफर्मर चोरी भएका थिए। ट्रान्सफर्मर चोरी हुँदा सिंचाई प्रभावित भएर किसानलाई धान बाली जोगाउन समस्या भएको छ। त्यस्तै खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरी हुँदा कतिपय ठाउँमा सर्वसाधारण खानेपानीबाट समेत वञ्चित भएका छन्। प्रहरीले ट्रान्सफर्मर चोरीमा गिरोह नै सक्रिय रहेको हुन सक्ने भन्दै अनुसन्धान र निगरानी बढ़ाएको जनाएको छ। प्राधिकरणले पनि ट्रान्सफर्मर जडान भएका क्षेत्रका स्थानीयलाई निगरानी र सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धान गोड्ने बेला मल व्यवस्थापनमा किसानले के ध्यान दिने?
5: बोट बिरुवाको लागि उपयुक्त बनाउँछन् है, त्यसै कारणले तिनीहरूको धेरै ठूलो फाइदा हो, तर रासायनिक मलको विकल्प हुँदैन।
0: गौरवको 5 सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य। पोखरा र गौतम बुद्ध विमानस्थलबाट उडान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाई तथा दिदीबहिनीहरू,
6: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
1: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ
6: स्वतन्त्र उजुरी संयन्त्र IRM, हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
1: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
6: IRM.greenclimate.fund मा विस्तृत जानकारी लिन सक्नुहुनेछ।
7: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एसएन द्वारा जारी सन्देश।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
0: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
7: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा सम्भावनाको कर्णाली, अभावमा नागरिक शीर्षकमा कृष्ण प्रसाद गौतमले सुकेतबाट लेख्नु भएको खबर प्रकाशित छ भने सिरामा प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको निष्कर्ष कार्यवाहीको सिफारिश शीर्षकमा गौरव पोखरेलले खबर लेख्नु भएको छ। भित्रपृष्ठमा कांग्रेस संस्थापनले अघि बढ़ायो 15 महाधिवेशन सक्रियता, 77 जिल्लामा 85 निर्वाचन अधिकृत परिचालन शीर्षकमा पनि खबर छ। महाधिवेशनका लागि सभापति गगन थापाको संयोजकत्वमा केन्द्रीय व्यवस्थापन समिति गठन, मुख्य राजनीतिक प्रस्ताव थापाले पेश गर्ने र अन्य प्रस्तावका लागि पनि तोकिएको जिम्मेवारी अघि बढ़ाइएको खबर कुलचन्द्र न्यूपानेले लेख्नु भएको छ। यता किन चल्यो एमालेमा आवारा अभियान शीर्षकमा गंगा विष्टले खबर लेख्नु भएको छ। नीति र नेतृत्व पुनर्गठनको प्रस्ताव राख्ने नेता तथा कार्यकर्तालाई एमाले अध्यक्ष ओलीले आवारा र उडनठेउला भनेपछि पार्टीभित्रै विरोध। एमाले बौद्धिक परिषदको पुनर्जागरण अभियानका नेता कार्यकर्ताले शुरू गरे आवारा अभियान शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा नेपालका लागि भारतमा किन चल्दैन क्यूआर शीर्षकको खबर छ भने पाँच वर्षमा दुई खर्ब अड़तीस अर्बको कृषि बीमा बाली बीमामा न्यून आकर्षण शीर्षकमा खबर छ। त्यस्तै नागरिकको पहिलो पृष्ठमा पश्चिम सेती जल विद्युत परियोजना चार दशकदेखि अध्ययनमै सीमित शीर्षकमा दिल बहादुर छत्यालले खबर लेख्नु भएको छ भने गौरवका सिंचाई योजना पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने योजनाको खबर प्रकाशित छ। सरकारले लगभग चार दशक अघि नै शुरू भएका राष्ट्रिय गौरवका पाँच आयोजना दुईदेखि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। तीमध्ये बबई सिंचाई र भेरी बबई सिंचाई आयोजनाको काम अगाडि आगामी दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ।
0: नयाँ पत्रिका दैनिकमा सवा 26 अर्ब ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकै आमदानीबाट ऋण तिर्ने सम्झौता उडान नभएपछि केन्द्रीय कोषबाट तिर्दै प्राधिकरण शीर्षकमा ज्ञानेन्द्र भूलले लेख्नु भएको खबर छापिएको छ। चिनिया बैंकलाई पोखरा विमानस्थलको झण्डै 16 अर्ब र एडीबीलाई गौतम बुद्धको सवा 4 अर्ब ऋण तिर्न बाँकी रहेको खबरमा उल्लेख छ। भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सवा 26 अर्ब ऋण लिँदा नै सम्झौतामा उल्लेख थियो विमानस्थलहरू नै कमाएर ऋण तिर्ने, तर उद्घाटन भएको चार वर्ष भइसक्दा पनि नियमित उडान नभएपछि आमदानी गर्न नसकेका दुवै विमानस्थलको ऋणको किस्ता नागरिक उड्डयन प्राधिकरणले आफ्नो कोषबाट तिरिरहेको छ, जबकि प्राधिकरणको कोष पनि विभिन्न विमानस्थलबाट हुने आमदानीले मात्रै होइन सरकारबाट पाउने बजेट र सरकारसँग ऋण लिएर चलेको खबरमा उल्लेख रहेको छ। रेडक्रसको गोदामका लागि जग्गा खरिदमा 1 करोड़ ठगी, पूर्व अध्यक्ष संजीव थापा सहित पाँचजना पक्राउ शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ भने नेपाली दूतावासका छैनन् भवन, वार्षिक 1 अर्ब 39 करोड़ भाड़ामै खर्च शीर्षकमा अर्को खबर समेत छापिएको छ। विभिन्न देशमा नेपाली दूतावास र महावाणिज्य दूतावास गरी 44 कूटनीतिक नियोग, तीमध्ये 33 को भवन तथा कर्मचारी आवास भाड़ामा परराष्ट्र मन्त्रालयको कुल बजेटको करिब 17% भाड़ा तिर्नमै खर्च हुने गरेको खबरमा उल्लेख रहेको छ। गोर्खापत्रको पहिलो पृष्ठमा तीन देशमा राजदूतावास भवन बन्दै शीर्षकमा खबर छापिएको छ। प्रतिनिधि सभामा एकैपटक चार विभागीय मन्त्रालयसँग सम्बन्धित विषयमा विभागीय मन्त्री र सांसदबीच प्रश्नोत्तर भएको छ। सभामा हिजो परराष्ट्र, ऊर्जा, कृषि र पर्यटन मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्नोत्तर भएको हो। चालू अधिवेशनमा दर्ता भएका नेपाली कांग्रेसका सांसद द्वैवासना थापा र निष्कल राईका प्रश्नमा सभाको प्रश्नोत्तर भएको थियो। यसअघि दुई विभागीय मन्त्रीसँग सभामा प्रश्नोत्तर भएको समेत खबरमा उल्लेख रहेको छ। त्यसै गरी राहदानी विधेयक संशोधन प्रक्रियाका लागि स्वीकृति शीर्षकमा अर्को खबर छ भने बढ़्यो घटना, घट्यो मानवीय क्षति, मौसमी विपदसँग सम्बन्धित समाचार रहेको छ। ईश्वर चन्द्र झाले काठमाण्डुबाट लेख्नु भएको यो खबरमा मनसून प्रवेश गरे ता गत वर्षको तुलनामा विपदका घटना बढ़े पनि मानवीय क्षति भने कम रहेको उल्लेख रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पूर्व सूचना प्रणालीको प्रभावकारी उपयोग, बाढ़ी पहिरो जाने सम्भावित क्षेत्रमा राति राजमार्ग बन्द गर्ने निर्णय र प्रविधिको प्रयोगले मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुगेको हो। विपद प्राधिकरणका अनुसार नेपालमा मनसून प्रवेश गरेता 59 दिनमा 1373 वटा घटना भएका छन्, जसमा 67 जनाको मृत्यु भएको छ। गत वर्ष सोही अवधिमा 571 वटा विपदका घटना दर्ता भएको 43 जनाको मृत्यु भएको थियो। प्राधिकरणका सहसचिव प्रदीप कोइरालाले विपदका घटनाका आधारमा मृतकको संख्या करिब 7.5% रहेकोमा यस वर्ष करिब 5% रहेको बताउनुभयो। मनसून बाहिरिन अझै 15 दिन समय बाँकी रहेको छ। मूत्राशयबाट निकालियो 3.1 किलोको पत्थरी, यो पहिलो पटक रहेको घटना शीर्षकमा खबर छापिएको छ भने थापालाई मुख्यमन्त्री बनाउने एमालेमा सहमति शीर्षकमा अर्को खबर छापिएको छ। भित्री पृष्ठमा छापिएको यो खबरमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलमा उत्पन्न विवादमा संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै राख्ने गरी सहमति बनेको छ। हेटौडामा हिजो बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई संसदीय दलको नेताबाट नहटाउने र प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेको हो। त्यस्तै धार्मिक पर्यटनको गन्तव्य बन्दै लटरमेश्वर शीर्षकमा हेटौडाबाट छापिएको खबर रहेको छ भने मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने शीर्षकमा भित्री पृष्ठमा धनगढ़ीबाट छापिएको खबर छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज दिउँसो प्रदेश सभामा विश्वासको मत लिने तय भएको खबरमा उल्लेख रहेको छ। डिजिटलाइज हुन सकेन सामाजिक परीक्षण प्रतिवेदनमा अमरगढ़ीबाट छापिएको खबर छ भने लिलाम बिक्री नगरिदा सर्दै काठ शीर्षकमा बेलौरी कञ्चनपुरबाट लेखिएको खबर समेत छापिएको छ। घोडाघोडी ताल संरक्षणमा चुनौती शीर्षकमा अर्को खबर पनि रहेको छ। त्यसै गरी वर्षा र पहिरोले छ राष्ट्रिय मार्ग ठप्प शीर्षकमा अर्को खबर छापिएको छ। कारोबारको पहिलो पृष्ठमा छापिएको यो खबरमा देशभर भइरहेको अविरल वर्षा र त्यसपछिको पहिरोले देशका विभिन्न भागमा यातायात सेवा प्रभावित भएका छन्। सड़क विभागको नेभिगेट प्रणालीले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशको 18 मुख्य राष्ट्रिय राजमार्ग मध्ये 6 पूर्ण रूपमा अवरूद्ध भएका छन्।
1: साझा खबरमा अब विदेशका खबर। विश्वका 10 मध्ये 4 स्वास्थ्य सेवा संस्थाले मात्रै बिरामी तथा स्वास्थ्य कर्मीका लागि आवश्यक आधारभूत सरसफाई मापदण्ड पूरा गरेको एक अध्ययनले देखाएको छ। संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठन र युनिसेफले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वका 11% स्वास्थ्य संस्थामा सरसफाई सेवा नै उपलब्ध नभएको अध्ययन सार्वजनिक भएको हो। संयुक्त राष्ट्रसंघले इजरायल पालिस्तान द्वन्दका क्रममा पालिस्तानी नागरिकको सुरक्षा, घर तथा सम्पत्तिको संरक्षण र अत्यावश्यक सेवामा उनीहरूको पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ। वेस्ट ब्याङ्कमा बढ़दो तनाव तथा आक्रमण र गाजापट्टीमा जारी इजरायली हवाई आक्रमण गोलाबारी बीच राष्ट्रसंघले नागरिकको अवस्थाप्रति चिन्ता व्यक्त गरेको हो र उत्तर पूर्वी युक्रेनको कार्भिव क्षेत्रमा रूसी सेनाले गरेको रकेट हमलामा कम्तीमा 10 मृत्यु भएको छ भने 17 घाइते भएका छन्। पछिल्ला महिनामा नागरिकको मृत्यु बढ़ेपछि युक्रेनले कड़ा प्रतिकार गर्ने चेतावनी गरेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल स्क्वास एण्ड ऱ्याकेट संघको आयोजनामा पीएसए नेपाल सैटेलाइट स्क्वास प्रतियोगिता हुने भएको छ। नेपालमा पहिलो पटक हुन लागेको ऱ्याकिङ प्रतियोगिता 4 ललितपुरको सातदोबाटमा हुनेछ। प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया र बेलायतबाट 16 पुरूष खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको ड्र साइज 8, 16 र 32 खेलाड़ीको हुने प्रावधान रहे पनि पहिलो संस्करणमा 16 खेलाड़ीलाई मात्र सहभागी गराउन लागिएको संघले जनाएको छ। नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल कराते महासंघ बीच सम्झौता भएको छ। सम्झौतामा विद्यालय स्तरमा कराँतेको प्रवर्धन, विकास र विस्तार तथा अन्तर्राष्ट्रिय स्कूल स्पोर्ट्स फेडरेशनका प्रतियोगिताहरूमा यसको सहभागितालाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लीग ईपीएलका संस्थापक आमिर अख्तरको पहलमा इटालीमा सिटी बेस्ट फ्रेन्चाइज टी20 क्रिकेट लीग आयोजना हुने भएको छ। इटालियन क्रिकेट फेडरेशनको आधिकारिक समर्थनमा इटालिया टी20को पहिलो संस्करण आउँदो नोभेम्बर 7 15 रोममा आयोजना हुने भएको छ र अभ्यास खेलमा नेपालको जीत भएको छ। एसीसी प्रिमियर कपको तयारी स्वरूप खेलिएको पहिलो अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हराएको छ। मलेसियामा हुने प्रिमियर कपको तयारीका लागि नेपाली टीम अहिले भारतमा रहेको छ।
1: बाली र माटो अनुसार मलको सही मात्रा निर्धारण कसरी गर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेकको वाइफाई 6 राउटर नाम ए घामने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब धान बालीमा मल हाल्ने कुरा। अहिले किसानको खेतमा धान गोड्ने बेला छ। किसानले बाली र माटो अनुसार मलको सही मात्रा निर्धारण गर्न सके धान राम्रो उत्पादन हुने कृषि वैज्ञानिकहरू बताउँछन्। जैविक र रासायनिक मलको सन्तुलित प्रयोगले माटोको उर्वरा शक्ति समेत जोगाउने उनीहरूको भनाइ छ। मलको मात्रा र प्रयोगलाई किसानले कसरी ध्यान दिने यस बारेमा हामीले राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहासँग कुराकानी गरेका छौं।
5: मलहरू राखिदिनुहुन्छ भने पछि गएर बोट बिरुवाको वृद्धि विकास हुनको लागि धेरै ठूलो सहयोग हुन्छ, उत्पादन बढ्छ। मल राख्नु भएन भने उत्पादन सत्तै घट्छ।
0: त्यो रासायनिक मलको सट्टामा प्राङ्गारिक मल हुन्छ नि, हामीले गोबर मल अथवा कुखुराको सुली मल अथवा अरू कुनै पनि मल प्रयोग गरेर चाहिँ बाली राम्रोसँग उत्पादन गर्न सक्छौ कि सक्दैनौ अहिलेको अवस्थामा?
5: अहिलेको अवस्थामा हेर्नुहोस्, जस्तै प्राङ्गारिक मलहरू भन्नुभयो, विभिन्न मलहरूको नाम भन्नुभयो, तिनीहरूमा यो नाइट्रोजनको मात्रा एकदम थोरै हुन्छन्, 1.5% टू पोइन्ट 2.5% हुन्छन्। त्यसै गरी अरू त हुन्छन् नै, जस्तै डिएपी पोटास, तिनीहरू पनि के भन्छ फस्फोरस पोटासको मात्रा पनि कम हुन्छन्। बोट बिरुवालाई जति चाहिएको हो, बोट बिरुवालाई मानौ न 1 केजी चाहिएको हो, तिनीहरूले कति दिन्छन्? ग्राममा दिन्छन्। कम भएपछि बोट बिरुवाको जुन किसिमले वृद्धि विकास र जुन किसिमले उत्पादन हुनुपर्ने हो, उत्पादक त हुनुपर्ने हो, त्यो हुँदैन, त्यो घट्न जान्छन्। ग्रीन रिभोल्युसनको मुख्य आधार नै त्यही हो, रासायनिक मल र भेराइटी, त्यो
0: दुईटा मिलाएर
5: प्रयोग हुँदाखेरि ग्रीन रिभोल्युसन हुन गयो।
0: माटो बिगार्छ भन्छन् नि त, फेरि
5: माटो सन्तुलित मात्रामा इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्ट भन्ने हामी गर्छौं, चाहिएको हो, बोट बिरुवालाई मानौ न 1 केजी चाहिएको हो, तिनीहरूले कति दिन्छन्? ग्राममा दिन्छन्। कम भएपछि बोट बिरुवाको जुन किसिमले वृद्धि विकास र जुन किसिमले उत्पादन हुनुपर्ने हो, उत्पादक त हुनुपर्ने

0: युरिया पोटास त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई झन् सस्टेनेबल बनाएर राख्छन्। हामीले डिएपी युरिया पोटास मात्र भन्दैनौँ, सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छौँ, 5 डोको 10 डोको राख्नलाई भनेको हुन्छौँ। यसरी गर्यो भने समस्या हुँदैन, तर किसानले के देखिएको छ भने एउटा मात्र रासायनिक मल हाल्ने, प्राङ्गारिक मल नहाल्ने। प्राङ्गारिक मल हालेन भने रासायनिक मल पनि त्यति जस्तो मात्रामा काम गर्नुपर्ने हो त्यस्तो किसिमले काम गर्दैन।
1: भनेपछि रासायनिक मल पनि हाल्नु पर्यो, प्राङ्गारिक मल यता गोबर मल पनि हाल्नु पर्यो,
0: किनभने कार्बन जति मात्र अर्ग्यानिक म्याटर जति माटोमा हुन्छन् त्यति नै रासायनिक मल राम्रोसँग काम गर्छन्। जसरी कार्बनको मात्रा घट्छन्, अर्ग्यानिक म्याटरको मात्रा घट्छन्, प्राङ्गारिक पदार्थको मात्रा चाहिँ यो माटोमा घट्छ, त्यसपछि रासायनिक मलले पनि सोचे जस्तो काम गर्दैन।
1: पछिल्लो समय चाहिँ रासायनिक मलको विकल्प बन्दै धैचा भनेर आउँछ कि, अनि कतिपय माटो विज्ञहरूले चाहिँ धैचा प्रयोग गर्नु राम्रो पनि हो, माटोलाई राम्रो गर्छ, तर यो रासायनिक मलकै सट्टामा काम गर्ने सक्ने सम्भावना चाहिँ कतिको छ धैचाले?
0: धैचाले के गर्छन् भने यहाँलाई विशेष गरी धान रोप्नुभन्दा पहिला अथवा जुनसुकै बाली लगाउनुभन्दा पहिला धैचा लगाउने, यो लामो समयदेखि हुँदै
1: परम्परागत अभ्यास पनि हो,
0: परम्परागत अभ्यास हो, यसले चाहिँ माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउँछ।
2: कृषि वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशुवासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: अब काठमाडौँ उपत्यका सहित देशभर आफू खुशी मासु पसल खोल्न नपाइने, वन उजाड्ने र अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुँदै, खोलाले बगाउँदा एक बालिकाको मृत्यु, बेपत्ता दुईको खोजी कार्य जारी।
2: स्थानीय तहको चुनावको माहौल बनाउँदै दलहरू पुराना दल आन्तरिक किचोलोमा उम्मेद्वार खोज्न रासपा अघि, कांग्रेसले महाधिवेशन समयमै सम्पन्न गर्न विधान संशोधन गर्दै, सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै,
1: मधेसमा ट्रान्सफर्मर चोरी बढ़दै, किसान र सर्वसाधारण मारमा, गौरवको 5 सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य, पोखरा र गौतम बुद्ध विमानस्थलबाट उडान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण,
2: विश्वका 10 मध्ये 4 स्वास्थ्य संस्थाले मात्रै सरसफाई मापदण्ड पूरा गर्ने गरेको अध्ययन, सार्वजनिक पालिस्तानी नागरिकको सुरक्षाका लागि संयुक्त राष्ट्रसंघको आह्वान, युक्रेनमा रूसी रकेट आक्रमणमा 10 जनाको मृत्यु,
1: र नेपालमा अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना हुने, विद्यालयमा कराते विकासका लागि विद्यालय खेलकुद महासंघ र कराते महासंघबीच सहमति, नेपालीको आयोजनामा इटालीमा T10 क्रिकेट लीग हुने।
2: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुनलाई लिएका छौं। यो कार्टुन मन्त्रीले हेलिकप्टर चढ़ेको विषयलाई व्यङ्ग्य गर्न खोजिएको छ। केही दिन अगाडि एकजना मन्त्रीलाई सामान्य स्वास्थ्य अवस्थामा केही गडबडी आएपछि हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याएको प्रसंग जोड्न खोजिएको छ। यो विषय हिजोको संसदमा पनि उठेको थियो। दुईजना व्यक्ति यहाँ कुराकानी गरिरहेको जस्तो देखाइएको छ, माथि हेलिकप्टर उडिरहेको जस्तो देखाइएको छ र बीचमा यस्तो लेखिएको छ, हामीलाई पखाला लाग्दा भट्टटटटट आवाज आउँथ्यो, मन्त्रीलाई रुगा।
1: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हावाहुरी चलेको बेला के गर्ने,
1: घरको झ्याल र ढोका बन्द गर्ने,
0: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
0: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
0: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने,
0: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
0: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
0: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
3: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो। तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
3: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ। मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
3: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
5: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
4: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
5: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्को उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
4: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पिटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने SBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरू बिरामीहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
5: सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
6: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
4: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
7: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
3: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 सम्पर्क गर्नुहोस्।
7: जिल्ला अस्पताल रामेछाप।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
8: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
2: के जिस्केकिने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
8: अहिले बिहानको 7 बजे।

0: हजुरको रेडियो 102.1 MHz।
1: डेंगी एडिस दाँतको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।
4: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
5: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
4: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
5: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलबंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
6: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो।
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोपाइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर, सम्पर्क नम्बर 9869-22-45-44,
8: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्चर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
2: घोचाई नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ.
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ.
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्. यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ. त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ.
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं.
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो. आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ.
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं.
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना.
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको

0: यात्रिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।

0: शिक्षा, सड़क, सिंचाई र कृषि, गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महतारको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जर गाउँपालिका वडा नम्बर 6 भएको सार्वजनिक सुनवाई कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामी सँगै रहनुहोला।
2: अब समग्र लगभग उठेका कुराहरू उपाधिले विश्वभरको लगभग किशोरहरूले राख्नुभएको थियो। म थोरै म आफूले केही गरेका कुराहरू थोरै राख्छु होइन। जस्तै अहिले गोलन्जर गाउँपालिकामा हामीले दिएको सेवाहरू भन्नेहरूमा थोरै सचिवजीले पनि आइरहेको, मलाई सन्तुष्ट लाग्छ। अन्य एउटा भन्दा कुनै पनि सेवा दिने भागमा हामीले कन्जुसै गरेको छ जस्तो लाग्दैन मलाई। चाहे वडामा दिने सुविधा रहोस्, चाहे टोलमा दिने सुविधा रहोस्, चाहे जिल्लामा गएर दिने सुविधा रहोस्, चाहे केन्द्रमा गएर दिने सुविधा रहोस्, हामी फोनको भरमा प्रत्येक व्यक्तिलाई हामीले दिएको छु जस्तो लाग्छ। होला केही साथीहरू, मैले कतै कतै गुनासो पनि सुनेको छु, वडा कसरी सिफारिस दिँदैन अरे भन्ने खालको कुरा सुनेको छु। हो, मैले कस्तो खालको व्यक्तिहरूलाई सिफारिस दिएको छुइनँ भनेदेखि, तपाईँको जो व्यक्ति आर्थिक अवस्था आर्थिक रूपमा सम्पन्न छ, जसको काठमाडौँमा घर छ, तपाईँले पूजा चाहना गर्छ, उहाँले चाहिँ यहाँ वडामा आएर चाहिँ म चाहिँ विपन्न आर्थिक अवस्था कमजोर भएको हजुर मलाई पढ्नको लागि सिफारिस दिनु पऱ्यो भन्नुहुन्छ। उहाँको अवस्था हामी रोकेकै छु। जस्तै अहिले भने जस्तै 4-5 काठमाडौँमा घर छ, म आर्थिक अवस्था कमजोर, म गरिब हो हजुर, मलाई चाहिँ उपचारको लागि चाहिँ पैसा के अरे सिफारिस गरिदिनु पऱ्यो भनिरहेको त्यो अवस्थामा मैले रोकेको छु। नत्र त्योभन्दा बाहेक वास्तविक समस्या परेको व्यक्तिहरूलाई मैले कुनै पनि लाई तपाईँको रोकेको छु जस्तो लाग्दैन। किन जबकि म त्यो खालको समस्या परेको त्यो खालको व्यक्तिहरूलाई मैले स्वयं हस्पिटलमा गरेर सिफारिस दिएको अवस्था छ, स्वयं जिल्ला प्रशासन कार्यालय पनि गरिदिएको अवस्था छ, स्वयं अदालतमा गएर पनि आफै पनि उपस्थित भएर चाहिँ सहजी पनि गरेको अवस्था छ। जस्तै अन्य सिफारिसहरूमा त मैले तपाईँको उहाँको निर्वाचित भए पश्चात तपाईँको हाम्रो जस्तो कुर्कोट ब्याङ्कमा तपाईँको चाहिँ भत्ता लिनेलाई सिफारिस लिनुपर्ने छ, स्वयं आफै जुन गार्जन जुन भत्तावाला मान्छेहरू चाहिँ आफ सिफारिस लिनु के अरे भत्ता लिनु सक्ने आउने अवस्था हो उहाँलाई गाह्रो छ। जस्तै नाकाजुली हैबारमा होसिला शेर्पाजको ठाउँबाट यो के अरे हैबारमा पनि यहाँ पल्लो छेउ कुकुम छापनातिर उठाउनलाई धेरै गाह्रो छ, धेरै असहज छ। त्यसको हकमा उहाँका छोरा नातिहरू छोरीहरूले पनि भत्ता लिन आउनुपर्ने अवस्था रहन्छ। त्यो त्यसको लिन आउने हकमा तपाईँलाई भोलि हैबारमा हुँदै खनेहरूको हुँदै कुकुर झर फेरि वडासम्म आउँदा झन् गाह्रो अवस्था छ, झन् बढी खर्चाल हुनुभएको अवस्थाले गर्दा मैले तपाईँको वडाबाट स्वयं टोलीहरू लगाएर हाम्रो सचिवज्यू लगायत हाम्रो जुन कम्प्युटर अपरेटर गोपालजीहरू हुन्छ उदयजीहरूलाई मैले लिएर गएर स्वयंले 2 दिन बैङ्कले जुन जुन दिन सूचना प्रकाशित गर्यो त्यो सूचना प्रकाशित गरेको टाइममा म आफूले टोली राखेर म आफूले सिफारिस दिएको अवस्था छ। हो, कोही कोही मैले भनिहालेँ, कोही कोही साथीहरू त्यो खालको गुनासो मैले सुनेको छु, हामीलाई सिफारिस दिएन, यस्तो दिन उस्तो दिन भन्ने हामीलाई। जस्तै कस्तोलाई मैले सिफारिस दिएको छुइनँ भने तपाईँको अनुदानहरू, जसको घरमा गाई पालेको छैन, गाई फार्म अनुदानमा मलाई पैसा खरिद गरेको छैन, जसले जब तपाईँको चाहिँ 3 ठाउँ 4 ठाउँबाट उहाँहरूले चाहिँ अनुदान लिएको अवस्था छ, जस्तो भेटनरीबाटै दिइरहनु भएको, उहाँले ज्ञान केन्द्रबाट पनि दिइरहनु भएको, फेरि पालिकाबाट पनि उहाँहरूले चाहिँ कुनै अध्यक्ष उपाध्यक्ष कसबाट मलाई यसरी पैसा पऱ्यो भन्ने खालको कुराले दिन आउनु भएको छ। तर उपाध्यक्ष कसबाट यसरी पैसा पऱ्यो भनेर मसँग दिन आउनु भएको, उपाध्यक्ष अध्यक्ष कसबाट अस्ति भर्खर पनि यो खालको घटनाहरू घटेको छ, उहाँलाई पनि अनुदानको हकमा अनुदान कस्तोलाई दिने भन्ने खालको कुरा चाहिँ अलिकति विश्लेषण गरेर दिनुपर्छ जस्तो मलाई लाग्छ। त मैले थोरै जोडी पनि भने तपाईँको अघि जुन बिमारीलाई मैले यसरी गर्दै गरेँ भनिरहेको है मलाई फेरि अहिले एकदम छोटो समय मलाई तुरन्तै मलाई सम्झिन पनि मन लाग्यो मलाई तुला राम्रो बिक होइन हाम्रो एघारको भाइ तुला राम्रो बिक भाइको लगभग पेट चिरेर आन्द्राहरू त्यो भित्रको जुन मासु आन्द्राहरू साइडमा राखेको अवस्था छ जब अब त्यो खालको बिमारीलाई हामीले यहाँबाट जस्तो नेपाल जुन हाम्रो पालिका सरकारले दिइरहनु सक्यो अवस्था छ त भन्दै म आफूले सिफारिस गरेको छु जस्तै उहाँको दाइ हुन्छ उहाँको छोराको हकमा हो के भाइ नाम दाइको लागि चित्रबारको हकमा हो त्यसको हकमा भन्नु पर्यो मैले कतिपय कुरा यस्तो सिफारिस रोक्नलाई मैले रोकेँ भने यो खालको जुन पीडित व्यक्तिहरूले पाइएन कि उहाँहरूले पाउनु पर्ने पनि पाइएन जो नर्मली तपाईँको एउटा औँला काटेको छ उहाँ चाहिँ 25,000 यहाँ अस्पताल लिएर गएर 25,000 रुपियाँ निकालेर दिएर जानुहुन्छ भने जो व्यक्ति 8,00,000, 9,00,000, 10,00,000 खर्च गरेको छ तपाईँको उहाँहरूले चाहिँ कुनै पनि सुविधा पाइरहेको अवस्था छैन त्यो भएको कारणले गर्दा मैले जुन वास्तविक समस्या भएको व्यक्तिले नपाएको कारणले गर्दाखेरि त्यो खालको छटाइ फटाइ गर्ने व्यक्तिहरू केही हकका व्यक्तिहरूलाई रोकेको पनि खाइरहेको मान्छे खान नपाएपछि अलिकति पीडा र दुःख त भन्नु स्वाभाविक समग्र अब यस्तो कुरा हो अनि मैले अरू भने अघि यो सचिवज्यूले पनि लगभग सबै सुनाउनु पनि भएन सबै त्यति बजेट परे भन्नुभयो समग्र मलाई त लाग्छ यसपालि बजेटकै हकमा त सिन्धुली जिल्लामै टप भयो जस्तो लाग्छ मेरो गोलन्दर गाउँपालिका वडा नम्बर छ बजेट त्यो बाबासजीले भनिहाल्नु लगभग 37 शीर्षकमा त मैले प्रदेशबाट मात्र बजेट लिएको छु टोटल वडा पालिका र प्रदेश गरेर हेर्ने हो भने हाम्रो वडामा बजेट लगभग अहिले 90 जति शीर्षकमा मलाई बजेट छ जस्तो लाग्छ यो काम पनि कसरी सम्पन्न गर्ने भन्ने अवस्था रहेछ यहाँ त मेटेरियल पनि पुग्ने कि नपुग्ने भन्ने अवस्था अहिले तपाईँ भन्नु टोलमा बजेट बढाएन मलाई भन्दा हुन्छ यहाँ कोही आउनु भएको छ मेरो टोलमा बजेट हालिस् त भनेर सोध्नु पनि म भन्नुहुन्छ प्रत्येक टोलमा प्रदेश सरकारबाट हाम्रो बजेट हालेको छ 37 शीर्षकमा लगभग 22 करोड हालेको बजेट छ तपाईँको सिँचाइमा छ खानेपानीमा छ पूर्वाधारमा छ मठ मन्दिरहरूमा छ लगभग समग्र गर्दाखेरि 37 करोड मात्रै 22 करोड आएको बढेको छ पुगार्दाले भन्नुभएको जस्तो हाम्रो 26 हुँदै यहाँ तपाईँको कालोभङ्गासम्म 3 शीर्षकमा बजेट छ 3 शीर्षकमा एउटा 1,62,00,000 के अरे नाकाजोलीसम्म एउटा 1 करोड कतिसम्म भएन ऊ बराबर त्यही नाकाजोलीसम्म 2 शीर्षकमा त्यही छ फेरि यहाँबाट तपाईँको कालो ढुङ्गा आउँदै नाकाजोलीसम्म 1,65,00,000 बनेको छ तिनवटा एउटा खानेपानी के अरे सिँचाइमा हामीले 15,00,000 हालेको छ ती पट्टिर तपाईँको 35,00,000 हामीले के अरे 10,00,000 सिँचाइमा हालेको छ 10,00,000 सिस्टेममा हालेको छौँ ती अलिक माथितिर भोटे कुलोमा हामीले 10,00,000 सिस्टेममा पैसा हालेको छौँ यहीँ यो पर्ति हाम्रो यही बलेको तिन केटा खानेपानीमा हामीले 10,00,000 यहीँ पैसा हालेका छौँ यहीँ नजिकै मन्दिरमा हामीले 10,00,000 यहीँ पैसा हालेका छौँ यहीँबाट जाने माथि जाने बाटो यहीँ हुँदै के अरे लगभग 50,00,000 बाटो छेत्पा जाने बाटो हामी बजेट हालेका छौँ ती सुम्रे जाने बाटोमा तपाईँको 55,00,000 बजेट हालेको छौँ ती सुम्रेसमा त्यो सुम्रेमा 2 मन्दिरमा हामीले 9,00,000 10,00,000 2 योजना हालेको छौँ ती डाँडामा जाने बाटोमा 20,00,000 बजेट हालेको छौँ हामीले अनि यी हैदराबाद बेसीमा तपाईँको कुलोमा के अरे 10,00,000 बजेट हालेको छौँ ती हैदराबाद बेसीमा खानेपानीको बजेट हालेको छौँ ती हैदराबाद थुम्कामा खानेपानीको बजेट हालेको छौँ ती तपाईँको घोक्सिला हुँदै छेपकामा एउटा 60,00,000 बजेट हालेको छौँ ती घोक्सिला ती घोक्सी के अरे घोक्सिला आउँदै नयाँ अर्कोलाई अहिले 25,00,000 बजेट हालेको छौँ फेरि अर्को तपाईँको दारिङगोटे हुँदै छेपकासम्म अर्को 50,00,000 बजेट हालेको छौँ बजेटै हेर्नु यो त प्रदेशको बजेट मात्र मैले यहाँलाई भनिरहेको छु समग्र मलाई जहाँसम्म लाग्छ म अहमताको साथै भन्न सक्छु जहाँसम्म सिन्धुली जिल्लामै टप नम्बर 1 बजेट प्रदेश सरकारबाट हामीले ल्याएकै हुन् त्यही भएर कारणले गर्दाखेरि अब हामीले वडाबाट चाहिँ बजेट खासै ल्याउनु नसकेकै हो अब कसरी नचाहिँ उदाहरणले भन्नुभयो अरजीले चाहिँ 90,00,000 चाहिँ आफ्नो कोषबाट हाल्नुभयो भन्नुभयो हो के ठाउँमा हाल्नुभएको छ उहाँको बजेट हाल्नु फरक छ सीमित जस्तो तपाईँको मैले यहाँ हेरेँ माथि एउटा 20 लाख एउटा कुलमा बजेट हाल्नु भएको छ अगथन लगाओस् जब तपाईँको 3 जनाको त्यहाँ खेत छ त्यहाँ जम्मा तपाईँको चाहिँ 30-65 मिनट धान उब्जने हुन्छ होला क्या उहाँलाई हाल्नु हुँदैन भन्नु खोजेन मैले तपाईँ 20 लाखको योजना हालिसकेपछि कम्तीमा तपाईँको 20 घर भोलिले चाहिँ राम्रोसँग चाहिँ उहाँले सेवा पाओस् क्या अनि मजा आउँछ क्या हामीले दिएको सेवाको अर्थ रहन्छ फेरि उहाँले गर्नु खोजेको रात नराम्रो भन्नु खोजेन तर त्यसलाई चाहिँ त्यसलाई नै आवश्यक हो त्यो कुरोलाई मैले दिएको 5 लाख बजेट आवश्यक हो बाँकी 15 लाख चाहिँ अन्य 3-4 कुरोमा हालिदिनु हालिदिएको कति राम्रो हुन्थ्यो कि समग्र मैले भनिहालेँ बजेट हाम्रो अब मैले सुने पनि रहेन किन शीर्षकमा छ भनेर अब यसरी सुनाउनु पर्थ्यो अब सुन्नु भएन होइन ठिक छ फेरि उहाँले कपी पनि पाउनुहुन्छ उपाध्यजीलाई हतार भयो मलाई हतार भयो भनिरहनु भएको छ है मलाई धेरै कुराहरू सुनाउनु थियो अझै खै जस्तो उपाध्यजीले मोलको कुरा गर्नुभयो म आफैले निकाल्नु मलाई खुसी लाग्यो उहाँले चाहिँ पक्कै पनि आज अध्यक्षजीले कुरो निकाल्नुहुन्छ बरु कोहीले मै ठोक्छु भनेर चाहिँ मैले भन्नुभयो उहाँको यस्तो हो क्या मैले उहाँहरूले मोल दिएन मोल दिनु तर हामीलाई तपाईँको त्यो बाउले गन्नाको छोरोलाई हामी 7 दाजुभाइ छौँ 7 दाजुभाइलाई बराबर औषध दिइराखेको क्या अब हामी 7 वडामा भौगोलिक हिसाब जनसङ्ख्या हिसाबले हेर्ने हो भने त हामी भयङ्कर ठुलो छौँ क्या म साँच्चै भनौँ मेरो वडामा 64 वटा टोल छ 64 वटा टोल 64 वटा टोल तपाईँ 800 घर धुरी छ क्या उहाँले भर्खरै भन्नुभयो म त यति त 8 40 वटा 50 वटा ल 800 घर धुरीलाई मैले कसरी बाँड्नु हुन्छ 400 के त्यो 40 वटा भन्नु यही समस्या हो क्या र अन्य वडालाई मैले इन्सर्ट गर्नु खोजेको होइन समग्र मैले भन्नु खोजेको चाहिँ वडा बाई हिसाबमा क्या के अरे जनसङ्ख्याको हिसाबमा जुन कृषि योग्य जग्गाको हिसाबमा मात्र वितरण गरिदिनु भयो भने कतिको वैध हुन्छ एउटा मलाई उहाँहरूले भन्नुभयो 20 वटा मलाई आएर के भन्ने आउनु त आयो के आयो आयो मान्छे तपाईँको 4 महिना मोल लिनु नजान सक्ने अवस्था आयो क्या अब जाने कसरी के कति हाल्छ 20 बेट लाएर पुरो 4 महिना मोल लाग्नु आउँदैन त्यो खालको कुराहरू छ त्यो अघिले अस्ति पनि मलाई फोन गरेर भन्नुभयो त्यो अलिकति राम्रो अर्थ भएन किनभनेदेखि मोल मिलाएर दिनु पऱ्यो पुर्याउनु पऱ्यो भन्नुभयो क्या अब मैले कसरी पुर्याउनु कसरी दिएँ अब कतिपय मोल त यहाँ वडाबाट सिपाही नगरेर उठाउँदै लानु भएको छ सरकारले कुन सरकारले के सरकारले लगेरै जानकारी छैन मैले केही केही हदसम्म 2-4 पटक चाहिँ मैले प्रत्येक सहकारीलाई पालै पालो लगाएको थिएँ मैले पछि त्यो सिस्टम पनि चेन्ज गरेँ फेरि हाम्रो मेरो वडा सबभन्दा बढी सहकारी छ 4 वडा सहकारी छ सबैलाई चाहिन्छ घुमाउँदै लाँदा एउटाको भागमा चाहिँ 20-30 वटा पर्छ ऊ लिनु नजाने असो के अरे 150 वटा परेला ऊ दौडेर जाने अवस्था छ अनि त्यही सरकारले त्यो टोला बाँड्ने बाँड्दै गर्दा अनि तलतिरको साथै रिसाउने यहाँ तलतिर बाँड्दा थोरै पर्ने माथि बाँड्दा धेरै पर्ने अवस्था कुनै पनि एउटा रेसियोमा नभएको तर यो समग्र मोल हिसाबमा पालिकाको मात्र दोष पनि होइन देशकै समस्या हो होइन मैले आफू पनि पन्चिनु खोजेँ होइन कि समस्या समग्र छ र हामीसँग नभएको कारणले गर्दा एउटा मात्र मलाई दुःख लागेको कुरो हामीले मोल चाहिँ पालिकामा आएको मोल चाहिँ भूगोल र के भौगोलिक हिसाब र जनसङ्ख्याको हिसाब र कृषि योग्य जग्गाको हिसाबले गर्दा पाए उपयुक्त चाहिँ गर्दै आएको हो यो जस्तै सन्तोषजीको मिसिनको कुराहरू पनि उहाँले गरिहाल्नु हो होइन अनि एउटा थोरै हाम्रो नवीनले उठाएको कुरा थियो जुन नवीनले उठाएको कुरो यस्तै पानी मैले पनि फुटबल ग्राउन्ड सफा गर्ने भनेर नै 2.5 लाख रुपियाँ बजेट छुट्याएको मैले किनभने यो बाटो चाहिँ ट्र्याक ओपन गर्नु पऱ्यो र बाँकी बसेको पैसाले त्यहाँ चाहिँ के अरे सफा गर्नु पऱ्यो भने प्राविधिक सल्लाह गरेँ प्राविधिक सल्लाह गर्दै गर्दाखेरि दाइ यहाँ त धेरै पैसा लाग्छ अब फेरि पैसा पुग्दैन कि बाटो मात्र ओपन गर्ने हो कि भयो अब मैले सम्भव भएसम्म यहाँबाट बसेको पैसाले कति हुन्छ त्यति भयो भने सफा गरिदिनु भन्ने छु तर पछि यहाँको पनि अलिक चेन्ज भयो त्यहाँ चाहिँ सफा गर्दा त त्यहाँ लगभग 1.5 लाख त तिनै लाग्ने अवस्था र यदि औद्योगिक ग्राम बन्ने भन्ने ठाउँमा चाहिँ यदि हो भनेदेखि उहाँहरूको त्यहाँ मनसाय हो भने त्यहाँ 2-4 तारपा भन्दा मिसी दिनलाई त्यस्तो खालको समस्या छ जस्तो मलाई लाग्दैन है अनि ध्रुव सरले नै भन्नुभएको थियो कि यो बिल्डिङको विषयमा बिल्डिङ विषय समग्र अब दाइले भनिसक्नुभयो शान्ति मन्त्रालयको परेको ठेका हो ठेका ठेकदार यहीँ हुनुहुन्छ ठेकदार पनि होइन समितिबाट गर्नुभएको जस्तो लाग्छ मलाई त्यो चाहिँ अब तपाईँलाई भन्दा तपाईँलाई त के पीडा होला तपाईँलाई भन्दा महा पीडा कम्तीमा यतिको बिजोग देखेर अझ यतिको बिजोग उहाँले भन्नुभएको थियो होइन है त्यो अझै हुन्छ ढ्यालो पनि हाल्न पाउनुहुन्न है मैले पैसा पाएन मेरो त 12-14 लाख रुपियाँ पठाएर भन्नुभएको थियो के हुन्छ हुँदैन भन्न होइन मामा त्यहाँ बरु तपाईँ भोलि पर्सि निकाल्न थाल्नु न साह्रै लाग्दैनको एउटा कार्यक्रम बगेको पनि हल समस्या भयो भनेर मैले झ्याल धोका थिएँ उहाँहरूले कोडाबाट यो जबरजस्ती त्यो बेरोजी आइदिए होस् के आउँछ आज परिवार बेरोजमा भन्ने हिसाबले मैले एउटा कार्यक्रम गर्नको लागि यति झ्याल धोका मैले चाहिँ रूपान्तरण प्रोसेस कुरा उहाँले के अरे भन्ने उहाँले अलिक भनिहाल्नु भयो मन्त्रालयहरूसँग भएको कुराहरू छ पैसा हाल्दै गर्दा हजुरहरू आफैले काम गरेर जाने पल्टाएको हो नि त होइन नगर्दा यहीँ हुन्छ दाइ हो नि त म आफूले बजेट हालिदिएको के हालेको बजेट सही तरिकाले काम गरिदिनु पऱ्यो क्या हजुरहरूले अलिक मजा लाग्छ क्या बुझ्नु त्यही ठाउँमा सुन्नु त्यही ठाउँमा जाने पल्टेकै छ नि त अहिले पनि त्यही ठाउँमा जाने पल्टेको ठिक छ त्यही पनि त्यसको लागि पनि हामीले केही हजुरलाई हजुरको घर पनि केही सपोर्ट गर्नु छ जानेलाई उहाँहरूले वितरण गर्ने एउटा पालिकाले वितरण गर्ने कस्तो भयो भने ठ्याक्कै के बराबरी बराबरी भएको कारणले गर्दा पुग्दैन म कहिले काहीँ हाम्रो प्राविधिक भाइलाई भन्छु दाइ भ्याक्सिनै सिद्धियो भन्छ किन सिद्धियो त यहाँ हाम्रो ठुलो ठुलो छ के अरे एरिया ठुलो छ जुन कृषक धेर छ भन्दा बराबर बाँड्छ दाइ बराबर बाँड जति आयो त लाउनै पऱ्यो मैले भएको सिद्धियो दाइ भन्छन् कतिपय अनि त्यहाँ गुनासो ठाउँ ठाउँबाट आइरहेको अवस्था त्यहाँ चाहिँ सुई पुग्यो के भ्याक्सिन पुग्यो हाम्रो किन पुगेन भने भित्रको पनि गाली खाँदा त होइन है पनि अलिक त्यसरी नै पालिकाबाट चाहिँ दार्जिलिङ हुन्छ त्यसरी मिलाएर पठाइदिनु भने अझ उपयुक्त हुन्छ जस्तो लाग्छ मलाई अब अरू मैले खासै त्यस्तो धेरै अझै कुराहरू गर्नु थियो मलाई अब मैले अब खासै आज दाईको हतारले गर्दा नि होइन समग्र मैले भनिहालेँ यस तरिको बजेटको हिसाबमा हामी सिन्धु जिल्लामा टप छौँ म यतिखेर यही मनबाट पनि के भन्न चाहन्छु भने मेरो आदरणीय मेरो जुन नेता नै भनौँ हजुर अर्थमन्त्री कुन्दनराज काफ्रेलाई म विशेष धन्यवाद पनि दिन चाहन्छु किनभने उहाँको मार्फतले गर्दा यतिसम्म बजेट ल्याउनु म यसपालि सक्सेस भएको छु त्यसमा प्रदेश माननीय राम घरपाडीले पनि धेरै सरसहयोग थियो होइन यस्तो यहाँ खबरका कुराहरूमा खबर चाहिँ अलिक कम भयो कि भनेर कतै कतिवटा कुरा आउँदै गर्दा हामीले यो सूचना आजभन्दा नौ दिन अगाडि दिनबाट पालि गरेर गर्दैछौँ त्यही हजुरको रेडियोबाट बजा बजेकै छ है र वडा कार्यालयबाट सूचना आजभन्दा तिन दिन अगाडि निकालिएकै छ र मैले पनि आफैले स्वयं पनि मैले दलीय हिसाब मैले पुर्याउने भनेको सबैजनालाई भन्दा पनि दलको प्रमुख मैले चारै दलको चारैजनालाई खबर गरेर फोन गरेकै हो मैले हाम्रो पवन के पवनलाई फोन गरेँ पवनजीलाई फोन गरेर होइन म त भ्याउँदिनँ म त काठमाडौँतिर छु भने त्यहाँबाट कसलाई बोलाउँछ भने तपाईँको विचार भने मैले डम्बरलाई फोन त्यहाँबाट हाम्रो उसलाई लक्ष्मणजीलाई फोन गरेँ उहाँ आउनुहुन्छ जस्तै मातृका दाईलाई फोन गरेँ हाम्रो माधव बराल भन्ने घुसिलाको एमालेको हुनुहुन्छ उहाँले भन्यो होइन फेरि दिलाइरहेको छ म भ्याएसम्म आउँछु भने जस्तो भन्नुभयो झन् आज उहाँको घटना घट्नु घट्यो बिहारे उहाँ आज त्यो काम गर्दा पनि उहाँहरू हुनसक्छ र जस्तो विश्वनाथ बराल हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको जना यसपालि घन्टीको त अलिकति छुट्टै हुन्छ कि झ्यापै भोट ल्याएर गाडा गोड बनाएर आराम राख्नुहुन्छ कि भन्ने कुरो थियो मलाई होइन दाइ त जे छ के छ सब ठिक छ दाइ उहाँहरू बाहिर छु भन्नुभयो भनेपछि समग्र मैले हामीले फोन गरेको हो खबर गरेको हो उपस्थिति यस्तै के भएन कामको व्यस्तता कारणले गर्दा पनि होला होइन त्यो कारणले गर्दा अब अरू मैले त्यस्तो केही कसै के हजुरहरूलाई केही व्यक्ति जानुपर्ने सुरु त छ भने भन्नु होला सोध्नु होला होइन थोरै के दिनुपर्छ भने बजेटको लागि पनि म केही दिनमा फेरि अब एउटा लिस्टिङ गरेर प्रदेश सरकार जानुभयो हैदराबाद दाई मुख्यमन्त्रीले बोलाउनु भएको छ केही लग जान्नु लाग्छ योभन्दा अगाडि 37 बजेट ल्याएर सक्सेस भइरहेको थियो भने अझै पनि म 20 बजेट चाहिँ दावाको साथ ल्याउँछु भने म टुक्क गरेर हेर्छु म होइन 20 बजेट मेरो हामी त्यतिसम्म चाहिँ मलाई चाहिँ गरिदिन्छु त्यहाँ बढ्दै मैले यसलाई कोरोना अलिक घटायो भन्ने खालको कुरा हुन्छ होइन त्योसम्म म आफूमा हिम्मत छ अब म चाहिँ आफ्नो चाहिँ एउटाको बजेट चाहिँ यसो मिलाएर 1.5 लाख हालौँ ल अरू ठुलो बजेटले जानु मेरो फोकस के छ भने मेरो विशेष गरी बाटो खाने पानी विशेष बाटो खाने पानीलाई फोकस दिएको छु दाजु मैले अलिकति हाम्रो आलो चाहिँ कुनै कुरो देखियो सिधाइमा सबै ठाउँमा हामीले गर्नुपर्ने गर्नुपर्ने काम भइरहेको छ है हाम्रो निम्तलाई स्वीकारेर यहाँ सबैजना
0: यति बेला तपाई सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर
1: यिनी सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ तपाईँलाई कार्यक्रम कस्तो लाग्यो यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला सुझाव सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रममा हाम्रो गोलन्जर फोन नम्बर इमेल हजुरको रेडियो @gmail.com मा पनि तपाईले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
0: हवस् त, अर्को हप्ता कार्यक्रममा यति समयमा हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।
3: हजुरको रेडियो 102.1 MHz।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क नम्बर 0475904662 98692 65998।
9: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
9: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
9: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
9: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
9: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय पठजोर रामेछाप। हे माता, मेरो छोरोलाई के रोग लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
10: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो, रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
10: त्यसो भए ध्यान दिएर सुन्ने।
11: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसूति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
10: सुन्नु भए त
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर तिर पुदे।
5: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
1: डेंगी एडिस दात को लामखुट्टे को टोकाई बाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानी में हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
9: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
12: अहिले बिहानको 8 बजे।

0: मात्रामा भएको र हामीभन्दा बढी अधिकार चाहिँ खासमा सर्पहरू लगायत अन्य जीव जन्तुहरूको पनि छ भनेर हामी भन्ने गर्छौं र त्यसै अनुसार अब नागपञ्चमी मनाउने भनेको चाहिँ अब विभिन्न किम्वदन्तीहरू छन् थुप्रै छन् यसमा अब यसको छुट्टै नै हजुरको एपिसोड भन्छ तर यसलाई छोटकरीमा भन्दा हामीले चाहिँ एउटा देवताको रूपमा पनि पूजा गर्ने गर्छौं नाग देवता भनेर पूजा गर्छौं जस्तो अब कतै कहिले काहीँ हामीलाई दुःख पीड़ा असह्य भयो भने नाग लाग्यो कि भनेर पनि पूजा गर्छौं अब नागलाई देवता मान्नुको चाहिँ विशेष कारण के रहेको छ भन्दा नागलाई यसरी देवता मान्दा जुन हामीलाई सर्पको टोकाइ हुने गर्छ त्यो टोकाइबाट बस्न सकिन्छ भन्ने एउटा विश्वास रहेको छ त्यस्तै अर्को भनेको जस्तो नागपञ्चमीको अवसरमा हामीले ढोकामा नागको फोटो टाँसेर दूध चढाउने गर्छौं र त्यो दूध चढाउँदाखेरि दूधको जुन धारा बग्छ त्यसले गर्दा सर्प चाहिँ त्यो दैलोभन्दा भित्र घरभित्र छिर्दैन र टोकाइ हुनबाट बच्छ भन्ने पनि एउटा धार्मिक आस्था रहेको छ यो फेरि विज्ञानसँग पनि जोडिएको कुरा हो किनभने सर्प भनेको रेप्टाइल हो यिनीहरूले चाहिँ दूध खाँदैनन् हुन त हामीले एउटा धार्मिक आस्थाको हिसाबले दूध चढाउने गर्छौं तर वास्तवमा सर्पको आहार दूध होइन वैज्ञानिक हिसाबले पनि दूध खुवायो भने उनीहरूको पेट हामी डाइजेस्टिभ सिस्टम भन्छौं त्यसलाई असर गर्ने बिग्रिने र लामो समयसम्म दूध पियाइरह्यो भने सर्प मर्न पनि सक्ने अवस्था जान्छ र ठ्याक्कै त्यही हिसाबले दूध चढायो र दूध घरमा दैलोमा पोखियो भने त्यसको गन्धले सर्पलाई दूध खासमा उसको आहार नभएकोले घरभित्र छिर्दैन भन्ने एउटा आस्था साथै अब यो असार साउनको सिजनमा पानी पर्छ होइन अब बाली नाली प्रष्ट हुन्छ एकदम फस्ट्याउँछ भन्ने विभिन्न आस्थाहरू जुन चाहिँ फेरि वैज्ञानिक हिसाबसँग पनि जोडिन आउँदाखेरि हामीले चाहिँ धार्मिक सांस्कृतिक महत्व र वैज्ञानिक महत्वलाई सँगसँगै चाहिँ लगिरहेका छन्
1: सर्पप्रति भएका विश्वास संस्कृति हेर्दा हाम्रा पुर्खाहरूले चाहिँ सर्पलाई कुन रूपमा व्यवहार गर्थे या भनौँ उहाँहरूले सर्पको महत्व बारेमा थाहा पाउनु भएको थियो भन्ने लाग्छ कि कस्तो लाग्छ तपाईँलाई
0: सर्पको मात्र होइन अब धेरै कुराहरू चाहिँ जस्तो पहिला हामीलाई पुर्खाहरूले सिकाउनु भएको छ हामीलाई त्यसको वैज्ञानिक कारण थाहा नभएकोले गर्दाखेरि चाहिँ हामीले यो अलिकति कन्जर्भेटिभ सोचाइ हो रूढिवादी हो भन्ने गर्थ्यौं तर अहिले बिस्तारै अध्ययन अनुसन्धान गर्दै जाँदा त्यति बेला भनिएका चीजहरू कुनै न कुनै रूपमा वैज्ञानिक रूपमा पनि जोडिएको छ सायद त्यो त्यति बेला हामीलाई त्यसरी वैज्ञानिक महत्व सिकाउन अब नजानेर वा नसकेर होला होइन तर कुनै न कुनै रूपमा जोडिन चाहिँ आउँछ फेरि
1: कार्यक्रममा अब चाहिँ सर्पको पहिचानको चर्चा गरौँ मानिसहरू सर्प भन्ने बित्तिकै डराउँछन् सामान्य भाषामा भन्नुपर्दा शत्रु ठान्छन् तपाईँले भन्दाखेरि चाहिँ सर्प कस्तो जीव हो
0: हजुर अब हामी वैज्ञानिक हिसाबले त सर्प रेप्टाइलमै पर्यो होइन ढाड भएका प्राणी मध्ये सरीसृप वर्गमा पर्यो र अब विषालु हो मान्छेले देख्ने बित्तिकै डराउने कारण भनेको जम्मा एउटै कारण टोकाइले मृत्यु हुने डर भनेको डरकै कारणले हो र हामीले त्यही डरलाई भगाउनलाई चाहिँ सबै सर्पहरू विषालु हुँदैनन् सर्पहरूका पनि प्रकार छन् कतिपय विषालु छन् कतिपय अविषालु छन् नेपालको परिप्रेक्ष्यमा हेर्ने भने अहिले करिब करिब 85 प्रजातिका सर्पहरू पाइन्छन् अब त्यो मध्ये विषालु चाहिँ जम्मा 20 प्रजातिका छन् ती बाहेक अरू सबै अविषालु छन् तर हामीलाई सर्प देख्ने बित्तिकै सबै विषालु हो जस्तो लाग्छ अनि त्यसले टोकेर सबै सर्पले टोक्दा मरिन्छ कि भन्ने डर लागेर मान्छेहरूले सर्प देख्ने बित्तिकै मार्ने गर्नुहुन्छ अब त्यही प्रजातिभित्र नि अझै विस्तृत रूपमा जानियो भने कतिपय सर्प हिमालतिरै सीमित छन् जुन चाहिँ तराईमा पाउँदैन कतिपय तराईमा पाउने सर्पहरू हिमालमा पाउँदैनन् त्यसकारण सर्पको प्रजाति यसको अवस्था ठाउँ अनुसार भौगोलिक अवस्था अनुसार पनि विभिन्न प्रजातिका सर्पहरू पाइन्छ
1: नेपालमा चाहिँ कति प्रजातिका सर्प रेकर्ड भएको चाहिँ अहिलेसम्मको तथ्याङ्क छ
0: हजुर अहिलेसम्म तथ्याङ्कको हिसाबले हेर्दा 85 प्रजाति पुगिसकेको छ र केही प्रजातिहरू आइडेन्टिफाई हुन बाँकी छ जस्तो अब वैज्ञानिक अध्ययन अनुसन्धान भइरहेको छ निकट भविष्यमै भनौँ करिब 90 हाराहारी पुग्ने अवस्था छ सर्पको चाहिँ त्यो मध्ये विषालु भनेको जम्मा 20 सर्पलाई चाहिँ विषालु क्याटेगोरीमा राखिएको छ
1: सामान्य आँखाले हेरेर सर्प विषालु हो कि होइन भनेर चिन्न सकिन्छ कि सकिँदैन सकिन्छ भने त्यसका आधारहरू के हुन्छन्
0: यो चाहिँ अलिकति गहन विषय हो भन्छु म जस्तो अब एउटा सर्पकै विषयमा काम गरिरहेको पढिरहेको अथवा भनौँ न अरू कुनै क्रियाकलाप गरिरहेको जोडिएको सर्पको अध्ययन गरेको मान्छेको संगत गरेको मान्छेहरू छन् भने केही केही सर्पहरू यत्तिकै आँखाले हेरेर विषालु हो होइन टोकाइमा भनिन है मैले सर्पको प्रजातिको केसमा सर्प विषालु हो होइन भनेर छुट्याउन सकिन्छ तर त्यसको लागि धेरै लामो अनुभव चाहिन्छ है सामान्य मान्छेको अवस्थामा यत्तिकै आँखाले हेरेर छुट्याउने भनेको चाहिँ एकदमै ठूलो भूल हुन जान्छ किनभने हामीले कतिपय अविषालु भनिएका सर्पहरू पनि विषालु निस्किन्छन् हामीलाई थाहा हुँदैन अनि कतिपय विषालु सर्प होला भनेको अविषालु भनेको झुक्किने हुन्छ जस्तो गाउँघरका मान्छेहरूको लागि नाम सुनेको धेरै भनौँ गोमन करेत नै भन्ने गरिन्छ उहाँहरूको लागि के हो भन्दा कुनै पनि सर्पले यसरी टाउको उठाएर टोक्न आयो भने गोमन हो भनिदिनुहुन्छ है सबै सर्पले टाउको उठाउँछ तर गोमनले भनेको त्यसको घाँटी पनि फैलाउने जुन फडा भन्छौँ हामी हुड हो त्यो फैलाउने गर्छ अब त्यो फैलाएको हो भने मात्र गोमन भयो होइन, अझ कहिले काहीँ नफैलाइदिन पनि सक्छ। अब त्यो गोमनले फडा फैलाएन भने फेरि धामिन जुन अविशालु हो त्योसँग झुक्किन सक्छ। अब यसले फडा फैला छैन भनेर हामीले त्यसलाई धामिन हो भनेर छुन पुग्यौँ भने फेरि त्यो त कोब्रा गोमन हो, त्यसले टोकेर मृत्यु पनि हुन सक्छ। त्यसकारण सामान्य मान्छेको लागि चाहिँ हामीले आँखाले हेरेर छुट्याउन गाह्रो छ।
1: नेपालमा जस्तो अहिले तपाईँले 20 प्रजाति अविशालु भनेर पहिचान भनेका भन्नुभयो, त्यो चाहिँ कुन कुन छन् सामान्य रूपमा? जस्तो कतिपय त नामबाट पनि त्यहाँको स्थानीय बासिन्दाले चिन्नुहुन्छ यो चाहिँ विशाल रहेछ अथवा यो नामको चाहिँ सर्प यो भनेर सामान्यतया छुट्याउनुहुन्छ। कुन कुन क्षेत्रमा बढी पाइन्छ र कुन कुन जातका सर्प चाहिँ विशालु भनेर नेपालका लागि छानिएका छन्?
0: अब मुख्य गरेर नेपालका तीन ठूला सर्प भनौँ, तीन भन्दा पनि अब त्यसमा समूह छ। जस्तो कोब्राको समूह, कोब्रा एउटा करेतको समूह अनि अर्को भाइपरहरूको समूह। अब कोब्राको समूहमा एउटा कमन कोब्रा भन्छौ हामी जुन चाहिँ स्पेक्टेकल कोब्रा, त त्यसले कसैलाई टोक्दा अथवा आफूलाई डर लाग्यो भने घाँटी उठाउँछ फैलाउँछ। त्यो घाँटी फैलाएको क्रममा त्यसको पछाडिपट्टि हुडमा हामीले फडामा हेर्ने हो भने मार्क हुन्छ, त्यहाँ कुनैको चाहिँ यू अथवा भी सेपको मार्क हुन्छ, कुनैको गोलो ओ सेप हुन्छ। यू अथवा भी सेपको छ भने त्यसलाई हामी कमन कोब्रा अथवा नाग नर्मल कोब्रा भन्छौं। त्यस्तै अर्को चाहिँ जुन पछाडिपट्टि गोलो देखिएको भएर चन्द्रमा जस्तो देखिने भएर चन्द्रनाग भन्छन् है गाउँघरतिर। अब यो दुईटा कोब्रामा पनि कमन कोब्रा भनेको विशेष गरेर तराईतिर सीमित छ, र यो अर्को मोनोकल्ड कोब्रा भन्छौं जुन चन्द्रनाग त्यो चाहिँ पहाड़ी भेगतिर छ। त्यसले गर्दाखेरि अब तराई र पहाड़तिर पाइने फरक किसिमका कोब्रा भए। त्यस्तै किङ कोब्रा छ राजगोमन जुन चाहिँ अब पछिल्लो चरणमा थुप्रै किङ कोब्राहरूको रेस्क्यूको कलहरू पनि आइरहेको हुन्छ, उद्धार गरिएको भेट्छौं अथवा गाउँघरमा फोटो भिडियो खिचेर अहिले धेरै छ। धेरैले भन्नुहुन्छ अहिले यो तराईबाट आएको हो किङ कोब्रा सर्यो गर्मीले भन्नुहुन्छ, त्यो होइन होइन, त्यति मात्र कुरो छैन किनभने सर्पहरूको आफ्नो रैथाने वासस्थान भन्छौ हामी हेबिट्याट, त्यो चाहिँ किङ कोब्राहरू वर्षौं पहिलेदेखि नै यहीँ छन्। अनि त्यसले गर्दाखेरि
1: कतिपयले काठमाडौँ आसपासमा चाहिँ पछिल्लो समयमा बढी भन्छन्, त्यो
0: स्थानीय नै मानौ उनीहरूलाई, किन भन्दाखेरि यो सर्पको पहिलेदेखिकै भौगोलिक अवस्था अनुसार यिनीहरू बाँचिरहेका छन्। जस्तो तराईबाट कहिले काहीँ अपवाद स्वरूप केही केही सर्प जस्तो मुढाहरूमा आउने अथवा कहिले काहीँ सपेराले ल्याएर छोडिदिने यी अपवादका केस भए, तर यहाँ रैथाने नै हुन् ती सर्पहरू। अब त्यो बाहेक अझै माथितिर जाने भने हिमालयन करेत भन्छौ हामी, हिमालमा पाइने करेत जुन तराईमा पाइँदैन, फेरि तराईको गर्मी बढेर हिमालमा गएर बसेको होइन, उनीहरूको पुरानो आफ्नो रैथाने वासस्थान नै हिमाल हो। त्यसले गर्दाखेरि त्यसलाई फेरि अब तराई ल्याएर छोड्दा उनीहरू बाँच्न गाह्रो हुन्छ त्यहाँको भौगोलिक हावापानी अवस्थाले मौसमले गर्दा। त्यसकारण सर्पको आफ्नै वासस्थान छ। अब करेतको चाहिँ हामीसँग 6 प्रजातिका पाइन्छन् नेपालमा, त्यो मध्ये धेरै ज्यान लिने भनेर नाम आएको चाहिँ कमन करेत जुन चाहिँ हामी घोड करेत होइन अनि चुडे करेत घोडघडाइज विभिन्न नामहरू छन्। अब यो लोकालिटी अनुसार नाम फरक पर्दै जान्छ, त्यसको टोकाइले गर्दाखेरि धेरै मर्छन्। त्यस्तै अर्को ब्यान्डेड करेत छ, अघि मैले नाम लिएँ हिमालयन करेत छ होइन, अनि ब्ल्याक करेतहरू छन्। यी विभिन्न खालका करेतहरूको पनि उत्तिकै 20 हुन्छ, तर अब हामीसँग चाहिँ सबै करेतहरू सबै ठाउँमा पाइँदैनन्। त्यसले गर्दाखेरि जस्तो कहिले काहीँ पहाड़ी भेगतिर पनि एकदम दुर्गम पहाड़तिर पनि सर्पले टोकेर मृत्यु भएको घटनाहरू आउँछन्, त्यो भनेको प्राय जसो यस्तै हिमालतिर पहाड़तिर पाइने करेतहरूको हुन सक्यो, पहाड़ी भेगमा पाइने कोब्राहरूको हुन सक्यो। त्यस्तै भाइपरमा जाने भने एउटा रसेउस भाइपर चाहिँ तराईमा पाउँछ जुन अजिङ्गरसँग झुक्किने हुन्छ, अजिङ्गरको बच्चा भनेर रसेउस भाइपरलाई चलाएर मृत्यु भएका केही घटनाहरू छन् तराईमा। अब यो हेर्दा उस्तै देखिन्छ तर यो एकदमै विषालु हो। फेरि ती बाहेक केही हरियौं प्रजातिका सर्पहरू छन्, अनि त्यो बाहेक अरू माउन्टेन पिट भाइपर हिमालयन पिट भाइपर भनिन्छ है, हिमाल पहाड़तिर पाइने भाइपरहरू छन्। यसरी चाहिँ विशेष गरेर समूहमा भन्दा सजिलोको लागि गाउँघरले बुझ्ने कोब्रा करेत र भाइपरको समूह विषालु छन् नेपालमा।
1: पहाड़ी क्षेत्रतिर चाहिँ यी समूहका सर्पहरू कतिको पाइन्छन्? किनकि पहाड़तिर चाहिँ त्यति धेरै डराएको पाइन्छ जति तराई क्षेत्रमा डर देखिन्छ।
0: यस्तो छ, अब सर्प त अघि मैले भने चाहिँ अब पहाड़मा नै विषालु तराईमा नै विषालु छ, तर अब बढी खेतीपाती हुने ठाउँ भनेको तराई हो, अनि कतिपय घटनाहरू सर्प भनेको मुसा खान आउने हो, मुसा कहाँ लाग्छ भन्दा त्यही खेतीपाती बाली नाली भएको ठाउँमा, यो एउटा इकोसिस्टम नै जोडिएको छ। अनि तुलनात्मक हिसाबमा तराईमा चाहिँ खेतीपाती कम हुने भयो के अरे पहाड़मा तराईको भन्दा, त्यसले गर्दा त्यहाँ चाहिँ अलिकति टोकाई कम भएको जस्तो लाग्ने हो। तर विषालुको हिसाबले कम्पेयर गर्ने हो भने पनि मृत्यु गराउन सक्ने सर्पहरू पहाड़मा पनि छन्, र पहाड़तिर अलिकति केही हुँदैन भनेर अलिकति कहिलेकाहीँ केयरलेस गर्ने कारण भनेको यो विशेष गरेर हरेउहरूको समूहले बढी टोकाई हुन्छ, र हरेउको केसमा चाहिँ भनौँ न अरू कोब्रा करेतको जस्तो समयमै उपचार नपाएर जुन ज्यान गइरहेको छ अलिकति कम छ, हरेउहरूलाई चाहिँ एन्टिभेनम बिना पनि उपचार हुने हुँदा पहाड़तिर चाहिँ अलिकति यो हस्पिटल नगए पनि हुन्छ भन्ने किसिमले केयरलेस गर्नुहुन्छ तर त्यसो गर्नु हुँदैन कहिलेकाहीँ त्यो केयरलेस हुँदाखेरि तपाईँको अङ्गभङ्ग हुने सम्भावना हातको औंलाहरू काट्नुपर्ने अथवा हातै काट्नुपर्ने खुट्टाका औंलाहरू काट्नुपर्ने यस्ता खालका जटिलताहरू पनि आइदिन्छन् त्यसले गर्दाखेरि सर्पले टोकेपछि यहाँहरूले सर्प चिन्नु हुँदैन भने तुरन्तै जुनसुकै सर्पले टोके पनि प्राथमिक उपचार केन्द्र अथवा सर्पदंश उपचार केन्द्र अथवा एन्टिभेनम कहाँ पाइन्छ त्यहाँ गइहाल्नुहोस् भन्छौ हामी
1: उज्यालोको बदलो नेपालमा हामी सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमल दीप कोठासँग कुराकानी गरिरहेका छौं उपचार कसरी गर्ने प्राथमिक उपचार कहिले गर्ने हामी केही बेर छलफल गर्छौं अहिले चाहिँ प्रकृतिमा सर्पको महत्व र पारिस्थितिक प्रणालीको बारेमा चर्चा गरौं धेरैलाई लाग्न सक्छ सर्प नभए पनि संसार चल्छ किनकि त्यसले विष फाल्छ मान्छे रिसाउँछ नि सर्प नभए नि हुन्थ्यो भनेर धेरैले भनेको सुनिन्छ प्रकृति र जैविक विविधता सन्तुलनमा सर्पको वास्तविक भूमिका चाहिँ के हुन्छ
0: यसमा हरेक जीवको जस्तै सर्पको पनि एउटा आफ्नै महत्व छ अब यसलाई जसरी हामीले सुरुमा चाहिँ अब भनौँ न सर्पलाई जस्तो मार्ने बचाउने कुराहरूमा पनि यो जोडिन्छ कि सर्पलाई मानिस जातिले नमार्दा पनि सर्पको आफ्नै दुश्मनहरू पनि छन् नि सर्पलाई खाएर न्याउरी मुसो बाँच्छ के चराहरू छन् होइन अब सर्पलाई सर्पले नै खाइदिन्छ किङ कोब्रा त झन् सर्पै रुचाउने सर्प भनेर चिनिन्छ यसरी हामीले नमार्दा नमार्दै पनि प्रकृतिले नै त्यसलाई एउटा ब्यालेन्स गरिरहेको हुन्छ त्यस्तै सर्पले अब हाम्रो जुन खेतीपातीमा बाली नाली नष्ट गर्ने छेपारो किरा फट्याङ्ग्रा मुसा भ्यागुता लगायतका जनावरहरू छन् ती चाहिँ सर्पले खान्छ अनि बाली नाली प्रस्ट्याउनमा एकदमै मदत गर्छ यो चाहिँ एउटा हाम्रो इकोसिस्टमको हिसाबले भयो त्यस्तै अर्को भनेको सर्पलाई नेचुरल पेस्ट कन्ट्रोलको रूपमा पनि लिइन्छ हामीले जस्तो बाली नाली प्रस्ट्याओस् भनेर त्यसमा चाहिँ विभिन्न केमिकलहरू प्रयोग गर्छौं अब सर्पले प्राकृतिक किसिमले नै ती बाली नालीमा नागले किरा फट्याङ्ग्राहरू खाइदिएर अनि किसानको प्रोडक्टिभिटी बढाउनमा हेल्प गर्ने हुँदा यसलाई नेचुरल पेस्ट कन्ट्रोलको रूपमा पनि लिने गरिन्छ
1: सर्पलाई जस्तो किसानहरूको चाहिँ कति साथी जीव भनेर भन्ने गरिन्छ
0: किसानको साथी नै हो स्नेक्स आर फार्मर्स फ्रेन्ड भन्छौ त्यो चाहिँ यो विभिन्न कुराले गर्दा
1: हजुर यदि कुनै पारिस्थितिक प्रणालीबाट सर्प चाहिँ पूर्ण रूपमा लोप वा नष्ट भयो भने त्यसको प्रत्यक्ष असर मानिस वा वातावरणमा कस्तो पर्न सक्छ भन्ने अनुमान गर्न सक्छ
0: एक ठाउँमा भएको अध्ययनले के देखाउँछ भन्दा जस्तो उहाँहरूले दुईटा ठूलो प्लटिङ बनाउनु भयो दुईटैमा चाहिँ बाली नाली अब बिउ रोप्न शुरू भयो अब त्यो बिस्तारै हुर्कदै बढ्दै जाने क्रममा एउटा प्लटिङमा चाहिँ बाली नाली भएपछि त अब किरा फट्याङ्ग्राहरू बिस्तारै आउँदै जाने भयो अनि त्यो प्लटिङमा सर्पको समूह पनि केही समूह लगाएर राखिदिए अनि अर्को प्लटिङमा अब बाली नाली बढ्दै गयो किराहरू फट्याङ्ग्राहरू अब मुसा छेपारा भ्यागुता के लाग्ने हुन् लाग्दै गए त्यहाँ चाहिँ सर्प छोडिएन र हेर्दाखेरि के देखियो त भन्दा जहाँ सर्प पनि छोडिएको थियो त्यो ठाउँमा चाहिँ किरा फट्याङ्ग्रा खाइदिएर चाहिँ त्यसले नेचुरल्ली नै त्यो बाली नाली एकदमै मजाले प्रस्ट्याउनमा हेल्प गरेको छ भने अर्को प्लटिङमा चाहिँ बाली नाली एकदमै कम प्रोडक्टिभ भयो किनभने त्यहाँ सबै किरा फट्याङ्ग्रा लगाएर खाए यसले गर्दा प्रत्यक्ष रूपमा नै किसानको साथी भनेर त त्यहाँबाट पनि एउटा उनीहरूले एउटा डाटा निकालेको छ है त्यो बाहेक भनेको अब जस्तो केही हार्मफुल केमिकल्सहरू पाइन्छन् जुन अब फोहोरमा वातावरणमा होला हेभी मेटल्सहरू होला त्यो चाहिँ सर्पहरूले अलिकति एब्जर्ब गरिदिने हुँदाखेरि त्यो वेमा पनि डाइरेक्टली इन्डाइरेक्टली मानिसको स्वास्थ्यसँग जोडिएका केही हार्मफुल केमिकलहरू यिनीहरूले एब्जर्ब गर्ने हुँदा पनि यसको महत्व चाहिँ छ
1: तपाईँ जीव विज्ञानको विद्यार्थी पनि हुनुहुन्छ सँगसँगै यो अभियानको कुरा भयो कतिपयले चाहिँ यो हाम्रो वातावरणमा रहेको जुन विष चाहिँ अथवा कतिपय विषहरू चाहिँ यो सर्पले स्वस्थ भन्ने कुरामा चाहिँ दुविधा कतिपयले यो हो कतिपयले साइन्सले यो पुष्टि गरेको होइन भने चाहिँ साँच्चै त्यो उनीहरूले केही वातावरणमा रहेका विषहरू चाहिँ सोच्ने सक्ने क्षमता हुन्छ त के भन्छ
0: अब यस्तो छ यसमा पनि अब धेरै जसो ठाउँमा हामीले कार्यक्रम चलाउँदै जाँदा के भन्नुहुन्छ भन्दा गाउँघरकाले यो सर्पले चाहिँ हामीले फालेको जति सबै कार्बन डाइअक्साइड भनौँ हामीले श्वास फेर्दा जाने जुन कार्बन डाइअक्साइड हो त्यो सबै लिइदिन्छ भनेर भन्ने गर्नुहुन्छ त्यो चाहिँ होइन त्यसरी डाइरेक्टली कार्बन डाइअक्साइड लिने किनभने सर्प पनि जीव हो जीवहरूको अब श्वास प्रक्रिया भनेको अक्सिजन लिने र कार्बन डाइअक्साइड फ्याँक्ने नै हुन्छ सर्पको पनि त्यही हो त्यसरी डाइरेक्ट कार्बन डाइअक्साइड लिने भन्दा पनि मैले अघि भने चाहिँ थोरै दोहोऱ्याए अघि भने चाहिँ वातावरणमा भएका केही हार्मफुल केमिकल जुन चाहिँ मानव स्वास्थ्यलाई असर गर्ने खालका हेभी मेटल्सहरू भनिन्छ त्यस्ता खालका चीजहरू उनीहरूले बिस्तारै बिस्तारै लिने हो त्यो लिएकोले गर्दाखेरि त्यो यदि त्यहाँ वातावरणमै रहिराख्यो भने त त्यसले त हामीलाई धेरै असर गर्छ त्यो चीज लिएको हुनाले सरले भने चाहिँ त्यो लिने कुरा चाहिँ
1: चिकित्सा विज्ञानमा चाहिँ सर्पको विष वा यसको प्रयोगबाट बन्ने औषधहरूको भूमिका अहिले कस्तो छ चिकित्सा विज्ञानमा चाहिँ सर्पको प्रयोग कस्तो रूपमा भइरहेको पाइन्छ जसले जुन कुरा बुझ्यो भने पनि हामी सर्पको महत्व बुझ्न सक्छौँ भनेर मैले यो कुरा जोडेको
0: चिकित्सा विज्ञानमा सर्पको विष भनौँ न जसलाई पछि हामी औषधि पनि भन्छौँ एन्टिभेनम भन्छौँ प्रतिविष यसको ठूलै नै महत्व छ जस कुनै पनि सर्पले टोक्यो भने हामीले अस्पताल गएर जुन उपचार गर्दाखेरि एन्टिभेनम चढाइन्छ त्यो फेरि त्यही सर्पकै विषलाई विभिन्न प्रक्रियाद्वारा प्रशोधन गरेर बनाइने हो र हाम्रो देशको परिप्रेक्ष्यमा हेर्दा हाम्रो देशमा चारवटा सर्पको लागि बनेको एन्टी भेनम जुन पोलिभ्यालेन्ट भनिन्छ, चारवटा सर्पको एउटै भायलमा एउटै सानो सिसी हुन्छ बोतल त्यसमा आउँछ, त्यो चाहिँ नेपाल सरकारले इण्डियाबाट लिने गरेको छ र नेपालको विभिन्न हस्पिटलहरूमा डिस्ट्रिब्युट गर्छन्। अब त्यसमा आउने दवाई भनेको अथवा औषधि के को हुन्छ भन्दा अघि मैले नाम लिएको एउटा कमन कोब्रा, एउटा कमन करेत र एउटा रसेस भाइपर, तीनवटा सर्प नेपालमा जुन पाइन्छ त्यसको हो, र चौथो सर्प सोइस्टकेल भाइपर भन्छ, त्यो चाहिँ अब इण्डियामा पाइएको छ, नेपालमा हालसम्म नपाइएको हुनाले अहिलेसम्म नेपालका तीनवटा प्रजातिलाई काम गर्छ, र अन्य विषालु सर्पले टोक्दा पनि त्यही पोलिभ्यालेन्ट एन्टिभेनम नै प्रयोग गरेर बचाउने गरिएको छ नेपालको परिप्रेक्ष्यमा। त्यसले गर्दा मान्छेलाई टोकिसकेपछि उपचारको एउटा महत्वपूर्ण अङ्ग चाहिँ एन्टिभेनम पनि हो, त्योबाट नि महत्व भयो। त्यस्तै अब यसले सर्पकै विषले लागेको मात्र भनौँ न एन्टिभेनमको रूपमा मात्र काम नगरेर मान्छेलाई लाग्ने अन्य औषधि जस्तो सर्पको विषको नि प्रकार छ, कोब्रा करतले टोक्दा यिनीहरूको विष भनेको न्युरोटक्सिक भेनम भनिन्छ, जुन भनेको हाम्रो स्नायु प्रणालीलाई असर गर्ने विष हो, त्यो स्नायु प्रणालीलाई असर गर्ने विष लाई नै प्रशोधन गरेर मेन्टल डिजिज सम्बन्धी औषधिहरू बनाउनमा प्रयोग भएको छ। त्यस्तै भाइपर भने मैले जुन चाहिँ रसेस भाइपर हरेउहरू यिनीहरूको मैले समूह भाइपरको समूह भने यिनीहरूको विष भनेको हेमोटक्सिक भेनम भन्छ, भनेको रगतलाई असर गर्ने विष बोकेको हुन्छ, हो त्यो रगतलाई असर गर्ने विषबाटै यिनीहरूले प्रशोधन गरेर फेरि के को औषधि बनाउँछन् भन्दा पेन किलर सम्बन्धी औषधि होइन, बीपी सम्बन्धी औषधि, अझ अमेरिकामा पाइने एक खालको भाइपरबाट त महिलाहरूको स्तन क्यान्सरको लागि पनि अध्ययन अनुसन्धान भएर पोजिटिभ रिजल्ट आएको छ। त्यसले गर्दाखेरि सर्पकै टोकाएको मात्र नभएर अन्य मान्छेका रोगहरूसँग जोडिएका औषधिको रूपमा पनि यसले काम गर्छ भनेर अध्ययन अनुसन्धान भइरहेको छ।
1: उज्यालोको बदलिदो नेपालमा हामी सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमलदीप कोठासँग कुराकानी गरिरहेका छौं। मानिस सर्प द्वन्द र अन्धविश्वासको कुरा जोडौं। नेपालमा विशेष गरी तराई र भित्री मधेसमा मानिस र सर्प बीचको द्वन्द एकदमै धेरै बढ़ेको पाइन्छ र अन्य क्षेत्रमा पाइन्छ। द्वन्द बढ्नुमा एउटा विष नै भयो होइन, त्यो विष सँगसँगै त्यो नबुझ्दा अथवा घटना न्यूनीकरण गर्ने उपाय नजान्दा के कारणले बढ़ेको पाइन्छ?
0: हामीले के लाउँदा मुख्य दुईटा कारण चाहिँ भेटाएका छौं। एउटा सरले भने डर के को भन्दा टोकेर मरिन्छ भन्ने डर, र दोस्रो भनेको जनचेतनाको कमी, अनि त्यो जनचेतनाको कमीको पाटोबाट चाहिँ हामीले काम गरिरहेका छौं डर भगाउने काम, र अर्को भनेको चाहिँ अब अस्पतालको व्यवस्थापन भनौँ न, किनभने अझै पनि नेपालको सबै अस्पतालहरूमा सर्पले टोकेको उपचार हुँदैन है, सबै अस्पतालहरूमा एन्टिभेनम पुर्याउन सकेको छैन, त्यसले गर्दा कतिपय अवस्थामा बिरामीहरू सर्पले टोक्यो अब थाहा हुँदैन, जहाँ नजिकै छ त्यही भनेर कहिले मेडिकल, कहिले नजिकैको पोलिक्लिनिकहरू, कहिले अब ठूल्ठूलो प्राइभेट अस्पतालहरू जानुहुन्छ जहाँ चाहिँ सर्पले टोकेको बिरामीको उपचार हुँदैन, त्यस्तो ठाउँमा जाँदा समय लस हुन्छ र समय लस भएर बिरामी मृत्युको मुखमा जाने सम्भावना रहन्छ। त्यसले गर्दा यो एउटा सर्पदंश व्यवस्थापन पनि मुख्य पाटो रहेको छ, जनचेतना साथसाथै सर्पदंशको व्यवस्थापन, यो दुईटा पाटोलाई हामीले सँगसँगै लान सकियो भने मृत्यु दर पनि कम हुन्छ, र अनि सरले भने चाहिँ अब डर पनि बिस्तारै भाग्दै जान्छ। अर्को दोस्रो भनेको चाहिँ यो जुन हामीले वासस्थानको कुरा गर्छौं, हामीले गरेको अध्ययनले एउटा के देखेको छ भन्दा दुई तीन ठाउँको अध्ययन गर्दा स्याङ्जा कालीगण्डकीतिरको गरेका थियौं र एउटा यही काठमाडौँ गोकर्णको, त्यहाँ हामीले लगभग 30 वर्षको डाटा के लाउँदा 1990 2020 हामीले त्यहाँको जंगलको सबै स्टडी गर्दा के देख्यो भन्दा सुरुमा जंगल भएका केही ठाउँहरू त्यो बिस्तारै नासिएर खेतीपातीमा जमिनमा कन्भर्ट भएको छ, र बिस्तारै त्यो खेतीपातीवाला जमिन उपयोग गर्दै गर्दै प्लटिङमा चेन्ज भएको, वासस्थानमा चेन्ज भएको छ, भनेको जुन जंगल थियो पहिला सर्प बसिरहने त्यो चाहिँ अहिले ह्युमन सेटलमेन्ट अथवा मानिसहरूको घर त्यही ठाउँमा बनेको छ, सर्प जहाँको त्यही छ, घर चाहिँ थुप्रिँदै गएको हुनाले उनीहरू वासस्थान सानो भयो, अनि त्यो सानो वासस्थानमा कहिलेकाहीँ आहार नपुग्दा मुसा छेपारो किरा फट्याङ्ग्रा आदि इत्यादिको खोजीमा आफ्नो सानो वासस्थान भन्दा बाहिर आउँदा कहाँ जाने भन्दा मान्छेको घर पर्छ, त्यसले गर्दाखेरि यो टोकाईको समस्याहरू यसरी पनि बढ़ेको देखिन्छ।
1: त्यो सँगै एउटा विश्वासहरूको कुरा जोडिँदाखेरि चाहिँ पौराणिक कथा भ्रमहरू अनेक किसिमका छन्। अहिले तपाईँले एउटा कुरा त भनिहाल्नु, सर्पले दुध पिउँछ पिउँदैन भन्नेमा उसको प्राकृतिक आहार होइन भन्ने किसिमबाट, त्यो सँगसँगै सर्पले चाहिँ बदला लिन्छ एकफेर जिस्काएको छ भनेदेखि त्यसले पछिसम्म फर्केर आएर भने टोक्छ भन्ने एक किसिमको धारणा पाइन्छ, यो चाहिँ कतिको सत्य छ? साँच्चै सर्पले कतिपय हात्तीले पनि मान्छे चिनेर आक्रमण गर्छ भन्छन्, त्यस्तै सर्पले नि मान्छे चिनेर राख्ने क्षमता हुन्छ कि कस्तो छ?
0: अब सर्पको केसमा यो अब जस्तो अब हामीले अब धेरै अगाडिदेखि नै अब हिन्दी फिल्महरू अथवा हिन्दी सिरियलहरू अब नागिन खालका है नाग नागिनका जोडीहरू भएका फिल्महरू हेर्दै आउँदा त्यो फिल्महरूको एउटा छाप पनि परेको हुन सक्छ, जहाँ चाहिँ एउटालाई मारिदियो भने अर्को जोडी आएर बदला लिने अथवा एउटालाई मारिदियो भने धेरै आएर बदला लिने यस्ता खालका त्यो छाप छोडेको हो। अब सर्पको केसमा वैज्ञानिक रूपले हेर्दाखेरि लामो समयसम्म मान्छेलाई सोचेर बदला लिने भावनाले चाहिँ सर्प आउँदैन। जसरी हात्तीको कुरा गर्नु, हात्ती भनेको म्यामल्स पर्यो होइन, स्तनधारी प्राणीहरू, यो इभोल्युसनको क्रममा क्रम विकासको क्रममा विकसित हुँदै हुँदै गएका प्राणी मध्येमा म्यामल्स पछिल्लोमा पर्छ। भनेपछि त्योभन्दा धेरै अगाडि चाहिँ रेप्टाइलहरू छ, यिनीहरूको ब्रेन साइज कम्पेयर गर्दा पनि रेप्टेलियन ब्रेन भनेको म्यामिलियन ब्रेन भन्दा अलिकति सानो हुन्छ र यिनीहरूको मेमोरी पनि म्यामलको तुलनामा अलिकति कम हुन्छ। त्यो हिसाबले नि मान्छे नै चिनेर बदला लिन आउने होइन। तर कहिलेकाहीँ के हुन्छ भन्दा जस्तो किङ कोब्राहरू केही सर्पहरूले गुण बनाएर अण्डा पार्छन् र त्यो गुण बनाएर अण्डा पार्दा उनीहरू दुई महिनासम्म त्यो गुण कुरेर अण्डा नकुरुन्जेल त्यहाँ कुरेर बस्ने हुँदाखेरि अब मान्छेले यो ठाउँ छोडेन रिक्स भयो भनेर चाहिँ अब भनौँ न अब रेस्क्यूको लागि अथवा मारिदिने गुणहरू जलाइदिने नष्ट गरिदिने यस्ता घटनाहरू पनि आइरहेका हुन्छन्। सर्पले त्यसरी मान्छेलाई अन्य जनावर भन्दा सर्पसँग बस्न अलिकति सजिलो छ। जस्तो तपाईँ सर्प देख्नुभयो भने दुई चार पाइला मात्र पछाडि हट्ने हो भने लखटी लखटी टोक्न चाहिँ आउँदैन। सर्पले टोक्ने भनेको न मान्छेको मासु खाने हो न रगत खाने हो, यसले त मात्र आफ्नो सेल्फ डिफेन्स आफ्नो आत्मरक्षाको लागि दिने एउटा यो प्रतिक्रिया मात्रै हो। त्यसले गर्दाखेरि सर्पबाट बस्न सजिलो छ हामीले देखेको खण्डमा। तर घटना कहिलेकाहीँ के भइदिन्छ, राति सुतेको अवस्थामा थाहा नपाइकन पनि भइदिन्छ अथवा कहिलेकाहीँ खेतीपातीमा काम गर्दाखेरि थाहा नपाएर सर्प लुकेको झाडीमा हात हालिन्छ। रातिमा बाहिर हिँड्दाखेरि हामीले टर्चहरू प्रयोग नगरेर यत्तिकै अब नजिकै छ भनेर बाथरूमहरू टोयलेट निस्किँदाखेरि जुत्ता लगाउने चप्पल लगाउने गरिँदैन कतिपय अवस्थामा, त्यो अवस्थामा सर्पलाई कुल्चिँदा टोक्ने भनेको यो सबै एक खालको एक्सिडेन्टली भएको घटनाहरू हुन्। सर्पले टोक्छु नै भनेर चाहिँ मान्छेलाई आउँदैन त्यसरी।
1: परम्परागत कुराहरूमा चाहिँ धामी झाँक्रीको चलन छ, सर्पले टोकेपछि विष झार्ने भनेर धामी झाँक्री। एउटा केही उदाहरण पनि दिन्छ, जस्तो सोलुखुम्बुतिर चाहिँ सर्पले टोक्यो भनेदेखि धामी झाँक्री लगाउने चलन अहिले पनि छ। कतिपयले निको भएको विश्वास गर्छन् भन्नु, त्यो मान्छेलाई थप एन्टिभेनमहरूको आवश्यक देखिँदैन, त्यो चाहिँ कसरी भएको छ अथवा त्यो विश्वास चाहिँ के हो कारण भनिदिनुहोस् न।
0: हजुर, एकदमै गहिरो कुरा उठाउनु भयो सरले फेरि पनि। अब यसमा के हुन्छ भन्दा, अघि मैले भने करिब करिब 85 प्रजातिका सर्पहरू पाइन्छन् नेपालमा, तीमध्ये जम्मा 20 प्रजातिका सर्पहरू विषालु हुन्छन्। अब त्यो 20 प्रजाति भन्दा बाहिरका सर्पहरू सबै के भए अविषालु, र ती सर्पले टोक्दा पनि गाउँघरको मान्छेलाई के लाग्छ भन्दा कोब्राले गोमन करतले नै टोक्यो भन्ने लाग्छ, र अनि उपचारको लागि धामी झाँक्री कहाँ जाँदाखेरि एक किसिमले निको भएको जस्तो देखिन्छ। यो एउटा कुरा। अब दोस्रो कुरा, कहिले काहीँ कोब्रा करतले नै टोकेको हुन सक्छ, तर त्यो टोकाई कस्तो भइदिन्छ भन्दा सुक्खा टोकाई भनिन्छ मेडिकल टर्ममा, जुन चाहिँ ड्राई बाइट। टोक्न त टोक्यो, विषालु नै हो, कोब्रा नै हो, करेत नै हो, भाइपर नै हो, तर एउटा यस्तो अवस्था हुन्छ ड्राई बाइट भनेको, जसले टोक्दाखेरि दाँत गाड्दा यिनीहरूको विषालु विषदन्त भनिन्छ, त्यो गाड्दा पनि उनीहरूको भेनम ग्ल्यान्डबाट भनौँ विष ग्रन्थीबाट त्यो विष चाहिँ विषको झोल चुइएर चाहिँ मान्छेको शरीरभित्र प्रवेश गर्दैन, त्यो प्रवेश नगरेको अवस्थालाई ड्राई बाइट भनिन्छ। त्यो अवस्थामा पनि धामी झाँक्री अथवा अन्य कतै लड्दाखेरि त्यो निको भएको जस्तो देखिने हो, तर वास्तवमा के हो त, शरीरभित्र विष नै गएको छैन। जब शरीरभित्र विष जान्छ, सोलुखुम्बुकै कुरा उठाउनु भयो अब होइन सरले भनेको चाहिँ, सायद त्यहाँ तपाईँले गएर फेरि सोध्नुभयो भने त्यो ठाउँमा पनि कहिलेकाहीँ केही केसहरू धामी झाँक्री गुरु पण्डित अथवा कोही गर्दा पनि मृत्युको केस भेटिन्छ, किनभने हामीले पनि भेटाएका छौँ। हामी पनि अध्ययन अनुसन्धान गर्दै जाँदा धामी झाँक्रीले निको गर्छ यो भन्ने ठाउँमा जाँदा कहीँ कतै झुकिएर तपाईँको प्रक्रियामा पनि त केही त्रुटिहरू भएर मृत्यु त भयो होला नि भन्दा भएको छ। कहिले अब मन्त्र पुगेन, कहिले अथवा भनौँ न सानो अब भाले चाहियो चढाइयो ठुलो बोका चढाउनु पर्ने आदि इत्यादि एउटा एउटा कुरा त आउँछ। त्यो किन भन्दाखेरि फाइनल्ली त्यो मान्छेको शरीरभित्र विष गर्छ भने कुनै पनि चिजले काम गर्दैन, एन्टिभेनम नै लगाउनु पर्छ। अझ कहिलेकाहीँ त एन्टिभेनम मात्र नभएर आईसीयू भेन्टिलेटरको पनि आवश्यकता पर्न सक्छ, त्यसले गर्दाखेरि मेडिकल ट्रिटमेन्टमा नै लाग्नुपर्छ यसको लागि।
1: विष छोड्दाखेरि पनि थोरै अथवा धेरै भन्ने चाहिँ हुन्छ कि हुँदैन, जस्तो अहिले तपाईँले भन्नु ड्राई बाइटको कुरा, विष नै छोड्दा पनि एकदम थोरै छोडेर मान्छेले पचाउन सक्ने क्षमता भएको नभएको त्यो खालको कुरा चाहिँ हुन्छ कि हुँदैन?
0: त्यो पक्कै पनि हुन्छ, तर त्यो कुरा न सर्पलाई थाहा हुन्छ, न हामी मान्छेलाई थाहा हुन्छ, न अहिले भनौँ न डक्टरलाई नै थाहा हुन्छ यहाँ हाम्रो अहिले नेपालको केसमा, किनभने त्यो यसले कति विष छोड्यो भनेर मेजर गर्ने हामीसँग यहाँ अहिले स्रोत साधन छैन। र त्यो किन पनि फरक हुन्छ भन्दा, जस्तो सर्पको आफ्नो अवस्था हेरिकन, कहिलेकाहीँ धेरै दिनदेखि भोकाएर बसेको होला, केही पनि खाएको छैन, त्यो अवस्थामा टोक्दाखेरि अलिकति विष बढी जाला, अथवा कहिलेकाहीँ त्यो सर्प भित्र छिर्यो भनेर मट्टितेल फिनल हालिदिने गर्नुहुन्छ, सर्प डराउँछ आत्तिन्छ, मट्टितेल फिनल हाल्दा उनीहरूलाई एसिड जस्तो काम गर्छ, पोल्छ, शरीर जल्छ, अनि त्यो अवस्थामा पनि आत्तिँदाखेरि अलि बढी विष देला होइन, त्यो थोरै दिने धेरै दिने चाहिँ हुन्छ, तर कति थोरै कति धेरै भनेर अध्ययन पनि हामीसँग गर्ने स्रोत साधन छैन, र सर्पले पनि आफूले यसलाई थोरै विष दिए पनि मर्छ, मेरो विष कडा छ भनेर थोरै दिन्छु भनेर त्यो पनि साध्य छैन। अझ बच्चाको केसमा, जस्तो बच्चाको केसमा अब सर्पले टोक्दा अझै सिरियस किन हुन्छ भन्दा, सर्पले टोक्दाखेरि अब यो बच्चा छ यसलाई थोरै दिएर हुन्छ, यो अलि ठूलो मान्छे एडल्ट छ यसलाई धेरै दिन्छु पनि भन्दैन। बच्चालाई सर्पले टोकेपछि फेरि जुन एन्टिभेनम हस्पिटलमा दिइन्छ त्यसको डोज पनि एडल्टकै जस्तै सेम हुन आउँछ, त्यसले गर्दाखेरि यो चाहिँ ठ्याक्कै अनुमान लगाउन गाह्रो पर्छ, तर चाहिँ हामीले त्यही हो भन्ने चौक्यो भने हस्पिटल दौडिहालौँ भन्ने।
1: त्यसँगै सर्प बच्चा र ठुलो बच्चा, जस्तो मान्यौ करेतको पनि अलि ठुलो त्यसको माउ र सानसानो बच्चाहरूले टोक्दाखेरि चाहिँ विषको मात्र फरक पनि अथवा खतरा हुने नहुने कस्तो हुन्छ?
0: हजुर हुन्छ, त्यसमा पक्कै पनि हुन्छ। भर्खरै जन्मेका अब अण्डाबाट भर्खरै निस्केकाहरूको फुल्ली बडी अर्ग्यान डेभलप भइसकेका हुँदैन, त्यसले गर्दाखेरि त्यसमा चाहिँ टोक्दाखेरि अलिकति कम विष जाने अथवा कहिलेकाहीँ ड्राई बाइट भइदिने, धेरै जसो अवस्थामा ड्राई बाइट नै भइदिने सम्भावना पनि रह्यो। अनि अर्को कुरा, कहिलेकाहीँ फेरि त्यही सर्पले दुईचोटि तीनचोटि, त्यसलाई हामी मल्टिपल बाइट भन्छौँ, त्यो मल्टिपल बाइट भयो भने एमाउन्ट अफ भेनम बढी इन्जेक्ट भयो भनेको धेरैचोटि टोक्दाखेरि शरीरभित्र धेरै विष गयो
1: एउटै मान्छेलाई पटक
0: हो, अनि त्यो हुने भने अझै बढी कम्प्लिकेसन जटिलता आउँछ मान्छेलाई उपचारको क्रममा, कहिलेकाहीँ जटिलता जस्तो हामीले सुनिन्छ नि त, त्यही मान्छे कुनै गाउँकोलाई मानव टोक्दाखेरि एक घण्टाभित्रै हस्पिटल लगेदा केही भएको छैन मजाले बाँच्यो, अर्को मान्छेलाई त्यही एक घण्टाभित्र त्यही हस्पिटल लाँदा पनि मरेको हामी सुन्छौँ। त्यही भएर यो धेरै चिजमा डिपेन्ड गर्छ, जस्तो कि एउटा सर्पले शरीरको कुन भागमा टोक्यो, जस्तो कोब्रा करेतहरू अघि हामीले भन्यौँ न्युरोटोक्सिक विष बोकेको हुन्छ, अर्थात हाम्रो स्नायु प्रणालीलाई असर गर्छ, ब्रेनतिरको भाग भयो हो, त्यहाँसम्म पुग्नलाई चाहिँ हामीलाई जस्तो यसले खुट्टातिर टोकेको छ कि छातीभन्दा माथि घाँटी टाउकोतिर टोकेको छ कि त्यो चिजले फरक पार्छ, टोकेपछि हामीले कस्ता खालका प्राथमिक उपचार गर्यौं त्यसले फरक पार्छ, हामीले प्राथमिक उपचार गरेपछि अस्पताल अथवा सर्पदंश उपचार केन्द्र त लग्यौं, तर के त्यहाँ लग्ने बित्तिकै त्यो बिरामीले सही ट्रिटमेन्ट तुरुन्तै पायो त, यसमा भर पर्छ, अनि त्यहाँ पुर्याउन हामीलाई कति समय लाग्यो, विभिन्न पाँच छवटा चिजमा भर पर्ने हुँदा उस्तै सर्पले टोक्दा एउटै ठाउँका मान्छे पनि कोहीलाई के हुने, कोही बाँच्ने कोही मर्ने, यस्तो अवस्था आउँछ।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी सर्प कस्तो जीव हो, प्रकृतिमा यसको महत्व सही
0: भन्दा माथि घाँटी टाउकोतिर टोकेको छ कि त्यो चिजले फरक पार्छ, टोकेपछि हामीले कस्ता खालका प्राथमिक उपचार गर्यौं त्यसले फरक पार्छ, हामीले प्राथमिक उपचार गरेपछि अस्पताल अथवा सर्पदंश उपचार केन्द्र त

0: कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
1: एनबीएल अटो लोन,
2: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी सर्प कस्तो जीव हो प्रकृतिमा यसको महत्व सहित सर्पबाट हुने जोखिम र जोखिम घटाउने उपाय बारेमा सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमलदीप कोटासँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ सर्पदंशको जोखिम र रोकथामका उपाय बारेमा चर्चा गरौं। अहिले तपाईँले भन्नुभयो सर्पले लखेटेर टोक्दैन, तीन चार कदम हामी पछाडि सर्यौं भने सर्पको टोकाइबाट बस्न सकिन्छ कि भनेर, तर अहिले पनि धेरैले चाहिँ सर्पले लखेटेर टोक्छ अथवा सर्पले चाहिँ मलाई हिँड्दा हिँड्दै एक्कासी आक्रमण गर्यो यो खालको कुरा सुनिन्छ, अथवा म राम्रोसँग निदाइराखेको छु तर ओछ्यानमै आएर टोक्यो, यो खालको कुरा चाहिँ कसरी बुझ्ने हामीले?
2: पहिला म ओछ्यानकै कुरा उठाएँ, यो अझै इम्पोर्टेन्ट लाग्यो मलाई अघि भन्न छुटेकोमा। होइन, अब ओछ्यानमा आएर धेरै जस्तो टोक्ने, रातिमा हुने करिब करिब 80% भन्दा बढी टोकाई करेतहरूको हुने गर्छ, किनभने करेत चाहिँ रातिमा सक्रिय हुने सर्प हो। कोब्रा अथवा गोमन भनेको चाहिँ अब बिहान साँझतिर बढी एक्टिभ हुने सर्प हो, त्यसले गर्दा रातिमा चाहिँ प्राय जसो गाउँघरतिर गर्मी सिजन हुन्छ, भुइँमै एउटा भनौँ न गुन्द्रो अथवा एउटा चकटी बिछाएर एउटा पातलो तन्ना मात्र राखेर सुत्ने चलन छ, अनि त्यसमा हामीले झुल लगाइँदैन, अनि त्यसले गर्दाखेरि अब के अरे मान्छे मस्त निदाएको छ उसलाई थाहा पनि छैन त्यहाँ सर्प आयो होला भन्ने, तर कोल्टे फेर्दाखेरि अथवा हात खुट्टा कहिलेकाहीँ निन्द्रामा चलाउँदाखेरि सर्पलाई छोइन्छ, र सर्पलाई छोइएपछि अब सर्पलाई के लाग्छ भन्दा मलाई खतरा भयो मलाई मार्न खोज्यो भन्ने लागेर सर्पले टोकिदिने हो। अनि करेतहरूलाई चाहिँ यिनीहरूको फ्याङ्स दाँत भन्छौँ जुन विष्दन्त कोब्राको भाइपरको तुलनामा एकदमै सानो हुने हुँदा टोक्ने बित्तिकै एकदम ठूलो दुखाइ पनि हुँदैन, रगत पनि त्यसरी देखिँदैन, इभन बाइट मार्क भन्छौँ हामीले दुईटा विष्दन्तको डाम त्यो पनि राम्ररी देख्न सकिँदैन, तर शरीरभित्र विष गइरहेको हुन्छ, बिरामी अब सुतिराखेकै हुन्छ, एकैचोटि बिहान उठेपछि अलिकति गाह्रो भएपछि थाहा पाउने हुँदा अनि बल्ल हस्पिटल जाँदा कहिलेकाहीँ ढिला भइदिन्छ। अझ यहाँहरूले सुन्नुभयो होला विभिन्न वर्ष अब केही अगाडिका वर्षहरूमा एउटै घरका दुईजना सानसानो बालबालिका होइन दाजुभाइ बिते भन्ने खबरहरू आयो, अब त्यो भनेको प्राय जसो करेतको टोकाई रातिमा हुने हो, र बच्चाहरूलाई हुँदा अघि मैले भने यसै पनि दिउँसोमा पनि बच्चाहरूले भन्न थाहा पाउँदैन थाहा हुँदैन, अब रातिमा त ठुलै मान्छेलाई टोक्दा पनि मान्छेले पत्ता लगाउन गाह्रो पर्छ भनेपछि बच्चालाई टोक्यो सर्प गयो जान्छ आफ्नो बाटो, तर विष गइरहेको हुँदा मर्ने हुँदा हामीले झुल लगाएर सुत्न चाहिँ एकदमै पलङमै सुत्ने, र सुत्दाखेरि पहिला ओछ्यानहरू टकटकाउने सिरानीहरू हेर्ने, त्यसपछि झुल मजाले चारैतिरबाट टाँगेर अनि सुत्यो भने चाहिँ करतको टोकाइबाट बचिन्छ भनेर चाहिँ यो अध्ययन अनुसन्धानमै देखिसकेको कुरा छ। त्यस्तै दोस्रो कुरा आयो लखेट्नेको कुरामा चाहिँ सरले भने चाहिँ यो लखेट्ने भनेको कहिलेकाहीँ सर्पलाई चलाउँदा जिस्काउँदा जस्तो अहिले उद्धारका क्रम पनि बढ्दो छ नि त, उद्धार गर्ने क्रममा कहिले पुच्छर तान्नुपर्ने हुन्छ कहिले अब विभिन्न अप्ठ्यारा परिस्थितिहरू आइपुग्छ, त्यस्तो क्रममा अलिकति सर्प आफू डराएर दुई चार पाइला लखट्ने फरक कुरा भए, तर बदलै लिनको लागि लखट्ने भन्ने कुराहरू त्यस्तो चाहिँ अब वैज्ञानिक आधार छैन, किनभने यदि त्यसरी लखट्थ्यो भने त अब सर्पमा काम गर्ने त्यत्रा वैज्ञानिकहरू पनि छन् होइन, उहाँहरूलाई पनि लखेट्नुपर्ने हो कुनै बेला परापूर्व कालमा अथवा कसैको घटनामा त्यस्तो केही एउटा संयोगवश पनि कहिलेकाहीँ त्यस्ता घटनाहरू घटिदिन्छन् नि, त्यस्तो अवस्थामा कसैलाई केही दुई चार पाइला अथवा अलिकति अगाडिसम्म लखाटेको होला, सायद त्यसको गुण थियो होला नजिकै, आफ्नो बच्चा जोगाउनलाई त्यसरी गर्यो होला,

0: विभिन्न कारणहरू हुन्छ, तर सर्पको आफ्नो रेगुलर आनी बानीमा मान्छेलाई धेरै परसम्म लखाट्ने, खोजी खोजी लखाट्ने चाहिँ हुँदैन।
1: हामीले सर्पले लखेट्दैन अथवा सर्पले खोजी खोजी टोक्दैन भन्दा भन्दै पनि अब विभिन्न कामको सिलसिलामा भेट हुन्छ र टोक्छ, ज्यान जान्छ, ज्यान जाने घटना हेर्ने हो भने वर्षेनी 100 जना मान्छेले ज्यान गुमाइरहेको सत्य नै हो। हामीले मनसुन जन्ने विपदका घटनाहरूलाई हेर्दाखेरि मनसुनमा बाढी पहिरो लगायती मनसुनमा जे जे विपद प्रकोपहरू आउँछन् त्यसमा सबैभन्दा धेरै ज्यान जाने घटना सर्पको टोकाइतिर जाँदो रहेछ भनेपछि त्यो एउटा ठूलो विपद हो होइन? यस्तो भएकोले गर्दाखेरि सर्पदंश सकै कारण ज्यान गुमाइरहेका छन् भने यस्तो अवस्थामा हामीले हाम्रो खेतबारीमा काम गर्दा, घाँस दाउरा गर्दा अथवा यस्तो टोकाइबाट बस्नको लागि अप्नाउनु पर्ने व्यवहारिक उपायहरू चाहिँ के हुन्छ? अब
0: जोगिनेमा जाँदा भन्दा थोरै अगाडि म यसको टोकाइको अवस्था नेपालको पनि जोड्न चाहे। जस्तो अब संसारभरमै पनि हेर्ने हो भने करिब करिब 55 लाख मान्छेलाई चाहिँ एक वर्षमा सर्पले टोक्दो रहेछ संसारभरमा। अब त्यो मध्ये मृत्युको हिसाबले हेर्ने हो भने कमसेकम अहिले 1,40,000 हाराहारी जस्तो चाहिँ मान्छे मर्छन्
1: वर्षमा,
0: एक वर्षमा संसारभर। एभ्री 4 मिनट्स 1 पिपल डाई भन्छ, 4 मिनटमा एकजना मान्छे चाहिँ सर्पको टोकाइबाट मर्ने गर्छन् संसारभरमा। र सरले भने चाहिँ अघि आपद विपदको कुराहरू आयो, आपद विपदको मात्र नभएर कोही पनि एकजना मर्नु भनेको नै दुःखदको कुरा हो। त्यसमाथि अब अघि सरले हात्तीको पनि कुरा ल्याउनु भएको थियो, हात्ती, गैंडा, बाघ, भालु यी सबै वाइल्ड लाइफले हुने मृत्युभन्दा सर्प एक्लैले हुने, सर्पको टोकाइले हुने मृत्यु धेरै माथि छ। तर अझै पनि यो अब नेग्लेक्टेड ट्रपिकल डिजिज भनेर चिनिन्छ है, उपेक्षित डिजिजमै पर्छ यो, यसमा काम गर्ने मान्छे पनि कम छन्,
1: सरकारको चासो नि कम छ।
0: अब अहिले बिस्तारै बढ्दैछ, यो केही वर्षदेखि बढ्दैछ, अलि अगाडिसम्म त यस्तै इन्डिपेन्डेन्ट भनौँ न रिसर्चरहरू अथवा कन्जर्भेसनिस्ट अथवा गाउँका रेस्क्युअरहरू उहाँहरूले आफैले स्वतस्फूर्त रूपमा गरिरहेको अवस्था थियो भने अहिले पछिल्लो चरणमा अब नगरपालिकाहरूले नगर प्रहरीलाई तालिम दिने, वनले वनका कर्मचारीहरूलाई सर्पको तालिम दिने, अनि गाउँघरमै पनि स्थानीय रूपमा वडा वडाले आफ्नो होइन वडामा को को छन् अलिकति इन्ट्रेस्ट लिनेहरूलाई तालिम दिने, तालिम मात्र नभएर जनचेतनाका कार्यक्रमहरू राख्ने क्रम अहिले बिस्तारै चाहिँ सुरुवात हुँदै गएकोले यो एउटा राम्रो सुरुवात हो, यसलाई चाहिँ हामीले राम्रो मान्नुपर्छ। र यसरी नै विभिन्न खालका तालिमहरू, एउटा सर्प उद्धारको होला, अर्को मेडिकल पर्सनलाई त स्वास्थ्य विभागले गरिराखेकै हुन्छ, अहिले विभिन्न प्रादेशिक हस्पिटलहरूमा पनि मेडिकल पर्सनको लागि हस्पिटलमा पुगिसकेपछि कसरी म्यानेजमेन्ट गर्ने भन्नेको तालिमहरू पहिलेदेखि नै भइरहन्थ्यो भने अहिले गाउँघरमा स्थानीय तहबाट अन्य किसिमका तालिम कार्यक्रमहरू पनि बढ्दै गएकोले यी सबै कुराहरू एउटा होलिस्टिक एप्रोच भन्छौँ हामी, यो सबै मिलाएर चाहिँ बिस्तारै यसको सर्पदंशको मृत्यु र टोकाइको घटना कम गर्न सकिन्छ। अब म नेपालमा आएँ, अब नेपालमा कति देखाएको छ डाटाले भन्दा डब्ल्यूएचओले 1987 गरेको एउटा अध्ययनले चाहिँ नेपालमा करिब करिब 20,000 मान्छेलाई एक वर्षभरिमा सर्पले टोक्छ, त्यो मध्ये 1,000 जना मान्छेको ज्यान जान्छ भन्ने रेकर्ड छ। तर अहिले हालसालै आएर 2022 धरान बीपीकेएसएस हस्पिटलको डाक्टरको टिमले, प्रोफेसर डाक्टरहरू मिलेर गरेको एउटा अध्ययनले के इस्टिमेट गरेको छ भन्दा त्यति बेला डब्ल्यूएचओले नेपालमा गरेको त्यो अध्ययनमा चाहिँ हस्पिटलमा पुगिसकेपछि हस्पिटलको रेकर्डमा चढाइएका बिरामीको मृत्युको संख्या मात्रै हो, कतिपय बिरामी त हस्पिटल पुग्नै पाउँदैन, गाउँघरमै मरिरहेका हुन्छन्, धामी झाँक्री कहाँ जाँदा मर्या हुन्छन्, बाटोमै लाँदा लाँदै गाडीमा मर्या हुन्छन्, एम्बुलेन्समा मर्या हुन्छन् होइन रिफर गर्दाखेरि। यो सबैलाई जोड्दाखेरि तथ्याङ्क चाहिँ अलिकति भयानक जस्तो देखिन आएको छ। उहाँहरूले निकालेको डाटा चाहिँ करिब करिब वर्षभरिमा 40,000 टोकाई हुन्छ नेपालमा, विषालु अविषालु दुइटै गरी, र मर्नेको संख्या पनि 3,000 हाराहारी भनेर एउटा आँकडा निकाल्नु भएको छ। अब त्यो डरलाग्दो आँकडा छ, त्यसले गर्दाखेरि यस्तै कार्यक्रमहरू, न्यूनीकरणका कार्यक्रमहरू गरेर नै यसलाई चाहिँ हामीले सबैले मिलेर कम गर्नुपर्छ।
1: त्यो टोकाइको घटना नै कम गर्नका लागि व्यक्ति स्वयंले अप्नाउन सक्ने सावधानी चाहिँ के हो? व्यक्तिले मात्रै केन्द्रित गर्दाखेरि,
0: व्यक्तिले मात्रै केन्द्रित गर्दा साफ सफाइमा ध्यान दिने र आफू केयरफुल हुने, जस्तो कि अब साफ सफाई भनेको सर्पहरू बस्न मन पराउने भनेको झाडी, ढुङ्गाको चाङ, काठको थुप्रो, उनीहरू सानो अब गुटुमुटु परेर सर्प त अब गोलो बनेर बसिदिन्छन्, सानो ठाउँ भए पनि पुग्ने हुँदाखेरि हाम्रो घर वरपर अलिकति थुप्रेर बसेका फोहोर अथवा केही चिज हामी स्टोर गरेर राख्छौँ, अब गाउँघरतिर बोराहरू होइन थुप्रै बोरा 20-25 बोराहरू एउटा कोठामा स्टोर गर्ने हुन्छ, त्यस्तोमा चाहिँ यिनीहरू आफूलाई सुरक्षित महसुस गर्छन् र लुक्न गइदिन्छन्, अनि त्यो लुक्न जाँदा हामीलाई काम पर्दाखेरि अब ढुङ्गासुङ्गा हटाउँदा अथवा बोरा सार्दा त्यसरी टोकाई हुने गर्छ। भने अर्को भनेको अब सावधानीका उपाय, आफू व्यक्ति नै केयरफुल हुनु पर्यो. जस्तो अब जुत्ता राखिएको छ रातभरि बाहिर, कहिलेकाहीँ जुत्ताभित्र आएर बसेको हुन्छ, त्यो लगाउने बेलामा आफू केयरफुल हुनु पर्यो. खोरहरूमा हात हाल्दाखेरि पहिला लौरोले यसो हेरेर केही छ कि छैन त्यो चलाएर अनि बल्ल हात हाल्नु पर्यो, होइन, मिलेसम्म ग्लोभ्स लाएर काम गर्नु पर्यो, बुट लगाउनु पर्यो, बाहिर जाँदाखेरि रातिमा टोयलेटहरू बाहिर छ भने टर्च लाइट बोकेर हिँड्नु पर्यो. भनेको व्यक्तिले आफूले सावधानी अप्नाउनु बाहेक अरू उपाय छैन. फेरि
1: सर्पको चाहिँ यो महिना अलिकति बढी चाहिँ जोखिमपूर्ण हुन्छन् भन्ने चाहिँ कुन कुन महिना देख्न सकिन्छ?
0: अब यो संसारभरको अध्ययनले जुन, जुलाई, अगस्त, सेप्टेम्बर भन्छ है, चार महिना चाहिँ एकदमै प्रभावित. भनेको हाम्रो चाहिँ अब असार, साउन, भदौ, जेठदेखि नै भनौँ न, जेठ लास्टदेखि असोजसम्मको हाराहारीमा एकदमै धेरै हुन्छ. त्यो चाहिँ हाम्रोमा पनि फेरि मिलेको छ, किनभने हामीले केही हस्पिटलहरू र सर्पको उपचार हुने ठाउँ, सर्पदंश उपचार केन्द्रहरूमा गरिएको एक अध्ययनमा हामीले लिएको डाटाले चाहिँ त्यो बाहिरको भनौँ न रेकर्डलाई पनि मिलेको छ. त्यही महिनाहरूमा बढी भएको छ, अनि कहिलेकाहीँ चाहिँ त्यो महिनामा बढी टोकाई हुने हुँदा एन्टिभेनम बढी खपत हुने हुन्छ, कहिलेकाहीँ विभिन्न कारणले त्यो पुगिरह हुँदैन उपचार केन्द्रहरूमा, यस्ता समस्याहरू कहिलेकाहीँ आइरहेको छ.
1: घर वा यो बस्ती वरपर चाहिँ सर्प देखियो भनेदेखि अहिले पछिल्लो समयमा त भिडियो बनाउने अनि त्यस पछाडि सामाजिक सञ्जालमा पोस्ट गर्ने अनि उद्धारको नाममा एकजनाले उद्धार गर्दैछ भने उद्धारको सिप नभएकाले पनि प्रयास गर्ने, किनकि त्यो भिडियो बनाउनु छ, भिडियो चाहिँ भाइरल गराउनु छ, त्यस्ता किसिमको कुराहरू धेरै देखिएको छ. यो कुरालाई चाहिँ कसरी हेर्नुपर्छ र कसरी न्यूनीकरण गर्न सकिएला?
0: हामीले के भन्छौँ भन्दा उद्धार गर्दाखेरि उद्धारको पनि एउटा प्रोटोकल छ क्या, एसओपी भन्छ नि, स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर. भनेको के भन्दा उद्धार गर्नुभन्दा अगाडि हामीलाई नीति नियम थाहा हुनु पर्यो. सर्प भनेको त वाइल्ड लाइफ हो, वाइल्ड लाइफलाई हामीले छुन चलाउने काम गरेछौँ भने कमसेकम डिभिजन वनसँग सहकार्य गरौँ, उहाँहरूसँग मिलेर काम गरौँ. उद्धारमा जाँदा एक्लै जाँदै नजाउँ, किनभने अवस्था अब कहिले कहाँ हिँडेको बेलामा फ्याक्ट फोन आइदिन्छ, औजारहरू हुँदैन, अनि औजार छैन भने अब हामी त विषालु सर्पलाई खाली हातले उद्धारै नगरौँ भन्छौँ, होइन. जस्तो इक्विपमेन्टहरू छ अहिले, हुक पाइन्छ, टङ पाइन्छ, ब्यागहरू पाइन्छ किन्नलाई, जसले चाहिँ सर्पलाई उद्धार गर्न एकदम सजिलो बनाएको छ. अनि उद्धार गर्दा एकजना साथी लाने, त्यो साथीको काम भनेको भिडलाई नियन्त्रण गर्ने. मान्छेहरूले उक्साइदिन्छन्, ए फलानोले त आथ्यो, हातले च्याप्पै समात्या थियो, ए यस्तो औजार किन चाहियो भनेर चाहिँ उक्साइदिने पनि गर्छन्. त्यो उक्साउँदाखेरि उद्धार गर्न जाने मान्छे बहकिएर त्यो स्टन्ट गर्नतिर लाग्यो भने टोकाई भएर आफ्नै ज्यान जान सक्छ, होइन, गएको पनि छ, नेपालमै नै भएको छ यो घटनाहरू. त्यसले गर्दाखेरि हामीले त्यो प्रोत्साहन गर्दै गर्दैनौँ. अनि अविशालु रहेछ भने पनि सकेसम्म औजार प्रयोग गर्ने, अब कहिलेकाहीँ अप्ठ्यारो ठाउँमा पस्दिन्छ, औजारले मात्र नभएर हातै लाउनु पर्ने हुन्छ, त्यो अवस्थामा लगाउने. अनि अब विषालुको केसमा त खाली हातले छुँदै नछुने भन्छौँ. अनि सरले भने चाहिँ अलिकति फोटो भिडियोले गर्दाखेरि अब भाइरलको जमाना छ, भाइरल हुन सबैलाई मन हुँदो रहेछ, अनि त्यसले गर्दाखेरि अलिकति कोही कोही चाहिँ जानी जानी नै स्टन्ट गर्नेहरू पनि छन्. जस्तो कि अब कहिलेकाहीँ उद्धार गर्ने क्रममा हेर्दाखेरि स्टन्ट जस्तो भइदिन्छ, त्यो अप्ठ्यारो परिस्थिति हुन्छ, त्यो फरक कुरा भयो. तर कहिलेकाहीँ यसो गर्यो भने भ्युज आउँछ भनेर जानाजान गर्ने, टोकाइदिने, टोकेर केही हुन्न यी भन्दै जानाजान टोकाइदिने, यस्ता चिजहरू चाहिँ बढ्दै गएका छन्. त्यो टोकाउँदाखेरि कहिलेकाहीँ अब विषालु परिदियो भने, होइन, अथवा त्यो भिडियो बच्चाले हेरेर बच्चाले समाउन खोज्दा विषालुले टोक्यो भने अब आफू रेस्पोन्सिबल हुने कि नहुने त्यो पनि सोच दिन पर्यो. दोस्रो अहिले भनेको, त्यसकारण हामीले के गर्दैछौँ भन्दा अहिले जति पनि हामी पछिल्लो चरण उद्धारको चाहिँ तीन दिनको एउटा तालिमको कोर्स बनाएरै हामीले वनको नीति नियम, वाइल्ड लाइफको नीति नियमलाई पनि राखेर, अनि त्यो छोड्ने बेलामा पनि अब नियम अनुसार त हामीले मुचुल्का उठाएर वन कार्यालयको, होइन, कोही अफिसर अथवा कोही कर्मचारीको निगरानीमा मात्र हामीले छोड्ने गर्नुपर्छ. तर अब सिजनमा एउटै मान्छेलाई 20-25-45 कल आउने हुँदा उहाँहरू हामी सँगसँगै हिँड्दै मुचुल्का उठाउन पनि गाह्रो पर्छ. त्यसकारण उहाँले आफ्नो ठाउँमा काम गरिरहेका उद्धारकर्ताहरूलाई चिनेर उहाँहरूले नै अनुमान के हुन्छ, एउटा उहाँहरूको आनी बानी बेहोरा कसरी काम गर्छ सबै थाहा भइसकेका हुन्छ. चिनेर ठिक छ सरहरू, तपाईँहरूले अब मिलाएर छोडिदिनु, हाम्रो अब कर्मचारी छुट्टै त्यसको लागि एउटा खटाउनु पर्ने हुँदा अलिकति गाह्रो हुन्छ भनेर त्यसरी पनि भइरहेको छ. यी सबै प्रक्रिया चाहिँ पुर्याउनु पर्छ. अनि अहिले पछिल्लो चरण हामीले एउटा राखेको प्रस्ताव के छ भन्दा, सुरुवात चाहिँ हामीले अब सरकारी निकायबाटै गरौँ. त्यो सायद अब वन होला, होइन, नगरपालिकाको अब नगर प्रहरीहरू होला, अथवा विपद व्यवस्थापनका कर्मचारीहरू होलान्, अनि त्यसपछि आएर ओडा मार्फत जाने, ओडामा चाहिँ टोल सदस्यहरू होला, हो त्यस्तोलाई चाहिँ एउटा आफ्नो स्थानीयलाई नै अलिकति स्किल मेन पावर बनाउने गरेर त्यहाँबाट सुरु गरौँ. अनि त्यहाँबाट सुरु गर्दै गयो भने बिस्तारै चाहिँ एउटा राम्रो जनचेतना फैलाउन सजिलो हुन्छ भनेर त्यसरी चाहिँ कार्यक्रम सुरु भएको छ.
1: त्यसँगै उद्धारको लागि दक्ष जनशक्ति नभएको ठाउँमा पनि फोटो भिडियो गर्नको लागि यता र उता दौडाउने ढुङ्गा हान्ने त्यो किसिमको घटनाहरू पनि देखिएको छ. त्यस्ता घटनाहरू चाहिँ हाम्रो समुदायले रोक्ने अथवा कसले रोक्ने त्यो चाहिँ?
0: यस्तो अब यो बाध्यता छ हेर्नु. अब जस्तो कतिपय अवस्थामा अब म आफैलाई पनि डिभिजन वन कार्यालयबाट अब डिएफओ सरहरूकै फोन आउँछ, सर हाम्रो त यहाँ मान्छे नै छैन, उद्धारको तालिम पनि लिएको छैनौ, अब फलानुले त गरिरहेको छ, अब जसो तसो त्यहाँबाट जोगाइदिएर जंगल छोडिदिएको छ, मान्छे पनि बचा छ, अब कोही पनि छैन, अब त्यो फेरि गरिरहेको चिजलाई नगर भन्न पनि मिलेन, ठप्पै हुन्छ काम, त्यसले गर्दाखेरि हामी समस्यामा छौँ भन्नुहुन्छ कतिपय ठाउँमा. त्यस्तो अवस्थामा हामी आफै हाम्रो टिम लिएर गएर तालिमहरू दिएर पनि मेन पावर बनाएका छौँ. र कतिपय अवस्थामा सरले भने चाहिँ टाढा टाढाको जिल्लाहरूको एकै ठाउँमा थुपारेर 8-10 सर्प एउटै बौरामा हालेर हुलुल्ल एकै ठाउँमा छोडिदिने गर्ने चलन छ. त्यो एकदमै गलत प्र्याक्टिस हो, किनभने सर्पको एउटा टेरिटोरी हुन्छ, यिनीहरूको एकदम सानो टेरिटोरी हुन्छ. भने वैज्ञानिक अध्ययन अनुसार भन्ने हो भने त रेस्क्यू गरेको खासमा उद्धार गरेको सर्पलाई तपाईँले बढीमा 2 किलोमिटर भन्दा टाढा लगेर नछोड्नु भन्ने गरिन्छ. त्यो आसपासको जंगलमा. तर अब ठूलो सिटीहरू अब काठमाडौँ पोखरा बुटोलहरू लगायतका ठूलो सिटीमा त सिटी नै 15-20 किलोमिटर घेरेको हुन्छ, त्यसले गर्दा अब त्यो पनि सम्भव भएन. तर हामी के गर्छौँ भन्दा जुन आसपासको भनौँ कुनै सर्प भेटियो भने त्योभन्दा सबभन्दा नजिकको जंगल कुन छ त्यहाँ लगेर छोड्ने चाहिँ हामी गर्छौँ. त्यो भनौँ न जिल्लै कटाएर यताको उता उताको यता ल्याएर छोड्दाखेरि उनीहरूको आफ्नो रेगुलर बासस्थान भेटाउँदैन, आहार विहारमा असर गर्छ, दुलो बनाएर गुण बनाएर बस्ने ठाउँ उनीहरूले भेटाउँदैनन्, अनि उनीहरू त्यो ठाउँमा हेबिचुअल नभएकोले अन्य जनावरहरूले सजिलै आएर मार्ने खाने भइदिन्छ. यो धेरै अवस्थाले गर्दा सर्पलाई धेरै परसम्म नछोड्नु भन्ने चाहिँ वैज्ञानिक कारण छ.
1: उज्यालोको बदलिदो नेपालमा हामी सर्प विज्ञ एवं अनुसन्धानकर्ता कमलदीप कोठासँग कुराकानी गरिरहेका छौँ. अवश्य छोटोमा सर्पदंश व्यवस्थापन र प्राथमिक उपचारको बारेमा अलिकति चर्चा गरौं. यदि कसैले सर्पले टोकिहालेमा अस्पताल पुग्नु अघि सही प्राथमिक उपचार चाहिँ के हुन्छ? पुग्नु अघि जस्तो अहिले चाहिँ कसैले चिर्ने, कसैले मुखले तान्ने, कसैले बाँध्ने, अनेक किसिमका देखिन्छ, सही प्राथमिक उपचार चाहिँ के हो?
0: एकदम सही प्राथमिक उपचार भनेर सर्पदंशको केसमा के छ भन्दा सर्पले टोकेको विषको प्रवाहलाई कम गर्ने मात्रै हो सर्पदंशमा प्राथमिक उपचारको काम. त्यसको लागि चाहिँ हामीले नर्मल्ली मेडिकलमा पाइने ब्यान्डेज, जुन क्रेप ब्यान्डेज भन्छौँ हामी, हो त्यो ब्यान्डेज अरू बेला पनि हाम्रो हातखुट्टा मड्किँदाखेरि लगाएर बाँध्छौँ नि जुन, त्यो ब्यान्डेज चाहिँ बाँध्ने. र बाँध्दा पनि पहिला के चलन थियो भन्दा सर्पले टोकेर विष स्वाट्टै माथि पुग्छ भनेर एकदम कसेर त्यो पनि एक ठाउँ होइन 4-5 ठाउँमा बाँध्ने चलन थियो. अब अहिले त्यसलाई चाहिँ बिस्तारै मेडिकल्ली चाहिँ यो गर्नु रङ प्र्याक्टिस हो, गलत प्र्याक्टिस हो. त्यसले गर्दाखेरि बाँध्न चाहिँ बाँध्ने, टोकेको ठाउँदेखि माथिसम्मै बाँध्ने त्यही ब्यान्डेजले. तर कमसे कम पनि हाम्रो त्यो 5 औँला मध्ये अब मेडिकल अथवा वैज्ञानिक हिसाबले चाहिँ 75 mmHg प्रेसर लगाएर बाँध्ने भन्छ. अब गाउँघरकालाई सजिलो भाषामा भन्नुपर्दा हाम्रो यो हत्केलाका 5 औँला मध्ये कमसे कम कुनै औँला छिरोस् त्यति मात्र टाइट गर्नु पर्यो. अब सबैभन्दा सानो कान्छी औँला छ भने कमसे कम कान्छी औँला छिरोस्, अनि त्यसले गर्दाखेरि त्यो एउटा मेन्टेन गर्छ ब्लड फ्लोलाई पनि, तल र माथि मेन्टेन गर्ने हुँदाखेरि त्यति मात्र कसे पुग्छ. त्योभन्दा धेरै कस्न थाल्यो भने अन्य कम्प्लिकेसनहरू आउँछ. र त्यो गर्नुको उद्देश्य भनेको टोकेको भागलाई हलचल हुन नदिनु हो. प्राथमिक उपचारको काम नै त्यही हो. हात अथवा खुट्टामा टोकेको छ भने त्यो टोकेको भागलाई हलचल हुन नदिनु. र तपाईँको टोकाई भएको अवस्थादेखि हस्पिटल 15-20 मिनट आधी घण्टाको अवस्थामा छ भने त्यो ब्यान्डेज अब सबैको घरमा होला नहोला नेपालको अवस्थामा, होइन अब घर घरमा सबैले फर्स्ट एड बक्स नराख्न पनि सक्छन्. त्यो अवस्थामा कहिलेकाहीँ पातलो चुन्नी सलले पनि बेर्न चाहिँ मिल्यो धेरै नकसी. र यदि त्यो पनि अवस्था भएन, इमर्जेन्सी हो, स्नेक बाइट इज अ मेडिकल इमर्जेन्सी भन्छ, त्यसले गर्दा इमर्जेन्सीमा त्यस्ता केही पनि भेटिएनन् र तपाईँको उपचार हुने अस्पताल एकदम नजिक छ, आधा घण्टाभित्र पुग्न सक्नुहुन्छ भने तपाईँ त्यो टोकेको भागलाई नहल्लाइकन अब साथीहरूको मद्दतले परिवारको मद्दतले सिधै जाँदा पनि हुन्छ. अब यसमा तर प्र्याक्टिस के भइरहेछ त गाउँघरमा भन्दा कसेर बाँध्ने 4-5 ठाउँमा, टोक्ने बित्तिकै ब्लेडले चिरेर फालिदिइहाल्ने, मुखले चुसेर फालिदिने. अस्ति भर्खर पनि मैले पनि सोसियल मिडियामा देखेको थिएँ, सायद दानतिर हुनुपर्छ, एकजना सानो बच्चालाई टोकेको छ, लेडिजले लिएर बस्नु भएको छ र त्यहाँ अरू मान्छेहरूले मुखैले चुसेर चाहिँ त्यसको विष फाल्नतिर लागेको अवस्था छ, होइन. अब यी भए लगायत अब विभिन्न चिजहरू हर्बल औषधिहरू लगाउने यी सबै चिजहरू चाहिँ अहिलेसम्म मेडिकल्ली चाहिँ यो भेरिफाइड भइसकेका छैन. कस्तो अवस्थामा काम गरे जस्तो देखिन्छ भन्दा अघि मैले भने चाहिँ या त सर्प अभिसालु या त ड्राई बाइट, यो दुईटामा चाहिँ काम गर्यो निको गर्यो त्यसले भने जस्तो देखिन्छ. तर जब शरीरभित्र विष नै प्रवेश गरेछ भने यी सबै भनेको समय चाहिँ खेर फाल्नु मात्रै हो. त्यसकारण चाहिँ उपचारमा ढिलाइ हुन्छ, त्यहाँ सकेन भने फेरि अन्त्यमा हस्पिटलै लानु पर्यो, हस्पिटल लग्दाखेरि ढिलाइ भइसकेको हुन्छ. त्यसले गर्दा यी चिजहरूमा समय खेर फाल्नु हुँदैन. नर्मल क्रेप ब्यान्डेज बाँध्ने अनि लाने।
1: त्यो सँगै अर्को चाहिँ एउटा चलन के देखिएको छ भनेदेखि सर्पले टोकेपछि यदि हामीले सर्प पहिचान गरिएन भने चाहिँ उपचारमा कठिनाइ हुन्छ, त्यसैले सकेसम्म कतिपय सर्पै मारेर सर्प पनि सँगसँगै लानुपर्छ अथवा यस्तो सर्प छ भने देख्नुपर्छ भने सर्प खोज्नतिर पनि लागेको पनि कतिपय ठाउँमा पाइन्छ। यो चाहिँ आवश्यक छ कि छैन नेपालको? अहिले तपाईँले एक ठाउँ जोड्नु भएको थियो एउटै भेनम हो तिन चार थरीले काम गर्ने भने, यो चाहिँ कस्तो हो? यो कुरा
0: ठ्याक्कै पक्रिनु भयो त्यही कुरा। यो नेपालको केसमा भन्यो भने सिधै भन्नुपर्दा काम छैन भन्छौँ हामी। किन भन्दा हामीले एक त सर्प मार्नतिर अथवा खोज्नतिर लाग्दा समय खेर गयो, त्यही खोज्नतिर लाग्दाखेरि टोकाई पनि भएको घटना फेरि सुन्नमा आएको छ। त्यो सर्प कुन हो भनेर चिन्नलाई खोज्न जाँदा अर्को लाइन टोकिया छ, दुईजनै एकैचोटि जानु परेको छ। सबैभन्दा महत्वपूर्ण कुरा, जुनसुकै सर्पले टोके पनि दिने एन्टिभेनम एउटै छ नेपालमा। जस्तो बाहिर चाहिँ अघि मैले नाम लिएँ नि, फरक यो प्रजातिका कोब्रा जस्तो कमन कोब्रा, मोनोकल कोब्रा, कमन करेत, यी विभिन्नका मोनोभ्यालेन्ट भनिन्छ। जुन सर्पले टोक्यो ठ्याक्कै त्यसैको मात्र औषधि बनेर आएको, एन्टिभेनम बनेर आएको हुन्छ। त्यो अवस्थामा चाहिँ ठ्याक्कै त्यहीले लगाइदिँदा चाँडो हुन्छ भनेर सर्प चिन्हतिर लाग्ने हो। अब हाम्रो अवस्थामा सबै सर्पको दबाई एउटैमै मिसेर आएछ भने जुनसुकै सर्पले टोके पनि दिने दबाई त त्यही हो,
1: चिनिराख्नु
0: परेन, एउटा कुरा। दोस्रो कुरा, ल तपाईँलाई कोब्रा करतले नै टोक्यो भने ड्राई बाइट हुने सम्भावना पनि छ है, त्यहाँ पनि भयो कुरा। तेस्रो कुरा, हस्पिटल लानुभयो, सर्प मारेरै लानुभयो, ल कोब्रै मारेर लानुभयो, गोमनै मारेर लानुभयो, करेतै मारेर लानुभयो भने पनि जबसम्म त्यो बिरामीको शरीरमा सर्पले टोकेका लक्षणहरू देखिँदैनन् तबसम्म एन्टिभेनम चढाइँदैन। अनि लक्षणका आधारमा गरिने ट्रिटमेन्टहरू छन्, त्यसले गर्दा अब लक्षण नै देखिएपछि ट्रिटमेन्ट दिने हो, फेरि लक्षण देखेपछि दिने ट्रिटमेन्ट, यदि एन्टिभेनम नै चढाउनु पर्यो भने फेरि त्यही एन्टिभेनम हो जुन चाहिँ सबै तिनटै सर्पको लागि बनेर आएको छ। त्यसले गर्दाखेरि त्यो फेरि डक्टरले हेर्ने काम हो, त्यो बिरामीसँग लिएर मारेर गएकाले होइनन्। फेरि नेपालको केसमा अब सबै सर्प डक्टरहरूले चिन्नुहुन्छ भन्ने पनि छैन, कतिपय ठाउँमा चिन्नु होला, कतिपय ठाउँमा चिन्न बाँकी होला। त्यसले गर्दा यी विभिन्न क्राइटेरियाहरूले परिधिहरूले गर्दाखेरि सर्प खोजेर मार्नतिर आवश्यक छैन भन्ने चाहिँ हामी भन्छौँ।
1: अब हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ। अन्तिममा तपाईँहरूले जस्तो नेपालमा स्नेक फेस्टिभल, सेभ द लाइफ जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ, यस्ता अभियानहरूको उद्देश्य र तपाईँहरूले सञ्चालन गरिरहनु भएको यो दुईटा नेपाल स्नेक फेस्टिभल र सेभ द लाइफ, यसको बारेमा जानकारी गराइदिनु, के काम हुन्छ र यसको उद्देश्य के छ?
0: म बायोलोजिस्ट, म एमएससी जुलोजी भएको नाताले चाहिँ पहिला मैले सेभ स्नेक सेभ नेचर, सर्प बचाऊ प्रकृति जोगाउँ भनेर नै कार्यक्रमहरू गरिरहन्थे। र पछि त्यो कार्यक्रमहरू गर्दै जाँदा गाउँघरबाटै मलाई राम्रो सुझाव के आयो भन्दा, किन सर्प मात्र बचाउँ भन्ने, सर्पले टोकेर यत्रा मान्छेहरू मरिरहेछन् भनेपछि मान्छे बचाउने गरी पनि अभियान जोड्नुहोस् भनेपछि त्यसपछि चाहिँ सेभ द लाइफ, जीवन बचाउने, अब चाहे त्यो सर्पको होस् चाहे मान्छेको होस्, अनि त्यहाँबाट चाहिँ हामीले जीवन बचाउनुपर्छ भन्ने उद्देश्यसहित सेभ द लाइफ क्याम्पेन चाहिँ अगाडि बढाइरहेका छौँ। र यो क्याम्पेन अगाडि बढाउँदै जाउँदा हामी विभिन्न स्कूल पुग्यौँ, कम्युनिटीमा पुग्यौँ होइन, अनि कहिलेकाहीँ चाहिँ अब स्वास्थ्य विभागले अथवा स्वास्थ्य संस्थाहरूले गर्ने तालिमहरू, जहाँ चाहिँ डक्टरले कतिसम्म सर्प चिन्दा आउँछ, मेडिकल्ली रिलेभेन्ट भन्छौँ, हस्पिटलमा कुन कुन सर्पले टोकेका बिरामीहरू आउने सम्भावना बढी छ भन्ने चिजहरूको लागि एउटा सानो बायोलोजिकल क्लास पनि राख्ने हुँदा त्यहाँ पनि गयौँ। अनि धेरै ठाउँमा कार्यक्रम गर्दा गर्दा मनमा के विचार आयो भन्दा, हामी मात्र सबै ठाउँ पुग्न गाह्रो हुँदो रहेछ, बरु सबै मान्छेलाई जस्तो एक दिनमा हामीले कार्यक्रम गर्यो भने तीन चारवटा क्लास गर्न सक्छौँ, भनेको 100-150 जना विद्यार्थी होला, तर हामीले यस्तो कार्यक्रम आँटौँ कि जहाँ चाहिँ एकै दिनमा सबै स्कूलको पार्टिसिपेट होस् जुन ठाउँमा गरिन्छ त्यहाँको भनेर चाहिँ एउटा महोत्सवको रूपमा तयारी गरेर नेपाल सर्प महोत्सव सुरु गर्यौं। र नेपाल सर्प महोत्सव हामीले नागपञ्चमीकै अवसर पारेर आजभन्दा 3 वर्ष अगाडि सुरु गरेका हौं, धेरै भएको छैन। र यो नागपञ्चमीकै अवसर पारेर सुरु गर्नुको उद्देश्य भनेको हाम्रो स्लोगन नै छ होइन, यो हाम्रो नेपाल स्नेक फेस्टिभल प्रमोटिङ ह्युमन स्नेक को एक्जिस्टेन्स थ्रू साइन्स आर्ट एण्ड कल्चर, भनेको विज्ञान कला र संस्कृतिलाई जोडेर चाहिँ जनमानसमा कसरी सर्प दंशको न्यूनीकरण गर्ने भन्ने हो। यसमा चाहिँ हामीले सर्पको प्रजातिको बारेमा कुरा गर्छौँ, हामीसँग भएका डकुमेन्ट्रीहरू देखाउँछौँ, त्यस्तै उद्धारको डेमोन्स्ट्रेसन, तालिम चाहिँ हुँदैन तर डेमोन्स्ट्रेसन भनेको कसरी उद्धार गर्ने, कसलाई खबर गर्ने, वन कर्मचारीलाई कसरी खबर गर्ने, रेस्क्युअरलाई कसरी बोलाउने, त्यो बारेमा हुन्छ। त्यसपछि हामीसँग विभिन्न स्कूलहरूले राखेका स्टलहरू हुन्छन्, हरेक स्टलमा छुट्टा छुट्टै सर्पको ज्ञान लिन पाइन्छ। अनि यसरी चाहिँ एकदम मल्टिपल कार्यक्रमहरू भइरहने हुँदाखेरि प्राथमिक उपचारको लागि हामीसँग मेडिकल टिम हुन्छ, अनि हामीले गरेको महोत्सवमा 2 दिनको महोत्सव हुन्छ, करिब करिब 2 दिनमा 5,000 हारारी स्कूलका विद्यार्थी र 1,000 हारारी त्यो जुन ठाउँमा भइरहेछ त्यो गाउँका मान्छेहरूबाट चाहिँ यो अब्जर्भेसन भनौँ न लिन आउनु भएको, सहभागी हुन आउनु भएको छ। र यो पहिलो चाहिँ हामीले पहिलो सात वर्षमा सात प्रदेश डुल्दैछौँ, त्यो मध्ये हामीले पहिलो वर्ष गण्डकी प्रदेशमा गऱ्यौँ, दोस्रो वर्ष हामीले रूपन्देही लुम्बिनी प्रदेशमा गऱ्यौँ, अहिले हामीले भर्खर धनुषा मधेस प्रदेशमा गऱ्यौँ र अब हामी अब बाँकी रहेका अन्य चार प्रदेशमा पनि विस्तारै गर्दैछौँ। यो सबैको उद्देश्य भनेको सर्पबाट बचौं र सर्पलाई पनि बचाउँ।
1: हजुर, सर्पप्रति हाम्रो आम मान्छेको बुझाइले हेर्दा यस्ता किसिमका कार्यक्रमहरू थप बढाउनु कतिको आवश्यक देख्नु हुन्छ?
0: एकदमै धेरै आवश्यक छ। अब अहिले हामीले सुरु गरेछौँ, बिस्तारै अरू साथीहरू पनि जोडिँदै हुनुहुन्छ र जति सक्यो धेरै जनचेतना जगाउन सकियो भने सर्पको डर पनि कम हुन्छ, टोकाई पनि कम हुने भयो। टोकाई कम भएपछि स्वतः रूपमा मृत्यु त कम नै हुने भयो। त्यसले गर्दा यस्ता कार्यक्रमहरू स्थानीय रूपमै पनि अहिले हामीले गरेको महोत्सवहरू देखेर कतिपय स्थानीय रूपमा पनि आफै स्वतः स्फूर्त रूपमा कार्यक्रमहरू गरिरहनु भएको छ। उद्धारको तालिमहरू त्यहीँबाटै सुरु भएको छ। हाम्रो कार्यक्रम हेर्दा यो त चाहिने रहेछ, यत्रो ठूलो एकै दिनमा सबै जम्मा गर्न नसके पनि 20-25-40-50 जनालाई गर्छौं भन्दै त्यसरी चाहिँ कार्यक्रमहरू गर्न सुरु भएको छ। यो एकदमै पोजिटिभ कुरा हो र यस्ता कार्यक्रमहरू जसले गरे पनि हुन्छ, धेरै भन्दा धेरै हुनु पर्यो र त्यसको उद्देश्य भनेको मान्छे पनि जोगिने सर्प पनि जोगाउने हुनु पर्यो।
1: अब अन्तिममा आजको कार्यक्रम विदाय हुँदै गर्दाखेरि रेडियो सुनिरहनु भएका श्रोताहरूलाई मानिस र सर्पको सह अस्तित्वका लागि एकदम तपाईँको मुख्य सन्देश के छ? यो सह अस्तित्व कायम रहोस् भन्नका लागि चाहिँ
0: मुख्य सन्देश भनेको अब अहिले त अब प्रविधिले सजिलो बनाइदिएको छ। यहाँहरूले आफै सो अध्ययन गरेर जस्तो इन्टरनेटहरूमा हेर्नुभयो भने नेपाल सरकारकै होइन इडिसिटी स्वास्थ्य विभागले निकालेको स्नेक बाइट म्यानेजमेन्ट गाइडलाइनहरू छ, होइन नेपालका विषालु सर्प भन्ने पुस्तकहरू जुन चाहिँ गुगल गर्नुभयो भने पीडीएफहरू सित्तैमा पढ्न पाइन्छ, त्यहाँबाट बिस्तारै नलेज लिँदै जानुहोस्। अनि त्यसपछि अलिकति राम्रो सन्देश दिने रेस्क्युअरहरू को को छन् उहाँहरूको भिडियोहरू हेर्नुहोस्। अनि त्यहाँभन्दा माथि अझै जानु पर्यो भने अब मेडिकल डक्टरहरूको पनि नम्बरहरू लिइराख्नु आफ्नो अवस्थामा, आफ्नो घर नजिक कुनमा चाहिँ उपचार हुन्छ, अनि यस्ता सन्देशमूलक चिजहरू हेरिएर सर्पमा राम्ररी काम गरिरहेका चाहे उद्धारकर्मी होस्, चाहे कन्जर्भेसनिस्ट हुन्, चाहे रिसर्चर हुन्, चाहे मेडिकल पर्सन, उहाँहरूको संगत गर्दै बिस्तारै आफ्नो डर भगाउँदै सर्पको जानकारी राख्दै सर्पलाई नि आफ्नो ठाउँमा बाँच्न दिउँ, हामी पनि आफ्नो ठाउँमा बाँच्न दिउँ, सहअस्तित्वको मिनिङ नै त्यही हो। त्यसरी चाहिँ यो सम्भव छ फेरि, त्यसले गर्दाखेरि मानव र सर्प बचाउनै भन्छौँ हामी।
1: हुन्छ, त्यो महत्वपूर्ण समय दिनुभयो र यो एकदमै महत्वपूर्ण विषय, यो नेपालभरि नै एकदमै खाँचो भएको यो विषय, यो विषयमा आफ्ना अनुभवहरू सहित सुझावहरू बाँड्नुभयो, यहाँलाई उज्यालो तर्फबाट धेरै धन्यवाद।
0: मलाई पनि यहाँ बोलाएर सरले यो सर्पमा आफूले जाने बुझेका कुराहरू राख्ने मौका दिनुभयो, यसको लागि सम्पूर्ण टिमलाई नै म धेरै धेरै आभार प्रकट गर्दछु।
1: उहाँ सर्प विज्ञमा अनुसन्धानकर्ता कमल देवकोटा, उहाँ सर्प बचाउने र सर्पको टोकाई घटाउने अभियानमा सक्रिय हुनुहुन्छ, त्यसै गरी आयुसिएनको सर्प विशेषज्ञ समूहको नेपालको तर्फबाट सदस्य पनि हुनुहुन्छ, उहाँसँग कुराकानी गरेका छौं। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ, अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजन र बस्ने दिँदा हुन्छ। नमस्कार।
2: हजुरको रेडियो 100

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर, रामेछाप।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सृजराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोस एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। मन्त्री र सांसदसँग छलफल गर्दै राष्ट्रपा सभापति लामिछाने, बैठकमा सरकारको काम र संसदीय भूमिकालाई प्रभावकारी बनाउने विषयमा छलफल हुने। संघीय संसदका दुवै सदनको बैठक आज बस्दै, आउँदो मंगिर 1 देखि काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य गरिने। रामेछापमा साउन महिनामा मात्र 11 जना मानिस हराए, 3 जना अझै सम्पर्कविहीन। त्रिवी प्रश्नपत्र आउट प्रकरणमा शिक्षक र विद्यार्थी सहित 7 जना विरूद्ध मुद्दा दायर। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा स्ट्रेट अफ हर्मुजलाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक, र एसियाली खेलकुदमा नेपालसँग खेल्ने अफगानिस्तानको टोली घोषणा।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राख्दै है त्यही।
4: मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। राष्ट्र स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग छलफल गर्नुहुने भएको छ। यहाँ 11 बजे संसदीय दलको कार्यालय सिंह दरबारमा यो छलफल हुन लागेको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ। सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल हुने भएकोले मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी भएको बुर्लाकोटीले बताउनु भएको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दछन्। दिउँसो 1 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष दशौं संशोधन विधेयक 2080 राशिमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल भारत बीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। अपरान्न 1:15 बस्ने राष्ट्रिय सभाको बैठकमा परराष्ट्र कानून न्याय तथा संसदीय मामिला र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यक्रम छ। यस्तै बैठकमा अर्थ मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिनेछन्। त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेश सभाबाट विश्वासको मतलाई लिनुहुने भएको छ। उहाँले संविधानको धारा 168 उपधारा 2 बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन लाग्नु भएको हो। प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोकटीले मुख्यमन्त्री भट्टले सचिवलाई पत्र पठाउँदै विश्वासको मत लिने प्रयोजनका लागि बैठकको समय व्यवस्थापन गरिदिन आग्रह गरेकाले सोही अनुसार आज दिउँसो 1 बजे बैठक बस्न लागेको जानकारी दिनुभएको छ। उक्त बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुहुनेछ। त्यसपछि प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्ने र मतदान प्रक्रिया अघि बढ्नेछ। गत साउन 29 बाट मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी एमालेको समर्थनमा नियुक्त भएका उहाँले विश्वासको मत लिएपछि मन्त्री परिषद विस्तार गर्ने तयारी गर्नुभएको छ। कर्णालीका मुख्यमन्त्री मंगल बहादुर साईले आज विश्वासको मत लिँदै हुनुहुन्छ। त्यसका लागि प्रदेशको सभा बैठक आज दिउँसो ठिक 3 बजेका लागि बोलाइएको छ। मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरे पनि मन्त्रीमण्डल विस्तारको काम अनिर्णयको बन्दी जस्तै बनेको छ। साउन 12 गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका उहाँले 23 दिन बितिसक्दा मन्त्रीमण्डलमा एकजना सदस्य पनि नियुक्त गर्न सक्नु भएको छैन। विशेष गरी सत्ता सञ्चार दुई दलबीच मन्त्रालयको संख्यामा 4-3 हिसाब मिले पनि शक्तिशाली मन्त्रालय लिनेबारे कुरा नमिलेको भनिएको छ। यद्यपि यो विषयमा पनि दुई दलबीच निर्णायक वार्ता हुने गरेको छैन। सरकार विस्तार नहुँदा सरकार नै चलायमान हुन सकेको छैन। आउँदो मंगिर 1 काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य गरिने भएको छ। सरकारले हालै राजपत्र मार्फत सूचना प्रकाशित गर्दै पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्ने र त्यसका लागि चरणबद्ध लागू गर्ने जनाएको छ। काठमाडौँ उपत्यकाका सबै पालिकामा मंगिर 1 अनि उपत्यका बाहिरका सबै जिल्लाका महानगर उपमहानगर र नगरपालिकामा माघ 1 ऐन लागू हुनेछ। अर्को वर्ष साउनदेखि देशका सबै गाउँपालिकामा यो ऐन लागू हुनेछ। ऐन लागू भएसँगै उपभोक्ताले सुरक्षित स्वस्थ र गुणस्तरीय मासु खान पाउने अपेक्षा छ। ऐनले वध अघि र वधपछिको प्राविधिक स्वास्थ्य परीक्षण पनि अनिवार्य गरेको छ। ऐनको दफा 8 अनुसार पशुवध गर्नु अघि अनिवार्य रूपमा उसको स्वास्थ्य अवस्था जाँच गरिनुपर्छ भने दफा 9 तोकिएको व्यवस्थित वधशालामा मात्र पशुवध गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै दफा 10 अनुसार वध गरिसकेपछि मासु उपभोगका लागि उपयुक्त छ या छैन भनेर जाँच गर्नुपर्ने हुन्छ। यिनको दफा 11 रोगी संक्रमित वा कालगतिले मरेका पशुको मासु बिक्री वितरणमा रोक लगाइएको छ भने दफा 12 र 13 मासु निरीक्षकले स्वीकृत गरेपछि मात्र बिक्री गर्न पाइने र मासुमा कुनै पनि प्रकारको मिसावट गर्न नपाइने उल्लेख छ। पशु सेवा विभागले काठमाडौँ उपत्यकाबाट शुरू हुने अभियान कार्यान्वयन गर्न विभागले प्राविधिक जनशक्ति मासु निरीक्षक हटाउने व्यवसायीलाई मापदण्डबारे सचेत गराउने र पूर्वाधार निर्माणमा पालिकासँग पनि सहकार्य गर्ने जनाएको छ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ स्वतन्त्र निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने आयोगको जिम्मेवारीलाई समय सापेक्ष रूपमा थप सुदृढ़ गरी पूरा गरिने बताउनु भएको छ। आयोगको कार्यालयमा हिजो पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको छलफलका क्रममा उहाँले वर्तमान नेतृत्व सबै पूर्व पदाधिकारीसँग सल्लाह लिएर जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका हुन्। निर्वाचन आयुक्त सगुन शमशेर जबराले निर्वाचन व्यवस्थापनमा आयोगले गरेका नवीनतम कामबारे पूर्व प्रमुख आयुक्त र आयुक्तहरूलाई जानकारी गराउनु भएको थियो। छलफलमा निर्वाचन व्यवस्थापनका कानूनी प्रविधिगत तथा व्यवस्थापकीय सुधार लगायत विविध विषयमा छलफल भई समसामयिक सुधारका लागि पृष्ठपोषण प्राप्त भएको आयोगका निमित्त सचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभएको छ। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या 70,000 भन्दा धेरै रहेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा नयाँ र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या 70,441 जना रहेको छ। अघिल्लो वर्ष साउनमा 68,110 जना विदेश गएका थिए। यस्तै चालू आर्थिक वर्षमा श्रम स्वीकृति लिने महिलाको संख्या पनि गएको वर्षको साउनको तुलनामा केही बढ़ेको छ। विभागका अनुसार गएको वर्षको साउनमा 9,162 रोजगारीका लागि विदेश गएका थिए। यो वर्षको साउनमा 9,969 जना छन्। समग्रमा नै पोहोरको साउनको तुलनामा यस वर्ष साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै देखिन्छ। विभागले पछिल्लो समय श्रम गन्तव्यबाट माग बढ़ी आएका कारण वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ़ेको जनाएको छ। पछिल्लो समय स्वदेशमा रोजगारीको सम्भावना कम हुँदै गएपछि वैदेशिक रोजगारीमा जाने प्रविधि बढ़दै गइरहेको हो। विदेश जानेको समग्र संख्या बढ़दा विदेशबाट आउने रेमिट्यान्स 22 खर्ब रूपियाँ भन्दा धेरै पुग्यो। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संघायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अघि नै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थी सहित 7 जना विरूद्ध मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले शिक्षा ऐन 2028 अन्तर्गतको कसुरमा उनीहरू विरूद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको। यस प्रकरणमा मुख्य अभियुक्तका रूपमा भक्तपुरको मध्यपुर थिमी निवासी 33 वर्षीय सन्दीप सिंहलाई आरोपी बनाइएको छ। उनीसँगै विद्यार्थीहरू अतुल कुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेश प्रसाद यादव, खुशबु गिरी, देवनाथ महतो र रंजु कुमारी गिरीलाई पनि प्रतिवादी बनाइएको छ। अभियुक्त मध्ये केही अझै फरार रहेका छन्। गएको साउन 6 गते सञ्चालन भएको एमबीएस प्रथम सेमिस्टरको म्यानेजमेन्ट 515 र साउन 8 गतेको स्ट्याटिस्टिकल मेथड्स विषयको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। दाङको घोराईमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा 4 जना विरूद्ध मुद्दा दायर गरिएको छ। प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा घोराईका सोहन लाल चौधरी, कृष्ण बहादुर चौधरी, बंगला चुलीका दिवाकर खत्री र खिमबहादुर खत्री विरूद्ध कालोबजारी तथा सामाजिक अपराध तथा सजाय 2032 अन्तर्गत मुद्दा दायर भएको हो। प्रहरीका अनुसार उनीहरूलाई गएको साउन 28 गते राति घोराई उपमहानगरपालिका 7 सिसहनियामा ट्र्याक्टरमा डीएपी र युरिया मल ढुवानी गरी बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो। ट्र्याक्टरसँगै 53 बोरा डीएपी र 4 बोरा युरिया मल बरामद गरिएको दाङ प्रहरीले जनाएको छ। जिल्ला सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीका अनुसार यो मल कृषि सामग्री कम्पनी लिमिटेडले लक्षित किसानलाई वितरण गर्ने प्रयोजनका लागि सहकारीको नाममा खरिद गरिएको थियो। किसानलाई वितरण नगरी महँगो मूल्यमा बिक्री गर्न खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किनी? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
10: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, मुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
10: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
11: सम्पर्क नम्बर 0475904662 9698।
10: रामेछाप नगरपालिकाको अनुरोध।
13: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
10: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पनि स्वागत छ। बाँकी समाचार। रामेछापमा साउन महिनामा मात्र 11 जना मानिस हराएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। हराउनेमा 2 पुरूष, 5 महिला, 1 बालक र 3 बालिका रहेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी सन्तुलाल जयसवालका अनुसार हराएका 11 जना मध्ये 8 जनालाई प्रहरीले खोजी गरी फेला पारेर आफन्तको जिम्मा लगाएको छ। अझै 1 पुरूष, 1 बालक र 1 बालिका गरी 3 जना फेला पर्न बाँकी रहेको उहाँले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा साउन महिनाको प्रहरी गतिविधि, अपराध अनुसन्धान तथा हराएका व्यक्तिको खोजी सम्बन्धी विवरण सार्वजनिक गरिएको हो। यसै गरी साउन महिनामा जिल्ला प्रहरी कार्यालय रामेछापबाट विभिन्न प्रकृतिका 12 मुद्दा फर्चोट भएको प्रहरीले जनाएको छ। फर्चोट भएका मुद्दा मध्ये जघन्य कसुरका 2, गम्भीर कसुरका 4 र सामान्य कसुरका 6 रहेका छन्। सामुदायिक लघु वित्त संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका 5 जना मध्ये सुनिता घिसिङ र सरोज राई पूर्वपक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ। अन्य 3 जना भने उच्च अदालत पाटनको आदेशबाट धरौटीमा छुटेका छन्। उनीहरू विरूद्धको मुद्दा विचाराधीन अवस्थामा रहेको डीएसपी जयसवालले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार जिल्लामा अपराध नियन्त्रण, अनुसन्धान तथा हराएका व्यक्तिको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाइएको छ। सिन्धुलीको मरिन गाउँपालिका 1 सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ। भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गर्ने उद्देश्यले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण हो। मरिन गाउँपालिकाको आयोजना तथा राष्ट्रिय वाणिज्य ब्याङ्क कपिलाकोट शाखाको सहकार्यमा गरिएको आर्थिक वर्ष 2082-83 को चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम वडा कार्यालय खलंगा र टुडीखेलमा गरिएको पालिकाले जानकारी दिएको छ। गाउँपालिकाले सेवाग्राहीलाई सहज, सरल र घर दैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ। नेपाल रेड क्रस सोसाइटीका पूर्व अध्यक्ष सञ्जीव थापा सहितका पूर्व पदाधिकारीहरू पक्राउ परेका छन्। नेपाल रेड क्रस सोसाइटीको जग्गा खरिद प्रक्रियामा करोड़ौं रूपियाँ ठगी र अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईपीले उनीहरूलाई पक्राउ गरेको। पक्राउ पर्नेहरूमा पूर्व अध्यक्ष सञ्जीव थापा, राजेश देशमरू, उमेश प्रसाद ढकाल, मदन कृष्ण फौजू र इन्द्रबहादुर केसी छन्। भक्तपुरमा रेड क्रसको गोदाम घर निर्माणका लागि जग्गा खरिद गर्दा बिचौलिया प्रयोग गरी भ्रष्टाचार गरेको र जग्गाको क्षेत्रफलमा समेत ठगी गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। समाचारको क्रम मौसम समाचार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ त्यसका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका धेरै स्थानमा बागमती गण्डकी लुम्बिनी सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र मध्य प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ। आज राति देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थान मधेश तथा बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजलाई नयाँ अमेरिकी क्षेत्रका रूपमा देखाइएको नक्सा सार्जन गर्नुभएको छ। स्ट्रेट अफ हर्मुजलाई नयाँ अमेरिकी क्षेत्रका रूपमा देखाइएको नक्सा सार्जन गर्दै ट्रम्पले रणनीतिक रूपमा जलमार्गमाथि अमेरिकी नियन्त्रणको संकेत दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोशल मार्फत नक्सा सार्जन गर्नुभएको स्ट्रेट अफ हर्मुज विश्वको महत्वपूर्ण ऊर्जा मार्गमा दिएको विश्वको तेल तथा ग्यास आपूर्तिका लागि यो जलमार्ग अत्यन्त महत्वपूर्ण मानिन्छ। इरानले फेब्रुअरीको अन्त्यमा अमेरिकासँग युद्ध शुरू भएपछि स्ट्रेट अफ हर्मुजमा पानी जहाजको आवागमन रोकेको छ। अमेरिकाले इजरायलसँग मिलेर इरान विरूद्ध सैन्य कार्यवाही शुरू गरेपछि तेहरानले जलमार्ग बन्द गरेको ट्रम्पले गएको शुक्रबार पहिलो पटक स्ट्रेट अफ हर्मुजमाथि अमेरिकी नियन्त्रणको सम्भावना उल्लेख गर्नुभएको थियो। उहाँले इरानलाई पराजित गरेपछि उक्त जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने बताउनु भएको थियो। र समाचारको अन्त्यमा खेल समाचार। अफगानिस्तानले एसियाली खेलकुदका लागि नयाँ अनुहारको युवा खेलाड़ी समेट्दै क्रिकेट टोली घोषणा गरेको छ। दरविश रसुलीको कप्तानीमा घोषणा गरिएको 15 सदस्यीय अफगानिस्तानको टोलीमा 6 नयाँ खेलाड़ी रहँदा 5 खेलाड़ीसँग 10 भन्दा कम अन्तर्राष्ट्रिय खेलको अनुभव छ। अफगानिस्तानले नियमित कप्तान राशिद खान, रहमानुल्लाह गुरबाज, अजमतुल्लाह उमार जाइज जस्ता खेलाड़ीलाई भने बाहिर राखेको छ। टोलीमा नजीबुल्लाह जादरन र करिम जनत जस्ता अनुभवी खेलाड़ी पनि छन्। टोलीमा अफगानिस्तानका महान अलराउण्डर मोहम्मद नबीका छोरा हसन इसाखिल सहित मोहम्मद अक्रम, खालिद तानिवाल, इस्मत अलाम र फैसल सिनोजादाले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। एसियन गेम्स जापानको आइची नागोयामा सेप्टेम्बर 24 अक्टोबर 3 हुँदैछ। समूह एमा अफगानिस्तान सहित नेपाल र जापान छन्। अर्को समूहमा हङकङ, मलेसिया र ओमान छन्। हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टर फाइनलमा स्थान बनाउनेछन्। भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश यस अघि नै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेर एकपटक। मन्त्री र सांसदसँग छलफल गर्दै राज्यसभा सभापति लामिछाने। बैठकमा सरकारको काम र संसदीय भूमिकालाई प्रभावकारी बनाउने विषयमा छलफल हुने। संघीय संसदका दुवै सदनको बैठक आज बस्दै। आउँदो मंगिर 1 काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य गरिने। रामेछापमा साउन महिनामा मात्रै 11 मानिस हराए, 3 अझै सम्पर्कविहीन। त्रिवी प्रश्नपत्र आउट प्रकरणमा शिक्षक र विद्यार्थी सहित 7 विरूद्ध मुद्दा दायर। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा स्ट्रेट अफ हर्मुजलाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक र एसियाली खेलकुदमा नेपालसँग खेल्ने अफगानिस्तानको टोली घोषणा। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। तिनजेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म स्त्रीराज महत्वले समाचारबाट विदा हुन्छु। नमस्कार, शुभ दिन।

0: dabar bananukla girat, siment josta patat tane, kaba telauni ula, periyo mantalima testuram radyurku pasalte kaula batit.
1: Kaka, timla etini thachaina? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर संजीत मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844021369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
8: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
9: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
8: हुर्केकै गिरिराज चल्ला 150मा?
9: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स।
7: जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
8: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट

0: किसानको साथी
1: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
0: प्रोप्राइटर जय मानन्दर फोन 0485402439 0485402433 र 98540402439 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
2: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
2: पानीको मुहान वरिपरि रुख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
2: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलखा किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 98548417 98545562 0485452 04-42-11-30 सम्पर्क गर्न सकिनेछ
4: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
2: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
4: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश
5: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz

0: ए बुहारी साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
1: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
0: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
2: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
3: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848 76 48 03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलुन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय, डुडभन्ज्याङ, सिन्धुली। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईसँग रहेर सहयात्रा गर्छौं। यो एक घण्टाको समय तपाई यो समय उकाली उरालीले बेसी गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ, हामी आइसकेका छौं। तपाईँले फटाफट सहभागिता जनाउनुहोस्। 0840 40 00 26 भने तपाईँले हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको याप तामाकुसी एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्नुहोस्। तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। आजको बसाई बुधबारको बसाई छ। तपाईँ धेरै साथी विभिन्न माध्यमबाट धेरै ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भन्ने पनि लागिरहेको छ। कार्यक्रम लोकोशैली साताको साथी दिन आउँछ। तपाईँले फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आज बुधबारको बसाई रहेको छ। विभिन्न ठाउँमा बस्ने विभिन्न खालका गीत संगीत राख्छौं, तर तीज नजिकै गर्दाखेरि हामीले त्यसका गीतहरूलाई नै आजको कार्यक्रममा पनि स्थान दिनेछौ। कार्यक्रममा तपाईँलाई सुन्न मन लाग्छ भने तपाईँले गीत पनि रोज्न सक्नुहुन्छ। आज हामीले चाहिँ अब रोइला काँचे कौडा विभिन्न ठाउँमा बज्ने गीत राखे तापनि हामी यो 30 भन्दा पछाडि मात्रै यो खालका गीत संगीत राखौं कि जस्तो लागेको छ। त्यही भएर चाहिँ आजको बसाईमा पनि 30 का गीतहरू नै कार्यक्रममा बज्नेछ। तपाईँले फटाफट सहभागिता जनाउनुहोस्, आफ्ना आफन्तजन इष्टमित्रलाई सम्झन पाउनुहुन्छ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता आयु। यति बेला हामी कार्यक्रमको शुरूआतमा चिटिक्कै बाँसुरी सिन्धु मल्लको आवाजमा रहेको एकदमै मिठो गीत राखेर कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: Kaj bi kam konstruat maraki lamlik, dhe me mishon i romaj lugit të rrajko tjo, që që ke i vashurës, ndo më lëkva, bas në rrajko jo, ke bëni një që gjit të rrajko tjo, apo ke bëni është ndo më lëkva, bas i dhe mi mishu sa sun në më lëgne, në uha ko gishon gjitoru bëni, hori gishon gjitoru le qërca, bëri qërcaru bëni këmaj rrajke kësën, jo mishu gjit, कार्यक्रमको सुरुवातमा बोलिसकेको छ अब भने पालो तपाईँको रहेको छ यति बेला सम्पर्कमा साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हरियो नमस्ते हजुर यो आवाज एकदमै सानो आइरहेको छ कहाँदेखि को बोल्दै हुनुहुन्छ विकासको खबर के छ भन्नुहोस् न त नि
1: ठिकै छ दिदी अनि हजुरको खानपिन
0: मेरो भइसकेको छ भन्नुपर्छ ठ्याक्कै कुन ठाउँदेखि भन्नुभयो हाम्रो विकासजीले
1: मकवानपुर
0: मकवानपुरमा हजुरको रेडियो कतिको सुन्नुहुन्छ
1: अनलाइनबाट सुनिन्छ दिदी
0: अनलाइनबाट सुन्दै हुनुहुन्छ
1: हजुर
0: ल अनि तपाईँले रेडियो सुन्न थाल्नु भएको चाहिँ कति भयो
1: मलाई चाहिँ दाइले प्रोग्राम आइरहेछ कल गर भन्नुभयो नि त्यही भएर कल गरिदिइहालेको
0: भनेपछि यहाँभन्दा अगाडि हजुरको रेडियो यहाँले सुन्नु भएको छैन अब त अनलाइनको माध्यमबाट सुन्न सकिन्छ भनेर विकास त्यो आफैले पनि राख्नु पनि भएको छ अब सुन्नुहुन्छ होला नि त ल पक्कै हामीलाई तपाईँलाई जुन माध्यम सहज लाग्छ सोही माध्यम लगइन गरेर हामीलाई लाइभ आउँदा कार्यक्रम फेसबुकबाट सुन्नुहोस् हजुरको रेडियोको वेबसाइटबाट हाम्रो पात्रो नेपाली पात्रोबाट पनि सुन्नुहोला है अनि पहिलोचोटि कार्यक्रममा आउनुभएको छ यहाँलाई धेरै धेरै स्वागत गरे अनि नयाँ खबर के छ खास मकवानपुरतिर के गर्नुहुन्छ भन्नुहोस् न
1: म बाध्यवादन दिदी
0: केमा भन्नुभयो
1: बाध्यवादन म तबेला मादल बजाउने मान्छे हो
0: अनि बसी मजाले बजाउनुहुन्छ
1: हजुर
0: त ठिकै छ त्यसो भए हामी विकासजीसँग पनि भेटघाट गर्नुपर्ने भयो
1: हुन्छ भेट गर्नलाई केही छैन भेट्नुहुन्छ
0: भेट्न सकिन्छ मकवानपुर आएपछि हाम्रो विकासजीलाई नभेट्नु त कुरै भएन नि ल ठिक छ अब कुनै समय हामी यहाँ आवाज पनि सुन्न सक्थ्यौँ होला अब समय पनि हामीले हेर्नुपर्छ अन्य साथीहरूले पनि स्थान पाउनुपर्छ भन्ने गुनासो गर्नुहुन्छ त्यही भएर ठिक छ यहाँले जुन काम गर्दै हुनुहुन्छ यहाँको यो कामलाई निरन्तरता दिनुहोला उन्नति प्रगति गर्नुहोला आगामी दिनमा पनि प्रगतिका कामहरू हामीलाई सुनाउनुहोला है त विकासजी
1: थ्याङ्क यू सो मच
0: ल अब चाहिँ हामी त्यसो भए कार्यक्रमतर्फै लाग्छौं यहाँले अन्डी बसाईमा रेडियो सुन्नुहोला कार्यक्रममा एउटा मिठो तीजकै गीत बज्छ साथीहरूलाई सम्झिनुहोस् रोज्न सोमबार पनि पाइन्छ अब यहाँलाई सुन्न मन छ भने कुन चाहिँ गीत सुन्न मन छ तर लोकगीत रोज्नुपर्ने हुन्छ है
1: मलाई तीजकै भागा चरी भन्ने बजाइदिनु न
0: चरी भन्ने भन्नुभयो चरी जेलैमा ल ठिक छ हामी गीत कार्यक्रममा राख्छौं साथीहरूलाई सम्झनुहोस्
1: पहिला श्री तपाईँको लागि र टेक्निसियन हुने मित्रको लागि अनि मेरो घर परिवारको लागि यता साथीहरू हुनुहुन्छ नमराज भण्डारी कृष्णमाया तामाङ अनि यता बहिनी हुनुहुन्छ धनु गजरेल अनि दाई हुनुहुन्छ मिन बादिर मगर अनि यता दाई पनि हुनुहुन्छ सिद्धिराम दाल अनि यता अर्को दाई हुनुहुन्छ माधवराज भण्डारीलाई पनि भन्दै अनि यता रामेसाब धेरै हुनुहुन्छ निशा लामा यता दोलाका धेरै हुनुहुन्छ निशा लामा रोशन श्रेष्ठ मनोज कार्की अनि सरिता मगर दुर्गा मगर उर्मिला थापा मगर सुनि थामीलाई पनि सुनाउन चाहँदै मनोज कार्कीलाई पनि सुनिरहनु भएको होला उहाँलाई सुनाउन चाहँदै म विकास थापा मगर भनेर जो जसले चिन्नुहुन्छ माया गर्नुहुन्छ घेना गर्नुहुन्छ उहाँहरूलाई सम्पूर्णलाई बजाउने गीतबाट इन्जोय गर्नु होला भन्दै आजको वर्षबाट म बिदा हुन्छु हस् नमस्ते भाइ भाइ
0: हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो विकास थापा मगरजी मकवानपुरबाट हुनुहुन्थ्यो उहाँले आफूलाई सुन्न मन लागेको गीत रोज्नु भएको छ चरी झिलिना एकदमै मिठो रमाइलो मार्मिक खालको गीत छ यो त्यसको गीत रहेको छ मिठो गीत कार्यक्रममा बस्छ पालो तपाईँको तपाईँले पनि फटाफट सहभागिता जनाउनुहोला आजको बुझाइमा मात्रै तपाईँले साथी सँगै सम्झन पाउनुहुन्छ यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो गुड मर्निङ नमस्ते हजुर यो आवाज कहाँदेखि हो अनि गुड मर्निङ भन्दा त हाम्रो भूमिकाजीको जस्तो आवाज आउँदैन त अनि
2: भूमिका नि सधैँ आइराख्ने मान्छे हो, सधैँ भन्दा नि यसो समयले साथ दिइराखेको सन्चै हुनुहुन्छ।
0: म एकदम सन्चै छु, साथै हामी रेडियो टिम पनि एकदम सबै सन्चै आरामै छौँ अहिलेसम्म है। अनि हाम्रो भूमिकाजीलाई पनि सन्चै होला।
2: रेडियो त अब हजुरहरूले सन्चोपछि त रेडियोलाई त ठिक हुनु परिहाल्यो नि।
0: पक्कै पनि, फेरि हामी सन्चो भएन भने त फेरि यहाँ को बोल्दिने, हामी कोसँग बोल्ने गाह्रो छ नि त।
2: पक्कै पनि, अब हजुरहरू नै सुनेन भने त रेडियोलाई नि बिसन्चो भइहाल्छ नि।
0: त्यही भएर सन्चो गराउन हामी आउने गर्छौँ कि भूमिकाजी।
2: सधैँ यस्तै सन्चो गराउनु होला, हजुरहरूलाई पनि सधैँ सन्चो आरामै रहनु, सधैँबाट यसरी नै रेडियो सुन्न पाऊ है त।
0: ल हुन्छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँको आशीर्वादले सकेसम्म हामी सधैँभरि सन्चै आरामै कुशल मङ्गलै रहने प्रयत्न गर्छौँ। साथसाथै सकेसम्म हामी अब कहिलेकाहीँ समयले साथ नदिँदा पनि समयलाई पनि हामी यसो साँझो फाँझो मिलाउने प्रयत्न गर्छौँ है। ल ठिक छ, खानपिन भइसक्यो?
2: मेरो खाना भइसक्यो।
0: ल खाना खाएर हामीलाई सुन्दै हुनुहुन्छ, मिठा मिठा तिजका गीत बज्दैछ। अब तिज नजिकिँदैछ, तिज लाग्दैछ, कतिको रमझम भइरहेको छ, साथसाथै तिजका गीतहरू कतिको सुन्दै हुनुहुन्छ हाम्रो भूमिकाजीले?
2: म सुन्न चाहिँ समयले टाइम मिलेको बेलामा चाहिँ एकदमै सुन्ने पनि गर्छु, राम्रो नै हो। अहिलेसम्म चाहिँ यो काठमाडौँतिर चाहिँ खासै तिज लागेको जस्तो अहिलेसम्म चाहिँ मैले देखेको छुइनँ भन्नुपर्छ है त। अब होला नि बिस्तारै।
0: ल ठिक छ, अब धेरै अगाडिदेखि नै तिज लाग्नु पनि भएन, तिजको एक दुई दिन अगाडिदेखि लाग्नु त ठिकै हो, अब अझै पनि धेरै समय छ।
2: एक दुई दिनदेखि नै भर्खर अब आउन नै गर्दाखेरि एकदमै रमाइलो राम्रो लाग्छ। कुनैहरू चाहिँ अब जेस कुनै भन्दै पनि एक महिना अगाडिदेखि नै खाने हिँड्ने तिज आयो भन्दै गर्दाखेरि चाहिँ आएको छैन, किन अगाडिदेखि गरे होला जस्तो लाग्छ नि त।
0: ल ठिक छ, अब काम गर्ने साथीहरू व्यस्त हुनुहुन्छ, अब चाडबाड नजिकिहाल्छ है भन्ने मात्र भइरहेको छ। अब केही साथीहरूलाई तिज लाग्दैछ, डर त खानुपर्छ, अब बल्ल बल्ल आएको चाडपर्व भन्ने पनि लाग्छ होला, कामी कतै सुरु भएको छ होला होइन। ठिकै छ, अब उहाँहरूले पनि आफ्नो तरिकाले मनाउँदै हुनुहुन्छ, ठिकै छ भन्न चाहे मैले चाहिँ है त। ल ठिक छ, अब तिजका कुरा हामी गर्छौँ, अझै धेरै समय बाँकी छ, अब विशेष त झन् तिजको दिन रहन्छ नेपाली नारीहरूको लागि। अब अहिले त गीत सङ्गीत सुन्दाखेरि तिजै लागेछ है भन्ने चाहिँ भइरहेको छ हाम्रो लागि चाहिँ होइन।
2: हजुर हजुर, मलाई चाहिँ यो सबैदेखि नै गीतहरू चाहिँ देश बजाइराख्नु भएको छ, सुन्न पाउँदाखेरि चाहिँ अब चाहिँ तिज निकै नजिकै चाहिँ हो कि जस्तो महसुस भइरहेको छ।
0: ल ठिक छ, तिजमा सँगसँगै नाच्नुपर्छ, नाच्ने कुरा नि भोलि पर्सि गरौँला। आज चाहिँ हामी कार्यक्रमतर्फै लाग्छौँ भूमिका चाहिँ, साथीहरूलाई सम्झनुहोस् चरी जिलेमा भन्ने बोलको गीत बज्छ।
2: हुन्छ, फर्स्ट अफ अल त तपाईँहरूलाई नै शुभ दिन्छु, दार्जिलिङ परिवारलाई शुभ दिन्छु कामना गरे। अनि त्यसै गरी साथीहरू हुनुहुन्छ पूर्वी आकाश राई, आशिष नाइन बस्ना, बोबी श्री मगर, लक्ष्मी छेत्री, सविता राई, एक चन्दिराज, प्रवीण मगर, डकालदार राजगली मगर, पूर्वली अन्जा नायक, सुमार प्रजा, मनको साथी जीवन कार्की, रोमन मुतन तामाङ, पलपल राई, अनि अश्विन सोताङ, मलाई सुनि सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै छुटिन्छु। बाई बाई।
0: हस्त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो काठमाडौँबाट भूमिका राई, उहाँले पनि आफ्नो साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि फटाफट सहभागिता जनाउनुहोस्, आफ्ना आफन्त जन साथी संगीलाई आजको विषयमा सम्झन पाउनुहुनेछ। देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा हुनुहुन्छ, उकाली उराली लेख्दैछ, भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला यो समय। साथी कतिपय मित्र यो समय खाना बनाउने क्रममा हामीलाई पनि सुनिराख्नु भएको छ होला भन्ने लागिरहेको छ। कहीँ कति अब यो हिउँद महिना सुरु भइसके तापनि अब पानी पर्ने क्रम पनि छ, कहीँ पानी पर्दैछ होला, भिज्दै काम गर्दै हुनुहुन्छ होला, कहीँ दगुड्दै हुनुहुन्छ होला आफ्नो कार्य व्यस्तताले गर्दा भन्ने पनि लाग्छ। तपाईँ जुन ठाउँमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ, पक्कै सुन्दै हुनुहुन्छ भन्ने आशा चाहिँ हामीले लिएका छौँ। यति बेला फेरि पनि अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ, को हुनुहुन्छ? स्वागत गर्छु, हेलो। नमस्कार रमिलाजी, सन्चै हुनुहुन्छ? म एकदम सन्चै आरामै ठिकठाक छु। रमिलाजीको आवाज सुन्दा कहीँ कतै अस्वस्थ हो कि जस्तो लाग्छ, पहिलाको जस्तो एकदम तगडा छैन नि आवाज? होला होला भन्नुभएको छ, मलाई त थाहा छैन, तर एकदम मिठो बोल्दै हाँस्दै आउनुहुन्थ्यो, हिजो आज एकदमै नम्र भएर आउनु भएको छ। त्यही भएर मेरो लागि मात्रै नम्र भइदिनु भएको हो कि क्या हो रमिलाजी? सबैको लागि हो। ल ठिकै छ त्यसो भए, मलाई मात्र अनि मेरो लागि मात्र सधैँभन्दा आज नै के फरक भएर आउनु भएको हो कि भन्ने शङ्का लाग्यो क्या मलाई चाहिँ। बोल्न नि त्यति मन लागेको छैन जस्तो छ। बोल्नै मन लागेर यहाँ आस्थामा आउनु भएको हामीलाई भेट्न, हामीसँग बोल्न। ल ठिक छ, मलाई पनि केही दिनदेखि रमिलाजी हराउनु भएको थियो, लगभग म अस्ति म दुई चार दिन हराएँ, त्योभन्दा पछाडि मैले रमिलाजी गाबा सुन्दा र कुरा गर्न पाएको थिइनँ पनि जस्तो लाग्यो कि बिचमा मैले कुरा गरेँ रमिलाजी। त्यसरी हराइदिनुहुन्छ, कहिले म हराइदिन्छु कहिले रमिलाजी हराइदिनुहुन्छ, त्यही भएर हाम्रो भेटघाट त छुट्टिँदै गएको हो कि जस्तो पो लाग्न थाल्यो। ठिक छ, मसँगै तपाईँले चाहिँ अब के गरेको होला भन्ने होला मैले अब रमिलाजीलाई। ठिकै छ, मैले पनि केही भनेन, म हराएपछि रमिलाजी पनि हराइदिनु भयो, ठिक छ, आइदिनु भएको छ तपाईँ, हाम्रो भेट भयो, खुसी लाग्यो, कार्यक्रममा आउनुभएको छ, कार्यक्रम चाहिँ सुन्नु भएको छ कि छैन? ल, म यदि अहिलेसम्म नै नआएको भए के गर्नुहुन्थ्यो रमिलाजी? ठिक छ, मेरो बारेमा त्यति खोजनीति चाहिँ गर्नुहुँदो रहेछ है त। ठिक छ रमिलाजी, म हराएँ आइन भने चाहिँ म जानकारी दिएर जान्छु, त्यति धेरै आत्तिनु पर्दैन, एक दुई दिन दुई चार दिन हराउँदैमा आत्तिहाल्नुपर्ने परिस्थिति छ जस्तो लाग्दैन मलाई, होइन? दुई चार दिन आवाज नसुन्दा नआत्तिनुहोस्, किनकि म फेरि पनि आउनेछु र आइ पनि सकेको छु, आगामी दिनमा हराए भने पनि फेरि पनि आउँछु। ल ठिक छ, यहाँले सोध्नु भएन, आवाज सुनेर आइसक्नु भएको छ भने थाहा पाइसक्नु भएको छ, कार्यक्रम पनि सुन्दै हुनुहुन्छ, तिजको रमझम कस्तो छ, कतिको लाग्दैछ, शङ्का सुधातिर के छ, अहिलेको तिज कसरी मनाउने भन्नेको के तय हुँदैछ रमिलाजी? ल ठिक छ, त्यसो भए ल म कार्यक्रमतर्फ लाग्छु, साथीहरूलाई सम्झनुहोस् सरी जेलैमा भने फुलको गीत बज्दैछ। हुन्छ, हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला तामाङजी, शङ्खुवा सभादेखि हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथीलाई सम्झेर रमाइलो मिठो कुराकानीको साथमा छुटेर गइसक्नु भएको छ। यति बेलाको बसैमा भने हामी कार्यक्रममा एकदमै मिठो साथसाथै मन छुने खालको गीत छ, चौरी जेलैमा विष्णु माझीको आवाजमा रहेको यो गीत कार्यक्रममा राख्छौं। त्यसपछि भने हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं, विश्रामपछि फेरि आउनेछौं, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू स्थानीय केसी रामहरि भण्डारी, बीमा अनुरागी लक्ष्मी दर्नाल र गोलन्चोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनुहोला है।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
4: 98402793। ओम कपास उद्योग, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765729636, 9817475746, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
4: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
5: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
3: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
5: ए हो र भन्या, अनि फाइदा होला र है?
3: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
5: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
3: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854042239।
5: कति रे 9854? अनि
3: 9854042039 फोन नम्बर चाहिँ 0485402039
5: 0485402039
6: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
5: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
6: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
3: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
2: विराज किसानको साथी।
0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
7: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
7: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक

0: परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय,
1: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054175, 98146906, 98064178।
3: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि।
5: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिए

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708844। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: कार्यक्रम लोकको सेरीमा राखिएको एकदमै मिठो गीत गीतपछि आफ्नो छोटो व्यवसाय विश्रामतर्फ पनि गयौं। विश्राम बस्दै फेरि आइसकेका छौं। आजको व्यवसायमा मात्रै तपाईँले सहभागिता जनाउनुपर्छ, साथसाथै आफ्ना आफन्तजन साथी संगीलाई तपाईँले सम्झन पाउनुहुन्छ। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो, नमस्ते, नमस्कार हजुर, के सानो आवाज आइरहेछ नि त हजुरको त,
1: नेटवर्कको प्रब्लम होला दिदी,
0: सायद हुन सक्छ। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: घर सिन्धुली हेडिङ भाइ हाल भक्तबाट तिलक योगी बोल्दैछु दिदी।
0: तिलकजी, के छ त खबर?
1: मेरो खबर एकदम ठिक ठाकै छ, अनि दिदी हजुरको के छ?
0: मेरो पनि एकदम ठिक छ भन्नुपर्छ, अहिले समय राम्रै छ, रमाइलो छ, गमाइलो छ, यस्तै छ भन्नुपर्छ। खाना खाइसक्नु भयो तिलकजीले?
1: नाइ दिदी, मेरो खाना बाँकी छ, अनि दिदी हजुरको भयो त?
0: मेरो भइसकेको छ, अनि ड्युटी जाने बेला भयो कि के हो?
1: आज ड्युटी छैन दिदी, अनि त्यही भएर आज खाना खान अलिक ढिलो भयो।
0: आज छैन भनेपछि आज आराम गर्ने दिन हो?
1: हजुर दिदी, आज
0: ल ठिक छ, आराम गर्दै हामीलाई सुन्दै हुनुहुन्छ, कार्यक्रममा पनि आउनुभयो, खुसी लाग्यो। अरू त सबै ठिक छ, हामी केही कार्यक्रमतर्फै लागौं।
1: हस् हुन्छ दिदी,
0: ल एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न त नि।
1: फर्स्ट अफ अल त स्विट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदी हजुरको लागि, प्राविधिक कक्षमा रहनुहुने मित्रको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, के साथीहरू लिनु पर्दाखेरि शिवक विष्णु शर्मा, सर्वन तामाङ, विष्णु तामाङ, रेजिना भुजेलको लागि भन्दैछु। तिमी नमस्ते, बाबाई।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो तिलक योगीजी, सिन्धुली घर भई हाल चाहिँ उहाँले भक्तपुरबाट भन्दै हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको भएको जति बेला अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
2: हेलो दिदी हजुर, नमस्ते, नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, म भोलिको आवाज सुन्दैछु, के गर्दै हुनुहुन्छ?
2: बसिरहेको भन्नुपर्छ दिदी हजुर, कार्यक्रम सुन्दै बसिरहेको।
0: ल, कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ, अनि म भोलिको आवाजमा आफैले सुन्दैछु, यसको कारण के होला?
2: खै थाहा भएर सुन्नुपर्छ दिदी हजुर, अहिले सुन्नु भएको छ कि नै?
0: सुन्दैछु, यहाँले बोलेको आवाज पनि सुनेको छु, तर अहिले चाहिँ ल ठिक छ। यहाँले के रेडियो खोल्नु भएको थियो कि केही थियो कि भनेर सोधेको थिएँ, हजुरको शुभ नाम भन्नुहोस् न।
2: मेरो शुभ नाम चाहिँ यता सिन्धुली खनाखा विजय थापा, चाहिँ दिपा श्रेष्ठ भन्नुपर्छ है दिदी हजुर।
0: दिपा भन्नुभयो
2: हजुर,
0: दिपाजीको खबर के छ त?
2: एकदमै ठिकै छ भन्नुपर्छ है दिदी हजुर, अनि दिदी हजुरको के छ सुनाउनु?
0: मेरो पनि एकदम ठिक छ। विजय छापतिर के गर्दै हुनुहुन्छ नि अहिले?
2: अहिले केही छैन भन्नुपर्छ है दिदी हजुर, यस्तै बसी बसाइ नै हो, कार्यक्रम सुन्ने, बस्ने, घाँस काट्ने भन्नुपर्छ है।
0: घाँस काटेर आइसक्नु भयो?
2: हजुर, आइसकेको भन्नुपर्छ।
0: ल, घाँस काटेर आएर हामीलाई सुन्दै हुनुहुन्छ, फोन पनि गर्नुभयो, लाग्यो, खुसी लाग्यो। अनि दिपाजीसँग योभन्दा धेरै अगाडि कुरा भएको थियो, तर बिचतिर कता हराउनु भयो?
2: हजुर, कतै नै हराएको थिएन भन्नुपर्छ है दिदी हजुर, योभन्दा अगाडि चाहिँ अलिअलि केही कामको व्यस्तता कारणवश कल गर्न पाएको थिएन भन्नुपर्छ, कार्यक्रम चाहिँ सुन्ने गर्थे है दिदी।
0: ल, यहाँले फोन गर्न चाहिँ पाउनु भएन, हामीलाई सुन्न चाहिँ सधैँ सुन्नुहुन्थ्यो?
2: हजुर, सुन्ने गर्थे।
0: ल ठिक छ, त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ, त्यो एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झिहाल्नुहोस्।
2: हस् हुन्छ दिदी, आज कर्मै अभागी भन्ने गीत राखिदिनुहोस् न।
0: कर्मै अभागे,
2: हजुर।
0: ल, हामी राख्छौँ, यहाँले सम्झनुहोस् त साथीहरूलाई।
2: हस् हुन्छ, फर्स्ट अफ अल त धेरै पछिमा पाइयो दिदी हजुरको लागि, प्राविधिक मित्रको लागि, हजुरको रेडियो युनिटको लागि, मेरो घर फ्यामिलीको लागि, मेरो बहिनी भावना श्रेष्ठको लागि, सार भन्नुपर्दा कामना श्रेष्ठ, कोपिला श्रेष्ठ, नम्रता श्रेष्ठ, आशा श्रेष्ठ, अर्जुन सबैलाई सबैलाई सम्झिरहेको छु, कसैलाई बिर्सेको छ भनेदेखि नमस्ते
0: नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो दिवा श्रेष्ठजी, उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छोडिसक्नु भएको छ. उहाँले कर्मी अभागी भन्ने बोलको गीत पनि रोजिसक्नु भएको छ. 10:44 भइसकेको छ अब हामीसँग केही समय बाँकी छ. यति थोरै समयमा पनि धेरै साथीलाई समेटौं भन्ने हाम्रो उद्देश्य छ. त्यही भएर तपाईँले पनि सहभागिता जनाउनु होला. 0848 40 00 26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ. यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु. हेलो, नमस्कार. हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? फेरि भन्नुहोस् न नाम. मेरो पनि एकदम ठिक ठाक छ भन्नुपर्छ. के गर्दै हुनुहुन्छ त नि यति बेला?
2: गरेको छैन दिदी, प्रोग्राम सुन्दै बस्छु. सुरुमा चाहिँ सुन्न पाइएन, अहिले चाहिँ सुन्दैछु विश्राम पछाडि भन्नुपर्छ है.
0: ल, विश्राम पछाडि हामीलाई सुन्दै हुनुहुन्छ. त्योभन्दा अगाडि अलिक कार्य व्यस्तता पनि थियो जस्तो लाग्यो है.
2: कार्य व्यस्तता भन्दा पनि अलिक सन्तोष थिएन दिदी, हिँडाइछु कि. त्यही भएर
0: के भएको छ हाम्रो सपनाजीलाई सन्चो नगरी भन्नुहोस् न.
2: यो गर्मीको कारणले गर्दा अलिकति स्वास्थ्यमा समस्या भइरहेछ अनि त्यही भएर.
0: ल, यो स्वास्थ्यमा समस्या छ, हेर्नुहोस् अब स्वास्थ्यलाई पक्कै हामीले ख्याल गर्नुपर्छ. अब बिस्तारै बिस्तारै हिउँद महिना शुरू हुन लागेको छ. चिसो महिना गर्मी सकिए लगतै जाडो महिना शुरू हुने क्रममा पनि हामीलाई केही स्वास्थ्यमा समस्याहरू देखा पर्छ. त्यही भएर हामीले खानपिनदेखि लिएर हरेक कुरामा चाहिँ ध्यान दिनुपर्ने हुन्छ. साथसाथै अब यो डेङ्गी लाग्ने समय पनि छ होइन. अब डेङ्गीको समस्याले गर्दाखेरि पनि मान्छेहरूलाई चाहिँ ज्वरो आउने विभिन्न खालका समस्याहरू देखा पर्न सक्छ. त्यही भएर चाहिँ अब जस्तो डेङ्गीबाट बच्नुको लागि यहाँले के उपायहरू गरिराख्नु भएको छ त नि अहिलेसम्म?
2: हजुर, त्यो त अब लामो बौलाको कपडा लगाउने अनि
0: त्यसै गर्दै हुनुहुन्छ. ल ठिक छ, यहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्छु. मैले छिटै स्वस्थ हुनुहोला. अब निदा आएछु भन्नुहुन्थ्यो, अलिक केही तपाईँलाई सन्चो भयो त्यही भएर त निदाउनु भयो होइन सपनाजी. ल, फेरि पनि स्वास्थ्य लाभको कामना गर्छु. म यहाँसँग धेरै समय लिन्न, आराम गर्नुहोला, बस्नुहोला, खानपिनमा पनि ध्यान दिनुहोस्. यो समय अमिलो पिरो बढी नखानुहोला. एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न. नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सपना तामाङजी, सिन्धुलीबाट हुनुहुन्थ्यो. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. म कार्यक्रमको अन्त्यतिर छु, त्यही भएर तपाईँसँगै प्रत्यक्ष सम्पर्कमा जोडिनेछु. फटाफट फोन गर्नुहोला, कार्यक्रममा सहभागिता जनाउनुहोला. यति बेला भने फेरि पनि म तपाईँको कमेन्ट वाचन गर्छु. साथी आउनुहुन्छ भने म साथीलाई पनि लिनेछु. यति बेलाको विषयमा हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ कमल श्रेष्ठजीको. उहाँ लेख्नुहुन्छ, उहाँले टिका सानो मानसिंह खड्का करिश्मा गर्थे र धनमाया नेपालीको आवाजमा रहेको त्यसको भाका बुहारी दुई बोलको गीत बजाइदिनुहोस् भन्नुभएको थियो. यहाँले कमेन्ट चाहिँ अघि नै गर्नुभएको रहेछ. मैले यहाँको कमेन्ट हेरिनँ, नत्र म अघि नै कार्यक्रममा यो गीत राख्थेँ. तर यति बेला चाहिँ हाम्रो साथीले गीत रोज्नु भएको छ कमलजी. जहिले कमेन्टमा गीत रोज्ने साथीले चाहिँ बस्दिनँ भनेर गुनासो गर्नुहुने बेला भयो कि जस्तो लाग्छ. ठिकै छ, मैले साथी यहाँको कमेन्टलाई पहिले हेरेको भए चाहिँ यहाँले भन्नुभएको गीत राखेँ. यति बेला अर्को साथीले गीत रोज्नु भएको छ. यहाँले भन्नुभएको गीत म भोलि कार्यक्रमको शुरूआती चरणमै राख्नेछु भन्न चाहन्छु कमलजीलाई. यदि भोलि भएन भने पनि यहाँले 4 बजेको कार्यक्रममा सुन्नुहोला. 4 बजेको कार्यक्रम उकाली रातीमा यहाँले नै भन्नुभएको, कमलजीले भन्नुभएको गीत बजाउनेछौ हामी. नमस्कार हजुर, म तिनजुरे मीडिया ग्रुपको सदस्य तिरथुमको फिदाबाट कमल श्रेष्ठ यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा सबै साथीलाई भन्दै हुनुहुन्छ. यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ आजको कार्यक्रमको लागि चाहिँ अन्तिम साथी हुनुहुन्छ, स्वागत गर्छु. हेलो, नमस्ते. नमस्कार दनुजी, आज त अन्तिम साथी भन्नुभयो.
2: हजुर आज अन्तिममा आउन पाएँ भन्नुपर्छ है, फोन नलागेर अन्तिममा लाग्यो।
0: ठिक छ, अन्तिममा भए पनि आउनु भएको छ, फोन लाग्नु नै सबैभन्दा ठुलो कुरा हो। कुराकानीको तपाईँ हाम्रो सधैँ भइहाल्छ, कुरा गर्न थालेपछि हामीले समय बितेको नि पत्तो पाउँदैनौ, होइन दानुजी? त्यही भएर ठिक छ, कुराकानी सधैँ छ। तपाईँ हाम्रो प्रत्यक्ष अप्रत्यक्ष रूपमा कहाँ कसरी हुन्छ, कुराकानी सधैँ छ, तपाईँ हाम्रो मनका कुरा त सधैँ छ नि, होइन दानुजी?
2: एकदम एकदम एकदम सधैँ नै भइहाल्छ कुरा त लागेसम्म।
0: अनि खाना भयो कि बाँकी छ त आज?
2: खाना भइसक्यो दिदी, आज त अन्तिम अन्तिममा आयो नि त।
0: ल, अन्तिममा आउँदाले खाएको भन्नु त भएको होइन नि?
2: होइन, त्यस्तो त हुँदै होइन नि।
0: खाइरी आउनु भयो, ठिक छ, खुसी लाग्यो। अनि एक्लै हुनुहुन्छ अहिले? मम्मी काठमाडौँतिरै आउनु भएको छैन है?
2: मम्मी बाबा काठमाडौँतिर छु भन्नुपर्छ। एक्लै
0: ल, एक्लै बस्दै हुनुहुन्छ, घरमा हेर्नु पनि पर्नेछ, रेडियो पनि सुन्न मन लाग्छ, समय कसरी पुगिरहेको छ?
2: त्यस्तै हो, मकै भाज्ने कामहरू पनि हुँदैछ, साथी त भइहाल्छ। फोन भएपछि एक्लै भएको महसुस हुँदैन, रेडियो फोन भएपछि गीत सङ्गीत सुन्दै अनि कामहरू पनि गर्दै भ्याएसम्म त्यस्तै त्यस्तै भन्नुपर्छ।
0: ल ठिक छ, अब यहाँलाई समय मिल्छ काम गर्दै, अब रेडियो सुन्नको लागि समय निकाल्नु परेन, हामीले हरेक काम गर्दाखेरि ठुलो भुलुम पार्यो, सुन्यो आनन्द छ, होइन?
2: हजुर एकदमै।
0: ल, अब कुराकानी गर्न मन धेरै छ, हाम्रो कुरा जति गरे पनि कहिले पनि सकिँदैन, फेरि हामीले कुरालाई राख्नु पनि पर्छ, भोलिको दिनको लागि के भन्ने भन्ने हुन्छ, त्यही भएर आज सबै कुरा नसकाउँ जस्तो लागेर हुनुहुन्छ। साथी समयले पनि डेटो काटिसकेको छ, एउटा मिठो गीत बज्छ अन्तिममा, साथीहरूलाई छोटोमा सम्झनुहोस् न।
2: हुन्छ, फर्स्टमा हजुरलाई भन्न जान्छु अनि प्राविधिकमा सपोर्ट गर्ने दिदी भाइ सबैजना हजुरकै एफएम अल युनिट इष्टभरि सबै दाई दिदीहरूको लागि, मम्मी बाबाको लागि, नानी निशानाको लागि, र अघि भर्खरै फोन गर्ने बहिनी सपना तामाङ, रमिला तामाङलाई पनि सम्झना छ भन्न जान्छु। दाई दुर्गा बान्डे माझीलाई पनि सम्झना छ भन्न जान्छु। पक्ख पहिल्यै पहिलो कलरमा फोन गर्नुहुने विकास थापा मगर दाईलाई पनि सम्झना छ भन्न चाहन्छु। अनि दिदी कविता मगर कविको लागि, अनि शिला आले मगरलाई पनि भन्न चाहन्छु, शिला अधिकारीलाई पनि धेरै सम्झना, अनिलञ्जली मगर, साथीहरू त धेरै हुनुहुन्छ, कृष्ण कुमार, कुमार श्रेष्ठलाई पनि धेरै सम्झना भन्न चाहन्छु। त्यसको नाम लिनालाई आजलाई चाहिँ असमर्थ छु, कार्यक्रमको अन्तिममा फोन लाग्यो, सबैजनालाई सम्झना छ, विशेष नाम फुटेको साथीहरूलाई भन्दै जान्छु ल। नमस्ते।
0: हवस् त, नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी। अवश्य म फोन लिनुहोस्, कार्यक्रमको लगभग समय सकिन लागिसकेको छ, भन्दा नि सकिनसकेको छ भन्दा नि खासै फरक पर्दैन, 52 मिनट गइसकेको छ, म सबै साथीको कमेन्ट वाचन गर्न पनि सक्दिनँ कि जस्तो छ, छोटोमा मात्र कमेन्ट वाचन गर्छु। यति बेला मन्जु पुलामी मगरजी लेख्नुहुन्छ, सुन्दैछु है कार्यक्रम भन्नुभएको छ। क्षेत्री आयुषजीले पनि रामेछाप गर्वै हाल काठमाडौँबाट भन्दै हुनुहुन्छ। शान्ति विश्वजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। देवनी किशोर अन्जानजीले पनि सधैँ आफ्नो कार्यप्रति अडिक भएर कर्म गर्नुहोस्, भाग्य भनेको एउटा आस्था मात्र हो। शुभ बिहानी प्रभातकालीन दर्शन, नमस्ते हजुर, सबैलाई सम्झेको छु, देवन किशोर रञ्जन दुवा कतार भनेर लेख्नु भएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। केशव कार्कीजीले पनि दिदी नमस्ते है, म कार्यक्रम सुन्दैछु सिन्धुलीको विधिज्वरबाट भन्नुभएको छ। दुर्गा शाहीजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु अब बस्ने गए त सबैको लागि, यता रामेछाप आठ बाबिया कर्कबाट फेसबुक लाइभबाट सुन्दैछु भन्दै हुनुहुन्छ। मनको साथी जीवन कार्कीजीले पनि हजुर पोखरीले नमस्कार सन्चै हुनुहुन्छ, शुभ बिहानी है, कार्यक्रम सुन्दैछु पोखराबाट अब बस्ने गीत सबैलाई भन्दै हुनुहुन्छ। बिरजाङ लिम्बोजीले पनि साथीहरू सबैलाई सम्झेको छु, कोही कसैलाई बिर्सेको छैन भन्नुभएको छ। मीडिया प्रेमी राई अनिसाजीले पनि सुन्दैछु है कार्यक्रम भन्नुभएको छ। गीता लिम्बोजीले पनि इलामदेखि सुन्दैछु भन्दै हुनुहुन्छ। पौडेल संगीता कार्कीजीले पनि कार्यक्रम सुन्दैछु सन्चै हुनुहुन्छ होला सबैजना भन्दै हुनुहुन्छ। त्यसै गरी धर्मराजजीले पनि म ढोकाल धर्मराज बिर्तापुर झापा गर्वै हाल दुबईबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। फिक्कल आर्यन गाउँलेजीले पनि नमस्ते है, सुन्दैछु फिक्कलबाट आर्यन मगर भन्दै हुनुहुन्छ। हाम्रो चाहिँ आर्यनजीले नाम परिवर्तन गर्नुभएछ है त फेसबुकमा। त्यसै गरी मिलन घायल मुडुजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु दुहाको तरबाट भन्दै हुनुहुन्छ। सागर गिरेजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु फेसबुक लाइभ मार्फत अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी निकिता मगर उखर्जीले पनि दिदी नमस्ते है म पनि कार्यक्रम सुन्दैछु झोरले भन्दै हुनुहुन्छ फेसबुक लाइभबाट सुनेको छु उखरडुङ्गा बाट चाहिँ कार्यक्रम सुने भन्नुभएको छ मनोज सुन्दासीले पनि दिदी नमस्ते के छ खबर हजुरको म कार्यक्रम सुन्दैछु सिन्धुलीको झाँगा झोली रातमाटा बजारबाट भन्नुभएको छ सुजन दाहालजीले पनि नमस्ते है दिदी म कार्यक्रम सुन्दैछु यता सिन्धुलीबाट भन्दै हुनुहुन्छ उहाँ लेख्नुहुन्छ श्रीराज दादा चाहिँ कता हराउनु भयो भन्दै हुनुहुन्छ यदि हुनुहुन्छ त अब अघि पनि समाचार पढ्दै हुनुहुन्थ्यो हाम्रो सुजनजीले रेडियो सुन्नु भएन कि कसो भने अब एकैछिन त 11 बजे कार्यक्रममा आउनुहुन्छ हराउनु भएको छैन यदि हुनुहुन्छ है हाम्रो श्रीराजजी भने सुजनजी सुन्दै हुनुहुन्छ होला हाँस्नु पनि भएको छ त्यसै गरी सन्तोष बस्नेतजीले पनि नमस्ते दिदी म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ सुजन भुजेल खोटाङे भाइ हुनुहुन्छ उहाँले पनि खोटाङको राबाबिसी गाउँपालिका पार्खाबाट सुन्दैछु भन्दै हुनुहुन्छ कल्पना साङपाङजीले पनि नमस्ते है हजुर म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ मनिषा बान्तवालाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ जन्मदिन पर्ने साथीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना मिसिङगुरी बद्धजीले पनि नमस्कार है मनिषा बान्तवा हिर्सु चामलिङ लगायत सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ उहाँले चाहिँ जन्मदिनको शुभकामना दिनुभएको छ मनिषाजीलाई नै होला जस्तो लाग्छ मनिषाजीलाई फेरि पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु नवराज मसफाङ्गी मगरजीले पनि सबैलाई सम्झेको छु है कोही कसैलाई बिर्सेको छैन भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहे भन्दै हाँस्दैछु है दिदी हाँस्दैछु भन्दै हुनुहुन्छ सुजनजीले उहाँलाई विशेष धन्यवाद व्यक्त गरे फेरि पनि भन्दै अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ आजको कार्यक्रममा सहभागी हुने साथी विकास थापा मगर भूमिका राई रमिला तामाङ तिलक योगी त्यसै गरी दिपा श्रेष्ठ सपना तामाङ धनु गजमेरजी लगायत सबै साथीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु साथी तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबै सबैलाई मैले देखेको मुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्छु साथै कार्यक्रम लोकोशेली अवधिवर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि श्रेष्ठलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै प्रविधि संयोजनमा रहेर साथ दिनुभयो श्रीराज महत साथी यति बेला हुनुहुन्छ सम्झनाजी उहाँहरू दुवैजनालाई धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा साथीले गीत पनि रोजाइमा पार्नु भएको थियो सोही गीत कार्यक्रममा छोड्दै आजको लागि भने कार्यक्रम लोकोशेलीको व्यवसायबाट म तपाईँकै साथी ललिता आयु पनि विदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गी। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा भदौ 1 गते बसेको सचिवहरूको बैठकले प्रशासनिक सुधार कानून र परिमार्जन र विकास निर्माणलाई गति दिने गरी 10 निर्णयहरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले चालू आर्थिक वर्ष 2083-84 कानून निर्माण तथा सुधार वर्षका रूपमा कार्यान्वयन गर्ने निर्णय गर्दै प्रचलित कानूनहरूको समसामयिक परिमार्जन खारेजी र नयाँ कानून निर्माणको कार्यलाई तीव्रता दिने लक्ष्य लिएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा गठित उच्च स्तरीय सुधार समितिलाई सहयोग गर्न आवश्यक तथ्य तथा सूचना उपलब्ध गराउन सबै मन्त्रालय र निकायहरूलाई निर्देशन दिएको छ। बैठकले मुलुकको छवि र आर्थिक सुशासनसँग जोड़िएको सम्पत्ति शुद्धिकरण निवारणको विषयलाई विशेष प्राथमिकतामा राखिएको छ। एफएफटीएफले पहिचान गरेका सुधारका क्षेत्रमा काम गरी नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न तर्जुमा गरिएको कार्ययोजनालाई प्रभावकारी र समयबद्ध रूपमा कार्यान्वयन गर्ने निर्णय भएको मुख्य सचिवले हस्ताक्षर गरेर सार्वजनिक गरेका निर्णयमा उल्लेख रहेको छ। यसको नियमित अनुगमन र समन्वयका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिवको संयोजकत्वमा गठित टोलीले काम गर्नेछ। साथै शासकीय सुधारका प्रयासहरूलाई केवल प्रतिक्रियागत पालना मात्र सीमित नराखी सेवा प्रवाह पारदर्शिता डिजिटल कार्य प्रवाह र सार्वजनिक खर्चको प्रभावकारितासँग जोड़ने निर्णय समेत गरिएको छ। केवाईसी अपडेट अर्थात व्यक्तिगत विवरण अत्यावधिक गर्ने कामका लागि बैंकबाट बोलेको भन्दै क्यासमिङ गर्ने गिरोह सक्रिय भएको पाइएको छ। यस्तो ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले गिरोहका 4 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। वित्तीय संस्था डिजिटल वालेट जस्तै ई सेवा वा टेलिकम ई सेवामा आफ्ना व्यक्तिगत विवरण अत्यावधिक गर्ने कामका लागि ग्राहकको पहिचान पुष्टि गर्न सुरक्षाका लागि समयमा विवरण अपडेट गर्नुपर्ने हुन्छ। तर गलत कार्य गरेको आरोपमा बाराको देउता गाउँपालिका 4 22 वर्षे अभिय तिवारी नवलपरासी पश्चिमको रामग्राम नगरपालिका 16 22 वर्षे जय कुमार केवट रामग्राम नगरपालिका 17 22 वर्षे विद्यासागर केवट र वर्षाको वीरगंज महानगरपालिका 3 27 वर्षे कुबेर थापा पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उनीहरूलाई चितवनबाट पक्राउ गरेको हो। पक्राउ परेकाले बैंकबाट बोलेको हुँ, केवाईसी अपडेट गर्नु पर्यो भन्दै पछिल्लो समयमा बहालवाला तथा सेना सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा व्हाट्सएप मार्फत स्क्रिन सेयर गर्न लगाए। ओटीपी कोड प्राप्त गरी खातामा पहुँच पुर्याएर खातामा रहेको रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने कार्यालय संलग्न रहेको सीआईबीले जनाएको छ। साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार पक्राउ परेकाले आफू बैंकबाट बोलेको भन्दै विशेष गरी बहालवाला तथा सेनानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा व्हाट्सएप कल गर्ने गरेका थिए। उनीहरूलाई विद्युतीय कारोबार एन 2063 अन्तर्गतको अनधिकृत पहुँच र विद्युतीय माध्यम सम्बन्धी ठगी कसुर मुद्दामा जिल्ला अदालत काठमाण्डुबाट 5 दिन म्याद थप अनुमतिले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चितवनको वन डिभिजन कार्यालयले 1 वर्षमा 45 अजिंगरको उद्धार गरेको छ। कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्यका अनुसार वन क्षेत्रबाट बस्तीमा पसेका 45 अजिंगरको उद्धार गरिएको हो। बस्ती पसेर स्थानीयवासीलाई दुःख दिने गरेका 45 अजिंगरको उद्धार गरेर व्यवस्थापन गरिएको आचार्यले जानकारी दिनुभएको छ। डिभिजन वन कार्यालयका क्षेत्रभित्र रहेका 69 वन्यजन्तुको उद्धार तथा
व्यवस्थापन गरिएकोमा एक वर्षमा सबैभन्दा धेरै 45 वटा अजिङ्गरको उद्धार गरिएको हो। उहाँको अनुसार 30 वटा चितल, 9 वटा रतुवा, 2 वटा बदेल, 1 वटा स्याल लगाएको उद्धार गरिएको छ। साथै बाँदर नियाले बाघ जरायो, मल साप्रो, चितुवा, कछुवा, हुचिल लगायतका 42 वटा मरेका वन्यजन्तुको व्यवस्थापन गरेको वन डिभिजन कार्यालयका प्रमुख आचार्यले जानकारी दिनुभएको छ। मकवानपुरको हेटौडा 19 बस्तीपुरमा रहेको वासुदेव खोलाले बगाएर बेपत्ता भएका 2 बालिका मध्ये थप 1 जनाको शव भेटिएको छ। निर्मल मावि स्कूलबाट पढेर फर्कने क्रममा हिजो बेलुका 4 बालिकालाई खोलाले बगाएको थियो। ती मध्ये 1 जनाको सकुशल उद्धार गरेको र 1 बालिका हिजो नै मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद काफ्रेले जानकारी दिनुभएको छ। 2 जनाको अवस्था थाहा हुन नसकेकोमा आज बिहान विनिता भ्लोन पनि मृत भेटिएको उहाँले बताउनु भएको छ। कक्षा 5 मा अध्ययनरत सुमित्रा ब्लोनको खोजी भइरहेको छ। यसअघि कक्षा 2 मा पढ्ने राक्षी राङ एकी रेशमा सन्तान मृत भेटिएकी थिइन्। त्यसै उतार गरिएकी कक्षा 6 मा पढ्ने सीमा ब्लोनको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। आज पहाड़ी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर बादल लागेको छ। दिउँसो पहाड़ी क्षेत्रमा पानी पर्ने अनुमान छ। पहाड़ी क्षेत्र धेरै जसो ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही ठाउँमा हावाहुरी पनि सम्भावना छ। आज राति कोशी प्रदेशको तराई भाग, मधेस तथा बागमती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सी कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भागमा 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। गैराती देशका मध्य र पूर्वी क्षेत्रमा मध्यराती ठूलो पानी परेको थियो। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। भारतको पश्चिम बंगाल राज्य कोलकाताको एक होटलमा गइराती आग लागी हुँदा कम्तीमा 9 जनाको ज्यान गएको छ। 6 जना घाइते भएका छन्। मिर्जा गालिबमा रहेको होटलमा आग लागी भएको हो। आग लागीमा परि ज्यान गुमाउनेहरू बंगलादेशकै नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको उद्धारमा खटिएको अग्नि नियन्त्रक टोलीले जनाएको छ। भारतीय संचार माध्यम अनुसार उनीहरू उपचारका लागि कोलकाता आएका थिए। आगो निभाइरहेको छ तर आग लागेको कारण खुल्न सकेको छैन। पश्चिम बंगाल 2 दिनको अवधिमा होटलमा आग लागि भएको हो। दोस्रो ठूलो घटना भएको हो। यसअघि सोमबार पनि तारापीठको एक होटलमा आग लागि हुँदा 8 जनाको ज्यान गएको थियो। सामाजिक सञ्जाल कम्पनी मिटा विरूद्ध बालबालिकालाई फेसबुक र इन्स्टाग्राममा आकर्षित गरेको आरोपमा अमेरिकी अदालतमा सुनवाई शुरू भएको छ। क्यालिफोर्नियाको ओकल्याण्डमा रहेको अदालतमा हिजोदेखि शुरू भएको सुनवाई विभिन्न अमेरिकी राज्य सरकारी वकिल र मेटा कानूनी प्रतिनिधिहरूले आफ्नो दावी प्रस्तुत गरेका छन्। मुद्दाको सुनवाई झण्डै 6 हप्तासम्म चल्ने बीबीसीको खबरमा उल्लेख रहेको छ। क्यालिफोर्नियाका वकिलहरूले मेटालाई 11 र 12 वर्ष उमेरका लाखौं बालबालिका इन्स्टाग्राममा रहेको थाहा हुँदाहुँदै उनीहरूलाई सामाजिक सञ्जालबाट टाढा राख्न पर्याप्त कदम नचालेको आरोप लगाएका छन्। तर मेटाले भने त्यस्ता प्रयोगकर्ता 1 लाख भन्दा बढ़ी मात्र फेला परेको दावी गर्दै सामाजिक सञ्जालको लत सम्बन्धी आरोपलाई स्वीकार गरेको कम्पनीले सामाजिक सञ्जाल प्रयोग गर्ने धेरै किशोर किशोरीले सकारात्मक अनुभव पनि गरेको भन्दै राज्यका वकिलहरूले त्यसलाई व्यवस्था गरेको तर्क गरेको छ। क्यालिफोर्नियाका न्यूयोर्क सहित अमेरिका 29 राज्यले सन् 2023 मेटा विरूद्ध मुद्दा दायर गरेका थिए। ती राज्यहरूले मेटाले बालबालिका सम्बन्धी संघीय तथा राज्यका गोपनीयता कानून उल्लंघन गरेको आरोप लगाएका छन्। राज्यले मेटासँग अरबौं डलर क्षतिपूर्ति माग गर्नुका साथै फेसबुक र इन्स्टाग्राममा लाइक संख्या देखाउने व्यवस्था हटाउन तथा प्रयोगकर्तालाई लगातार स्क्रोल गराइने प्रणालीमा परिवर्तन गर्न माग गरेको छ। हाउस त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। नमस्कार।

0: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किवी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117, 9845-55562, 048-45562, 049-42-11-30 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 9851-40-41-98 र 9841-25-59।
4: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटित?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-892 र 048-45-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692695998।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुर्कोट सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
9: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजाघर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
9: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896910।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप।

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
0: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप।
3: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
4: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
3: ए हो र?
4: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
5: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछा।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
0: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले

0: पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
0: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगा
1: सार्वजनिक निकायबाट नागरिकले सहज रूपमा सूचना पाउनु पर्नेमा जोड़ चितवनको खैरहनीमा धानमा फेड डडुवा रोग देखियो धान बालीको नियमित निरीक्षण गर्न तथा आवश्यक परे प्राविधिकसँग सल्लाह लिन आग्रह भारतको कोलकातामा एक होटलमा आग लागि 9 जनाको ज्यान गयो 6 जना घाइते र विद्यालय खेलकुद महासंघ र कराते महासंघ बीच सम्झौता नेपाल खबरमा अब पूरा खबर मकवानपुरको हेटौँडा 19 बस्तीपुरमा रहेको वासुदेव खोलाले बगाएर बेपत्ता भएका 2 बालिका मध्ये थप 1 जनाको शव भेटिएको छ निर्मल माध्यमिक विद्यालयबाट पढेर फर्किने क्रममा हिजो बेलुका 4 बालिकालाई खोलाले बगाएको थियो तीमध्ये 1 जनाको सकुशल उद्धार गरेको र 1 बालिका हिजो नै मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो 2 जनाको अवस्था थाहा हुन नसकेकोमा आज बिहान विनिता ब्लोन पनि मृत भेटिएको उहाँले बताउनुभयो कक्षा 5 अध्ययनरत सुमित्रा ब्लोनको खोजी भइरहेको छ यसअघि कक्षा 2 पढ्ने राक्षीराङ 1 रेसमा स्याङतान मृत भेटिएकी थिइन् यस्तै उद्धार गरिएकी कक्षा 6 पढ्ने सीमा ब्लोनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ पाल्पाको तिनाउ गाउँपालिका 3 सिद्ध बाबा सुरुङ मार्ग नजिकै आज बिहान पहिरो खसेर अवरूद्ध भएको सिद्धार्थ राजमार्ग खुलेको छ पहिरो हटाएपछि तानसेन बुटवल सड़क खण्डमा गाड़ी चल्न थालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ बिहान 7 बजेदेखि लगातार सुक्खा पहिरो खसेपछि हटाउन झण्डै 3 घण्टा लागेको थियो यो राजमार्ग हुँदै पाल्पा गुल्मी अर्घाखाँची स्याङजा कास्की पर्वत म्याग्दी मुस्ताङ बागलुङ लगायतका जिल्लामा गाड़ी आवत जावत गर्ने गरेको छ आज काठमाडौँ उपत्यका सहित 13 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ भक्तपुर र ललितपुर सहित आसपासका जिल्ला काभ्रे गोर्खा सिन्धुपाल्चोक रामेछाप दोलखाका ससाना नदीमा पानीको बहाव बढ़न सक्ने अनुमान छ यसैगरी लमजुङ कास्की स्याङजा बझाङ र दार्चुला आसपास भई बहने साना नदीमा पनि बहाव उल्लेख्य रूपमा बढ़ने सम्भावना छ यी क्षेत्रका नदी तथा खोलामा पनि आकस्मिक मा पानीको सतह बढ़न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाड़ी क्षेत्रमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना छ दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि पानी पर्न सक्ने अनुमान छ यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ आज 19 राष्ट्रिय सूचना दिवस मनाइँदैछ नेपालमा हरेक वर्ष भदौ 3 राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाउने गरिन्छ 2064 साल साउन 5 सूचनाको हक सम्बन्धी ऐन प्रमाणीकरण भएको थियो त्यसपछि सूचनाको हक सम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा हरेक वर्ष भदौ 3 राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो नागरिकले सार्वजनिक निकायबाट सहज रूपमा सूचना पाउनुपर्ने मुख्य उद्देश्यका साथ दिवसका रूपमा कार्यक्रम गर्ने गरिन्छ नेपालको संविधानको धारा 27 हरेक नागरिकलाई सूचनाको हकको मौलिक अधिकार दिएको छ दिवसका अवसरमा राष्ट्रिय सूचना आयोग तथा देशभरका जिल्ला प्रशासन पालिका र सार्वजनिक निकायले विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन् आज सूचनाको हकका क्षेत्रमा योगदान पुर्याउने अभियन्ता पत्रकार उत्कृष्ट सूचना अधिकारीलाई सम्मान तथा पुरस्कार वितरण गरिँदैछ त्यस्तै सचेतनामूलक अन्तर्क्रिया गोष्ठी विचार विमर्श र प्रचार प्रसारका कार्यक्रमहरू आयोजना गर्ने गरिएको छ चितवनको खैरहनी नगरपालिका क्षेत्रमा बर्खे धानमा पातको फेद डडुवा रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन् नगरपालिकाका कृषि अधिकृत सृजना श्रेष्ठका अनुसार नगरपालिकाका केही क्षेत्रमा धानको पातको फेदमा फेद डडुवा रोगका प्रारम्भिक लक्षण देखिन थालेका छन् अहिले रोग धेरै फैलिएको अवस्था नरहे पनि फाटाफुट रूपमा देखिन थालेकाले किसानलाई बेलैमा सचेत भएर धान बालीको नियमित निरीक्षण गर्न आग्रह गरिएको भएको उहाँले बताउनुभयो। यूरिया मल मात्र धेरै प्रयोग नगरी सन्तुलित रूपमा मल खाद प्रयोग गर्न पनि किसानलाई कृषि प्राविधिकको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव तोलामा 2,700 रूपियाँले घट्यो। चीनले पुनः प्रयोग गर्न मिल्ने रकेट जुके 3 को सफल प्रक्षेपण गर्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले मकवानपुरको वासुदेव खोलाले बगाएर बेपत्ता भएका मध्ये थप एक बालिकाको शव भेटियो। सिद्ध बाबामा पहिरोका कारण अवरूद्ध सिद्धार्थ राजमार्ग खुल्यो। आज 19 औं राष्ट्रिय सूचना दिवस मनाइँदै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। चितवनको वन डिभिजन कार्यालयले एक वर्षमा 45 अजिंगरको उद्धार गरेको छ। कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्यका अनुसार वन क्षेत्रबाट बस्तीमा पसेका 45 अजिंगरको उद्धार गरिएको हो। बस्ती पसेर स्थानीय बासिन्दालाई दुःख दिने गरेका 45 अजिंगरको उद्धार गरेर व्यवस्थापन गरिएको आचार्यले जानकारी दिनुभयो। डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका 69 वन्यजन्तु उद्धार तथा व्यवस्थापन गरेकोमा एक वर्षमा सबैभन्दा धेरै 45 अजिंगरको उद्धार गरिएको हो। उहाँका अनुसार 30 चितल, 9 रतुवा, 2 बँदेल, 1 स्याल लगायतको उद्धार गरिएको हो। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 2700 रूपियाँले घटेको हो। हिजो तोलाको 306,800 रूपियाँ रहेको सुनको भाव आज तोलाको 304,100 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यस अघि आइतबार र सोमबार भने सुनको भाव बढ़ेको थियो। यसैगरी आज चाँदी पनि तोलामा 160 रूपियाँले घटेको छ। हिजो तोलाको 4,755 रूपियाँमा कारोबार भएकोमा आज घटेर 5,596 रूपियाँमा आज घटेर 4,495 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। भारतको पश्चिम बंगाल राज्य कोलकाताको एक होटलमा गएराती आगलागी हुँदा कम्तीमा 9 जनाको ज्यान गएको छ, 6 जना घाइते भएका छन्। मिर्जा गालिबमा रहेको होटलमा आगलागी भएको हो। आगलागीमा ज्यान गुमाउनेहरू बंगलादेशी नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको उद्धारमा खटिएको अग्नि नियन्त्रक टोलीले जनाएको छ। भारतीय संचार माध्यमहरूका अनुसार उनीहरू उपचारका लागि कोलकाता पुगेका थिए। आगो निभाइएको छ तर आगलागीको कारण भने खुल्न सकेको छैन। पश्चिम बंगालमा 2 दिनको अवधिमा होटलमा आगलागी भएको यो दोस्रो ठूलो घटना हो। यसअघि सोमबार पनि तारापीठको एक होटलमा आगलागी हुँदा 8 जनाको ज्यान गएको थियो। यसैबीच चीनले आज बिहान पुनः प्रयोग गर्न मिल्ने रकेट जुके 3 को सफल प्रक्षेपण गरेको छ। यो अभियानका क्रममा चीनले पहिलो पटक रकेटको पहिलो खण्डलाई जमीनमा सफलतापूर्वक अवतरण गराउन सफल भएको चीनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। उत्तर पश्चिमी चीनको दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन क्षेत्रबाट जुके 3Y2 रकेट प्रक्षेपण गरिएको थियो। निर्धारित योजना अनुसार नै रकेटको पहिलो खण्ड जमीनमा अवतरण भएको र यो उडान अभियान पूर्ण रूपमा सफल भएको हो। यो उपलब्धिलाई चीनको पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिको क्षेत्रमा एक फड्को मानिएको छ। चीनले अन्तरिक्ष अभियानको लागत घटाउने र रकेट प्रविधिलाई थप दिगो बनाउने दिशामा महत्वपूर्ण कोसे ढुंगा पार गरेको छ। यसअघि गएको जुलाई 10 चीनले लङ मार्च 10B रकेटको पहिलो खण्डलाई समुद्रमा सफलतापूर्वक अवतरण गराएको थियो। अब खेल खबर। नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल कराते महासंघ बीच सम्झौता भएको छ। कराते महासंघका अध्यक्ष युवराज लामा र विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। यो सहकार्यले विद्यालय स्तरमा कराँतेको प्रवर्धन विकास र विस्तार गर्दै विद्यालय खेलकुद महासंघ तथा अन्तर्राष्ट्रिय स्कूल स्पोर्ट्स फेडरेशन आईएसएफ का प्रतियोगितामा सहभागीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। विद्यालयमा खेलाड़ीका लागि ग्रासरूट विकास, नियमित प्रतियोगिता, प्रतिभा पहिचान, समान अवसर र अन्तर्राष्ट्रिय अनुभव मार्फत अनुशासित, आत्मविश्वासी र भविष्यका खेलाड़ी उत्पादनमा जोड़ दिइने दुई पक्षले जनाएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। मकवानपुरको वासुदेव खोलाले बगाएर विपत्ता भएका मध्ये थप एक बालिकाको शव भेटियो। सिद्धबाबामा पहिरोका कारण अवरूद्ध सिद्धार्थ राजमार्ग खुल्यो। आज 19 राष्ट्रिय सूचना दिवस मनाइँदै सार्वजनिक निकायबाट नागरिकले सहज रूपमा सूचना पाउनुपर्नेमा जोड़। चितवनको खैरहनीमा धानमा फेद डडुवा रोग देखियो। धान बालीको नियमित निरीक्षण गर्न तथा आवश्यक परे प्राविधिकसँग सल्लाह लिन आग्रह। भारतको कोलकातामा एक होटलमा आग लागि 9 ज्यान गए, 6 घाइते। र विद्यालय खेलकुद महासंघ र कराते महासंघ बीच सम्झौता। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्दर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485423 9।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0845410043 9863023422।
5: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
5: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
5: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
5: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
5: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
6: तन्नै पैसा कमाइएला भनेर 100 एकडा 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
7: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो। हतार हामीले नै गरे, नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
6: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
9: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0845403998 0845403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
9: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सुने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु। साथमा तपाई हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbk का साथै हाम्रो पात्र नेपाली पात्रो फेसबुक पेज र तामाकोसे फेम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक पार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ कस्तो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि पनि जानकारी गराउन चाहन्छु। आज बुधबारको व्यवसाय आजको व्यवसाय तपाईँको रुचाइको प्रस्तुति तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ। तपाईँलाई कथा कविता लेख रचना मुक्त गसायरी गीत जे आउँछ त्यो तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ। र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ 0840 40 00 26 फोन गरेर आउनुहोला र कार्यक्रममा अवधिभरि एकदमै मिठा र माइला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास पनि गर्नेछौ। फटाफट फोन गर्नुहोला। सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर तपाईँले पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई कार्यक्रम समय अवधिभर वाचन गर्ने प्रयास गर्नेछौ भने यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत राखेर हामीले सुनै सौगातको शुरूआत गरिसकेका छौ। लौलौ आयो लिलीलाई देखेर लैलै भोकलमा रहेको छ शम्भुजित बासकोटा, लिरिक्समा रहेको छ शंकर खरेल र म्युजिकमा रहेको छ शम्भु बासकोटा रहेको छ। एकदमै मिठो गीत रहेको छ र अभिनयमा रहेको छ सारङ्गा श्रेष्ठ रमेश चोपरेती रहेको छ। जस्तो गीत हामीले कार्यक्रममा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौ। अब भने फालो तपाईँको रहेको छ आजको बसाइमा तपाईँको प्रस्तुति तपाईँलाई जे आउँछ त्यो चाहिँ सुनाउनु पर्ने हुन्छ। आउनुहोला शून्य 40 40 00 26 को माध्यम भएर आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? गीताजी बोल्नुभयो। गीताजी आराम हुनुहुन्छ नि?
1: म एकदम आरामै छु भन्नुभयो दिदी हजुर। बिहानी आउनु पाएन, बिहानी खर्ने लागेन भन्नुभयो है।
0: बिहान चाहिँ फोन लागेन है?
1: हजुर।
0: के भएर चाहिँ फोन लागेन त?
1: व्यस्तको व्यस्त भनिन्छ।
0: हो र, त्यस्तो भन्यो?
1: हजुर।
0: ल ठिकै छ, अब कहिले काहीँ त्यस्तै हुन्छ है। यसलाई अब फोन लागेन व्यस्त भन्यो भनेर फोन गर्नलाई नछाड्नु होला, प्रयास गर्दै जानुहोस् भन्न चाहे। आजको बसाइमा हामीलाई के सुनाउनुहुन्छ त?
1: माथि थोरै साइरक सुनाउँछु नि है।
0: साइरक सुनाउनुहुन्छ?
1: हजुर।
0: ल सुनाउनुहोस् न त।
1: सुन्तलाको बोट मुनि चिसो चिसो नि सधैँ भरि कविता भन्ने गीताको बानी, फुल राम्रो छ भन्दैमा टिप्पी नहाल्नु, आजका साथी छ भन्दैमा गीतालाई बिर्सि नहाल्नु, यति भन्छ है।
0: ल आफ्नै बारेमा पहिचान गर्दै साइरी बनाउनु भएछ त है।
1: हजुर,
0: पक्कै पनि यसलाई हामी फलो पनि गर्नेछौ। हाम्रो गीताजीलाई कसैले पनि बिर्सिँदैन र हामी पनि बिर्सिँदैनौ है त।
1: हुन्छ,
0: ठिकै छ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। मिठो साइरी पनि सुनाउनु भयो, आगामी वर्षमा पनि आउँदै गर्नुहोला। आजको बसाइबाट हामी छुटाउँ है त। हवस् नमस्कार। उहाँ त गीता गदाजी हुनुहुन्थ्यो, एकदमै मिठो साइरी सुनाएर आफ्नै बारेमा पहिचान गर्दै साइरी बनाउनु भएछ त है।
1: हजुर,
0: पक्कै पनि यसलाई हामी फलो पनि गर्नेछौ। हाम्रो गीताजीलाई

बीचमा फोन गरेर तपाई सहभागिता जनाउन सक्नुहुनेछ। र शान्ति विशीजी हुनुहुन्छ, मिस यू आर भन्दै हुनुहुन्छ। शान्तिजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ, दिदी नमस्ते नमस्कार, है म बाबुराम मगर र खोलडुङ्गा पोकली घर भइहाल्छ रियादबाट सुन्दैछु, सबैमा धेरै माया अनि धेरै सम्झना छ है भन्दै हुनुहुन्छ। बाबुरामजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र पाला तपाईँको रहेको छ 0840400026 फोन गरेर तपाईँले पनि आफ्नो प्रस्तुति प्रस्तुत गर्न सक्नुहुनेछ। तपाईँलाई जे इच्छा लाग्छ, तपाईँलाई चलचित्र गीत गाउन मन लाग्छ भने चलचित्र गीत पनि गाउन सक्नुहुनेछ। कथा कविता मुक्त तपाईँलाई जे आउँछ त्यो सुनाउन सक्नुहुनेछ। साथै तपाईँले क्यारिकेचर गर्न आउँछ भने पनि क्यारिकेचर पनि गराएर सुनाउन सक्नुहुनेछ। अनि पशु पन्छीहरूको आवाज पनि निकाल्न आउँछ भने तपाईँले त्यो पनि गर्न सक्नुहुनेछ। तपाईँको लागि धेरै अप्सनहरू रहेको छ, सो तपाईँले एउटालाई फलो गरेर तपाईँलाई जुन सही लाग्छ, इच्छा लाग्छ, तपाईँलाई आउँछ, सहज हुन्छ, त्यो चाहिँ तपाईँले सुनाउनु पर्ने हुन्छ। कार्यक्रममा सहभागिता जनाउनको लागि 0840400026 फोन गरेर तपाईँ सहभागिता हुनुहोला पनि भन्न चाहन्छु। र त्यसै गरी कमल श्रेष्ठजी हुनुहुन्छ, हेलो हजुर नमस्कार, म तिनजुरे मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट चाहिँ कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा हुनुहुन्छ देवासकोटा मनोज भुजेल, सुची हारती लिम्बू, लुकिन टेकलेन लिम्बू हुनुहुन्छ, राजन खतिवडा, छत्राम युगी, त्यसै गरी हुनुहुन्छ कार्की सुशीला, सरला राई, भेटिया प्रेमी, निर्मला उर्मिम, पूजा भादेम्बा लिम्बू, फुलमाया अङ्केवा लिम्बू हुनुहुन्छ, टिकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्दै बिदा हुन्छु। के बुबा भन्नुभएको छ, कमलजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी पनि हुनुहुन्छ, सोना कन्दुङ्गवाजी हुनुहुन्छ, सेवालो नमस्कार आरजी सम्झना आशिष हजुर, म सोना कन्दुङ्गवा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, हेर्दैछु, यो बेला मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। अनि साथीहरूलाई पनि सम्झना गर्नुभएको छ, टिकाराम सुनवार, लेखक पान्तव राई, सुस्तानी भुजेल आमा, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनुगोजी मेरो, सरस्वती खत्री, हिरा बहादुर लोकाई, लीलाराज काम्बाङ, अन्जान थुलुङ, पवित्रा तामाङ, अनिता आर्याल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जना सापकोटा, सुनिता बेगा, सिर्जना युङहाङ, दिया लिम्बू, दिया राई, सुजन थामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खर्गी, उर्मिला दियाले, लालमाया थापा, त्यसै गरी हुनुहुन्छ उहाँको कमेन्ट पढ्दै थिए, कमेन्ट तल माथि भइरहेको छ होइन। त्यसै गरी रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खर्गी, उर्मिला दियाले, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आली मगर, रन्जु मगर, केशव सेन्चुरी, सन्तोष यमिन, क्रिस रुङ्गना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, खायल अभिमान, त्यही पनि किशोर अन्जान, समीर स्वर्गीय, किरात आर्य, जीवन चामलिङ राई, विलिया छामी, मिना किसिङ, रत्न शमशेर थापा, सुनिता इङमे कुलुङ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ सपना तामाङजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हजुर नमस्ते नमस्कार, सुन्दैछु है, सिन्धुलीबाट सपना तामाङ हो, राम्रो लाग्छ है नाना खाना खानुभयो त, अनि सन्चै हुनुहुन्छ नाना भन्नुभएको छ, मेरो खाना भइसक्यो अनि म सन्चै आराम कसैले छु, अनि सपनाजीलाई के कस्तो छ होला हजुरले पनि हामीलाई जानकारी दिनुहोला पनि भन्न चाहन्छु। त्यसै गरी रमतेल कान्छीजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी बाबुराम मगरजीले पनि नमस्ते भनेर पठाउनु भएको छ, नमस्ते नमस्कार हजुरलाई। र त्यसै गरी हुनुहुन्छ अर्को साथी शेरीधरजीले पनि लेख्नु भएको छ, नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु इन्डिया नेपाल अर्घघाँचीबाट, मिस यु अल भन्नुभएको छ। शेरीधरजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, आजको बसाईमा तपाईँलाई जे आउँछ त्यो चाहिँ तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रममा अर्को एउटा मिठो गीततर्फ लाग्छौं। गीतपछि हामी फेरि छोटो व्यवसायिक विश्रामतर्फ पनि जान्छौं, विश्रामपछि आउनेछौं, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 3 को कार्यालय सागुटार, रामेछाप।
2: भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
0: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 5 को कार्यालय रामपुर, रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
5: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त।
5: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 048-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौ। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ। सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।

0: कार्यक्रममा एकदमै मिठो गीत बज्यो, एक तुलसी आँगनमा रोपौला भन्ने सिङ्गरमा बाबु बोगटे एस कुमार रहेको छ भने मुभी बाटो मुनिको फुल चलचित्रको गीत रहेको थियो। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुत सम्झना खड्की पनि प्रविधि संयोजनबाट साथ दिनुभएको छ ललिता हायु, साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीले एकैसाथ सुनेर साथ दिनुभएको छ भने आशा लिएका छौं र आज चाहिँ तपाईँको रुचाइको प्रस्तुति थियो। तपाईँले जे आउँछ त्यो चाहिँ आज सुनाउनु पर्ने थियो र यति बेला पनि हामी कार्यक्रममा तपाईँले पठाउनुभएका सन्देश वाचन गर्नेतर्फ लाग्छ। हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौँ भन्दै थिए। साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सपनाजी हजुर, के जस्तो त लागिरहेको थियो मैले नाम चाहिँ नभने फेरि साथीहरूको आवाज कस्तो एउटै सुनिन्छ त्यही भएर चाहिँ मैले नाम भनिनँ। ठिक छ, अनि हाम्रो सपनाजीको खबर के छ? मेरो खबर पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ भन्नुपर्छ, मन्द मन्द घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ। अनि हजुरको के छ सुनाउनुहोस्? यस्तै छ भन्नुभयो। ठिक छ, कार्यक्रममा आउनुभयो, अन्तिममा भए पनि सपनाजीसँग कुराकानी गर्न सफल भयो, खुसी लागेको छ। अनि धेरै समयपछि आउनुभएको छ, प्राय जसो कमेन्ट पठाइराख्नुहुन्छ, हामीले भाषण पनि गरिराखेका छौँ र आजको बसाइमा के सुनाउनुहुन्छ हामीलाई? ठिक छ, सुनाउनुहोस्।
1: अब भन्दैछु सरकार, दुःखीको दिन भोकै सार्न नपरोस्, हस्पिटलको अभावले कोही हारमा मर्न नपरोस्। अब भन्दैछु सरकार, दुःखीको दिन भोकै सार्न नपरोस्, हस्पिटलको अभावले कोही हारमा मर्न नपरोस्। जुन दुःखीहरू न्याय पर्खिरहेका तिनै गल्लीमा आज कसै परिवारको भविष्य अन्धकारमा अब पार्न नपरोस्, कसै परिवारको भविष्य अन्धकारमा अब पार्न नपरोस्। सन्तानको निम्ति रित्तो आमाको काठ शान्ति हुँदैछ, फेरि न्यायको विरुद्ध सरकारमाथि लडाई गर्न नपरोस्, फेरि अन्यायको विरुद्ध सरकारमाथि लडाई गर्न नपरोस्। शिक्षा स्वास्थ्य रोजगार राम्रो होस् यही चाहनाको, शिक्षा स्वास्थ्य रोजगार राम्रो होस् यही चाहना सबैको। कुनै पनि बेला बालेन सरकारलाई पनि तल झार्न नपरोस्, कुनै पनि बेला बालेन सरकारलाई पनि तल झार्न नपरोस्। अब भन्दैछु सरकार, दुःखीको दिन भोकै सार्न नपरोस्, हस्पिटलको अभावले कोही हारमा मर्न नपरोस्, हस्पिटलको अभावले कोहीमा मर्न नपरोस्।
0: सपनाजी, यस्तै मिठो मनछुने शायरी सरी गजल सुनाउनु भयो, साथै मिठो आवाज पनि छ, सुनिरह मन लाग्ने खालको होइन यो आवाज सुन्दाखेरि, अनि त्यही माथि यो मिठो आवाजमा गजल होइन भाषण हुँदाखेरि कति मिठो सुनेको खुसी लाग्यो। सपनाजी हजुरलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रममा आउँदै गर्नु समयले साथ दिएसम्म, र एसएमएसहरू पनि प्रायः जसो पठाउनुहुन्छ, कार्यक्रम के कस्तो लागिरहेको छ, कतै थप गर्दै के भएको छ भने हामीलाई सल्लाह सुझाव पनि दिँदै गर्नुहोस्। अहिलेको बसाइबाट हामी छुटौँ है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो सपना तामाङ, सिन्धुलीदेखि हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। अब चाहिँ हामी कार्यक्रमको अन्तिम क्षणमा छौँ, तपाईँसँग कुराकानी गर्न सम्भव त हामी समय पुग्दैन, अपुग्छ, त्यस भएर चाहिँ अब तपाईँले फोन मार्फत चाहिँ साथीसँगलाई सम्झना सन्देश चाहिँ आज राख्न पाउनुहुन्न, किनभने तपाईँको रोजाइको प्रस्तुति तपाईँले जे आउँछ त्यो सुनाउनु पर्ने थियो। र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट चाहिँ साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ, त्यो बेला हामीलाई धेरै साथीहरूले सम्झना सन्देश पठाउनु भएको छ। हुनुहुन्छ बुद्ध वज्र सारीजी हुनुहुन्छ, उहाँले पनि सम्झना म्याम अनि सन्तोष सरलाई पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। त्यसै गरी हुनुहुन्छ लिम्बुनी कान्छीजी हुनुहुन्छ, मिस यु अल सुन्दैछु भोजपुरबाट, एलिसा बान्तवा राई भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ मनको साथी जीवन कार्कीजी हुनुहुन्छ, हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ हजुर, सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी रेडियो परिवारलाई आजको शुभ दिन रहोस् र नेपाली साथीहरूलाई माया गर्नुहोला। शुभ दिन, फेरि भेटौँला भन्नुभएको छ। जीवनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी टीकाराम सुनवारजी हुनुहुन्छ, दर्शन नमस्कार, म टीकाराम सुनवार तिनजुरी मिडिया ग्रुपको सदस्य रामेछाप घर भइहाल चाहिँ काठमाडौँबाट प्रोग्राम सुन्दैछु। प्रोग्राम मार्फत सम्झना सन्देश राख्नुपर्दा सोना कन्दमा मिडिया प्रेमी निर्मला वनेम, त्यसै गरी जीवन सुब्बा, कमला मुखिया, लक्ष्मण मगर, घायल अभिमान सुनवार, राजकले मगर, देववास कोटा, कमल श्रेष्ठ, सहयात्री उमेश अन्जान राई, भूमिका राई, रमला साम्पाङ राई, लक्ष्मण किराती, रामलाल सुवर्ण, प्रेमकला आचार्य, मुना मुखिया, तिलक आइडु, टीका आइडु भन्नुभएको छ। त्यसै गरी पलपल अपेक्षा सेना अधिकारी अनिश दिलदुखिरिया, सजना मिडिया प्रेमिनी मगर्ने आयुषा, रीता राई, बुद्धवीर तामाङ, जमिनदार बाबु, इमान्दार छोरो सरस्वती खत्री, कपिला छामलिङ राई, मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुटिए भन्नुभएको छ। टीकारामजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हिराबहादुर लकाईजी हुनुहुन्छ, नमस्ते जी, सुन्दैछु है बुटुलबाट भन्नुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी लक्ष्मी भान्तवाजी हुनुहुन्छ, नमस्ते दी, म पनि सुन्दैछु है भोजपुरबाट, लक्ष्मी भान्तवा मिस यु अल फ्रेन्डमा भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ देवीन किशोर अन्जानजी हुनुहुन्छ, एकरो भई तिमीलाई हेरिरहन मन लाग्छ, मोटु दुई बोटु एक धड्कन बनाई अंगालोमा बेरिरहन मन लाग्छ, एकछिन नलेख्दा किन यो मन त्यसै त्यसै तिम्रो घरको वरिपरि घेरिरहन मन लाग्छ, एकरो भई तिमीलाई हेरिरहन मन लाग्छ, सधैँभरि तिमीलाई अंगालोमा बेरिरहन मन लाग्छ। एकदमै मिठो शायरी लेखेर पठाउनु भएको छ। प्रभात काले दर्शन नमस्ते हजुर, मिठो सम्झना तपाईँको आवाजको दिन हाँसी खुसी र उमङ्गका साथ बितोस्, शुभ दिनको कामना देवीन किशोर अन्जान दोहा कतारबाट भन्दै हुनुहुन्छ, देवीनजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सृजना मुखियाजी पनि लेख्नु भएको छ, नमस्ते हजुर भन्नुभएको छ, नमस्ते नमस्कार है। र त्यसै गरी हुनुहुन्छ नेपालगंजबाट चाहिँ सुन्दैछु श्रीधर भन्दै हुनुहुन्छ, थ्याङ्क यू सो मच हजुरलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग अब चाहिँ तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन भइसकेको छ, छुटपुट भएमा हामी अन्य बसाइमा पनि वाचन गर्नेछौँ, लगभग छैन जस्तो लाग्छ। र आजको बसाइमा कार्यक्रममा सहभागिता धेरै साथीसँग हुन मन थियो, तर हामी समयको अभाव होइन साथीहरूको व्यस्तताले गर्दाखेरि पनि कार्यक्रममा सहभागिता कमै भएको छ। र कार्यक्रममा सहभागिता सुनाउनु भएको थियो गीता गदालजीले पनि एकदमै मिठो शायरी सुनाउनु भयो, र सपना तामाङजीले एकदमै मिठो गजल सुनाएर छुटिसक्नु भएको छ। उहाँ दुवैजनालाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्दछु। जो जतिले जहाँबाट जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो, सुनेर साथ दिनुभयो, तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। कार्यक्रम अवधि बजेका मिठा र माइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समीक्षणबाट तीन दिनसम्म मलाई साथ सबर दिनुभयो ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै एउटा मिठो गीत अन्तिममा राख्छौ, तिमी सानो भन्ने एकदमै मिठो गीत रहेको छ, ड्रिम्स चलचित्रको गीत। यसमा अभिनय रहेको छ अनमोल केसे, साम्राज्ञ लक्ष्मी राय रहेको छ, सा रहेको छ। सो गीत हामी कार्यक्रममा राख्दै विदा हुन चाहन्छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्मेट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48117 9845-55562 049-42-1130 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश। वाउ हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनुहुने? हाम्रै मन्थले कटलबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 1 को कार्यालय, गोठगाउँ, रामेछाप।
3: सगरमाथा कम्प्युटर सेन्टर, मन्थली 1, रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू:
7: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू:
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर, मन्थली 1, रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845 43 255, 0845 41 106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ. पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ.
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो. मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ. तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्. त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो.
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौ. चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं. वर्षाको पानी संकलन गर्ने बानी बसालौं. पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं. वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ.
3: पानीको प्रत्येक थपा बहुमूल्य छ. आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ.
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं.
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश.

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टर वालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93।
2: ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 521 158, 98 54 0 41 575, 98 41 96 0669, 98 64 14 17 88।
8: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
11: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
12: सम्पर्क नम्बर 0475904662 98692599998।
6: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
6: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
6: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
6: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
6: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
6: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
6: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
14: पहाडको काखमा छ सुन्दर हिमाल पहाड, हजुर हाम्रो

बहुत

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
2: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी।
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
3: प्रोप्राइटर जय मानन्दर। फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखुतामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो वेक्स 2 थुप्लेकी मेगाहर्ज, साथै तामाकोसी एफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। आज 19 औं राष्ट्रिय सूचना दिवस मनाइदैछ। नेपालमा हरेक वर्ष भदौ 3 गते राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाउने गरिन्छ। 2064 साल साउन 5 गते सूचनाको हक सम्बन्धी ऐन प्रमाणीकरण भएको थियो। त्यसपछि सूचनाको हक सम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा हरेक वर्ष भदौ 3 मा राष्ट्रिय सूचना दिवस मनाउन थालिएको छ। नागरिकले सार्वजनिक निकायबाट सहज रूपमा सूचना पाउनुपर्ने मुख्य उद्देश्यका साथ दिवसको अवसरमा कार्यक्रम गर्ने गरिन्छ। नेपालको संविधानको धारा 27 ले हरेक नागरिकलाई सूचनाको हकको मौलिक अधिकार दिएको छ। दिवसको अवसरमा राष्ट्रिय सूचना आयोग तथा देशैभरका जिल्ला प्रशासन, पालिका र सार्वजनिक निकायले विभिन्न कार्यक्रम आयोजना गर्दै आज सूचनाको हकको क्षेत्रमा योगदान पुर्याउने अभियन्ता, पत्रकार र उत्कृष्ट सूचना अधिकारीलाई सम्मान तथा पुरस्कार वितरण गर्दैछन्। त्यस्तै सचेतनामूलक अन्तर्राष्ट्रिय गोष्ठी, विचार विमर्श र प्रचार प्रसारका कार्यक्रमहरू आयोजना गरिएका छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आफ्ना मन्त्री तथा सांसदहरूको कार्यशैली र संसदमा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा आज पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा छलफल भएको हो। बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गर्नुभएको छ। पछिल्लो समय संसदमा प्रश्न उत्तरका कार्यक्रम मन्त्रीहरूले सांसदहरूलाई चेतावनी पूर्ण शैलीमा जवाफ दिने गरेको र आफ्ना मागहरू सम्बोधन नहुँदा सांसदहरूले पनि अमर्यादित वा रूखो व्यवहार देखाउने गरेको भने आलोचना भइरहेको सन्दर्भमा यो बैठक आयोजना भएको छ। छलफलका क्रममा नागरिकका मुद्दालाई संसदमा कसरी प्रभावकारी र मर्यादित ढंगले प्रस्तुत गर्ने भन्ने विषयमा पनि छलफल भएको छ। संसदमा पार्टीका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र समयमित बनाउनु पर्नेमा सभापति लामिछानेले जोड़ दिनुभएको छ। राज्यसभाका सांसदहरूले संसदीय समिति र संसदमा असन्तोष व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाउने गरेको भनी व्यवहार बाहिर भइरहेको टिप्पणीलाई ध्यान दिएर पार्टीले आन्तरिक सुधारको प्रयास थालेको छ। चालू आर्थिक वर्ष 2083-84 को पहिलो महीना साउनमा वैदेशिक रोजगारीमा जान 70,441 जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिनेमा 60,472 जना पुरूष र 9,970 जना महिला रहेको जनाएको छ। उनीहरूले 2083 साल साउन 1 गतेदेखि 31 गतेसम्मको अवधिमा 114 देशमा वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका थिए। गत आर्थिक वर्ष 2082-83 को सोही अवधिमा वैदेशिक रोजगारीमा जान 68,110 जनाले श्रम स्वीकृति लिएका थिए। 2082 साल साउनमा 9,162 महिला र 58,948 जना पुरूषले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन्। 2083 साउनमा वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा बढ़ी श्रम स्वीकृति क्रमश युनाइटेड अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरबिया, कुवेत, रोमानिया, जापान, ओमान, पोर्चुगल र टर्की जान लिएको विभागको तथ्याङ्कले देखाएको छ। विभागले गत साउन महिनामा 18,784 युएई, 12,498 मलेसिया, 10,360 कतार, 8,603 साउदी अरबिया, 4,567 जनाले कुवेत, 2,900 रोमानिया, 1,244 जनाले जापान, 1,189 जनाले ओमान, 1,189 पोर्चुगल र 1,021 जनाले टर्की जान श्रम स्वीकृति लिएको जनाएको छ।
नेपाली कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री हिम्मत कुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। कांग्रेस संसदीय दलको बैठक जारी रहँदै अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रदेश सभा सचिवालयमा पत्र पठाइएको प्रदेश सभा सचिव सुदर्शन खड्काले जानकारी दिनुभएको छ। उहाँका अनुसार कांग्रेसले अब प्रदेश सभा विपक्षी बेन्चमा बस्ने जानकारी पनि गराएको छ। कोशी प्रदेश सभामा कांग्रेसका 29 सांसद रहेका छन्। 93 संसदीय प्रदेश सभामा कांग्रेस सरकारबाट बाहिरसँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमाथि राजनैतिक दबाव बढ़ेको छ। मुख्यमन्त्री कार्कीले सरकारलाई विश्वासको मत दिन कांग्रेसलाई आग्रह गर्नुभएको थियो, तर कांग्रेस संसदीय दलले भने विश्वासको मत दिनुको सट्टा सरकारलाई दिएको समर्थनलाई फिर्ता लिने निर्णय गरेको छ। यसअघि कांग्रेस र एमाले बीचको सत्ता सहकार्य अनुसार कांग्रेस सरकारमा सहभागी भएको थियो। अब मुख्यमन्त्री कार्कीले प्रदेशबाट विश्वासको मत लिनुपर्ने अवस्था आउनेछ। प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत नरहेकाले नयाँ सत्ता समीकरण निर्माणका लागि दलहरूबीच पूर्ण छलफल र जोड़ घटाउ शुरू हुने देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन जुटेपछि बागमती सरकार गठनका लागि एमालेका किरण थापा मगरले दावी पेश गर्नुभएको छ। नेपालको संविधान धारा 168 को दुई बमोजिमको सरकार गठनका लागि 63 सांसदको समर्थनमा थापाले दावी पेश गर्नुभएको हो। थापाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको समकक्ष दावी पेश गर्नुभएको छ। एमालेको तर्फबाट मुख्यमन्त्रीको उम्मेद्वार बनेका थापाले एमालेका 25 नेकपाका 24 र राप्रपाका 12 सहित 63 सांसदको समर्थनमा सरकार गठनका लागि दावी पेश भएको छ भने थापाको दावी पेशका लागि एमालेका संसदीय नेता जगन्नाथ थपलिया, राप्रपा नेता उद्धव थापा, नेकपा दलका नेता शालिक ब्राह्मण जमकटेलले समर्थन पत्रमा हस्ताक्षर गर्नुभएको छ। मकवानपुरको हेटौडा 19 बस्तीपुरमा रहेको वासुदेव खुलाले बगाएर बेपत्ता भएका दुई बालिका मध्ये थप एकजनाको शव भेटिएको छ। निर्मल मावी स्कूलबाट पढेर फर्कने क्रममा हिजो बेलुका 4 बालिकालाई खोलाले बगाएको थियो। ती मध्ये एकजनाको सकुशल उद्धार गरेको र एक बालिका हिजो नै मृत्यु भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद काफीले जानकारी दिनुभएको छ। दुईजनाको अवस्था थाहा हुन नसकेकोमा आज बिहान विनिता भ्लोन पनि मृत्यु भेटिएको उहाँले बताउनुभयो। कक्षा 5 अध्ययनरत सुमित्रा भ्लोनको खोती भइरहेको छ। यसअघि कक्षा 2 पढ्ने राक्सी रंग एकी वृषमा स्याङतान मृत भेटिएकी थिइन्। त्यस्तै उद्धार गरिएकी कक्षा 6 पढ्ने सीमा ब्लोनको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। सुना आज तोलामा 2,700 रूपियाँले घटेको छ भने हिजो तोलाको 3,06,800 रूपियाँमा रहेको सुनको भाउ आज तोलाको 3,04,100 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि आइतबार र सोमबार भने सुनको भाव बढ़ेको थियो, त्यस्तै आज चाँदी पनि तोलामा 160 रूपियाँले घटेको छ। हिजो तोलाको 4,755 कारोबार भएकोमा आज घटेर 4,595 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर, भारतको पश्चिम बंगाल राज्य कोलकाताको एक होटलमा गई रात आग लागी हुँदा कम्तीमा 9 ज्यान गएको छ। 6 घाइते भएका छन्। मिर्जा गालिबमा रहेको होटलमा आगलागी भएको हो। आगलागीमा परे ज्यान गुमाउनेहरू बंगलादेशी नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको उद्धारमा खटिएको अग्नि नियन्त्रणको टोलीले जनाएको छ। भारतीय संचार माध्यमका अनुसार उनीहरू उपचारका लागि कोलकाता आएका थिए। आगो निभाइएको छ तर आगलागीको कारण खोल्न सकेको छैन। पश्चिम बंगालमा 2 अवधिमा होटलमा आगलागी भएको यो दोस्रो ठूलो घटना हो। यसअघि सोमबार पनि तारापीठको एक होटलमा आगलागी हुँदा 8 ज्यान गएको थियो। हवस् त अहिलेलाई दिउँसो 2 हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 रामेछाप खबरमा हुने नै छ।
त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाण्डुको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9854-48-117, 9854-55-562, 0848-45-562, 0949-42-11-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरी लाई।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
6: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
6: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
6: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
6: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
6: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप। रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से: फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता: आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रुसाई तपाईँकोमा। आज पनि उपस्थित भइसकेको छु म तपाईँको साथी सम्झना गरियो भने प्रविधि समेश्वरबाट मलाई साथ दिनुभएको छ ललिता हायो। साथमा तपाईँ हुनुहुन्छ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुनिराख्नु भएको छ भने आशा लिएका छौ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र थामाकोसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। तपाईँले कार्यक्रम के कस्तो लाग्छ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ र आजको बसाईमा के गर्नुपर्छ भन्ने कुरा पनि तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बुधबारको बसाई आजको बसाईमा चाहिँ तपाईँले लोकदुरबाईको अन्य जुनसुकै गीत पनि रोजाईमा पार्न पाउनुहुनेछ र तपाईँको रोजाईको गीत बज्नेछ। तपाईँले 0 40 40 0 0 26 फोन गरेर आउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा एउटा मिठो गीत राख्छौं। आज तिम्रो कुरा चल्यो उदय सुतांगको आवाजमा रहेको यो मिठो गीत, त्यसपछि हामी फेरि आउनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत मनछुने गीत रहेको थियो। आज तिम्रो कुरा चल्यो उदय सोताङको आवाजमा रहेको थियो र म्युजिकमा पनि उदय सोताङले हुनुहुन्छ भने लिरिक्समा सन्देश प्रधान रहेको छ। सो गीत हामीले कार्यक्रममा राखिसकेका छौं र अब चाहिँ भने पालो तपाईँको रहेको छ, तपाईँको रुचाएको गीत कार्यक्रममा बस्नेछ। तपाईँले 0840 40 40 0026 फोन गरेर सहभागिता भएर आफूलाई मनपर्ने गीत रोजाइमा पार्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार दिदी। नमस्कार, आराम हुनुहुन्छ?
1: हजुर, आराम छु। भन्नुपर्छ
0: ल, अनि के गर्दै हुनुहुन्छ यो समय?
1: बसिरहेको छु। भन्नुपर्छ कार्यक्रम सुनेर है दिदी?
0: कार्यक्रम सुनेर बस्नु भएको छ? अनि कस्तो सञ्चरण भएको जस्तो आवाज आइरहेको छ त आज? कस्तो कस्तो
1: होइन दिदी, अलिअलि घाँटी दुख्छ छ भन्नुपर्छ
0: ल, त्यही भएर चाहिँ हो रहेछ होइन, अलिअलि सन्चो चाहिँ रहेनछ है। शीघ्र स्वास्थ्य लाभको कामना, तातो पानीहरू पिउनुहोला होइन, जिराहरू घरेलु उपचारहरू गर्दै गर्नुहोला, भएन भने हस्पिटल पनि जानु पर्ने हुन्छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला है दिदी। एनालिटिक्स कार्यक्रम आउनुभयो, आज कार्यक्रम पनि सुन्दैछु भन्दै हुनुहुन्छ, कुन गीत सुन्न मन छ?
1: यो जिन्दगीले के गर्यो भन्ने गीत सजाइदिनु ल।
0: ल ठिक छ, हामी यो जिन्दगीले के गर्यो राख्नेछौ। हजुरले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त।
1: हुन्छ, सम्झनु पर्दा विशेष गरी दिदी हजुरको लागि, प्राविधिकमा रहनुहुने दिदी भाइको लागि, दाइक राज महत लगायतहरूको लागि भन्न चाहन्छु। अनि बहिनी सुन्दै होला रमिला तामाङको लागि, बहिनी निर्मला लामा, निर्मला मगर, अनि साथी ध्रुव पाण्डे, निर्मला पौडेलको लागि भन्न चाहन्छु। अनि फेरि छोरीहरू ममता स्मिताको लागि, यसरी मिडिया प्रेमी छोरी पासाङ गर्मा तामाङको लागि, उर्मिला थापा मगरको लागि, लगायत
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो देवजी, उहाँले पनि आफूलाई मनपर्ने गीत रोचाइमा पारेर छुटिसक्नु भएको
1: लागि भन्न चाहन्छु। अनि बहिनी सुन्दै होला रमिला तामाङको लागि, बहिनी निर्मला लामा, निर्मला मगर, अनि साथी ध्रुव पाण्डे, निर्मला पौडेलको लागि भन्न चाहन्छु।

0: छ। सही गीत मार्फत हामी तपाईँलाई पनि समर्थन जनाउनेछौ। 0840 40 0026 मा फोन गरेर आउनुहोला पनि भन्न चाहन्छु। र साथै सामाजिक सञ्जाल मार्फत तपाईँले सन्देश पनि छोड्न सक्नुहुनेछ, आउनुहोला पनि भन्न चाहन्छु। यति बेला हामीले धेरै साथीहरूले कमेन्ट पनि पठाउनु भएको छ। हुनुहुन्छ देविका पूर्व छानी मगर, हुनुहुन्छ दिदी नमस्कार, म चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अर्को हुनुहुन्छ मगर कान्छा, हुनुहुन्छ नमस्ते दिदी, म पनि सुन्दैछु है, घर चाहिँ सुन्दैछु पाल्पाबाट, हाल चाहिँ रुकुमदेखि भन्दै हुनुहुन्छ, घर चाहिँ पाल्पा भन्नुभयो जस्तो लाग्यो। त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ, हामीलाई कमेन्ट पठाउनु भएको छ अन्जान थुलुङजी, हुनुहुन्छ नमस्ते, म अन्जान थुलुङ युएबाट चाहिँ सबैलाई धेरै सम्झना साथीहरू, आज जन्मदिन मनाउने प्यारी बहिनी यस्तो चामलिङलाई चाहिँ धेरै धेरै जन्मदिनको शुभकामना भन्नुभएको छ। हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ हजुरलाई। र छोरी चामलिङ अम्बिका राई मगर्ने छोरी नेपाली चेली भन्नुभएको छ, अल्सना कुलुङ राई, कल्पना साम्पाङ, राजकुमार भुजेल, जीवन फाबेन, जुनिता चामलिङ राई, सिम्पल सरिना, निकिता मगरलाई पनि सम्झना गर्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी सिम्पल सरिनाजी हुनुहुन्छ, हाई नमस्ते दिदी, के छ खबर, म चाहिँ मोरङदेखि कानीपोखरीदेखि चाहिँ कार्यक्रम सुन्दैछु, सरिना गुरुङ हो, कमिङ अपकमिङ सङ डेडिकेट गर्नुपर्दा हुनुहुन्छ, रमा राई, युप्रसाद श्रेष्ठ, त्यसै गरी पूर्वेली आकाश राई, दकाल धर्मराज, हर्पल रोस्नी, शमशेर लिम्बु, सुदीप बान्तवा, त्यसै गरी देवान देवान, भूमिका राई, कविता मगर, राई निके राई, पीके राई भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ चन्द्र बस्नेत, कुमार प्रजा, प्रतीक्षा राई, मिडिया प्रेमी राई, अन्जान थुलुङ हुनुहुन्छ, अनिसा दुर्गा कठुवाल, मिलन घायल मोटो, रमन मुक्तान तामाङ, प्रदीप बान्तवा, कमला मुखिया, रत्न बहादुर थापा, राजेश कुमार माझी, त्यस्तै गरी हुनुहुन्छ सुरज राई, त्यस्तै गरी जुनिता चामलिङ राई, सुरज सुकराज रसाइले, सागर कैरे, टेकु छेत्री, त्यस्तै गरी राज बिरहै काइले भन्नुभएको छ, सम्पूर्णलाई सम्झना गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार
1: हजुर, दर्शन नमस्ते,
0: दर्शन नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: पाल्पाको सिद्धेश्वर असारदेखि झोबिला नार,
0: के भन्नुभयो?
1: झोबिलाल सुनार है,
0: झोबिलाल भन्नुभयो
1: हजुर, हजुर
0: झोबिलाल सुनार पाल्पादेखि भन्नुभयो
1: हजुर, सिद्धेश्वर असार आइपुगेको है।
0: अनि के छ हजुरको खबर?
1: मेरो खबर भन्नु पर्दा एकदम ठिक छ, नेपाली पात्रबाट हजुरको रेडियोबाट कार्यक्रम सुन्दैछ है,
0: नेपाली पात्रबाट सुन्दै हुनुहुन्छ है
1: हजुर, हजुर
0: हजुरसँग मेरो कुराकानी पहिलो चोटि जस्तो लाग्यो, कार्यक्रम नियमित सुन्नुहुन्थ्यो?
1: नै होइन नि, दोस्रो चोटि हो, तेस्रो चोटि है,
0: तेस्रो चोटि चाहिँ भयो कार्यक्रम सुन्नुभएको?
1: नै नै, फोन हानेको मैले, पहिले फोन हाने थिएँ, पहिला हाने थिएँ, अहिले धेरै लामो समय भयो फोनमा हानेको, त्यही हो हजुरले चिन्न गाह्रो भयो है।
0: ल ठिक छ, अब त्यो पनि हुनसक्छ, धेरै समयपछि हामीले यो नाम चाहिँ होइन बिर्सनका होला, ठिकै छ, यसमा क्षमा प्रार्थी छ। अनि के छ त्यताको मौसम, खाजा लिनुभयो कि बाँकी छ?
1: खाजा लिएको छैन नि हजुरले नि,
0: हजुर मेरो पनि बाँकी नै छ है, त
1: कार्यक्रम
0: सकाएर खानु पर्थ्यो हजुर, हजुर अब कार्यक्रम सकाएर खानुपर्छ। कार्यक्रममा सुन्दै हुनुहुन्छ अहिले चाहिँ नेपाली पात्रबाट भन्दै हुनुहुन्छ, र ठिक छ, कार्यक्रम नियमित सुन्नुहुन्छ कि फुर्सदको समयमा मात्रै सुन्नुहुन्छ?
1: म सुन्छु, नियमित सुन्छु, 10 बजे कार्यक्रम पनि सुन्छु, 12 बजेको पनि सुन्छु, 2 बजेको पनि सुन्छु, तर फोन आउन निकै गाह्रो भएको कारणले हो कि है।
0: ल ठिक छ, अब कहिले कहीँ त्यस्तै हुन्छ कि कहिले चाहिँ अब नेटवर्कको समस्याले, कहिले धेरै साथीहरूले प्रयास गर्नुहुन्छ, त्यो भएको कारणले पनि फोन लगाउन अलिक गाह्रो नै हुन्छ। प्रयास गर्नुहोस्, प्रयास गर्न चाहिँ नछाड्नुहोला पनि भन्न चाहन्छु। आज रोजाईको गीत साथी अघिल्लो साथीले चाहिँ गीत रोजाईमा पारिसक्नु भएको छ देवजीले, हजुरले सही गीत मार्फत आफ्नो आफन्तजन साथी सँगलाई सम्झना सन्देश राख्नुपर्ने हुन्छ है त।
1: विशेष गरी हजुरलाई मनैदेखि दिन चाहन्छु, थ्याङ्क यू। त्यसै गरी म भन्दा अघि आउने साथीलाई सम्झिन चाहन्छु, हृदय खोलेर सम्झिन चाहन्छु। त्यसै गरी

0: म भन्दा खोज्याउने साथीहरूलाई सम्पूर्ण साथीलाई हृदय गरेर सम्झिन चाहन्छु र मलाई झोबिलाल सुनार भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीलाई हृदयदेखि सम्झिँदै आगामी दसैँमा आउने राख्दै अहिलेलाई म झोबिलाल सुनार बिदामाई नमस्ते।
1: हवस् त उहाँ हुनुहुन्थ्यो पाल्पादेखि झोबिलाल सुनवारजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने कार्यक्रममा हाम्रो देवजीले रोजाईमा पार्नु भएको गीत रहेको छ, संगीत कार्यक्रममा बस्यो, त्यसपछि अन्य साथीको रोजाईको गीत लिएर आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत देवजीको रुचाएको गीत रहेको थियो। सही गीत मार्फत हामीले अर्को साथी झबीलाल सुनवारजीलाई पनि समर्थन जनाएका थियौं। अब भने पालो तपाईँको रहेको छ, 0840 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। हाम्रो देवजीले एकदमै मिठो गीत रचाइमा पार्नुभएको थियो, यो जिन्दगीले सिंगरमा रहेको छ, सोनु निगम रहेको छ भने लिरिक्समा सुरेन्द्र राणा रहेको छ, म्युजिकमा सम्भुजित भास कोटा र मुभी बादल पारेको रहेको थियो। सकित हामीले कार्यक्रममा राखिसकेका छौं। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार
0: दिदी। नमस्कार, रमिलाजी बोल्नुभयो। धेरै समय पछि आउनुभयो, अहिले कस्तो छ हजुरलाई? आराम हुनुहुन्छ है? म एकदम सन्चै छु भन्नुपर्छ। अनि हजुरलाई चाहिँ अब के भयो, कस्तो लामो समय भयो आउनुहुन्न, यो आवाज सुन्नलाई कति तड्पेको थिएँ तपाईँलाई के थाहा? हो क्या, होला होला होइन, हो
1: त्यही त हो नै। अब एक्लै हुँदा फोन गर्नुपर्छ नि त, एफएममा सबै जान्नु भएन कुराहरू, त्यही भएर बसहरू रुन्छ, कहिले कहिले कराएर बस्छ, गाह्रो छ नि त।
0: गाह्रो छ, ठिक छ, सबै कुरा अब होइन, बच्चाहरू हुन्छ यताउता, समयको होइन व्यस्तता अब कहिले कहीँ डिस्टर्ब हुन्छ, त्यो भएरको कारणले गर्दा पनि कार्यक्रममा चाहिँ सहभागी नहुनु भएको जस्तो लाग्यो है। अनि खाजा भयो कि बाँकी छ त?
1: मेरो बाँकी छ, तपाईँको?
0: मेरो पनि बाँकी नै छ त, अब हाम्रो पनि सधैँ खाने समय भएको छैन, कहिले काहीँ मात्रै छिटो हुन्छ, नत्र त 3-15 नै सुरुवात हुन्छ है त। अब छिटो पनि खानु हुँदैन, बिहान पनि खाना अलिक ढिलो खाइन्छ, भोक पनि लाग्दैन, समय त्यही समयमा चाहिँ अब भोक लाग्न सुरु गर्छ, त्यतिखेर चाहिँ खानुपर्छ है त। त्यही त, भोक लागेपछि पो खाने त, अनि भोक लागेको बेलामा खाएको मजै छुट्टै छ होइन। आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला अझै पनि भन्न चाहे। आज कुन गीत सुन्नु मन छ रमिला जी? हेर्दै जाऊ मेरो यादमा रुने बनाउँछु। ल ठिक छ, हामी कार्यक्रममा राख्छौ, साथीसँग सम्झनु है त।
1: पहिला प्रथम दिदी तपाईँलाई अनि प्राविधिक दिदी एफएम लागि साथीहरू सम्पूर्णलाई सम्झिरहेको छु भन्दैछु।
0: नमस्कार। नमस्कार, उहाँ हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो संघ सभाबाट, उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पार्नुभएको छ, हेरिना चौहानको आवाजमा रहेको हेर्दै जाऊ माया मेरो मायामा रुने बनाउँछु भन्ने गीत चाहिँ रोजाइमा पार्नुभएको छ। सो गीत हामी कार्यक्रममा राख्छौ, यस्तै गीतमा हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौ। साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: बोल्दैछु सरिना गुरुङ मोरङबाट।
0: मोरङदेखि सरिना गुरुङ बोल्नुभयो?
2: हजुर, सन्चै हुनुहुन्छ?
0: म एकदम सन्चै आराम कसलै छु भन्नुपर्छ सरिनाजी, हजुरलाई कस्तो छ?
2: हजुर, म पनि एकदमै सन्चै छु भन्नुपर्छ।
0: खाजा लिनुभयो त?
2: मेरो खाजा भएको छैन है, तपाईँको भयो कि छैन?
0: मेरो पनि बाँकी नै छ नि, अब साथीको नभएपछि म एक्लै खाने कुरा भएन होइन।
2: ल ल हुन्छ, प्रोग्राम सकेर मजाले खाने है त।
0: ल हस् हुन्छ, अब प्रतीक्षा गरेर बस्छ, आउनुहोला है त।
2: हस् हुन्छ।
0: अनि के छ त्यता मोरङतिरको खबर सुनाउनुहोस्।
2: मोरङको खबर सबै ठिकै छ, राम्रै छ, अघि नै जस्तै पानी परिरहेको थियो, अहिले चाहिँ फेरि घाम लागिरहेको छ, एकदम शीतल शीतलै छ भन्नुपर्छ, किनभने बिहान पानी परेको कारणले गर्दाखेरि है।
0: ठिक छ, त्यता पानी परेको थियो, अहिले घाम लागेको छ, शीतल शीतलै छ मौसम भन्नुभएको छ। अब यता चाहिँ पानी परेको छैन, मौसमको कुरा गर्नुपर्दा मन्द मन्द घाम लागिरहेको छ, त्यस्तो गर्मी पनि खासै छैन यता पनि भन्नुपर्छ। ठिक छ, समग्रमा यस्तै छ, अरू त्यस्तो फरक कुराहरू केही छैन, अब भन्नै पर्ने छ भने त तपाईँहरूलाई हामी जानकारी गराइहाल्छौँ। कार्यक्रम कतिको सुन्नुहुन्छ त?
2: हजुर, म प्रोग्रामहरू चाहिँ सुन्ने गरिरहेको छु, यो प्रोग्रामहरू होइन डेली जस्तै आइरहेको हुन्छ, अनि फोन ट्राई गर्ने कोसिस गर्छु धेरै, कहिले काहीँ चाहिँ लाग्दै लाग्दैन कि, आज पनि अघिबाट गीत छान्नु पऱ्यो भनेर ट्राई मारिरहेको थिएँ, तर मेरो गीतमै परेन नि त।
0: ठिक छ, कहिले काहीँ यस्तै हुन्छ, साथीको रोजाइको गीत सुन्नुपर्छ, कहिले हाम्रो आफ्नो रोजाइको पनि सुन्नुपर्छ, के गर्ने होइन। अब
2: हजुर हजुर, अब यस्तै हो, समय सँगसँगै चल्नुपर्छ,
0: समय सँगसँगै चल्नुपर्छ, समयको अभावले नत्र हामी एकजना साथीको रोजाइको गीत राख्दै होइन त्यसरी नै वान बाई वान गर्दै जान्थ्यौँ, के गर्ने, तर समय अपुग्छ होइन, समयसँगै चल्नुपर्छ वर्ष धेरै साथीसँग कुराकानी गर्न मन लाग्छ, त्यो भएको कारणले गर्दा पनि कार्यक्रममा अब साथीलाई एउटा गीत मार्फत दुईजना साथीलाई चाहिँ समर्थन जनाउँछौ। ठिकै छ, अन्य बसाइमा तपाईँको रोज पालो पनि आउनेछ प्रतीक्षा गर्न सायद।
2: हजुर हजुर हुन्छ, ल म डेडिकेसन
0: राखिहाल्छु।
2: विशेष गरेर तपाईँलाई अब बसेकी सुने मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु। अन्य साथीहरू भन्नुपर्दा प्यारो साथी हुन्छ राजमगर राई, पिके राई, पूर्वेली आकाशदाई, भूमिका राई तामाङ, गगन हुने, रत्नबहादुर थापा, अनि हाम्रो शुक्रराज प्रसाली, सुरज राई तुम्सा लगायत यी साथीहरू हुन्छ। सम्पूर्ण साथीहरू अब बसेकी सुने मजाले इन्जोय गर्नुहोला। अनि दाई हुन्छ केकु छेत्रीलाई पनि अब बसेर मजाले इन्जोय गर्नुहोला भन्दै भाइ।
0: हवस् नमस्कार, उहाँ हुनुहुन्थ्यो सरिना गुरुङ, हुनुहुन्थ्यो मोरङदेखि, हुनुहुन्थ्यो धेरै टाढादेखि कार्यक्रममा सहभागिता हुनुभयो। बस्ने गीत मार्फत आफ्ना आफन्तजन साथीसँगलाई पनि सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने हाम्रो रमिलाजीको रोजाएको गीत कार्यक्रममा बस्छ, त्यसपछि हामी अर्को साथीको रोजाएको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मन छुने गीत रहेको थियो हाम्रो रमिलाजीले रचनामा पार्नुभएको थियो एलिना चौहानको आवाजमा रहेको गीत हेर्दै जाऊ मेरो यादमा रुने पनि आउँछु भने र यसमा रहेको छ लिरिक्सको म्युजिकमा रहेको छ सुरज बिसी रहेको छ एरेन्जरमा विशाल निरौलाई सकेता हामीले कार्यक्रममा राखिसकेका छौँ हामी अब भने कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ कोही साथी हुनुहुन्छ भने उहाँलाई म स्वागत गर्छु नमस्कार
1: हेलो नमस्ते
0: नमस्कार अध्ययनजी भन्नुभयो
1: हजुर
0: अन्तिममा आउनुभयो कार्यक्रमको अन्तिम चरणमा थियौँ हामी के छ अध्ययनजी हजुरको खबर आराम हुनुहुन्छ आराम कस्तो हुनुहुन्छ अब खाजा चाहिँ बाँकी नै छ कि खाइसक्नु भयो त एकैछिन पछि हाम्रो पनि अब केही समय पछि खाजा हुनेछ अनि खानुपर्छ यता आउनुहोस् है त पक्कै पनि हामीहरू शरीर टाढा भए पनि मन एकै ठाउँमा हुन्छ होइन जहाँ आफ्नो मनले इच्छा चाहना छ त्यहाँनिर नै हुन्छ त्यसै हामी कार्यक्रमको अन्तिममा छौँ धेरै कुराकानी गर्न मन थियो अध्ययनजी हामी कार्यक्रमतर्फ लागौँ आज कुन गीत सुन्न मन छ
1: बिर्से कि त भने खान्थे सम्झना जम भेल भयो भने
0: बिर्से के भन्नुभयो फेरि भन्नुहोस् त
1: बिर्से कि त भने खान्थे सम्झना जम भेल भयो मनोज राज शिव कोटीको
0: बिर्सिन्थे त भन्नुभयो नि त
1: होइन बिर्से कि
0: बिर्से
1: बिर्से कि त भने खान्थे
0: बिर्से कि त भने खान्थे
1: हजुर सम्झना झन् भेल भयो
0: ठिक छ हामी कार्यक्रममा राख्छौ साथीसँगले छोटो मिठोमा सम्झनुहोस् न है हवस् त नमस्कार उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँले एकदमै मिठो गीत रचना पार्नुभएको थियो बिर्सिन्थे कि त भन्थान्थे भन्दै हुनुहुन्थ्यो यसो गीत हामी कार्यक्रममा राख्ने प्रयास गर्नेछौँ र यति बेला हामीलाई धेरै कमेन्टहरू पनि प्राप्त भएको छ सकभर त मैले कमेन्टहरू सबै पुरा वाचन गर्न नसकोला पनि होइन जति सक्छ म त्यति वाचन गर्ने प्रयास त गर्नेछु हुनुहुन्छ यति बेला कल्पना चाम्पाङजी हुनुहुन्छ गुड आफ्टरनुन नाना नमस्ते सन्चय हुनुहुन्छ म मनिषा बान्तवा साथीहरूलाई सम्झाउनु पर्दा चाहिँ हुनुहुन्छ मनिषा बान्तवा त्यसै गरी मा मनुलाई चाहिँ ह्याप्पी बर्थडे टु यु भन्नुभएको छ हाम्रो तर्फबाट पनि उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु र त्यसै गरी हुनुहुन्छ शर्मिला दिलपाले शर्मिलालाई चाहिँ गेट वेल सुन्नु भन्नुभएको छ उहाँलाई पनि शीघ्र स्वास्थ्य लाभको कामना छ हाम्रो तर्फबाट पनि आमा अन्जान यात्री प्यारी साम्पाङ बाबा विनोद साम्पाङ सोना कन्दङमा भूमिका राई अल्का पान्तवा अन्जान थोलुङ लवली किरात एमपी विवश लिम्बू त्यसै गरी गगन तेह्रथमे गायल अभिरमान सुनवार दीप ढकाल धर्मराज र तीर्था राई युगेन लिम्बू प्रेम भण्डारी विवश थुलुङ दादा हुनुहुन्छ रामकुमार थापा गणेश श्रेष्ठ युक्त प्रसाद श्रेष्ठ माधव ढुङ्गेल इतराम चौधरी त्यसै गरी हजारमान राई छतरा याम्पो साकिरण मुस्कान बान्तवा सुदेव बान्तवा दादा सुखराम बान्तवा भन्नुभएको छ र हिकमत साई गर्लफ्रेन्डलाई चाहिँ सम्झना छ भन्दै हुनुहुन्छ र त्यसै गरी अर्को साथी हुनुहुन्छ हिरा बहादुर लकाईजी हुनुहुन्छ उहाँले पनि नमस्ते जी सुबुटोलबाट सुन्दैछु भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ उहाँले पनि दिदी नमस्कार है म पनि कार्यक्रम सुन्दैछु कलडुङ्गा पोकली घर भइहाल्छ साउदी अरेबिया रेतबाट चाहिँ कार्यक्रम सुन्दैछु मेरो घर परिवार साथीसँगै सम्पूर्णलाई चाहिँ मिठोमा सम्झना छ भन्दै हुनुहुन्छ नेपाली चेलीले पनि कमेन्ट गर्नुभएको छ हेलो हजुर नमस्कार खाजा खानुभयो त म पनि सुन्दै हेर्दैछु है सिन्धुली फिकलबाट विष्णु किराती सुनवार हो भन्दै हुनुहुन्छ साथीहरूमा विकास सुनवार बेली काली फिक्कल श्रेफेर उर्मिला राई नवीन तामाङ विपासा सुनवार बमजन भन्नुभएको छ कान्छी कान्छी विनिता सुनवार सन्तोष तामाङ त्यसै गरी सुनवारले मिना मन्जिता लामी लिलामी भन्नुभएको छ सुनवार त्यसै गरी आस्तुस यो सुधान राई भन्नुभएको छ प्रतीक राई सन्देश सुनवार अन्जान थलुङ त्यसै गरी चिम्रे केटो मिसाना मिसाना भन्नुभएको छ कान्छा क्रिसमा श्रेष्ठ त्यसै गरी सुनवार दिल बहादुर सुनवार धन बहादुर सुनवार भन्नुभएको छ

शारीरिक समस्याको कारणले गर्दाखेरि तपाईँसँग हामी कुराकानीमा होइन केही समय सेट गर्नु पर्यो, यसमा चाहिँ म प्रार्थी छु भनेर पनि भन्न चाहन्छु। र तपाईँको कमेन्ट हाम्रो फेरि मान्छे सोनाजीको नि कमेन्ट बाँकी नै बस्यो होइन, सोनाजीलाई नि विशेष धन्यवाद, धेरै साथीलाई सम्झना गर्नुभएको छ। त्यसै गरी मेरो लम्तरी मगरजीलाई पनि विशेष धन्यवाद, टो बहादुर फुलामीजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र अन्तिममा साथीको रोजाइको गीत राख्नुपर्ने हुँदा होइन तपाईँको पुरा भाषण भएन कमेन्ट भनेर नरिसन होला, अर्को बसाइमा पक्कै पनि भाषण गर्नेछु। यति बेला जुन जति साथीहरूले कार्यक्रममा सहभागिता हुनुभयो, आफूलाई मनपर्ने गीत रोजाइमा पार्नुभयो, र अन्तिममा हाम्रो विवश सरी अध्ययनजीले रोजाइमा पार्नुभएको गीत पनि राख्नुपर्ने हुन्छ। सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद, प्रविधि संयोजनमा रहेर साथ सपोर्ट दिनुभयो, ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अध्ययनजीको रोजाइको गीत कार्यक्रममा छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म सम्झना खड्की पनि बिदा हुन्छु। तपाईँ भनी रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: आपा मगरको तालीले गोसाईकुण्ड तीर्थयात्राको बेला 4 ठाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने, खालीपेट यात्रा नगर्न र प्रशस्त पानी पिउन चिकित्सकको आग्रह। किनिया रोबोटिक्स कम्पनी युनिट्रीको शेयर बजारमा शानदार शुरूआत, ठूलो परिमाणमा लगानी आकर्षित गर्दै। र भारतले पहिलो टेस्ट क्रिकेटमा श्रीलंकालाई 165 रनले हरायो। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले संयमित बन्न र आफ्ना प्रस्तुतिलाई थप जिम्मेवार बनाउन सांसदहरूलाई निर्देशन दिनुभएको छ। रासपाका सांसदले संसदीय समिति र संसदमा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाउने गरेको टिप्पणी बढ़िरहेका बेला आज बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले यस्तो निर्देशन दिनुभएको हो। बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गर्नुभएको छ। संसदमा पार्टीका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनु पर्ने उहाँको जोड़ छ। यसैबीच सांसदहरूलाई मर्यादामा राख्न रासपाले संसदीय दलको विधान नै संशोधन गर्ने भएको छ। संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको नेतृत्वमा विधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको सांसद गणेश पराजुलीले जानकारी दिनुभयो। मुख्य सचेतकको संयोजकत्वमा बनेको कार्यदलले 7 दिनभित्र विधान संशोधन गरेर कार्यविधि बनाउनेछ। उहाँका अनुसार सांसदहरूलाई सदनमा उपस्थित हुँदै गर्दा तयारी गरेर आउन र आफ्नो मर्यादा अनुसार अगाडि बढ़न बाध्य पार्ने गरी कार्यविधि निर्माण गरिनेछ। कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमाले बीच भागवण्डा मिलेको छ। दुई दल बीच भागवण्डा नमिल्दा मुख्यमन्त्री मंगलबहादुर शाही 23 दिनदेखि मन्त्री परिषदमा एक्लै पर्नुभएकामा आज भागवण्डा मिलेको हो। मुख्यमन्त्री शाहीले आजै केबेरमा विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मत लिनु अघि दुई दल बीच भागवण्डाको लिखित सहमति भएको छ। सहमति अनुसार सरकारको नेतृत्व गरिरहेको नेकपाले मुख्यमन्त्री सहित 4 र एमाले 3 मन्त्रालय लिने भएको छ। नेकपाले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, भूमि व्यवस्था तथा शहरी सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिनेछ। यस्तै एमाले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति गरेको मुख्यमन्त्री मंगल बहादुर शाहीले जानकारी दिनुभयो। यता बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगरले दावी पेश गर्नुभएको छ। आज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नेपाली कम्युनिष्ट पार्टी नेकपाको समर्थनमा थापाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बहुमत सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो। एमाले र नेकपा गठबन्धन बीचको सहमति अनुसार बागमतीको मुख्यमन्त्री एमालेको भागमा परेको थियो। यसअघि इन्द्रबहादुर बानियाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो। 104 सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्छ। थापालाई एमालेका 25, नेकपाका 26 र राप्रपाका 12 गरी कुल 63 सांसदको समर्थन रहेको छ। गोसाईकुण्ड मेलामा जाने तीर्थयात्रीको स्वास्थ्य सुरक्षाका लागि 4 ठाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। आउँदो 12 गते जनपूर्णिमाको अवसरमा लाग्ने मेलालाई लक्षित गरी रसुवाको धुन्चे, चुलाङपाती, लौरी विनायक र गोसाईकुण्डमा शिविर स्थापना गर्न लागेको जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ। समुद्र सतहबाट झण्डै 4,380 मिटर उचाइमा रहेको गोसाईकुण्ड यात्राका क्रममा लेक लाग्ने, टाउको दुख्ने र वाकवाकी लाग्ने जस्ता समस्या हुन सक्ने भएकाले यो व्यवस्था गरिएको छ। शिविरहरूमा रसुवा अस्पताल, नेपाली सेनाको श्रीनाथगण, गोसाईकुण्ड गाउँपालिका र हिमालय उद्धार संघका चिकित्सक टोलीहरू औषधि र प्राथमिक उपचार सहित खटिनेछन्। चन्दनबारीमा समेत नेपाली सेनाले हेल्थ डेस्क स्थापना गर्नेछ। चिकित्सकहरूले धार्मिक आस्थाका नाममा खाली पेट यात्रा नगर्न, प्रशस्त पानी पिउन र शरीरमा असहजता महसुस हुनासाथ नजिकैको स्वास्थ्य शिविरमा सम्पर्क गर्न आग्रह गरेका छन्। गम्भीर बिरामीको उद्धारका लागि सुरक्षा निकायका टोलीहरूलाई पनि तयारी अवस्थामा राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
4: पैसामा छ शक्ति, पैसामा छ सहारा।
3: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म
0: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
3: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
0: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
3: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
0: इतिहास गाथा र कथा गाँठका कुरा
3: गाँठका कुरा
0: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
4: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
5: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
4: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
6: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
0: फोन 056-494-333 493-555
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
7: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू प्रस्तावित पूर्व पश्चिम विद्युतीय रेलमार्गका लागि जग्गा अधिग्रहण गरेको 6 वर्ष बितिसक्दा पनि मुआवजा वितरण र फुकुवा नहुँदा झापा मोरङ र सुनसरीका जग्गा धनीहरू मारमा परेका छन् सरकारले 2077 सालको जेठमा काकरभिट्टा इनरुवा खण्डको 126 किलोमिटर क्षेत्रमा पर्ने झापा मोरङ र सुनसरीका 4,000 भन्दा बढ़ी घर दूरीको 5,424 कित्ता जग्गा रोक्का गरेको थियो जग्गा किनबेच अंश बण्डा र बैंक धितो राख्न नपाउँदा स्थानीयको जनजीवन प्रभावित बनेको छ पूर्व पश्चिम रेलमार्ग मुआवजा समन्वय समितिले प्रचलित बजार मूल्य अनुसार तुरन्त मुआवजा वितरण गर्न वा क्षतिपूर्ति सहित जग्गा फुका गर्न माग गरेको छ पटक पटक सरकार फेरिए पनि आफ्ना माग सम्बोधन नभएको भन्दै प्रभावितहरूले आक्रोश व्यक्त गरेका छन् नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राध्यापक डाक्टर ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ नवनियुक्त अध्यक्ष पौडेलले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो उहाँ अहिले नेपालगंज मेडिकल कलेज कोहलपुरमा नाक कान तथा घाँटी विभागका प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ अब विदेशको खबर विश्वको सबैभन्दा ठूलो मानवाकार रोबोट निर्माता चिनिया कम्पनी युनिट्री रोबोटिक्सले शेयर बजारमा शानदार शुरूआत गरेको छ सांघाई स्टक एक्सचेन्जको प्रविधि केन्द्र स्टार मार्केटमा सूचीकृत भएको पहिलो दिन नै युनिट्रीको शेयर मूल्य 460% भन्दा धेरैले बढ़ेको छ कारोबारको शुरूआती चरणमा 1,100 युआन सम्म पुगेको कम्पनीको शेयर अन्तत 845 युआनमा पुगेर बन्द भएको थियो यस आईपीओ मार्फत कम्पनीले ठूलो परिमाणमा लगानी आकर्षित गर्न सफल भएको छ यसैबीच युनिट्रीले भर्खरै सुपरम्यान नामक नयाँ ह्युमनोइड रोबोट सार्वजनिक गरेको छ कम्पनीका अनुसार यो रोबोट 2 मिटर उचाइसम्म उफ्रिन र प्रति सेकेण्ड 12.66 मिटरसम्मको गतिमा दौड़िन सक्छ यो गति 100 मिटरको दौड़मा निरन्तर कायम रहेमा यसले विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई समेत पछाडि पार्ने दावी कम्पनीको छ अहिले अमेरिका र चीनबीच रोबोटिक्स तथा कृत्रिम बुद्धिमत्ता एआई प्रविधिमा वर्चस्व कायम गर्ने तीव्र प्रतिस्पर्धा भइरहेको छ। टेस्ला, बीवाईडी र अमेजन जस्ता विश्व प्रसिद्ध कम्पनीहरूले पनि मानिसहरू काम गर्न सक्ने अत्याधुनिक रोबोट निर्माणमा ठूलो लगानी गरिरहेका छन्। अब खेल खबर। भारतले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली श्रीलंकालाई 165 रनले हराएको छ। यससँगै दुई खेलको श्रृंखलामा भारतले 1-0 अग्रता लिएको छ। गालेमा भारतले दिएको 372 रनको लक्ष्य पछ्याएको श्रीलंका पाँचौं दिनको खाना समयपछि 206 रन बनाउँदा अलआउट भयो। श्रीलंकाका सोनल दिनुसाले 84, कप्तान धनंजय डी सिल्भाले 59 रन बनाए। भारतका मानव सुधारले 6 विकेट लिएका छन्। भारतले दोस्रो पारीमा 193 रन बनाएको थियो। भारतका ऋषभ पन्तले 66 रन बनाएका छन्। श्रीलंकाका असिदा फर्नान्डोले 4 विकेट लिए। यस्तै पहिलो पारीमा भारतले 462 रन र श्रीलंकाले 284 रन बनाएको थियो। भारत र श्रीलंका बीचको दोस्रो टेस्ट आउँदो आइतबारदेखि कोलम्बोमा शुरू हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपतिका सांसद र मन्त्रीहरूको कार्यशैलीप्रति सभापति लामिछानेको चासो, संयमित हुन निर्देशन, संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन। कर्णाली प्रदेशमा एमाले र नेकपाबीच भागमण्डा मिल्यो। मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै बागमतीको मुख्यमन्त्रीमा किरण थापा मगरको दावी पेश। गोसाईकुण्ड तीर्थयात्राको बेला चार ठाउँमा स्वास्थ्य शिविर सञ्चालन हुने, खाली पेट यात्रा नगर्न र प्रशस्त पानी पिउन चिकित्सकको आग्रह। चिनिया रोबोटिक्स कम्पनी युनिट्रीको शेयर बजारमा शानदार शुरूआत, ठूलो परिमाणमा लगानी आकर्षित गर्दै। र भारतले पहिलो टेस्ट क्रिकेटमा श्रीलंकालाई 165 रनले हरायो।
8: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
8: शहरबाट नजिकै
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
8: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
10: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282042, 44282042।
14: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
15: NBL अटो लोन,
16: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
15: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
16: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
15: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
16: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
15: शर्तहरू लागू हुनेछन्।
17: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। उज्यालो नेपाल पार्टीले विद्युत महसुलमा लगाएको मूल्य अभिवृद्धि कर भ्याट खारेज गर्न र डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखिको बग्यौता उठाउन माग गर्दै शुरू गरेको हस्ताक्षर अभियान आज पनि चलिरहेको छ। काठमाडौँको माइतीगर मण्डलामा हस्ताक्षर अभियान चलिरहेको छ। सरकारले चालू आर्थिक वर्षदेखि विद्युत महसुलमा थप भ्याट लगाएको विरोधमा उज्यालो नेपाल पार्टी आन्दोलित भएको हो। हस्ताक्षर अभियानका क्रममा बोल्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य राजेन्द्र अवस्थीले नेपाल जलस्रोतमा धनी देश भए पनि सरकारले जलविद्युतलाई समृद्धिको आधार बनाउनुको सट्टा नागरिकलाई थप आर्थिक भार थोपर्ने काम गरेको आरोप लगाउनुभयो। पार्टीले विद्युत महसुलमा लगाएको भ्याट तत्काल हटाउनुपर्ने र डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरे बापत उद्योगहरूबाट उठ्न बाँकी रकम उठाउन सरकारले तदारूकता देखाउनुपर्ने माग अघि सारेको छ। काठमाडौँको भद्रकाली मन्दिर परिसरको पुननिर्माण तीव्र गतिमा भइरहेको छ। निर्माणमा नेवारी परम्परागत शैली अपनाइएको छ। भद्रकाली काठमाडौँको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पुरानो मन्दिर हो। 2072 सालको भूकम्पबाट मन्दिर परिसरका संरचनामा क्षति पुगेको थियो। 2081 सालको असारदेखि परिसरको पुननिर्माण शुरू भएको हो। अहिले मन्दिरसँगै आसपासका पार्टी तथा सत्तलको पुननिर्माण तथा जीर्णद्वार भइरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ। पुननिर्माणका क्रममा मन्दिर परिसरमा रहेका पुराना संरचना शिल्प तथा वस्तुशैलीको उल्लेख गर्ने जिम्मा पुरातत्व विभागले लिएको छ। 34,80,71,000 रूपियाँको लागतमा पुननिर्माण परियोजना अन्तर्गत मुख्य मन्दिरका साथै पश्चिम उत्तर र दक्षिणतर्फ रहेका पार्टी तथा सत्तल लगायत संरचनाको निर्माण हुनेछ। काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध सहित 8 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाई एयरवेजको उडान मार्फत बैंककबाट काठमाडौँ आएका म्यानमारका 5 जना नागरिक र भारतका 3 जना नागरिक रहेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट 39 किलो 288 ग्राम गाँजा बरामद गरेको छ। यस्तै काठमाडौँको टोखा नगरपालिका 9 शान्ति टोल बुद्धमार्गमा रहेको धौलागिरी पोखरा गेस्ट हाउसबाट 59,660 मिलिग्राम ब्राउन सुगर सहित 1 जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग गंगौबाट खटिएको टोलीले मोरङको रतुवामाई नगरपालिका 8 घर भएका 24 वर्षीय विशाल तामाङलाई पक्राउ गरेको हो। र रेडक्रस सोसाइटीको जग्गा खरिदमा ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भक्तपुरको मध्यपुर थिमी बस्ने 52 वर्षीय राजेश देशमरू, उदयपुरका 70 वर्षीय सञ्जीव थापा, भक्तपुरको चागो नारायण बस्ने 58 वर्षीय मदन कृष्ण फोजु, नुवाकोटका 57 वर्षीय उमेश प्रसाद ढकाल र काठमाडौँको बालाजु बस्ने 67 वर्षीय इन्द्रबहादुर केसी रहेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा 5 रोपनी 13 आना 3 पैसा क्षेत्रफल खरिद जग्गामा नाभिकारले भक्तपुरबाट यकिन गराउँदा 5 रोपनी 6 आना 2 पैसा 1 दाम मात्र रहेको खुल्न आएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राज्यसभाका सांसद र मन्त्रीहरूको कार्यशैलीप्रति सभापति लामिछानेको चासो, संयमित हुन निर्देशन, संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन, बिजुलीमा लगाएको भ्याट खारेजीको बकेउता उठाउन माग गर्दै आज पनि हस्ताक्षर अभियान जारी, नागरिकमाथि थप आर्थिक भार नपार्न माग र भद्रकाली मन्दिर पुननिर्माणको काम धमाधम चल्दै। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851414198 र 9841259957।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपड़ा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलाखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9854848117, 9854555562, 0485542 0942411 सम्पर्क गर्न सकिनेछ।
1: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
1: ए हो र भन्या, अनि फाइदा होला र है?
0: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
1: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त
0: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
1: कति रे 98540 अनि
0: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
1: 048-540-239
2: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
1: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
2: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
0: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
3: विराज किसानको साथी।
4: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं।
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
6: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाटा चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटित?
7: काका तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540-40892 र 048-40-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
4: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98 45 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू।

0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
0: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप। हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्नी।
3: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।

0: तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 048-545-143, 98-63-023-422।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, रसनालु, रामेछाप।
0: पानीको मुहान संरक्षण गरौ, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय, रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
4: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय, रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 048-545-398, 048-545-398।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 0954-0141575, 0941-96-0669, 0964-1417-88।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
5: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
6: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
7: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
6: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन।
8: दिउँसोको 4 बजे
9: हजुरको रेडियो

नमस्कार अपराचार बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सुरुराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामाको सीएफएम 95 MHz पनि सुनिरहनु भएको छ। भक्तपुरको लोकन्थलीमा महिला तथा पैदल यात्रीलाई निशाना बनाएर सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको दोर्मा सेलुङ गाउँपालिका 2 भई गाउँ घर भई हाल काठमाडौँको पेप्सीकोला बस्ने 36 वर्षीय काले भनिने देवेन्द्र थापा मगर, भोजपुरको रामप्रसाद राई गाउँपालिका 2 घर भई हाल कोटेश्वर बस्ने 32 वर्षीय योगेन्द्र तामाङ, सोही गाउँपालिका 6 घर भई हाल नरदेवी बस्ने 40 वर्षीय मिलन विकर, भारतको पश्चिम बंगाल कलकत्ता घर भई हाल काठमाडौँ भेडासिया बस्ने 40 वर्षीय सञ्जित सामनत रहेका छन्। यो समूहमा मोटरसाइकल चालक, सिक्री तान्ने व्यक्ति तथा चोरीको सुन खरिद गर्नेसम्मका आरोपी छन्। योगेन्द्र तामाङ मोटरसाइकल चालक र देवेन्द्र थापा मगर सिक्री तान्ने व्यक्ति भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काले जानकारी दिनुभएको छ। मिलन विकर सञ्जित सामनत भने लुटिएको सुन खरिद गर्ने व्यक्ति रहेको अनुसन्धानका क्रममा खुलेको छ। प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेकाहरूका संलग्नता सुनसरीको धरान र इटरीमा भएका सिक्री लुटपाटका घटनासँग समेत जोडिएको छ। चार अन्तिम साता लोकन्थलीमा 4 दिनको फरकमा 2 वटा लुटपाटका घटना भएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढ़ाएको थियो। मोटरसाइकलमा आएका 2 जनाले पैदल हिँडिरहेकी महिलाको घाँटीमा लगाएको सुनको सिक्री जबरजस्ती तानेर फरार भएका थिए। अनुसन्धानका क्रममा भक्तपुरमा भएका घटनासँग मिल्दोजुल्दो प्रकृतिका थप 2 वटा सिक्री लुटपाटका घटना सुनसरीमा समेत भएको खुलेको प्रहरीको भनाइ छ। यसबीच पक्राउ परेका योगेन्द्र तामाङको विगतमा समेत डाका चोरी सम्बन्धी मुद्दा रहेको खुलेको प्रहरीले जनाएको छ। अनुसार तामाङ यसअघि 2 पटक डाका चोरी सम्बन्धी मुद्दामा पक्राउ परी कारगार चलान भएका थिए। राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माणाधीन सुनको सिमरन डाइभर्सन बहुद्देश्य आयोजनाको बाँध अर्थात हेडवर्क्स विद्युत क्रिया सहितका सिभिल संरचना तथा हाइड्रो मेकानिकल उपकरण आपूर्ति र जनान सम्बन्धी कामका लागि सरकारले पुनः ठेक्का प्रक्रिया अघि बढ़ाएको छ। यसअघि उक्त निर्माण कार्यको जिम्मा पाएको निर्माण कम्पनीसँगको सम्झौता तोडिएपछि आयोजना कार्यान्वयनलाई निरन्तरता दिन नयाँ निर्माण व्यवसाय छनौटको प्रक्रिया अगाडि बढ़ाइएको मन्त्रालयले जनाएको छ। आयोजनाको महत्वपूर्ण संरचना अन्तर्गत पर्ने बाँध, विद्युत क्रिया, अन्य सिभिल संरचना तथा मेकानिकल उपकरणको आपूर्ति र जडानको जिम्मेवारी पटल रमन संयुक्त उपक्रमले पाएको थियो। निर्माण कार्य अपेक्षित रूपमा अघि बढ़न नसकेपछि आयोजनाले विक्रम सम्म 2082 साल कार्तिक 24 गते उक्त संयुक्त उपक्रमसँग ठेक्का सम्झौता अन्त्य गर्ने प्रयोजनका लागि 14 दिने सार्वजनिक सूचना जारी गरेको थियो। सम्झौतामा उल्लेख भएका प्रावधान र निर्धारित प्रक्रिया पूरा गर्दै गत मंगिर 8 गते पटल रमन संयुक्त उपक्रमसँगको ठेक्का औपचारिक रूपमा तोडिएको थियो। त्यसपछि रोकिएको मुख्य निर्माण कार्य पुनः सञ्चालन गर्ने उद्देश्यले नयाँ ठेक्का प्रक्रिया शुरू गरिएको हो। नेकपा एमालेका नेता किरण थापा मगरले आफू नेतृत्वको सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन सफल भएको बताउनु भएको छ। एमाले नेकपा र राप्रपा सम्मिलित सरकार गठनका लागि थापाले दावी पेश गर्नुभएको। राप्रपाले सरकारमा सहभागी नहुने निर्णय गरेको समयमा थापाले राप्रपाको निर्णयलाई उचित समयको पर्खाईको रूपमा व्याख्या गर्नुभएको छ। नेता थापाले राप्रपालाई सरकारमा ल्याउन फकाउनु नपरेको, बरू उनीहरूको पार्टीको पूर्व निर्णयलाई नै कार्यान्वयन गरिएको बताउनु भएको छ। यसबीच प्रदेश सरकारको अंकगणितीय खेलमा नलाग्ने नेतृत्वको निर्णय विपरीत बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको छ। राप्रपाले समर्थन गरेपछि बहुमत पुर्याएर एमालेका किरण थापा मगरले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ। एमालेको तर्फबाट मुख्यमन्त्रीको उम्मेद्वार बन्नुभएका थापाले एमालेका 25, नेकपाका 26 र राप्रपाका 12 सहित 63 सांसदको समर्थनमा सरकार गठनका लागि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष दावी पेश गर्नुभएको। राप्रपाको समर्थन बिना बागमतीमा सरकार गठन अन्यलमा परिरहेका बेला राप्रपा बागमती प्रदेश संसदीय दलले सरकार गठनमा समर्थन जनाएको। राप्रपा बागमती प्रदेश संसदीय दलले केन्द्रको औपचारिक निर्देशन नआउँदै प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ। बुधबार नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धनलाई समर्थन गर्दै राप्रपा नयाँ सरकार गठनमा सहभागी बनेको हो।
हवस्त अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: क्यूएए प्राप्त वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस वानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 9851-40-41-98 र 9841-25-59-57।
2: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकिएको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा फोन नम्बर 9845-48-117, 9845-55-562, 0485-45-562, 0492-42-11-30 सम्पर्क गर्न सकिनेछ।
3: वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राजन परियार। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-96-10।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
7: लो आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
8: ओ प्रकाश कपूर,

0: वास्तवा नंबर वन दाना
1: हे पोषक दाना नंबर वन दम्मा सब भंडा कम
2: होनी
3: देसी माँ कांटी आयो नाचो अब चम चम चम चम
4: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप। पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
9: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
7: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
9: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
7: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
8: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू
8: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
8: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
8: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
8: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
8: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगंगा रामेछाप।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबर बसी गरी 5 बजेसम्म यो कार्यक्रम सुन्न सक्नुहुन्छ। आज बुधबारको बसाई आज पक्कै पनि तपाईसँग रहेर सहयात्रा गर्छौं। आजको बसाईमा हामीले 7 गीतहरू लिएर आउँछौ। तपाईँले 7 गीत मध्ये तपाईँलाई कति नम्बरको गीत सुन्न मन छ सोही गीत तपाईँले रोज्न सक्नुहुन्छ र आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। तपाईँ यो समय उकाली उराली लेख्दैछु गर्दै हुनुहुन्छ, साथी भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि पनि अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा विचार लोकभागहरूको साथसाथै तपाईँसँग रहेर करिब यो 5 बजीसम्मको समयसम्म सहयात्रा गर्छौ। हामीलाई सुन्नुहोला, साथ दिनुहोला। 0848 40 00 26 तपाईँले सहभागिता जनाउनुहोस् भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना कडगीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो भने कार्यक्रममा मेचा मनसुनी लोकभागहरूको साथसाथै तपाईँलाई मनोरञ्जन दिनेछौ। विशेष गरी तीजका गीत बज्नेछ, तपाईँलाई थाहा छ तीज लागिसकेको छ। तीज लाग्ने क्रममा रमाइला मेचा पुराना लोकभागहरू बज्छ भने तपाईँले हामीलाई फेसबुक लाइभबाट हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज डटकम हजुरको याप तामाको एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई त्यही कार्यक्रम मनपर्छ भने सेयर गर्नुहोस्, कमेन्ट पठाउनुहोस् पनि भने यति बेला प्रविधि संयोजनमा हुनुहुन्छ सम्झनाजी। हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतबाट कार्यक्रमको शुरूआत गर्छौं, त्यसपछि हामी आउँछौं। रेडियो सुन्दै गर्नुहोला।

0: आहा, कार्यक्रमको शुरूआतमा राख्यौं। आज भेट्न आऊ भन्ने एकदमै मिठो गीत रहेको थियो, रमिला नेउपाले त्यसै गरी कुमार अधिकारीको आवाजमा रहेको थियो भने लय नेत्र अर्यालको संगीत कुमार अधिकारीको रहेको गीतबाट कार्यक्रम उकालीको शुरूआत गरिसकेका छौ। अब भने फाल तपाईँको रहेको छ यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो, कोही साथी हुनुहुन्छ जस्तो लाग्दैथ्यो, ठिकै छ, साथी आउने क्रम जारी छ। तपाईँको फोन लाग्छ, तपाईँले सहभागिता जनाउनुहोस् 0840404026 आजको बुझाइमा मात्रै हामीले सातवटा गीत लिएर आएका छौं। सातवटा गीत मध्ये तपाईँलाई कति नम्बरको गीत सुन्न मन छ, सोही नम्बरको गीत तपाईँले रोज्न सक्नुहुन्छ र तपाईँले रोज्नु भएको गीत मार्फत आफ्ना आफन्तजन साथी सँगैलाई पनि तपाईँले सम्झन सक्नुहुन्छ। फटाफट फोन गर्नुहोस्। यति बेला टिकाराम सुनवारजी हुनुहुन्छ, दर्शन नमस्कार, म टिकाराम सुनवार, तिन्जरी मिडिया ग्रुपको सदस्य, रामेछाप घर भइहाल काठमाडौँबाट कार्यक्रम मार्फत साथीहरूलाई सम्झनु पर्दा सुना कन्दमा मिडिया प्रेमी निर्मला उनियम जीवन सुब्बा कमला मुखिया लक्ष्मण मगर गायन बिरमान सुनवार राजकले मगर देवबासकोटा कमल श्रेष्ठ सहयात्री मिस अन्जान त्यसै गरी लेख्नुहुन्छ उहाँले लक्ष्मण किराती रामलाल सुमन प्रेमकला आचार्य मुना मुखिया टिका आइडु पलपल अपेक्षासेन ड्रेन अनिश त्यसै गरी दिलदुखी रिया सम्झना सजना माझे मिडिया प्रेमी मगर न्यायुषा रिता राई बुधवीर तामाङ जमिनदार बाबु इमान्दार छोरो सरस्वती खत्री कोपिला चामलिङ राई मनको साथी जीवन कार्की लगायत जति साथीहरूले मलाई टिकाराम सुन्दार भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि अब बग्ने मिठो भागा समर्पण गर्छु भन्दै हुनुहुन्छ। त्यसै गरी दिपिका पूर्व छाने मगरजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी, काठमाडौँबाट दिपिका पूर्व छाने मगर कार्यक्रम सुन्दैछु, है अब बस्ने भाका सबैको लागि भन्दै हुनुहुन्छ। मनोज सुन्दासजीले पनि दिदी नमस्ते, के छ खबर हजुरको, म पनि कार्यक्रम सुन्दैछु। सिन्धुलीको झाँगाझोली रातमाट बजारबाट अब बस्ने भाका सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी मिलन घाइले मोटुजीले पनि गुड आफ्टरनुन आई दिदी, अब बस्ने गीत हजुरको लागि साथी सबैको लागि, मर्पिता दुहा कतारबाट भन्दै हुनुहुन्छ। बाबुराम मगरजीले पनि दिदी नमस्ते, नमस्कार, म बाबुराम मगर ओखलढुङ्गा पोखली घर भइहाल्छ साउदी अरब रियादबाट कार्यक्रम सुन्दैछु, है कार्यक्रम धेरै मनपर्छ, अब बज्ने भाका सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँले पनि हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीदेखि साथ सुन्दै हुनुहुन्छ, यति बेला साथी हुनुहुन्छ सम्पर्कमा, स्वागत गर्छु। हेलो
1: दिदी, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ?
1: म त रामछापको कुण्डलीबाट कुमार कटुवाल।
0: कुमारजीको खबर के छ त अनि?
1: ए के हुनु रे दिदी, यस्तै छ है।
0: यस्तै छ भन्नुको मतलब के हो भन्नुहोस् न?
1: ए के हुनु र, यस्तै पानी आउन लागेछ, यस्तै मकै भाँच्ने पोल्ने खाने छ है दिदी।
0: भनेपछि मकै भाँच्ने ल्याउने पोल्ने खाने?
1: हजुर।
0: अनि काम कति धेरै रहेछ त नि कुमारजी?
1: हजुर काम त अब भदौको दिनमा अब यस्तै हो नि दिदी।
0: ल पक्कै पारि, अरू के छ नयाँ खबर सुनाउनुहोस्। कुमारजीसँग मेरो दोस्रो पटक हो कुराकानी?
1: पहिलो पटक हो हजुर, पहिलो पटक।
0: ल अस्ति पनि मैले एकजना साथीसँग कुमार कटुवाल नै भन्नुभयो जस्तो लाग्थ्यो, मलाई ठ्याक्कै नाम चाहिँ बिर्सेँ, मैले कटुवाल भन्ने साथीसँग बोलेको छु कि, त्यही भएर मैले कुमारजी नै हो कि भने।
1: मैले त पहिलो पटक गरेको दिदी।
0: ल ठिक छ, त्यसो भए यहाँलाई कार्यक्रममा धेरैभन्दा धेरै स्वागत गर्छु, साथै यहाँको पहिलोचोटि फोन, तर यहाँभन्दा अगाडि चाहिँ फोन नलागेको हो कि हामीलाई सम्झन मन नलागेको हो कि के हो भन्नुहोस् न?
1: ए योभन्दा अघि अब फोन चढाइ गरे, अब बर्खामा कहिले टावर हुँदैन कहिले त्यस्तै हो दिदी, अब के गर्नु अब।
0: त्यस्तो त्यस्तै भएर चाहिँ यहाँको फोन नलागेको?
1: हजुर दिदी।
0: ल ठिक छ, आजको तिन नम्बरको गीत रोज्नुहुन्छ त, सातवटा गीत छ हामीले ल्याएको,
1: आज चार नम्बरको बजाइदिनु न।
0: ल चार नम्बरको गीत कार्यक्रममा बस्छु, साथीहरूलाई सम्झनुहोस् न।
1: ए अब यता अब रामेछापको कुमार कटुवाल भनेर तिन सम्पूर्णलाई सुनाउन चाहन्छु
0: भन्दै छुट्टिनुहुन्छ?
1: हजुर
0: नमस्ते, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो कुमार कटुवालजी, उहाँले चार नम्बरको गीत रोज्नु भएको छ, चार नम्बरमा पर्न सफल भएको गीत छ सुन भन्दा नमरी मेरी बुढा हुन् भन्ने बोलको गीत छ। यो गीतमा आवाज मन्जु गुरुङ, त्यसै गरी मीरा सापकोटा, इन्दिरा अभ्यालको रहेको छ यो गीत कार्यक्रममा बज्छ। त्यसपछि हामीहरूको साथीको रोजाईको गीत लिएर फेरि आउनेछौं।

0: कार्यक्रममा हामीले कुमारजीले रोज्नु भएको चार नम्बरको गीत सुनभन्दा नम्बरी मेरी बुढा एकदमै मिठो गीत थियो। पक्कै पनि यो सुनभन्दा त पक्कै पनि आफ्नै श्रीमान राम्रो हुन्छ, किनकि हिजो आज सुनको भाउ महँगेर बढेर होइन किनिसाध्य थिएन, त्यो हुँदाखेरि गीत पनि त्यस्तै त्यस्तै भन्दै हुनुहुन्थ्यो। यो मिठो गीत रहेको थियो। तिमीलाई अर्को साथी फेरि पनि सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो सम्पर्कमा, गीत बसिरहेको थियो तर साथी आउनुभयो, खाटे जानुभयो, ठिकै छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। तिमीलाई अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हजुर, नमस्कार
0: नमस्कार।

0: नमस्कार, हाम्रो साथी हुनुहुन्छ मन्थलीबाट, ध्रुवजी।
1: हजुर सिसा भाइ,
0: के छ हाम्रो ध्रुवजीको खबर?
1: एकदम ठिकठाक छ हजुर। हजुरको प्रोग्राम सुनेर बसिरहेको छु, रमाइला रमाइला गीत बजाइरहेको छ, सुनेर सकिरहेको छु भन्नुभएको होइन।
0: रमाइला रमाइला गीत बज्दैछ, तिज लागेको छ, पक्कै पनि तिजको रौनकै छाउँदैछ गाउँ बस्तीतिर होइन।
1: हजुर हजुर हजुर, तिजको गीत बजाएर तिजको
0: ल पक्कै पनि हामीलाई पनि तिजका गीत बजिरहँदाखेरि बाहिर हाम्रो सम्झना चाहिँ नाच्ने, म भित्र नाच्ने, यता त तिजमा कसले कति राम्रो नाच्ने भनेर यता त चर्का चर्की चल्दैछ त हो ध्रुवजी।
1: हजुर हजुर, तिजको एकदमै सायद त मलाई जहाँसम्म लाग्छ हजुर, अहिले बजाएको गीत हुन्छ होला, नाच्नु नाच्नु
0: त्यस्तै त्यस्तै भनिदिनु थियो गीतले पनि होइन। पक्कै अब तिजका गीत रमाइला भए पनि कतिपय ती शब्दहरूले हामीले जिन्दगीमा मेल खान्छ, कतिपय अवस्थामा हामीले गर्न नसकेका काम होला, कहिले काहीँ असफलता होला, कहिले सफलताका संघर्षका कथा कुराहरू होला, यस्तै यस्तै मिसिका गीत सुनिन्छन्। पक्कै पनि मिठो गीत बजिसकेको छ ध्रुवजी, खाजा भएको बाँकी छ, मेरो हुँदैछ भनौ अथवा खाइसक्यो भनौ, यस्तै यस्तै भन्नुपर्छ है त। हामी खाँदै पनि साथसाथै बोल्दै पनि छौँ, यसरी बुझ्दा के होला ध्रुवजी? ल पक्कै भने रमाइलो छ, हेर्नुहोस् न, हामीलाई जस्तो रमाइलो सायद अरूलाई छैन होला जस्तो लाग्छ। सबै कुरा देख्न नि पाउने, सुन्न नि पाउने, सबैसँग भेट्न नि पाउने, सबैको मिठो आवाज सुन्न नि पाउने, हामी जस्तो राम्रो अनि हामी जति भाग्य पनि कोही छैन होला जस्तो लाग्छ हो ध्रुवजी, बेला बेला त। ल ठिक छ, रमाइलो मिठो कुराकानी त सधैँ छ, भेटघाट हाम्रो सधैँ भइहाल्छ। आज कति नम्बरको गीत सुन्नुहुन्छ त? हजुर, मात्रै चार नम्बरको मात्रै बजिया छ, अरू सबै बाँकी छ। ल एक नम्बरमा कुन गीत बज्छ हामीले सुन्नु होला, साथीहरूलाई सम्झाउनुहोस् त है त।
1: दिदीको लागि अनि हजुरको रोडे हल परेको लागि, मेरो घर परिवार सम्पूर्णको लागि दिदी अहिले सुन्नु भएको छ। दिदी अनि म सर बहिनीहरू हुनुहुन्छ, बहिनी निर्मला पौडेल, निर्मला लामा, निर्मला मगर, बहिनी रिता सुनवार, बहिनी तामाङ तामाङ, रमिला तामाङ, अनि बहिनी सुमी थामी, अनि दिला थामी, भगमर अनुलोगेली मगर, कार्ती देव माझी, रेस्पोन्सेस साइन्स, अनि मनोज कार्की, दिनेश नेपाली, अनि पनि सुशीला बस्ने गर्छु। यसलाई हजुरबाट
0: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो ध्रुवा पाण्डेजी, मन्थलीबाट हुनुहुन्थ्यो, त्यो बेला उहाँले रोज्नु भएको एक नम्बरमा परेको गीत छ हेर न उही बाटोले, पशुपति शर्मा र देवी गतिको आवाजमा रहेको गीत छ। यो गीत कार्यक्रममा बस्छ, त्यसपछि फेरि आउनेछौ।

0: कार्यक्रम में हम दुर्वजी रोज्भ नंबर को गीत थी हेर्न हई बाटुरी सरियो नाचने पशुपति शर्मा देवी घरती आवाज में रहकर गीत थी यो मिठो गीत पछि हामी फेरि आइसकेका छौँ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, दर्शन
0: दर्शन नमस्ते, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म यता रामेछापको डरा सैलुङबाट बोल्दैछु, दुर्गा थामी।
0: दुर्गा हजुर, धेरै पछि आउनुभयो त।
1: हजुर, कहिले कल लाग्दैन दिदी, कहिले कार्य व्यस्तताको कारणले लङ टाइम पछि नै आएको भन्नुपर्छ है।
0: ल, धेरै साथीहरू व्यस्त हुनुहुन्छ, व्यस्त समयमा पनि हामीलाई सुनिदिनुहुन्छ, आइदिनुहुन्छ, खुसी लाग्छ। आजको बसाईमा आउनु भएको छ, खाजा खानुभयो कि बाँकी छ नि?
1: मेरो भइसक्यो भन्नुपर्छ दिदी, अनि हजुरको भयो त?
0: हाम्रो पनि भइसकेको छ भन्नुपर्छ है। अनि के छ अरू अरू नयाँ खबरहरू बताउनुहोस् न त।
1: अरू खासै नयाँ खबर छैन भन्नुपर्छ दिदी, राम्रो छ र मेरो पानी पल्ला पल्ला जस्तो भएको छ, यस्तै छ।
0: ल ठिक छ, त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ। आज कति नम्बरको गीत रोज्नुहुन्छ?
1: आज मलाई चाहिँ चार नम्बरको राखिदिनु भन्नुपर्छ है।
0: चार नम्बरको बजिसकेको छ।
1: ए, आज मैले प्रोग्राम सुन्न पाएको थिएन दिदी, अनि त्यही भएर। हुन्छ, मलाई तीन नम्बरको राखिदिनु न।
0: ल, तीन नम्बरको गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न त नि।
1: हजुर, हुन्छ, स्पेसल दिदी हजुरको लागि, प्राविधिकमा हुने दिदीको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, डडावासीको लागि पनि भन्न चाहे, र साथीहरूको नाम पर्दा चाहिँ प्यारो साथी सिमीको लागि पनि भन्न चाहे, शर्मिला मगर, अमिन थापाको लागि, विशाल बरवालको लागि, कुमार तामाङको लागि, सविता सुनारी मगरको लागि, प्रेमाया सुनारको लागि पनि भन्न चाहे, र दाई हुनुहुन्छ अघि भर्खरै कल गर्ने ध्रुव पाण्डे दाईलाई पनि धेरै मिस गर्न चाहे, अनि राज श्रेष्ठ दाईलाई पनि धेरै मिस गर्न चाहे, र केटिएमबाट हुनुहुने दाईसँग शङ्कर ढकालको लागि पनि भन्न चाहे, श्रीराम दाहालको लागि पनि भन्न चाहे, अर्जुन थापाको लागि पनि भन्न चाहे, जीवन छेत्रीको लागि पनि भन्न चाहे, युवराज पोखरेलको लागि पनि भन्न चाहे, र योभन्दा अगाडि आउने र पछाडि आउने जे जतिले प्रोग्राम सुनेर बस्नुहुन्छ उहाँहरू पुग्नको लागि भन्दैछु। नमस्ते।
0: हस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो दुर्गा थामेजी, उहाँले तीन नम्बरको गीत रोजामा पारेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। म अब चाहिँ तपाईँको कमेन्टहरूतर्फै लाग्छु। साथी आउनुहुन्छ भने म कार्यक्रमको अन्तिममा छु, त्यही भएर अर्को साथी आउनुहुन्छ भने समर्थन चाहिँ जनाउन लाउनेछु, त्यसपछि तपाईँको कमेन्टहरू भाषण गर्दै मैले बिदा हुनुपर्ने हुन्छ, किनकि उहाँको रोजाइको गीत राखेर रा, फेरि हामीले कमेन्ट भाषण गर्न समय अभाव छ, त्यही भएर यहाँले बुझ्नुहुन्छ भन्ने आशा लिएको छु। त्यसै गरी यति बेला म कमेन्ट तर्फै लाग्छु। आयुषा पुरीले लेख्नुहुन्छ, नमस्कार दिदी, के छ खबर? सन्चै हुनुहुन्छ, म कार्यक्रम सुन्दैछु है, हस्पिटलबाट भन्दै हुनुहुन्छ। के भयो हाम्रो आयुषाजीलाई? हस्पिटलतिर छु भन्दै हुनुहुन्छ। जो बिरामी हुनुहुन्छ, जे भएको छ, यहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्छौँ है आयुषाजी। त्यसै गरी रामजी घिमिरेजीले पनि लेख्नुहुन्छ, नमस्कार सम्झना सबैमा है, मनैभरि सम्झना छ, चितवनबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। मनको साथी जीवन कार्कीजीले पनि नमस्कार छ भन्नुभएको छ। रामेश छाप हाइलाइट्स भन्ने कमे आइडी छ, उहाँ लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, नमस्कार, म पनि कार्यक्रम सुन्दैछु है। रामेश छाप घर भई हाल चाहिँ सरलाई बाटो विकास थापा अब बज्ने भएका सबैको लागि भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्ने। त्यसै गरी देवेन किशोर अन्जानजी पनि लेख्नुहुन्छ, उसको जस्तो जोडी देखेर आँखा जलोस्, हेर्दा हेर्दै बेहोसीमा लर्बनाउँदै ढलोस, दुई प्रेमी बीच न्यानो बनाई आगो बलोस्, हाम्रो माया देखेर संसारले नै रमाइलो भनोस् भनेर लेख्नु भएको छ। समयकालीन दर्शन नमस्ते हजुर, मिठो सम्झना साथी, तपाईँको आजको दिन हाँसी खुसी र उमङ्गका साथमा बितोस्, शुभ दिनको कामना, देवीन किशोर अन्जान दुहाको तार भनेर लेख्नु भएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी शुक्रराज रसाली निर्दोषजी पनि लेख्नुहुन्छ, उहाँ लेख्नुहुन्छ, हेलो हजुर दर्शन नमस्ते, सांगीतिक अभिवादन, म पाँच थर हिलिहाङ सात घर भई हाल चाहिँ फिदेम चार डब्लुबाट शुक्रराज रसाईले निर्देश हो। अब बस्ने गीत मार्फत साथीहरूलाई सम्झनु पर्दा जीवन सहयात्री कमला रसाईले, प्रेमकला आचार्य, डिकेन्द्र सम्बाहाम्पे, अरूणा सम्बाहाम्पे, नेपाल भाइ चटपटे, गोपाल भाइ चटपटे, मनिषा शेर्पा, गगन तेरथुमे, सुमे लिम्बू, सन्चमाया केरुङ तारा शंकर विनिता दाहाल सुवेदी मनमाया तिमल सिन्हा रामकृष्ण एकलयात्री पास्तरे सुनिम राई त्यसै गरी मुना खड्गाको लागि सिम्पल सरिना गुरूङ सुप्रिया बान्धवा राई कविता गताने धनु गजमेर हर्फल रोशनी सरस्वता पोखरेल राजकर मगर प्याकुली गीता लिम्बु काली कमला उणेम लिम्बु त्यसै गरी दिलु सानो याम्पु हरिमाया चौला गाई भूपाल दुलाल अभागे सृजना विश्वकर्मा देखे देवेन किशोर अन्जान भीमनाथ मिश्र दाई त्यसै गरी खड्ग लगायत सबैको लागि भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद विष्णु आचार्यजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ भावना भगरजीले पनि अब वचन गीत सबैको लागि समर्पण गर्छु है भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु अब चाहिँ कार्यक्रमको लगभग समय सकिसकेको छ हामीले पनि आजको व्यवसायमा विदा माग्नुपर्ने बेला भइसकेको छ भन्दै हाम्रो दुर्गाजी हुनुहुन्थ्यो उहाँले तीन नम्बरको गीत रोजना पार्नु भएको थियो एकदमै मिठो गीत छ भगेरी चरे सिलु भट्टराई उर्मिला त्यसै गरी खुमलो अधिकारीको आवाजमा रहेको छ गीत सिलु भट्टराई उर्मिला भट्टराईको रहेको छ भने लय कृष्ण बाबुको संगीत खुमलो अधिकारीको रहेको यो गीत कार्यक्रममा राख्दै तपाईँले तीन जेलसम्म हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबैलाई विशेष धन्यवाद व्यक्त गर्छु यति बेला शर्मिलाजीले दिदी नमस्ते म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीको धुराबाट शर्मिला रन्तेल हो सन्चै हुनुहुन्छ होला धेरै कार्यक्रम राम्रो लाग्छ हजुरको आवाज भन्दै हुनुहुन्छ के लेख्नुभयो उहाँले मिठो माया धेरै सम्झना प्यारी साथीहरू उर्मिलाको लागि निहारिका विसुङके मन्जु बरियार लगायत सबैको लागि भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गे उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तीन नम्बरमा पर्न सफल भएको यो मिठो गीत तपाईँको माझमा छोड्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको व्यवसायबाट म तपाईँकै साथी ललिता आयु पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजी

स्वर टंकामय श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनीको

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 8 वडा कार्यालय, रामेछाप बजार, रामेछाप।
2: अहिले साँझको 5 बजे
3: हजुरको रेडियो 102.1 मेगा।
4: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
5: कसरी फलिरहेछ तपाईँको देशमा सुन छैन। नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
6: गाडी भाडा पताको अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हदाम बस्यो, त्यति बस्ने
5: त्यसको भाउ छ। त्यो भाउ चाहिने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति गरेको छैन।
7: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
8: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
9: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ। एउटा कालो गोडारे आलुको बिउ भनिन्छ, 7 करोडको आलु बिक्री भएको थियो।
4: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
5: एउटा
10: त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु।
4: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल।
11: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्जसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज, संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज मेगाहर्ज डोटी, रेडियो रामरसन 92 मेगाहर्ज अछाम, रेडियो नया नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुंगल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। आजको श्रृंखलामा हामीसँग एउटा यस्तो विषय छ, हामीसँग सन्देश गैरेसँग गरेको कुराकानीलाई हामी रिपोर्ट मार्फत प्रस्तुत गरेका छौं। इको कन्दुक भेन्चर प्राधिका प्रबन्ध निर्देशक तथा संस्थापक हुनुहुन्छ सन्देश गैरेले गर्दै गरेको कृषि कर्म, यसमा पनि विशेष गरी प्राकृतिक स्रोत साधनको चाहिँ सदुपयोग गरेको कुरा जुन हामीले पटक पटक देखेको, पटक पटक खेर फालिराखेको चाहिँ केराको थम्बाबाट चाहिँ रेसा निकालेर विभिन्न खालका सामग्रीहरू बनाएर चाहिँ स्वदेशी तथा विदेशी बजारमा बेच्दै बेच्दै गरेको प्रसङ्गलाई चाहिँ आजको श्रृङ्खलामा साथै प्रयास गरेका छौँ। र हामीले एउटा युवाको प्रेरणाको कथा जुन रिपोर्ट मार्फत प्रस्तुत गर्ने प्रयास गरेका छौँ र आजको श्रृङ्खलामा चाहिँ यो रिपोर्ट राख्छौँ। रिपोर्टभन्दा पछाडि अन्तिम खण्डमा फेरि पनि आउनेछौँ, हामीसँग रहनु होला। नेपाल प्राकृतिक स्रोत र साधनले धनी छ, तर कतिपय अवस्थामा हामीले हाम्रै आँखा अगाडि रहेका ती स्रोतहरूलाई फोहोर ढालेर मिल्काइरहेका हुन्छौं। के तपाईँले कहिले सोच्नु भएको छ केरा खाइसके पछाडि बाँकी रहने तो थाम अथवा जंगलमा त्यत्तिकै उम्रिने अल्लो र गाँजाको रेसाबाट विश्व स्तरको ब्याग, कार्पेट र चप्पलहरू बनाउन सकिन्छ? आज हामीसँग एकजना यस्ता युवा हुनुहुन्छ जसले मेकानिकल इन्जिनियरिङको पढाइ सकेर जागिरको पछाडि लाग्नुभन्दा आफ्नै माटोमा सुगन्ध पछ्याउनु भयो। शुरूआतमा धेरैले उहाँलाई पढाइ लेखेर केराको थाम बोकेर हिँड्ने भन्दै गिज्याए, असफल भएको ट्याग समेत भिराए, तर आज उहाँले तिनै खेर गइरहेका वस्तुबाट सयौंलाई रोजगारी र नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाउँदै हुनुहुन्छ। उहाँ हुनुहुन्छ इको कन्दुक भेन्चरका संस्थापक सन्देश गैरी। आउनुहोस् कार्यक्रमको शुरूआत सँगै उहाँकै परिचय र उहाँकै व्यवसायको उद्देश्य बारे थप चर्चा गरौं।
12: हामीले चाहिँ इको कन्दुक भेन्चरमा के गर्छ भन्दाखेरि नेपालको प्राकृतिक रेसाहरू जस्तै केरा, अग्नो, हिम, जुटलाई प्रशोधन गरेर त्यसबाट विभिन्न वातावरण मैत्री सामानहरू बनाइरहेका छौँ, जस्तै कार्पेट्सहरू, रग्सहरू, ब्याग्सहरू, स्लिपर्सहरू। यो हामीले सुरुवात गरेको चाहिँ लगभग 3 वर्ष भएको छ, हामी इन्जिनियरिङ पढ्दै गर्दा सुरु गरेको। आज चाहिँ 3 वर्षपछि फाइनल्ली हामीले फर्स्ट आउटलेट चाहिँ पाटन ढोकामा खोलेको छौँ। नेपालको केसेसमा हेर्ने हो भने चाहिँ केरा भनेको एउटा वान अफ द मेजर क्यास क्रप हो, तर 6 महिना लगाएर एउटा किसानले केरा उत्पादन गर्छ अनि 6 महिनापछि चाहिँ फ्युट्सहरू चाहिँ मार्केटमा जान्छ, तर त्यसको सिउडो स्टिमहरू चाहिँ यत्तिकै फालिन्छ जसले गर्दाखेरि चाहिँ कुहिने क्रममा तिनीहरूले चाहिँ कार्बन डाइअक्साइड र मिथेन जस्तो हार्मफुल ग्यासहरू प्रड्युस गरिरहेको हुन्छ। त्यो कुरालाई मिटिगेट गर्नको लागि चाहिँ हामीले त्यो कुहिनु अघि नै त्यसबाट निस्किने ग्यासहरूलाई रोक्नको लागि चाहिँ हामीले त्यो बनाएको सिउडो स्टिमलाई चाहिँ फाइबरमा कन्भर्ट गरेर त्यसबाट विभिन्न इको फ्रेन्डली प्रडक्ट्सहरू बनाइरहेका छौँ, जसबाट चाहिँ प्लास्टिकको र पोलिस्टरको अल्टरनेटिभको रूपमा चाहिँ जसलाई युज गर्न सकिन्छ। अनि अर्को भनेको चाहिँ हाम्रो नेपालको एकदम ग्रामीण भेगको कुना काप्चामा पाउने हेम्प, अल्नो जस्तो फाइबरहरू जुन चाहिँ यत्तिकै खेर गइरहेको हुन्छ वा त्यसको सही सदुपयोग भएको छैन, त्यसलाई चाहिँ भ्यालु एडिसन गरेर त्यसबाट हाई एन्ड प्रडक्टहरू पनि बनाइरहेको छौँ। यो व्यवसाय सुरु गर्ने इन्सपिरेसन चाहिँ हामीलाई हाम्रो युनिभर्सिटी डेजमा जब हामी लास्ट सेमिस्टरमा पढिरहेको थियौँ त्यसमा चाहिँ हामीले एउटा बनाना फाइबर एक्सट्राक्टरको प्रोजेक्ट गरेको थियौँ बनाउने, अनि त्यो गर्दा चाहिँ हामीलाई के भयो भन्दाखेरि जसरी एउटा विश्व नै वातावरण मैत्री सामानतर्फ गइरहेको छ, प्लास्टिकको युजलाई घटाउनतर्फ गइरहेको छ, अनि त्यही बेलामा चाहिँ नेपालमा भइरहेको एग्रिकल्चर वेस्ट एग्री वेस्टहरूलाई नै युटिलाइज गरेर त्यसबाट केही नयाँ कुरा बनाउन सकिन्छ कि भन्ने क्रममा चाहिँ हामीले यो कुरा डिस्कभर गरे हो। अनि त्यसपछि हामीले काम गर्दै जाँदाखेरि चाहिँ यसको डिमान्ड चाहिँ एकदमै धेरै रहेछ क्या, अनि जसरी एउटा वर्ल्ड नै सस्टेनेबिलिटीतिर सिफ्ट भइरहेको छ त्यसले गर्दा चाहिँ यसको युजेसहरू मजाले बढिरहेको रहेछ, अनि जुन यसले एउटा इन्भाइरोमेन्टलाई पनि एउटा पोजिटिभ इम्प्याक्ट दिइरहेको छ, अनि त्यसले गर्दाखेरि चाहिँ एकदम इन्सपिरेसन भएको छ। हामीले चाहिँ यो प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ एकदमै फाइदा देखेका छौँ। हाम्रो व्यवसायलाई मात्र नभएर जुन हामी समुदायसँग काम गर्छौँ त्यो समुदायदेखि लिएर जुन सिप सिकेर बस्नुभएको दिदी बहिनी छ सिलाइ बुनाइको उहाँहरूसम्म एउटा होल इकोसिस्टमले नै फाइदा पाउने गरेको छ। सो नेपालको केसेसमा हेर्ने हो भने चाहिँ नेपालमा जुन हामीले काम गरिरहेको केराहरू छ उनीहरू चाहिँ एउटा फोहोरको रूपमा युज भइरहेको छ, यत्तिकै मान्छेहरूले किसानहरूले यत्तिकै फालिरहेको छ। सो फोहोरलाई मोहरमा कन्भर्ट गर्ने भने जस्तै त्यो फोहोरलाई कन्भर्ट गर्दै गर्दाखेरि चाहिँ त्यसको खासै पैसा लाग्दैन, अनि त्यही भएको हुनाले चाहिँ एउटा कस्ट रिड्युस गर्नको लागि नै एकदम फाइदा भएको छ। त्यसमाथि पनि अझै नेपालमा पाउने प्राकृतिक रेसाहरूलाई अझै हाई भ्यालु एडेड प्रोडक्टमा गर्दै गर्दाखेरि चाहिँ यो नेपालमा मात्र कति फाइबरहरू चाहिँ नेपालमा मात्र पाउने भएको हुनाले हाम्रो जुन एउटा प्रोडक्टको युएसपी जेनेरेट गर्न पनि एकदमै फाइदा भएको छ। हामीले चाहिँ नेचुरल फाइबरहरूमा काम गर्दै गर्दाखेरि चाहिँ हामीले काम गर्ने प्राकृतिक रेसाहरू प्रायः सबै एउटा एग्रिकल्चर वेस्ट भएको र तिनीहरू डिकम्पोज हुने क्रममा चाहिँ तिनीहरूले ग्रिन हाउस ग्यास इमिट गर्ने भएको हुनाले हामीले चाहिँ तिनीहरूले एउटा कार्बन डाइअक्साइड र मिथेन प्रड्युस गर्नुभन्दा अगाडि नै तिनीहरूलाई फाइबरमा कन्भर्ट गरेर त्यसबाट जुन वस्तुहरू बनाउँछौँ तिनीहरू चाहिँ इको फ्रेन्डली छ र तिनीहरूलाई चाहिँ एज अ प्लास्टिक र पोलिस्टरको अल्टरनेटिभको रूपमा युज गर्नु सक्ने भएकोले चाहिँ हामीले ती रेसाहरूलाई चाहिँ एउटा प्रकृतिलाई इम्प्याक्ट नेगेटिभ इम्प्याक्ट नगर्ने कुराहरूको रूपमा चाहिँ एउटा युज गरिरहेको छौँ। हामीले चाहिँ हाम्रो थ्रु आउट द प्रोसेसमा रेसा सङ्कलनदेखि लिएर जब एउटा फाइनल प्रोडक्ट युटिलाइज पठाउँछौँ मार्केटमा त्यो बेलासम्म पनि प्लास्टिकको एकदमै मिनिमम युज गर्छौँ, अनि त्यो भएको हुनाले पनि एउटा राम्रो इकोसिस्टम क्रिएट गर्नको लागि पनि हामीले एउटा राम्रो भूमिका खेलिरहेको छौँ।
11: हो, पाटन ढोकामा सञ्चालित उहाँको यो व्यवसायले अचम्मको काम गरिरहेको छ। विशेष गरी केराको खेती गर्ने किसानहरूको लागि यो एउटा वरदान साबित भएको छ। फल बेचिसकेपछि बाँकी रहने केराको थाम अर्थात् स्टिम जो कुहिएर वातावरणमा मिथेन ग्यास उत्सर्जन गरिरहेको हुन्छ त्यसलाई कसरी उपयोग गर्ने त सुनौ सन्देशदेखि शब्दमा।
12: हामीले चाहिँ यो प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ जुन केराको थामहरू चाहिँ खेता गरिरहेको थियो त्यसबाट चाहिँ एउटा कम्युनिटीहरूले चाहिँ पैसा जेनेरेट गर्न सकिरहनु भएको थियो। सो जुन केरा हार्भेस्ट पछि जुन सिडिङ स्टिमहरू यत्तिकै कुहिएर जान्थ्यो त्यसलाई चाहिँ हामीले फाइबरमा कन्भर्ट गर्दै गर्दाखेरि चाहिँ हामीले चाहिँ कम्युनिटीसँगै काम गर्ने भएको हुनाले हामीले चाहिँ बन्ना फाइबर एक्स्ट्राक्ट र उहाँकोमा लगेर छोडिदिन्छौँ र फाइबर एक्स्ट्राक्ट भएपछि त्यो पनि किनिदिन्छौँ। त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले पनि आफै एउटा पैसा जेनेरेट गर्न सकिरहनु भएको छ जुन कम्युनिटीहरूसँग हामी काम गरिरहेको छौँ। अनि एउटा चाहिँ नेपालमा चाहिँ व्यवसाय सुरु गर्दै गर्दा सबभन्दा ठुलो कुरा भनेको चाहिँ मार्केटको छ, मार्केट एसेसिबिलिटीको छ होइन, अनि त्यो कुरालाई पनि हामीले सल्भ गर्दै उहाँहरूले जुन प्रडक्टहरू जुन फाइबरहरू निकाल्नुहुन्छ त्यो पनि हामी आफै किनिदिने भएको हुनाले उहाँले पनि जुन पहिला केरा मात्र बेचेर पैसा कमाउनुहुन्थ्यो त्योभन्दा धेरै भएको छ। अनि जुन अल्नो हजुरको हेम्पको डाँठहरू यत्तिकै खेरा गइरहेको थियो त्यसबाट पनि उहाँहरूले धागो बनाएर फाइबर नै बेच्न सक्नुहुन्छ हामीलाई। त्यसले गर्दाखेरि चाहिँ स्थानीय तहमा आफै रोजगारीको सृजना भएको छ।
11: वातावरण संरक्षण मात्र होइन, सन्देशीको यो अभियानले ग्रामीण महिलाहरूको हातलाई सिप्र गोजीमा आमदानी पनि दिएको छ। उहाँहरूले व्यवसाय मात्र गर्नुभएको छैन, नो प्लास्टिक ब्याग च्याम्पियन मार्फत बेचेको प्रत्येक झोला बराबर एउटा रुख रोपेर पृथ्वीलाई गुण पनि लाउँदै हुनुहुन्छ। यो सामाजिक उत्तरदायित्व र सामुदायिक फाइदाको पाटो कस्तो छ त?
12: प्राकृतिक रेसाहरू चाहिँ नेपालको लागि कहिले पनि नयाँ थिएन, किन भन्दा यो हामीले 18 शताब्दीदेखि प्रयोग गर्दै आएको हो। तर यसपालि हामीले गर्दाखेरि चाहिँ त्यसमा लाइक न्यू इनोभेसनहरू के थप्न सकिन्छ त्यो कुराहरू सबै एड अन गरेका छौँ। सो पहिला चाहिँ मान्छेहरूले हातले नै जुन कुराहरू एक्सट्र्याक्ट गर्ने गर्नुहुन्थ्यो त्यसलाई चाहिँ हामीले अटोमेटेड गरेर अहिले मसिनको थ्रु चाहिँ फाइबरहरू एक्सट्र्याक्ट गर्न सकिन्छ। त्यसमध्ये पनि पहिला ह्यान्ड वुभन थ्रेडहरू मात्र निस्किन्थ्यो भने अहिले मसिनबाट निस्किने अनि त्यसमा विभिन्न ब्लेन्डिङ गरेर नयाँ नयाँ सामानहरू बन्ने भएको हुनाले एउटा हाम्रो ट्रेडिसनलाई समातेर हाम्रो एउटा हिस्ट्री जुन छ त्यसलाई समातेर त्यसमा इनोभेसन एड गरेर ट्रेडिसन र इनोभेसनको न्यू फ्युजन बनाएर चाहिँ हामी अघि बढिरहेका छौँ। हामीले प्राकृतिक रेसाहरू सङ्कलन गर्दै गर्दाखेरि चाहिँ त्यहाँ धेरै चुनौतीहरू पनि छन्। फर्स्ट त जुन हामीले कम्युनिटीहरूसँग काम गर्छौँ त्यसमा चाहिँ युथहरू धेरै विदेश जानुभएको हुनाले जुन एउटा युथ मेन पावर चाहिने हो हामीलाई त्यो युथ मेन पावरको चाहिँ कमी छ। त्यही भएर हामीले चाहिँ जुन युथ मेन पावरको चाहिँ मजाले युटिलाइज गर्न पाइरहेका छैनौँ। र अर्को चुनौती भनेको चाहिँ हामीलाई नयाँ टेक्नोलोजी लाइक कम्युनिटीमा रुरल कम्युनिटीहरूमा सिकाउनको लागि त्यो पनि चुनौती भइरहेको छ. र जुन अरू अल्दो हेम जस्तो जुनबाट एकदमै राम्रो प्राकृतिक रेसाहरू निस्किन्छ त्यसको चाहिँ डिफरेस्टेसनले गर्दाखेरि चाहिँ त्यसको क्वान्टिटीहरू घट्दै गएको छ र जुन स्थानीय तहमा चाहिँ त्यसप्रतिको इन्ट्रेस्ट पनि एकदम कम भइरहेको हुनाले त्यसको सोर्सिङमा चाहिँ अलिकति चुनौती बढिरहेको छ. नेचुरल फाइबर प्रडक्टहरूको डिमान्डको कुरा गर्ने हो भने चाहिँ इन्टरनेसनल मार्केटमा चाहिँ एकदमै राम्रो छ. मान्छेहरू एकदमै इन्भाइरोमेन्टल कन्सियस भएर होइन अब हामीले पोल्युसर वा इन्भाइरोमेन्टलाई इम्प्याक्ट गर्ने कुराहरू भन्दा इको फ्रेन्डली प्रडक्ट्सहरू चाहिँ युज गर्नुपर्छ होइन हामीले क्लाइमेट चेन्जलाई कम गर्नुपर्छ भन्ने एउटा कन्सियस भएको हुनाले इन्टरनेसनल मार्केटमा चाहिँ एकदमै राम्रो छ. अनि त्यसमाथि पनि नेपालको ह्यान्डमेड नेपालको नेचुरल फाइबरबाट बनेको सामानहरू भनेको चाहिँ इन्टरनेसनल मार्केटमा पहिल्यैदेखि बिक्री आएको कुराहरू हो. त्यसले गर्दाखेरि चाहिँ इन्टरनेसनल मार्केटमा चाहिँ डिमान्ड एकदमै राम्रो छ. त्यो भन्दै गर्दा नेपाली मार्केटको कुरा गर्ने हो भने चाहिँ डिमान्ड नराम्रो भएको होइन तर इन्टरनेसनल मार्केटको जस्तो छैन तर एउटा ग्रोइङ ट्रेन्डमा चाहिँ छ. मान्छेहरूले चाहिँ कन्सियस हुँदै हुनुहुन्छ लाइक हामीले चाहिँ अब इन्भाइरोमेन्टल फ्रेन्डली प्रडक्टहरू युज गर्नुपर्छ नेचुरल फाइबरबाट बनेको प्रडक्टहरू युटिलाइज गर्नुपर्छ भन्ने कन्सियसनेस चाहिँ दिन प्रतिदिन बढ्दै गएको छ. त्यही अनुसार हाम्रो पनि लोकल मार्केटमा पनि हाम्रो सेल्सहरू त्यही अनुसारको बढिरहेको छ. नेपाललाई चाहिँ ल्यान्ड अफ नेचुरल फाइबर भन्छ कि. नेपालमा चाहिँ एकदमै धेरै प्राकृतिक रेसाहरू पाइन्छ जुन चाहिँ मजाले एक्सप्लोर भएको छैन. सो फर्स्ट थिङ चाहिँ गभर्मेन्टले के गर्नुपर्छ भन्दाखेरि यसको रिसर्चमा चाहिँ अलिकति बजेट छुट्याइदियो भने र रिसर्चको कामहरू भइरह्यो भने किन भन्दा नेचुरल फाइबर भनेको त हामीले 18th century 17th century युज गरिरहेको कुरा हो. हामीले चाहिँ ट्रेडिसनली जसरी युज गरिरहेको छौँ अझै पनि त्यसरी नै युज गरिरहेको छौँ कि. सो अरू कन्ट्रीहरूले यसमा रिसर्च गरेर कहाँ पुगिसक्यो हामी चाहिँ त्यही लेभलमा छौँ होइन. सो गभर्मेन्टले चाहिँ यो क्षेत्रमा ग्रान्टहरू छुट्याएर रिसर्चको पाटोतिर हेरिदियो भने चाहिँ अझै राम्रो हुन्थ्यो. अनि त्यसमाथि पनि हेम जुन चाहिँ नेपालको कन्टेक्स्टमा अझै पनि इलिगल मानिन्छ यत्तिकै ट्रान्सपोर्टेसन गर्न पनि इलिगल छ तर त्यसबाट चाहिँ कति राम्रो प्राकृतिक रेसा बन्छ जसको चाहिँ हाई मेडिसिनल भ्यालु हुन्छ एन्टिब्याक्टेरियल एन्टिफङ्गस हुन्छ होइन. हेमको कपडाहरूले लगाउनु भयो भने चाहिँ गर्मीमा चिसो हुन्छ जाडोमा न्यानो हुन्छ. सो यति धेरै मेडिसिनल भ्यालु भएको प्लान्टलाई चाहिँ हामीले इलिगल बनाइरहेको छौँ. सो त्यसलाई चाहिँ एउटा पोलिसी लेभलमा हेरेर कसरी अगाडि लान सकिन्छ होइन त्यसको नेगेटिभ इम्प्याक्टहरूलाई कसरी कम गरेर त्यसको जुन पोजिटिभ इम्प्याक्टहरू छ त्यसलाई चाहिँ युटिलाइज गर्न सक्यो भने अझै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ.
11: इन्जिनियरिङ पढेको छोरो गाउँ गाउँमा गएर केराको थाम र झारपातको रेसा संग्रह गर्दै हेर्दा समाजले हेर्ने दृष्टिकोण पक्कै पनि सहज थिएन तर चुनौतीलाई चिर्दै आज उहाँ सफल हुनुभएको छ. अन्त्यमा सन्देश दिई आफ्नो संघर्ष र नयाँ पुस्तालाई यस्तो भन्दै हुनुहुन्छ.
12: वर्णनाको कुरा गर्ने हो भने चाहिँ जुन कम्युनिटी लेभलमा हामीले काम गरिरहेको छौँ कम्युनिटीलाई इम्पावर गर्नको लागि त्यो चाहिँ अब सरकारले पनि सर्टेन बजेटहरू छुट्याएर कम्युनिटी इम्पावरमेन्टको लागि काम गरिदियो भने जुन बनानाको सिडो स्टिम यत्तिकै फालिएको छ त्यसमा चाहिँ एउटा कम्युनिटीमा लगेर एउटा बन्ना फाइबर एक्सट्राक्टरको एउटा राखेर त्यहाँबाट फाइबर कलेक्सन सेन्टरहरू बनाइदियो भने पनि हामी एज अ होल एउटा बनानाको चाहिँ जिरो वेस्ट स्ट्राटेजीमा काम गर्न सक्छौँ. अनि अर्को कुरा भनेको चाहिँ गभर्मेन्टले जुन छ नि आफूले युज गर्ने प्रडक्टहरूमा चाहिँ नेपालमै बनेको त्यसमाथि पनि प्राकृतिक रेसाहरूबाट बनेको सामान आफैले प्रयोग गर्न थाल्यो भने गभर्मेन्ट अफिसहरूदेखि लिएर हरेक निकाय सरकारको हरेक निकायमा युज भयो भने चाहिँ सरकारबाट नै प्रमोसन सुरु भएपछि अझै मार्केट ट्याप गर्नको लागि अनि नेपाली प्रडक्टहरूको भ्यालु पनि अझै बढ्ने थियो जस्तो लाग्छ. हामीले चाहिँ रिसर्च गर्दै गर्दाखेरि के भेट्यौँ भन्दाखेरि जुन जङ्गलमा फल्ने केराहरू हुन्छ वाइल्ड बनाना त्यसबाट निस्केको फाइबरहरू चाहिँ अलिकति मोर स्ट्रङ्गर अरू फाइबरको कम्पिटिसन नहुने भएको हुनाले हामीले चाहिँ एउटा यसको चाहिँ सुरुको सप्लाई चेनमा काम गर्दाखेरि चाहिँ हामीले आफ्नै इकोकन्डुक भेन्चर प्राइभेट लिमिटेडले आफ्नै फार्म बनाएर जुन चाहिँ एग्रोफरेस्ट्री मोडलमा फार्म बनाएर त्यो चाहिँ जङ्गलमा चाहिँ केराहरूको खेती पनि गरेको छ. त्यसले गर्दाखेरि चाहिँ आउने दिनहरूमा हामीले जुन केराहरू युज गर्नेछौँ त्यो चाहिँ एग्रोफरेस्ट्री मोडलमा बनेको केराहरू पनि युज गर्नेछौँ. त्यसले गर्दाखेरि चाहिँ एउटा अफरेस्टेसनमा चाहिँ हामीले जुन एउटा रुख रोप्ने अनि एउटा जङ्गललाई संरक्षण सहित जङ्गललाई चाहिँ बढाउने मा पनि एउटा राम्रो भूमिका खेलिरहेको छौँ। हामीले चाहिँ आजभन्दा 8-9 महिना अगाडि चाहिँ एउटा क्याम्पेन पनि स्टार्ट गरेका थियौँ, जसमा चाहिँ हामीले एउटा नो प्लास्टिक ब्याग भन्ने जुन एउटा प्लास्टिक अल्टरनेटिभको रूपमा युज गर्न सकिन्छ त्यो ब्याग निकालेर हाम्रो जतिवटा ब्याग बिक्छ त्यसको बापत चाहिँ हामीले त्यतिवटा नै रुख रोप्ने एउटा क्याम्पेन चलाएको थियौँ। त्यस क्याम्पेन अन्तर्गत चाहिँ हामीले लगभग 800 रुख चाहिँ अल ओभर नेपाल रोपेको छौँ। अनि केराको कुरा गर्ने भने चाहिँ केरा त आफैमा हामीले केरा फाइबरको लागि केरा काट्ने होइन, केरा त काटेर फालेपछि जुन ग्रिन हाउस ग्यास इमिट गर्छ त्यसलाई रोक्नको लागि चाहिँ जुन फालिएको थामलाई चाहिँ युटिलाइज गर्ने हो। त्यसले पनि एउटा कार्बन डाइअक्साइड र मिथेन जस्तो हार्मफुल ग्यासेसहरू प्रड्युस हुनुबाट चाहिँ जोगाउँछ। प्राकृतिक रेसाहरूमा काम गर्दै गर्दाखेरि चाहिँ जुन अल्नु र हेम जस्तो प्लान्टहरू छ यिनीहरू चाहिँ एकदमै यिनीहरूले पैसा नकमाएको भए रेभिन्यू जेनेरेट नगर्दा भए मान्छेहरूले तिनीहरूलाई काटेर फाल्थे। सो यसले गर्दाखेरि चाहिँ मान्छेले एउटा के भइरहेको छ भन्दा हाम्रो ग्रामीण भेगको समुदायलाई चाहिँ यसबाट चाहिँ पैसा जेनेरेट हुन्छ है भनेर पनि मान्छेहरूको एउटा त्यसलाई प्रिजर्भ गर्नको लागि चाहिँ एउटा कन्सियस भएको छन् र त्यसलाई प्रिजर्भ गर्न वा बढाउनको लागि पनि मान्छेहरू लागि परेको छन्। त्यसले गर्दाखेरि चाहिँ एउटा डिफोरेस्टेसन पनि रोकिएको छ र जुन ग्रामीण भेगमा भएको प्लान्टहरू छ त्यो चाहिँ तिनीहरू चाहिँ आज काटे पनि 5-6 महिनामा चाहिँ उम्रेर सेम नै लेभलमा आउँछ। त्यही भएको हुनाले त्यसबाट चाहिँ एउटा ग्रामीण समुदायलाई एउटा रेभिन्यूको सोर्स पनि भएको छ र यसलाई एउटा प्रिजर्भ गर्नुपर्छ, यसलाई जोगाउनुपर्छ भन्ने एउटा कन्सियसनेस पनि मान्छेहरूमा डेभलप भइरहेको छ। मलाई चाहिँ के कुरामा खुसी लाग्छ भन्दाखेरि हाम्रो जुन प्रोडक्टहरू बनाएको छौँ त्यो चाहिँ जो विदेश जाँदै हुनुहुन्छ नि उहाँले चाहिँ एउटा नेपालको चिनोको रूपमा लानुहुन्छ, त्यो गर्दाखेरि चाहिँ एकदम खुसी लाग्छ।
11: अत्यन्तै ओजप्रो शब्द अभावमा अवसर देख्नु नै सफल उद्यमीको परिचय हो। यदि तपाईँहरू पनि सन्देशजीको यो अभियानमा जोडिन चाहनुहुन्छ अथवा उहाँका उत्पादनहरू हेर्न चाहनुहुन्छ भने सामाजिक सञ्जालमा कान्दुक सर्च गर्न सक्नुहुन्छ वा वेबसाइटमा www.kanduk.com अर्थात kanduk.com जान सक्नुहुन्छ। यो एउटा प्रेरणादायी कुराकानीका लागि सन्देश गैरेजीलाई धेरै धेरै धन्यवाद।
12: 100% मेड इन नेपाल हामीले अरू केही कुराहरू विदेशबाट ल्याएर नेपालमा बनाउने होइन कि हामीले चाहिँ सुरुबाट रेसा निकालेर अनि यहीँ गाउँको दिदीबहिनीहरूले त्यसलाई ह्यान्डवुभन गरेर त्यसपछि यहीँको दिदीबहिनीहरूले सिलाइ बुनाइ गरेर बनाउनु भएको प्रोडक्ट हो। त्यसले गर्दाखेरि चाहिँ जुन एउटा नेपालीपन हुन्छ त्यो चाहिँ मजाले झल्किने भएको हुनाले जो विदेश जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो प्रडक्टहरू एज अ सोभिनियर एज अ आफ्नो साथीहरूलाई गिफ्ट लैरहनु भएको छ। अझै मेनली त जो स्टुडेन्टहरू पढ्न जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो आफ्नो प्रोफेसरलाई चाहिँ मेड इन नेपाल नेपालको नेचुरल फाइबरबाट बनेको नेपालमा ह्यान्डवुभन भएर बनेको भनेर लानुहुन्छ। सो त्यो कुराले पनि एउटा काम गर्ने मोटिभेसन चाहिँ दिइरहेको छ। नयाँ पुस्तालाई चाहिँ मेरो म्यासेज चाहिँ के भन्दाखेरि नेपालको कुरा गर्नु भने नेपालमा स्कार्सिटी त धेरै छ तर त्यो स्कार्सिटीभित्र लुकेको अपर्च्युनिटिजहरू पनि धेरै छ। सो त्यो चाहिँ हामी इन्डिभिजुअलमा डिपेन्ड गर्ने हो कतिको ट्याब हामीले ट्याब गर्न सक्छौँ भनेर। सो नेपालमा चाहिँ यति धेरै नेचुरल रिसोर्सेसहरू छ, यति र मटेरियलहरू छ जुन चाहिँ अनट्याप कन्डिसनमा छ र त्यसलाई त्यसमा चाहिँ एकदमै धेरै पोटेन्सियल छ। नेपालमा केही छैन भन्ने मेन्टालिटी भन्दा पनि नेपालमा के गर्न सकिन्छ भन्ने मेन्टालिटीले हामी अगाडि बढ्यौँ भने चाहिँ अवश्य पनि नेपालमै केही गर्न सकिन्छ भन्ने म्यासेज चाहिँ म हाम्रो यङ्स्टर्सहरूलाई दिन चाहन्छु। मैले चाहिँ ब्याचलर इन मेकानिकल इन्जिनियरिङ गरेँ हो। सो मैले चाहिँ इन्जिनियरिङ सक्ने बित्तिकै जब छोडेर यो व्यवसाय सुरु गरेँ हो। सो इनिसियल डेजहरूमा चाहिँ मलाई एउटा इक्जाम्पल अफ पेरियड लिन्थ्यो। सो एउटा इन्जिनियरिङ पढेको मान्छे अनि एउटा कम्युनिटीहरूमा गएर केटाको थाम बोक्दैछ, प्राकृतिक रेसाहरू कलेक्ट गर्दैछ भनेर यसले केही गर्न नसकेको भनेर नसकेर यो गरेको भनेर एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो। मलाई धेरै क्रिटिसाइज पनि गरिन्थ्यो इनिसियल डेजहरूमा। सो हामीले चाहिँ यसपालिदेखि चाहिँ के गरेको छौँ भन्दाखेरि जुन कलेज पढिरहेको स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एउटा इन्डस्ट्रीको एक्सपोजर पाइरहेको हुनुहुन्न, बाहिरी कुरामा एक्सपोजर अलिकति कम हुन्छ। सो उहाँहरूलाई मध्यनजर गर्दै एउटा कलेज एम्बेसेडर भन्ने प्रोग्रामहरू चलाइरहेको छौँ, जसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीसँग आफै काम गरेर रेभिन्यू पनि जेनेरेट गर्न सक्नुहुन्छ। त्यसमाथि पनि नेपालमा स्टार्टअपहरू कसरी रन हुन्छ, सानसानो कम्पनीहरू कसरी रन हुन्छ, हामीले कम्युनिटीसँग कसरी काम गर्ने भन्ने कुराहरू पनि उहाँहरूले त्यो मार्फत चाहिँ सिक्न सक्नुहुन्छ। सो त्यही कारणले चाहिँ हामीले कलेज एम्बेसेडर पनि चलाएका छौँ। सो त्यसमा हजुरहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने कलेज पढिरहनु भएको तर एउटा म्यानुफ्याक्चरिङ कम्पनीको एक्सपोजर लिएर आफ्नो कम्युनिटीमा केही गर्न चाहनुहुन्छ वा केही कुराहरू सिक्न चाहनुहुन्छ भने हजुरहरू हामीसँग जोडिन पनि सक्नुहुन्छ र फर्दर डिटेल्सको लागि चाहिँ हजुरले हाम्रो इन्स्टाग्राम र फेसबुकमा कन्दुक भनेर सर्च गर्नुभयो भने त्यहाँ पनि छ र www.kanduk.com पनि हाम्रो इन्फर्मेसनहरू मजाले भेटिन्छ. मलाई चाहिँ के कुरामा खुसी लाग्छ भन्दाखेरि हाम्रो जुन प्रोडक्टहरू बनाएको छौँ त्यो चाहिँ जो विदेश जाँदै हुनुहुन्छ नि उहाँले चाहिँ एउटा नेपालको चिनोको रूपमा लानुहुन्छ त्यो गर्दाखेरि चाहिँ एकदम खुसी लाग्छ. नयाँ पुस्तालाई चाहिँ मेरो म्यासेज चाहिँ के भन्दाखेरि नेपालको कुरा गर्यो भने नेपालमा स्कार्सिटी त धेरै छ तर त्यो स्कार्सिटीभित्र लुकेको अपर्च्युनिटिजहरू पनि धेरै छ. सो त्यो चाहिँ हामी इन्डिभिजुअलमा डिपेन्ड गर्ने हो. कतिले भन्दा यो ओभरअल 100% मेड इन नेपाल हामीले अरू केही कुराहरू विदेशबाट ल्याएर नेपालमा बनाउने होइन कि हामीले चाहिँ सुरुबाट रेसा निकालेर अनि यहीँ गाउँको दिदीबहिनीहरूले त्यसलाई ह्यान्ड वुभन गरेर त्यसपछि यहीँको दिदीबहिनीहरूले सिलाइ बुनाइ गरेर बनाउनु भएको प्रोडक्ट हो. त्यसले गर्दाखेरि चाहिँ जुन एउटा नेपालीपन हुन्छ त्यो चाहिँ मजाले झल्किने भएको हुनाले जो जो विदेश जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो प्रडक्टहरू एज अ सोभिनियर एज अ आफ्नो साथीहरूलाई गिफ्ट लैजानु भएको छ. अझै मेनली त जो स्टुडेन्टहरू पढ्न जानुहुन्छ उहाँहरूले चाहिँ हाम्रो आफ्नो प्रोफेसरलाई चाहिँ मेड इन नेपाल नेपालको नेचुरल फाइबरबाट बनेको नेपालमा ह्यान्डवुभन भएर बनेको भनेर लानुहुन्छ. सो त्यो कुराले पनि एउटा काम गर्ने मोटिभेसन चाहिँ दिइरहेको छ. यसको ट्याब हामीले ट्याब गर्न सक्छौँ भनेर. सो नेपालमा चाहिँ यति धेरै नेचुरल रिसोर्सेसहरू छ यति र मटेरियलहरू छ जुन चाहिँ अनट्याप कन्डिसनमा छ र त्यसलाई त्यसमा चाहिँ एकदमै धेरै पोटेन्सियल छ. नेपालमा केही छैन भन्ने मेन्टालिटी भन्दा पनि नेपालमा के गर्न सकिन्छ भन्ने मेन्टालिटीले हामी अगाडि बढ्यौँ भने चाहिँ अवश्य पनि नेपालमै केही गर्न सकिन्छ भन्ने म्यासेज चाहिँ म हाम्रो यङ्स्टर्सहरूलाई दिन चाहन्छु. मैले चाहिँ ब्याचलर इन मेकानिकल इन्जिनियरिङ गरेँ हो. सो मैले चाहिँ इन्जिनियरिङ सक्ने बित्तिकै जब छोडेर यो व्यवसाय सुरु गरेँ हो. सो इनिसियल डेजहरूमा चाहिँ मलाई एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो. सो एउटा इन्जिनियरिङ पढेको मान्छे अनि एउटा कम्युनिटीहरूमा गएर केटाको थाम बोक्दैछ प्राकृतिक रेसाहरू कलेक्ट गर्दैछ भनेर यसले केही गर्न नसकेको भनेर नसकेर यो गरेको भनेर एउटा इक्जाम्पल अफ फेलियर लिन्थ्यो. मलाई धेरै क्रिटिसाइज पनि गरिन्थ्यो इनिसियल डेजहरूमा. सो हामीले चाहिँ यसपालिदेखि चाहिँ के गरेको छौँ भन्दाखेरि जुन कलेज पढिरहेको स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एउटा इन्डस्ट्रीको एक्सपोजर पाइरहेको हुनुहुन्न बाहिरी कुरामा एक्सपोजर अलिकति कम हुन्छ. सो उहाँहरूलाई मध्यनजर गर्दै एउटा कलेज एम्बेसेडर भन्ने प्रोग्रामहरू चलाइरहेको छौँ जसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीसँग आफै काम गरेर रेभिन्यू पनि जेनेरेट गर्न सक्नुहुन्छ. त्यसमाथि पनि नेपालमा स्टार्टअपहरू कसरी रन हुन्छ सानसानो कम्पनीहरू कसरी रन हुन्छ हामीले कम्युनिटीसँग कसरी काम गर्ने भन्ने कुराहरू पनि उहाँहरूले त्यो मार्फत चाहिँ सिक्न सक्नुहुन्छ. सो त्यही कारणले चाहिँ हामीले कलेज एम्बेसेडर पनि चलाएका छौँ. सो त्यसमाथि त्यसमा हजुरहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने कलेज पढिरहनु भएको तर एउटा म्यानुफ्याक्चरिङ कम्पनीको एक्सपोजर लिएर आफ्नो कम्युनिटीमा केही गर्न चाहनुहुन्छ वा केही कुराहरू सिक्न चाहनुहुन्छ भने हजुरहरू हामीसँग जोडिन पनि सक्नुहुन्छ र फर्दर डिटेल्सको लागि चाहिँ हजुरले हाम्रो इन्स्टाग्राम र फेसबुकमा कन्दुक भनेर सर्च गर्नुभयो भने त्यहाँ पनि छ र www.kanduk.com पनि हाम्रो इन्फर्मेसनहरू मजाले भेटिन्छ.
11: तपाईँको यो इको कन्दुक अभियानले अझै उचाइ लियोस् हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना. आजको श्रृङ्खलाको समय सकिनै सकेको छ. यहाँहरूमा कुनै पनि समस्या जिज्ञासा गुनासाहरू छन् अनिहरू छन् भने हामी पक्कै पनि सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्ने गरेका छौँ. हामीसँग अलिकति समय रहेको हुनाले आज हामीले अनदी चामलको विशेषता महिमाको विषयमा एउटा विशेष रिपोर्ट पनि तयार पारेका छौँ. यो रिपोर्ट राख्छौँ. रिपोर्ट भन्दा पछाडि खण्डमा फेरि पनि आउनेछौँ. हामीसँगै रहनुहोला. अनदी चामल नेपालको रैथाने कृषि प्रणालीको एक बहुमूल्य रत्न सांस्कृतिक पहिचान र आधुनिक अर्थतन्त्रमा उच्च मूल्य वृद्धि गर्न सक्ने एक विशिष्ट रणनीतिक उपज हो. विशेष गरी नेपालको मध्य पहाड़ी भेग र सिमसार क्षेत्रमा परम्परागत रूपमा खेती गरिँदै आएको यो चामल यसको चिपिक्क टाँसिने अर्थात स्टिक्ली र नरम गुणका कारण विश्वका अन्य महँगा चामलका प्रजातिहरूभन्दा पृथक देखिन्छ. ऐतिहासिक र सांस्कृतिक रूपमा माघे संक्रान्ति लट्टे खाने पर्व र विभिन्न धार्मिक अनुष्ठानहरूमा मात्र सीमित रहेको यो बालीलाई वर्तमान समयको व्यावसायिक दृष्टिकोणबाट हेर्दा यसले नेपाली कृषि क्षेत्रमा प्रिमियम ब्रान्डको रूपमा स्थापित हुने प्रचुर सम्भावना बोकेको छ. आधुनिक बजारमा उपभोक्ताहरू स्वास्थ्यप्रति अत्यन्तै सचेत हुँदै गएको सन्दर्भमा अनदी चामललाई केवल एउटा खाद्य वस्तुको रूपमा मात्र नभई सुपर फूड र औषधीय आहारका रूपमा बजारमा ल्याउनु आजको व्यावसायिक आवश्यकता र अवसर दुवै हो. अनदी चामलको पोषणगत संरचना र स्वास्थ्य लाभहरूको विश्लेषण गर्दा यो व्यावसायिक रूपमा अत्यन्तै आकर्षक देखिन्छ। साधारण चामलको तुलनामा अनदी चामलमा एमाइलो पेक्टिनको मात्रा उच्च हुने भएकाले यो पकाउँदा प्राकृतिक रूपमै स्वादिलो र पाचनका लागि सुपाच्य हुन्छ। विशेष गरी अनदी चामलमा प्राकृतिक एन्टी अक्सिडेन्ट, आइरन, क्याल्सियम र प्रोटिनको मात्राले यसलाई रक्त अल्पता कम गर्न, हड्डी मजबुत बनाउन र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मदत गर्छ। नेपालको परम्परागत चिकित्सा पद्धतिमा यसलाई शारीरिक कमजोरी हटाउने र दम जस्ता समस्यामा लाभदायक मानिन्छ। विश्वव्यापी रूपमा बढ्दो ग्लुटेन फ्री आहारको मागलाई सम्बोधन गर्न सक्ने यसको प्राकृतिक गुणले गर्दा यसलाई अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यमा निर्यात गर्न सकिने आधारहरू प्रशस्तै छन्। यदि यसलाई वैज्ञानिक ढंगले परीक्षण गरी यसको पोषण तालिका सहित ब्रान्डिङ गरियो भने यसले पश्चिमा मुलुकहरूमा हिमालयन अर्ग्यानिक स्टिकली राइसको रूपमा ठूलो बजार दिन सक्छ। यसको उत्पादन कम क्षेत्रमा हुने र यसको माग उच्च रहने भएकाले यसको बजार मूल्य सामान्य चामलको तुलनामा 2-3 गुणासम्म कायम गर्न सकिन्छ। हाल शहरी क्षेत्रका ठूला डिपार्टमेन्ट स्टोर, अर्ग्यानिक आउटलेट र 5-स्टार होटलहरूमा यसको माग बढ्दो छ, तर व्यवस्थित आपूर्ति श्रृङ्खला अर्थात् सप्लाई चेनको अभावले गर्दा यो माग आपूर्तिसँग सन्तुलित हुन सकेको छैन। कर्पोरेट क्षेत्रले यसको व्यावसायिक उत्पादनका लागि किसान समूहहरूसँग करार खेती अर्थात् कन्ट्राक्ट फार्मिङको मोडलमा काम गर्नुपर्ने देखिन्छ। यसो गर्दा एकातिर किसानहरूले उचित मूल्य बजारको सुनिश्चितता पाउँछन् भने अर्कोतर्फ कम्पनीले गुणस्तरीय र निरन्तर कच्चा पदार्थ प्राप्त गर्न सक्छन्। चामललाई दानाको रूपमा मात्र बिक्री नगरी यसबाट अनदीको पिठो, रेडी टु इट स्न्याक्स र पौष्टिक शिशु आहार जस्ता भ्यालु एडेड उत्पादनहरू तयार पार्नु आर्थिक रूपले अझ बढी लाभदायक पनि निश्चित छ। यद्यपि यसको व्यावसायिक मात्रामा केही चुनौतीहरू पनि विद्यमान छन्। परम्परागत खेती प्रविधि, उत्पादकत्वमा हुने उतार चढाव र आधुनिक प्रशोधन मिलहरूको कमीले गर्दा यसको लागत मूल्य केही बढी हुन सक्छ। यी चुनौतीहरूलाई चिन्नका लागि उन्नत बिउको छनौट, सिंचाईको व्यवस्था र सहकारी वा निजी क्षेत्रको सहकारीमा आधुनिक प्रेसिजन फार्मिङको अवलम्बन गर्नु आवश्यक छ। साथै अनदी चामलको भौगोलिक पहिचान अर्थात् जीआई ट्याग अर्थात् जियोग्राफिकल इन्डिकेसन दर्ता गरी यसको बौद्धिक सम्पत्तिको संरक्षण गर्नु पनि उत्तिकै जरूरी छ। ब्रान्डिङका क्रममा यसको प्याकेजिङमा नेपाली कला र संस्कृतिको झलक देखिने डिजाइनहरू प्रयोग गरी यसलाई उपहार सामग्री अर्थात् गिफ्ट आइटमका रूपमा समेत प्रबन्धन गर्न सकिन्छ। डिजिटल मार्केटिङका माध्यमबाट विश्वभर रहेका नेपाली र स्वास्थ्य सचेत विदेशी ग्राहकहरूलाई लक्षित गरी ई कमर्स प्लेटफर्महरूमा यसको उपस्थिति बलियो बनाउनुपर्छ। समग्रमा अनदी चामल नेपालको ग्रामीण अर्थतन्त्रलाई आधुनिक विश्व बजारसँग जोड्न सक्ने एक सशक्त माध्यम बन्न सक्छ। यसको मौलिकता, दुर्लभता र पोषणगत क्षमता नै यसको सबैभन्दा ठूलो पुँजी हो। सरकारले नीतिगत रूपमा यसको अनुसन्धानमा सहयोग गर्ने र निजी क्षेत्रले आक्रात्मक रूपमा यसको बजारीकरण र प्रशोधनमा लगानी गर्ने भने अनदी चामलले नेपालको निर्यात व्यापारमा नयाँ आयाम थप्न सक्छ। यसलाई केवल चाड पर्वको परिकारमा मात्र सीमित नराखी आधुनिक भान्साको अपरिहार्य र स्वस्थकर हिस्सा बनाउन सकेमा यसले राष्ट्रिय गौरव र आर्थिक समृद्धि दुवैलाई एकैसाथ अगाडि बढाउने निश्चित छ। तसर्थ व्यावसायिक घरानाहरूका लागि अनदी चामलमा आधारित कृषि व्यवसाय आगामी दिनको एक सुरक्षित र नाफा लगानीको क्षेत्र भन्ने निश्चित देखिन्छ। हजुर, यिनै सामग्रीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अन्यहरू छन् भने हामी सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्ने गरेका छौँ, जसको लागि 9855-97192 9855-97192 टेलिफोन, एसएमएस अथवा वाट्सएप मार्फत पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ, पठाउन सक्नुहुन्छ भन्दै असीम सापकोटा यहाँहरूको माझबाट विदा हुने अनुमति माग्छु। स्वदेशमै रहौ, कृषि कर्म गरौं, नमस्कार।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्समे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानु केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर छ का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत घसेर।

0: युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आजै हेर्न र सुन्न सक्नुहुनेछ।
1: यसपालिको तिजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका वडा नम्बर 9 कार्यालय ल्याङल्याङ रामेछाप।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
4: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण

0: पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर एकको कार्यालय गोठगाउँ रामेछाप।
2: हजुरको रेडियो

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
1: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98454175, 98146906, 98644178।
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छानामुनि।
3: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार रामेछाप।
7: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
8: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
7: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
8: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
4: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।

0: होइन यी बुढा, डस्न बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्न पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44।
2: 9840-37-78। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
5: अहिले साँझको 6 बजे
6: हजुरको रेडियो 100

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.8 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। राष्ट्रपा संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन, पार्टीका सांसद र मन्त्रीको कार्यशैलीप्रति सभापति लामी छानेको चासो, संयमित हुन निर्देशन, प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता, बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक 5,000 वृद्धि। रामेछापमा 61 वर्षीय एकल महिलामाथि जबरजस्ती करनी, खानेपानी आयोजनाका मजदूर पक्राउ, सुनकोशी मरून डाइभर्सनमा नयाँ निर्माण कम्पनी छनौटको तयारी। भारतको कोलकातामा एक होटलमा आग लागि हुँदा 9 जनाको ज्यान गयो, चिनिया रोबोटिक्स कम्पनी युनिट्रीको शेयर बजारमा शानदार शुरूआत र पहिलो टेस्टमा भारतले श्रीलंकालाई 165 रनले हरायो।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है केही।
4: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्री तथा सांसदहरूको कार्यशैली र संसदमा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा आज पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा छलफल भएको हो। बैठकमा सभापति लामिछानेले संसदमा
2: प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गर्नुभएको छ। पछिल्लो समय संसदमा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेको र आफ्ना मागहरू सम्बोधन नहुँदा सांसदहरूले पनि अमर्यादित वा रूख व्यवहार देखाउने गरेको भनी आलोचना भइरहेको सन्दर्भमा यो बैठक आयोजना भएको हो। छलफलका क्रममा नागरिकका मुद्दालाई संसदमा कसरी प्रभावकारी र मर्यादित ढंगले प्रस्तुत गर्ने भन्ने विषयमा पनि छलफल भएको छ। पार्टीका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र समयमित बनाउनु पर्नेमा सभापति लामिछानेले जोड़ दिनुभएको छ। राष्ट्रपतिका सांसदहरूले संसदीय समिति र संसदमा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाउने गरेको भनी बाहिर भइरहेको टिप्पणीलाई ध्यान दिएर पार्टीले आन्तरिक सुधारको प्रयास थालेको। यसैबीच सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुलाकोटीको संयोजकत्वमा कार्यदल गठन गरेको। बैठकको निर्णयबारे जानकारी दिँदै संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको विधानलाई आवश्यकता अनुसार परिमार्जन गर्न 7 दिनको समयसीमा तोकेर कार्यदल बनाइएको बताउनुभएको छ। कार्यदलले तयार पार्ने कार्यविधिले सांसदहरूको सदनमा उपस्थिति, संसदीय मर्यादा, जिम्मेवारी बोध र कानून निर्माण प्रक्रियामा उनीहरूको भूमिकालाई थप सशक्त र जनपक्षीय बनाउने पार्टीको विश्वास छ। पार्टी सभापति सहित शीर्ष नेता र मन्त्रीहरूको उपस्थितिमा भएको बैठकमा सरकारका गतिविधि र मन्त्रालयगत काम कारवाहीबारे पनि छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्य सम्पादन सम्झौता गरेका छन्। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गरेका हुन्। आजै प्रधानमन्त्रीसँग सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पनि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा रू 5,000 दरले बढ़ाउने भएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता तथा सस्मित पोखरेलले जानकारी दिनुभएको छ। त्यस्तै कक्षा 9 र 10, कक्षा 6 देखि 8 कक्षा शिक्षण सहयोग अनुदान कोटामा शिक्षकको तलब माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणी बराबरको कायम गर्ने निर्णय पनि सरकारले गरेको छ। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगरले दावी पेश गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा थापाले आज प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बहुमतसहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको। मुख्यमन्त्री कार्यालयले थापालाई भोलि मुख्यमन्त्रीमा नियुक्त गरेर शपथ गराउने तयारी गरेको जनाएको छ। एमाले र नेकपा गठबन्धन बीचको सहमति अनुसार बागमतीको मुख्यमन्त्री एमालेको भागमा परेको थियो। यसअघि इन्द्रबहादुर बानियाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको। 104 सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्छ। थापालाई एमालेका 25, नेकपाका 26 र राप्रपाका 12 गरी 63 सांसदको समर्थन रहेको छ। यसैबीच राप्रपाले बागमती प्रदेश सभामा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन गरिएको भनिएको पत्रमा आफ्नो सहमति नरहेको स्पष्ट पारेको छ। महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङले बागमती प्रदेशका प्रदेश प्रमुखलाई पत्र लेख्दै समर्थन पत्रलाई मान्यता प्रदान नगर्न अनुरोध गर्नुभएको छ। गएको साउन 20 गते बसेको कार्य सम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिमा सामेल नहुने निर्णय गरेको राप्रपाले जनाएको छ। तर केन्द्रको निर्देशन विपरीत राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमालेका किरण थापा मगरको नेतृत्वलाई समर्थन गर्नुभएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभाको आजको बैठकमा उहाँलाई नेपाली कम्युनिष्ट पार्टीका 20 र नेकपा एमालेका 11 गरी 31 सांसदले पक्षमा मतदान गरेका हुन्। भट्टको विपक्षमा 15 मत परेको छ। एमालेको सत्ता साझेदारीमा नेकपा संसदीय दलका नेता भट्ट गएको साउन 29 गते मुख्यमन्त्री नियुक्त हुनुभएको। 53 सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मतका लागि यसरी 27 मत आवश्यक हुने भए पनि हिजो नेपाली कंग्रेसका सांसद प्रकाश देवबा पदमुक्त भएपछि 2 सांसदको पद रिक्त भएर प्रदेशसभा सदस्यको संख्या 51 भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा 11,000 कर्मचारीलाई कार्यवाही गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भए यता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाईको प्रक्रिया तीव्र गतिमा अगाडि बढ़ाएको केन्द्रका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभएको छ। प्रवक्ता भट्टका अनुसार गएको चैत्रदेखि साउनसम्म केन्द्रमा 1298 उजुरी दर्ता भएका थिए। यसमध्ये 1114 अर्थात 85.82% उजुरी फर्चर भएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा 11.72% बिन्दुले धेरै हो। केन्द्रका अनुसार 2081 सालको चैत्रदेखि 2082 साउनसम्म 556 उजुरी दर्ता भएकामा 412 अर्थात 74.10% फर्चर भएका थिए। वर्तमान सरकार गठन भएपछि जारी गरेको शासकीय सुधारका 100 सूचीमा कर्मचारीको आचार संहिताको अक्षरांश कार्यान्वयन गर्ने उल्लेख थियो। त्यही अनुसार केन्द्रले कार्यालय अनुगमन र कार्यवाही प्रक्रियालाई कड़ा र व्यापक बनाएको जनाएको छ। केन्द्रका अनुसार गएको चैत्रदेखि साउनसम्म 924 कार्यालयको अनुगमन भएको छ। अनुगमनका क्रममा आचार संहिता र समय पालना नगरेको 10,268 जना, तोकिएको पोसाकमा उपस्थित नभएका 645 जना तथा आफ्नो कार्यकक्षमा नभेटिएका 91 जना गरी 11,004 जना कर्मचारी कार्यवाहीमा परेका छन्। केन्द्रले अनुशासन उल्लंघन गर्ने यी सबै कर्मचारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्न सम्बन्धित निकायहरूलाई कड़ा निर्देशन दिएको छ। यसैबीच केन्द्रले सरकारी कार्यालयमा भएको अनियमितता, भ्रष्टाचार लगायतका गुनासाका सम्बन्धमा फोन मार्फत जानकारी दिन सकिने जनाएको छ। केन्द्रका प्रवक्ता भट्टका अनुसार सरकारी कर्मचारीले आचार संहिता पालना नगरेको, काम नगरेको लगायतका केही गुनासा भए केन्द्रको हटलाइन नम्बर 01420003 फोन गरेर टिपाउन सकिन्छ। साथै कर्मचारीसँग शंकास्पद सम्पत्ति भएको पनि सूचना दिन सकिने केन्द्रको भनाइ छ। आज 19 राष्ट्रिय सूचना दिवस मनाइएको छ। नेपालमा हरेक वर्ष भदौ 3 गते राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाउने गरिन्छ। 2064 साल साउन 5 गते सूचनाको हक सम्बन्धी ऐन प्रमाणीकरण भएको थियो। त्यसपछि सूचनाको हक सम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा हरेक वर्ष भदौ 3 राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 2,700 रूपियाँले घटेको हो। हिजो तोलाको 3,06,800 रूपियाँ रहेको सुनको भाव आज तोलाको 3,04,100 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि आइतबार र सोमबार भने सुनको भाव बढ़ेको थियो, त्यस्तै आज चाँदी पनि तोलामा 160 रूपियाँले घटेको छ। हिजो तोलाको 4,775 रूपियाँमा कारोबार भएकोमा आज घटेर 4,595 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बैंक लघुवित्त सहकारी मिटर ब्याज प्रभावी तथा भूमिहीन सुकुम्बासीहरूले विभिन्न माग राखेर फुलचोक स्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि सड़कपट्टिमा धरना दिइरहेको प्रति आयोगले ध्यान आकर्षण भएको जनाएको छ। विगत 5 दिनदेखि भइरहेको धरनाको निरन्तर अनुगमन गर्दै आयोगले उनीहरूका समस्यालाई नजिकबाट निहालिरहेको स्पष्ट पारेको हो। समस्या समाधानका लागि नेपाल सरकार र राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपालका तर्फबाट वार्ता टोली गठन हुनुलाई आयोगले सकारात्मक रूपमा लिएको छ। लामो समय सड़कपेटीमा बस्दा धरनामा सहभागी महिला बाल बालिका अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने र सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्न सक्ने भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ। प्रदर्शनरत नागरिकलाई उचित स्थानमा स्थानान्तरण गरी उनीहरूको स्वास्थ्य उपचार बसोबास र शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन आयोगले नेपाल सरकारसँग आग्रह गरेको छ। तपाईँ यति बेला साँझ 6 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
9: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
9: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692569998।
9: रामेछाप नगरपालिकाको अनुरोध।
12: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
9: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: हजुरको रेडियो 102.1 मेगा
2: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। काठमाडौँ महानगरपालिका 32 सञ्चालित न्यू फ्यामिली गर्ल्स होस्टललाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले सञ्चालनमा रोक लगाउँदै 3,00,000 रूपियाँ जरिवाना गरेको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्रहरी प्रभाग कोटेश्वर, काठमाडौँ महानगरपालिका र होस्टल व्यवसाय संघ नेपालको संयुक्त अनुगमन टोलीले निरीक्षण गर्दा सो होस्टलमा अनियमितता भेटिएपछि उपभोक्ता संरक्षण एन 2075 बमोजिम यो कार्यवाही गरिएको हो। अनुगमनका क्रममा होस्टलले पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पालना नगरेको, अनुमति नलिई ओडामा मात्र दर्ता गरेर चलाएको पाइएको थियो, यस्तै विद्यार्थीहरूलाई गुणस्तरहीन खाना खुवाएको र भर्ना गर्दा प्यान बिल जारी नगरेको पाइएको छ, साथै होस्टलमा जिम्मेवार वार्डेन नभएको, विद्यार्थीहरूसँग गैर जिम्मेवार पूर्ण व्यवहार गर्दै मानसिक यातना दिने गरेको, सीसीटीभी सर्भिलेन्स नराखेको र रातिको समयमा छात्राहरूलाई अमर्यादित ढंगले जबरजस्ती बाहिर निस्कन बाध्य पारिएको जस्ता कैफियतहरू फेला परेका छन्। होस्टललाई हाल सञ्चालनमा रोक लगाई थप आवश्यक कार्यवाहीका लागि 7 दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। रामेछाप नगरपालिका 4 तिलबारीमा 61 वर्षीय एकल महिलामाथि जबरजस्ती करनी गरेको आरोपमा 21 वर्षीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला सुनसरी घर बताउने अन्दाज 21 वर्षीय प्रेम विश्वखे रहेका छन्। उनी लिखु वृहत खानेपानी आयोजनामा मजदूरका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। प्रहरीले दिएको विवरण अनुसार मंगलबार तिलबारी स्थित पीड़ित महिलाकै घरमा भएको हो। महिलामाथि जबरजस्ती करनी गरेपछि विश्वखे घटनास्थलबाट फरार भएको बताइएको छ। घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट प्रहरी टोली परिचालन गरी फरार आरोपितको खोजी शुरू गरिएको थियो। प्रहरीले सम्भावित स्थानहरूमा खोजतलास तीव्र बनाउँदै स्थानीय क्षेत्रको निगरानी समेत गरेको थियो। सोही क्रममा बुधबार रामेछाप नगरपालिका 4 तिलबारीमै कोही पनि नबस्ने एउटा घरमा लुकी छिपी बसिरहेको अवस्थामा विश्वखेलाई फेला पारिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाइएको छ। पक्राउ परेका विश्वखे सुनसरी जिल्लाका बासिन्दा रहेको बताइएको भए पनि उनको स्थायी ठेगाना सहित व्यक्तिगत विवरणबारे थप पुष्टि गर्ने कार्य भइरहेको छ। घटनाको समयसम्म उनी लिखु वृहत खानेपानी आयोजनामा मजदूरी गर्दै आएको विवरण प्रहरी समक्ष आएको छ। घटनापछि तत्काल फरार भएका आरोपितलाई सूचना प्राप्त भएको भोलिपल्टै नियन्त्रणमा लिन प्रहरी सफल भएको। पक्राउपछि घटनासँग सम्बन्धित परिस्थितिबारे आवश्यक विवरण संकलन तथा अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइएको छ।
0: जनसंख्या अनुसार 61 वर्षीय एकल महिलामाथि भएको बनिएको जबरजस्तीकरण घटनाका सम्बन्धमा पक्राउ परेका 21 वर्षीय प्रेम विश्वमाथि थप अनुसन्धान जारी छ। भक्तपुरको लोकन्थलीमा महिला तथा पैदल यात्रीलाई निशाना बनाएर सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामिछापको दरममा सैलुङ गाउँपालिका दुई ढोइ गाउँ घर भई हाल काठमाडौँको पेप्सीकोला बस्ने 36 वर्षीय काले भनिने देवेन्द्र थापा मगर, भोजपुरको रामप्रसाद राई गाउँपालिका दुई घर भई हाल कोटेश्वर बस्ने 32 वर्षीय योगेन्द्र तामाङ, सोही गाउँपालिका छ घर भई हाल नरदेवी बस्ने 40 वर्षीय मिलन विकर, भारतको पश्चिम बंगाल कलकत्ता घर भई हाल काठमाडौँ भेडासिया बस्ने 40 वर्षीय संजित सामनत रहेका छन्। यो सम्बन्धमा मोटरसाइकल चालक स्वीकृतान्य व्यक्ति तथा चोरीको सुन खरिद गर्नेसम्मका आरोपी छन्। योगेन्द्र तामाङ मोटरसाइकल चालक र देवेन्द्र थापा मगर स्वीकृतान्य व्यक्ति भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काले जानकारी दिनुभएको छ। मिलन विकर र संजित सामनत भने लुटिएको सुन खरिद गर्ने व्यक्ति रहेको अनुसन्धानका क्रममा खुलेको छ। प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेकाहरूको संलग्नता सुनसरीको दौरान रिटरीमा भएका सिक्री लुटपाटका घटनासँग समेत जोडिएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माणाधीन सुनकोशी मरिन डाइभर्सन बहुद्देश्यीय आयोजनाको बाँध अर्थात रोड्स, विद्युतीय गृह सहितका सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडान सम्बन्धी कामका लागि सरकारले पुनः ठेक्का प्रक्रिया अघि बढ़ाएको छ। यसअघि उक्त निर्माण कार्यको जिम्मा पाएको निर्माण कम्पनीसँगको सम्झौता तोडिएपछि आयोजना कार्यान्वयनलाई निरन्तरता दिन नयाँ निर्माण व्यवसाय छनौटको प्रक्रिया अगाडि बढ़ाइएको मन्त्रालयले जनाएको छ। आयोजनाको महत्वपूर्ण संरचना अन्तर्गत पर्ने बाँध, विद्युत गृह, अन्य सिभिल संरचना तथा मेकानिकल उपकरणको आपूर्ति र जडानको जिम्मेवारी पटेल रमन संयुक्त उपक्रमले पाएको थियो। निर्माण कार्य अपेक्षित रूपमा अघि बढ़न नसकेपछि आयोजनाले विक्रमसम्म 2082 साल कार्तिक 24 गते उक्त संयुक्त उपक्रमसँग ठेक्का सम्झौता अन्त्य गर्ने प्रयोजनका लागि 14 दिने सार्वजनिक सूचना जारी गरेको थियो। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिम बंगाल राज्य कोलकाताको एक होटलमा गैराती आग लागि हुँदा कम्तीमा 9 जनाको ज्यान गएको छ। 6 जना घाइते भएका छन्। मिर्जा गालिबमा रहेको होटलमा आगलागी भएको, आगलागीमा परि ज्यान गुमाउनेहरू बंगलादेशी नागरिक रहेको प्रारम्भिक विवरण प्राप्त भएको उद्धारमा खटिएको अग्नि नियन्त्रक टोलीले जनाएको छ। भारतीय संचार माध्यमका अनुसार उनीहरू उपचारका लागि कोलकाता आएका थिए। आगो निभाइएको छ तर आगलागीको कारण खुल्न सकेको छैन। पश्चिम बंगालमा 2 दिनको अवधिमा होटलमा आगलागी भएको यो दोस्रो ठूलो घटना हो। यसअघि सोमबार पनि तारापीठको एक होटलमा आगलागी हुँदा 8 जनाको ज्यान गएको थियो। विश्वको सबैभन्दा ठूलो ह्युमनोइड अर्थात मानवाकार रोबोट निर्माता युनिट्री रोबोटिक्सले सांघाईको शेयर बजारमा शानदार शुरूआत गरेको छ। चिनिया रोबोटिक्स कम्पनी युनिट्रीको शेयर मूल्य आज पहिलो कारोबार दिन 460% भन्दा धेरैले बढ़ेको छ। बहुप्रतीक्षित प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओमा युनिट्रीको शेयर 150.80 युएनमा कारोबार शुरू भई 845 युएनमा पुगेर बन्द भएको छ। शुरूआती चरणमा यसको शेयर 1100 युएनसम्म पुगेको थियो। युनिट्री रोबोटिक्स अमेरिकी नास्डाकसँग तुलना गरिने सांघाई स्टक एक्सचेन्जको प्रविधि केन्द्र स्टार बजारमा सूचीकृत भएको, अहिले अमेरिका र चीन रोबोट तथा तीनलाई सञ्चालन गर्ने कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडेलहरूको विश्वव्यापी बजारमा आफ्नो वर्चस्व कायम गर्न प्रतिस्पर्धा गरिरहेका छन्। युनिट्रीले अस्ति सोमबार सुपरम्यान नामक नयाँ ह्युमनोइड रोबोट सार्वजनिक गरेको थियो। कम्पनीका अनुसार यो रोबोट 2 मिटर उचाइसम्म उफ्रिन र प्रति घण्टा 12.66 मिटर प्रति सेकेण्डसम्मको गतिमा दौड़न सक्छ। यो गति 100 मिटर दौड़मा निरन्तर कायम राख्न सकेमा विश्व कीर्तिमानी धावक उसेन बोल्ट भन्दा पनि तीव्र हुने कम्पनीको दावी छ। र समाचारको अन्त्यमा खेल समाचार। भारतले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली श्रीलंकालाई 165 रनले हराएको छ। यससँगै दुई खेलको श्रृंखलामा भारतले 1-0 अग्रता लिएको छ। गालेमा भारतले दिएको 372 रनको लक्ष्य पछ्याएको श्रीलंका 5 दिनको खाना समयपछि 206 रन बनाउँदा अल आउट भयो। श्रीलंकाका सुनल दिनुसाले 84, कप्तान धनञ्जय डी सिल्वाले 59 रन बनाउनुभयो। भारतका मानव सुथारले 6 विकेट लिनुभयो। भारतले दोस्रो पारीमा 193 रन बनाएको थियो। भारतका ऋषभ पन्तले 66 रन बनाउनुभयो। श्रीलंकाका था फर्नान्डोले 4 विकेट लिनुभयो। यस्तै भारतले पहिलो पारीमा 462 रन बनाएको थियो। भारतका देवदत्त पाडिकले 167, केएल राहुलले 82, ध्रुव जुरेलले 51 रन बनाउनुभयो। श्रीलंका प्रभात जय सूर्याले 4 विकेट लिनुभयो। श्रीलंकाले पहिलो पारीमा 284 रन बनाएको थियो। श्रीलंका सोनल तिनुसाले 100, निरोसन डिक वेलाले 80 रन बनाउनु भयो। भारतका मानव सुथारले 4 विकेट लिनुभयो। भारत र श्रीलंका बीचको दोस्रो टेस्ट आउँदा आइतबारदेखि कोलम्बोमा शुरू हुनेछ। हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जान्दा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। राज्यसभा संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन। पार्टीका सांसद र मन्त्रीको कार्यशैलीप्रति सभापति लामिछानेको चासो समयमित हुन निर्देशन। प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीको कार्य सम्पादन सम्झौता। बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक 5,000 वृद्धि। रामेछापमा 61 वर्षीय एकल महिलामाथि जबरजस्ती गरनी। खानेपानी आयोजनाका मजदूर पक्राउ। सुनकोशी मरिन डाइभर्सनमा नयाँ निर्माण कम्पनीको छनौटको तयारी। भारतको कोलकातामा एक होटलमा आग लागि हुँदा 9 जनाको ज्यान गयो। चिनिया रोबोटिक्स कम्पनी युनिट्रीको शेयर बजारमा शानदार शुरूआत। र पहिलो टेस्टमा भारतले श्रीलंकालाई 165 रनले हरायो। हवस् त, साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 98514141998 र 98145597.

0: समृद्ध उद्यमी सुखी सुनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सुनापतिमा तपाईलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सुनापति सुनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तीफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईँले सुन्न सक्नुहुन्छ। साथै रामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 101.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झंकार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो ती फरीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सुनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौ। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड दिनु र तपाईँ नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड़ दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौ।
0: रामेछापको सुनापति गाउँपालिकाले आर्थिक वर्ष 2082-83 अन्तिम सार्वजनिक सुनवाई सम्पन्न गरेको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङले स्थानीय तहमा जनताको घर आँगनको सरकार भएकोले जनगुनासो, समस्या र अपेक्षा प्रति आफूहरू जवाफदेही रहेको बताउनु भएको छ। अध्यक्ष तामाङले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र स्थानीय तहको संरचना निर्माण, विभिन्न चरणका जनआन्दोलन तथा राजनीतिक परिवर्तनको परिणाम भएको उल्लेख गर्दै स्थानीय तहलाई जनताको प्रत्यक्ष सेवा र समस्या समाधानको माध्यमका रूपमा प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। वहाँले निर्वाचनको क्रममा जनता माझ गरिएका शिक्षा, स्वास्थ्य, सड़क, विद्युत, पर्यटन तथा कृषि क्षेत्र सम्बन्धी प्रतिबद्धता कार्यान्वयनका लागि गाउँपालिकाले काम गरिरहेको दावी गर्नुभयो। स्थानीय तह सञ्चालनका क्रममा जनप्रतिनिधिबाट पनि कमी कमजोरी हुन सक्ने स्वीकार गर्दै त्यस्ता विषयमा जनतासँग प्रत्यक्ष संवाद र सार्वजनिक सुनवाई आवश्यक रहेको उहाँको भनाइ रहेको थियो। अध्यक्ष तामाङले सार्वजनिक सुनवाईमा अपेक्षा अनुसार जनसहभागिता नहुने गरेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। उहाँका अनुसार गाउँपालिकाले विभिन्न निकाय, ओडा अध्यक्ष तथा उपभोक्ता समितिलाई समेत कार्यक्रम बारे जानकारी गराइएको थियो। उहाँले जनतासँग नियमित टेलिफोन संवाद मार्फत समेत समस्या र गुनासो सुन्ने तथा समाधानका लागि पहल गर्दै आएको पनि बताउनु भएको छ। कार्यक्रममा उठेका विभिन्न प्रश्नको सम्बन्धित ओडा अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतबाट जवाब दिएको थियो। अध्यक्ष तामाङले आफू गाउँपालिका प्रमुखका रूपमा मुख्य भागिता नहुने गरेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। उहाँका अनुसार गाउँपालिकाले विभिन्न निकाय, ओडा अध्यक्ष तथा उपभोक्ता समितिलाई समेत कार्यक्रम बारे

0: पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सार्वजनिक सुनाईमा विशेष गरी वडा नम्बर 3 अन्तर्गतको केवडाने बस्तीमा गएको पहिरो र त्यसबाट प्रभावित परिवारको व्यवस्थापनको विषय प्रमुख रूपमा उठेको थियो। अध्यक्ष तामाङले पहिरो प्रभावितलाई तत्काल सुरक्षित स्थानमा सार्न गाउँपालिकाले विभिन्न विकल्प अघि सारेको जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिकाले प्रभावित परिवारलाई अस्थायी रूपमा सुरक्षित स्थानमा बस्न प्रति परिवार 15,000 रूपियाँ उपलब्ध गराउने, सामूहिक रूपमा अस्थायी टहरा निर्माण गरिराख्ने तथा आवश्यक परे 10-20 रोपनी जग्गा लीजमा लिएर व्यवस्थापन गर्ने प्रस्ताव गरेको थियो। तर प्रस्तावित विकल्पमा प्रभावित पक्षको पूर्ण सहमति हुन नसकेको उहाँले बताउनुभयो। पहिरो प्रभावितका लागि रेडक्रस, जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरिएको र गाउँपालिकाले टेन्ट समेत वितरण गरेको उहाँले जानकारी दिनुभएको छ। प्रभावितको दीर्घकालीन व्यवस्थापनका लागि वडा नम्बर 3 का अध्यक्ष कुलबहादुर थिमको संयोजकत्वमा जग्गा छनौट समिति गठन गरी सम्भावित स्थान पहिचान समेत गरिएको उहाँको भनाइ रहेको छ। अध्यक्ष तामाङले पहिरो प्रभावित क्षेत्रको भूगर्भीय अध्ययनका लागि सम्बन्धित निकायमा पटक पटक आग्रह गरिए पनि अध्ययनमा ढिलाइ भएको बताउनुभयो। हालै भूगर्भविदको टोली प्रभावित क्षेत्रमा पुगे पनि गाउँपालिकाले छनौट गरेको वैकल्पिक जग्गा समेत अध्ययन हुन नसकेको उहाँले बताउनुभयो। केवडानी पहिरो प्रभावितको समस्या समाधानमा गाउँपालिका जिम्मेवार रहेको बताउँदै अध्यक्ष तामाङले प्रदेश र संघीय सरकार, सांसदहरू, राजनीतिक दल र संचार माध्यमहरूले समेत यस विषयलाई प्राथमिकताका साथ उठाउनु पर्नेमा जोड दिनुभयो। त्यसै गरी सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर तथा टहरा व्यवस्थापनको विषयमा पनि गाउँपालिकाले स्पष्ट नीति आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा छविलाल पाण्डेले सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण नियन्त्रणको विषय उठाउनु भएको थियो। जवाफमा अध्यक्ष तामाङले सार्वजनिक जग्गा अतिक्रमण हटाउनु मात्र समस्याको समाधान नभएको बताउनुभयो। वास्तविक सुकुम्बासी तथा आवासविहीन परिवारको पहिचान गरी उनीहरूका लागि वैकल्पिक व्यवस्थापनको उपाय समेत खोजिनु पर्ने उहाँको भनाइ रहेको थियो। उहाँले सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रणसँगै वास्तविक रूपमा आवासको समस्या भोगिरहेका परिवारलाई राज्यका उपलब्ध कानूनी तथा नीतिगत व्यवस्था अनुसार विकल्प उपलब्ध गराउने विषयमा गाउँपालिकाले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सार्वजनिक सुनाईमा गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण, विपद व्यवस्थापन तथा सार्वजनिक जग्गा सहित स्थानीय सरोकारका विभिन्न विषयमा प्रश्न तथा जिज्ञासा राखिएको थियो। गाउँपालिकाले प्राप्त सुझाव तथा गुनासोलाई आगामी कार्य सम्पादनमा समेट्दै सेवा प्रवाहलाई थप जवाफदेही र प्रभावकारी बनाउने जनाएको छ। यिनै सन्दर्भमा रहेर आजको रेडियो कार्यक्रम हाम्रो सुनापतिमा गाउँपालिका अध्यक्ष ठूलो कान्छा तामाङले सार्वजनिक सुनाईमा राख्नु भएको मन्तव्यको अंश सुनौ।
1: सम्पूर्ण सुनापती गाउँपालिकाका शाखा प्रमुखजीहरू र जिल्लाबाट पाल्नु भएका पत्रकार महासंघका अध्यक्ष, निवर्तमान अध्यक्ष लगायत सम्पूर्ण पत्रकारजीहरू र त्यसै गरी गाउँ मावि लगायत सम्पूर्ण माविबाट पाल्नु भएका प्रहरीहरू र यहाँ आज सार्वजनिक सुनवाई कार्यक्रममा आफ्नो प्रश्न राख्नका लागि पाल्नु भएका आदरणीय दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णलाई सुनापती गाउँपालिकाको तर्फबाट हार्दिक नमस्कार गर्न चाहन्छु। हामीले 2052 सालमा जनयुद्ध नगरेको भए, 2062-63 जनआन्दोलन नगरेको भए, मधेस आन्दोलन नगरेको भए संघीय गणतन्त्र आज स्थापित हुँदैन थियो, संविधान जारी हुँदैन थियो। त्यो संविधान अन्तर्गत 753 वडा पालिकाहरू, 6743 वडाहरू स्थापना भयो र त्यसैले गर्दाखेरि आज पालिकाको भवनहरू र वडाको भवनहरू र जनताले चाहेका जनगुनासोहरू, जनताको परेको पीर मार्गहरू, आज घर आँगनको सरकारको जनप्रतिनिधि तपाईँहरूले एउटा खालको महत्वपूर्ण मत दिएर, हामीलाई अमूल्य मत दिएर विजय गरेर पढाउनु भयो। त्यसको लागि हामीले त्यो बेलामा भनेको थियो घोषणा पत्रमा शिक्षा स्वास्थ्य बाटोघाटो बिजुलीको कुराहरू बत्तीको कुराहरू र पर्यटनको कुराहरू कृषिको कुराहरू हामीले यसरी गर्छौं भनेर प्रतिबद्ध गरेका थियौं त्यो अनुरूप हामीले काम गर्दै

0: गर्दाखेरि हामीले सोचेको भन्दा धेरै कामहरू गरिसकेका छ र गरे पनि त्यसमा एउटा गर्दै जाँदाखेरि हामी स्थानीय तहले जनप्रतिनिधिहरूले जुन चाहना कल्पना गरेका थियौ त्यो कल्पना गर्दै गर्दाखेरि चाहना गर्दै गर्दाखेरि त्यो अलि अप्ठ्यारोहरू हुँदो रहेछ त्यसमा जनप्रतिनिधिहरूको पनि त्यहाँ के गल्ती कमजोर हुन सक्दो रहेछ र त्यो सँगसँगै एउटा जनप्रतिनिधिको हैसियतले हामी आज यो सर्वजनिक सुनवाई कार्यक्रम राखेको छ जनता प्रत्यक्ष जनतासँग एउटा सवाल जवाब गर्ने र यहाँ त्यो कार्यक्रममा पटक पटक हामीले कार्यक्रम राख्दाखेरि किन उपस्थित भएन भन्ने कुराहरू प्रश्न उठ्छ र हामीले यो पटक त धेरै निकायहरूलाई पत्र पढाएको छ त्यो मात्रै नभएर वडा अध्यक्षज्यूहरूलाई वडा वडाको उपभोक्ता सम्पूर्णलाई पनि खबर गर्नुहोस् है तपाईँहरू भनेर पनि भनेको छ सूचना पनि दिएको छ तर किन आउँदैन यो भन्दा अगाडिको सर्वजनिक सुनवाईमा पनि मैले भनेको थियो हामी जनप्रतिनिधिहरू बिहान एक घण्टा बेलुका एक घण्टा जनतासँग टेलिफोन सम्वाद हुन्छ उहाँहरूको प्रश्नको उत्तर दिने हामी चाहिँ तयार हुन्छ त्यसैले गर्दाखेरि पनि उहाँहरू यहाँ उपस्थित नभएको हो मैले पहिला पनि भनेको थियो त्यसले गर्दाखेरि बिहान एक घण्टा फ्रेसमा राम्रै खालको सम्वाद कुर्कानी जवाबहरू हुन्छ तर बेलुकाको चाहिँ अलिकति कडा कडा हुन्छ उहाँले पनि कडा प्रश्न दिएपछि मैले पनि कडा जवाब दिनुपर्ने हुन्छ त्यसैले गर्दाखेरि हामी जनप्रतिनिधिहरू जतिखेर पनि तयार छौँ अहिले यहाँ गाउँको लागि मात्रै होइन काठमाडौँबाट पनि आज हामी आएको पाँच छ दिनको तपाईँ काठमाडौँ कहिले आउनुहुन्छ होइन भन्नु नि तपाईँको फोनमा के छ भने भेट्दै कुरो गर्नुपर्ने छ काठमाडौँ म भोलि जान्छु बिहानदेखि नै तपाईँको भेटघाट टिमहरू टोलीहरू भेटघाट हुन्छ अनि सम्वाद हुन्छ त्यस पछाडि उहाँहरू सन्तुष्ट हुन्छ हामीले प्रष्ट यो काम गर्नु लागेको छ यो हुँदैछ तपाईँहरूको माग यो हो अपेक्ष यो हो यो सबै कुरा हाम्रो भेटघाटमा कुरकानी भइसकेपछि यो नै ठुलो चाहिँ तपाईँको सार्वजनिक सुनवाई भन्दा पनि त्यो ठुलो महत्वपूर्ण भएको छ उहाँहरू पनि खर्च गरेर आउनु नपर्ने दुःख पनि नपर्ने यहाँ अहिले तपाईँको यातायातको सुविधाको कुरा छ एउटा पठाउले आयो भनेदेखि त एकजनालाई 1500 लिन्छ त्योभन्दा सबैभन्दा पनि भेटघाट र एउटा टेलिफोन सम्वाद एउटा सबै कुरा छलफल भइसकेपछि उहाँहरूले त्यो नै सन्तुष्टि हुनुहुन्छ त्यसैले गर्दाखेरि अर्को कुरा त यहाँ प्रश्नहरू अडियोबाट पनि हामीले सुने तर यहाँ त्यस्तो खालको प्रश्नहरू उठेन तर उठेको प्रश्नहरू अडियोबाट आएको प्रश्नहरू पनि हाम्रो वडा अध्यक्षज्यूहरू हाम्रो प्रशासकीय अध्यक्षज्यूहरूले प्रश्नको उत्तर दिइसके तैपनि म यो प्रश्नको मुख्य जिम्मेवार व्यक्ति भएको नाताले मैले के कुराहरू मुख्यहरू म के दोहोऱ्याउन चाहन्छु एउटा अहिलेको जल्दो बल्दो एउटा केौरेनीको पहिरो त्यो पहिरोको कुराहरू जब हिउँदो हुन्छ सुनसान हुन्छ बर्खा लागिसकेपछि पानी कतिखेर पर्छ अनि पत्रकारहरू पनि नेताहरू पनि लाइन हुन्छ फोटो खिच्नलाई अनि त्यस पछाडि त्यहाँको जनताहरूको गुनासो के भन्छ भने पालिकाले के पनि गरेन अब हामी पालिकाले तुरन्तै जग्गा खरिद गरेर पनि उहाँहरूलाई स्थान दिनु मिल्दैन जग्गा खरिद गर्नु पनि मिल्दैन त्यसको प्रक्रिया र ढाँचा त्यहाँको सिस्टम छ हामीले उहाँहरूलाई तत्काल सार्नको लागि 15,000 को दरले दिन्छु तपाईँहरू कि त सुरक्षित ठाउँमा टहर बनाएर बस्नुहोस् अस्थायी के होइन भने तपाईँहरू 10-20 रुपियाँ जग्गा हामी लिजमा लिन्छौ लिजको भाडा पनि हामी तिर्छौँ त्यहाँ एउटै खालको चाहिँ सामूहिक रूपमा हामी त्यो 15,000 साटो हामी एउटा दुईवटा कोना बनाएर सबैले राख्छ भन्दा पनि उहाँहरूले मान्नु भएन अनि त्यो मात्रै नभएपछि हामीले पैसै चाहिन्छ भनेपछि 15,000 दरले हामीले निकास गरेको थियौँ यो चाहिँ अलिकति अस्थायी अलिक सुरक्षित ठाउँमा बस्नुपर्छ भनेर उहाँहरूले हामीले भनेको थियो त त्यो पनि कसैले बुढाएको छ कसैले बुढाएको छैन त्यो मात्रै नभएर रेड क्रससँग हामीले गुहार्यो त्यो मात्रै न जिल्ला प्रशासनसँग हामी चाहिँ विपद जिल्ला प्रशासनमा चाहिँ हामीले सिडिओसँग चाहिँ कुराकानी राखेर सबै गरेर चाहिँ तपाईँको यहाँ 30-35,000-40,000 छाने खालको राम्रो खालको ट्रेन ल्याएर हामी नै आएर पनि फिट गएर पनि फिट गरिदियो र त्यो मात्रै नभएर हामीले जग्गा छनौट समिति पनि बनायो कुलबहादुर अध्यक्ष 3 नम्बर वडाको वडा अध्यक्षको संयोजकमा जग्गा छनौट समिति पनि बनायो जग्गा पनि छनौट गरिसकेका छ हामीले तर हामीले मात्रै हेरेर हुँदैन धेरै चोटि जिल्ला प्रशासन विपदमा हामीले कति निर्णय पठायो कति निर्णय गरेर पठायो कति फोन गर्यो कति सम्पर्क गर्यो तर माथिबाट भूगर्भ बीचबाट हेर्नु आउँछ भन्दा भन्दा दुई वर्षमा हिजो अस्ति आउनुभयो त्यही पनि हामीले लागिया थियो त्यो पहिरो गएको स्थान मात्रै होइन अब फेरि बाँकी हामीले छनौट गरिसकेको हेरिसकेको जग्गा पनि देखाउँछु भन्दाखेरि अब यो लटमा त हामी पहिरो गएको ठाउँमा मात्रै हेर्छु त्यो तपाईँहरूले हेरेको जग्गा हेर्न लागि त फेरि हामी अर्को पटक आउँछु भन्नुभयो त्यस कारणले माथिबाट रोकिरहेछ हामीले कल गरिरहेछ त यहाँ हामीले भनेको जस्तो यहाँ हामीले भाषण गरेका जस्तो कुरो गरेका जस्तो सजिलो छैन त्यसैले गर्दाखेरि यो चौरेनी बस्तीको पहिरोको लागि हामी सुनापोती गाउँपालिका को जनप्रतिनिधिहरू हामी जिम्मेवार व्यक्तिहरू हामी जिम्मेवार छौँ र हामी मात्रै होइन हामी पत्रकार र यहाँ विभिन्न दलको प्रतिनिधिज्यूहरू र यहाँ प्रदेशदेखि सँगसम्मको जनप्रतिनिधिज्यूहरूको पनि यहाँ छिटो भन्दा छिटो ध्यान पुगोस् भन्ने कुरा म यहाँबाट भन्न चाहन्छु र अर्को कुरा जयबहादुर पाण्डे दाईले यहाँ कुरा राख्नुभयो यो सार्वजनिक जग्गाको कुराहरू हामीले पटक पटक सूचना जारी गरेका छौँ सार्वजनिक घर टहराको लागि तर त्यो तत्काल सार्वजनिक जग्गा अधिग्रहण गर्ने र त्यो घर टहरा भत्काउने मात्रै समाधान होइन हामीले माथि सङ्घको कुरा हेरे सुकुम्बासी पुरै कुरो हेरेका छ अहिले सुकुम्बासीले विकल्पको रूपमा के गर्न सकेका छैन भत्काउनु त सजिलो भयो सुकुम्बासीलाई अहिले विकल्पको रूपमा व्यवस्थापन गर्न सकेका छैन अहिले यहाँ पनि हामी सुनापोती गाउँपालिकाले कुनै सार्वजनिक जग्गाहरू अधिग्रहण गर्छौँ अधिग्रहण मात्रै होइन त्यहाँ बनाएको घट्टा हामी भत्काउँछौँ त्यहाँ साँच्चीकै सुकुम्बासीहरूलाई विकल्प हामीले के गर्न सकिन्छ के दिन सकिन्छ त्यो कुराहरू पनि हामीले सुनेर सुनापोती गाउँपालिकाले गर्ने छौँ भन्ने प्रतिबद्ध गर्दछौँ र अर्को कुरा सिम्बल बोर्ड मैरे जाने सडक 3.5 करोड रुपियाँ पैसा परेको बजेट त्यो बजेट ढिलै टेन्डर भयो र यो एक महिना अगाडि डेढ महिना अगाडि आएर काम सुरु गर्न थाल्दाखेरि जुन खालको पहिला पनि यो हामी वडा अध्यक्ष हुँदाखेरि धावलामा अध्यक्ष हुँदाखेरि यो कामको बाट मुनि बाटो लानको लागि ठुलो लफडा भएको थियो त्यहाँ चाहिँ जिल्लाबाट भूगर्भ बीचदेखि सम्पूर्ण टोलीहरू आएर निरीक्षण गरेका थियो यो चाहिँ जोखिमयुक्त ठाउँ भनेर भनेको थियो फेरि त्यही ठाउँमा 3.5 करोड बजेट पर्यो अनि हिजो काम सुरु गर्दाखेरि त्यहाँ चारैतिरबाट फोन आयो धेरै घटना हुने स्थिति आयो आइसकेपछि हामी सरकार स्थानीय सरकारको नाताले हामीले एउटा त्यहाँ कामवासीलाई हामी यहाँ चाहिँ प्रशासकीय अधिकृत र यहाँ त्यो उपाध्यक्ष वडा अध्यक्षहरू हामी गएर उहाँको घरको गाउँलेहरू सबै सम्पूर्णलाई बोलाएर छलफल गर्यो यो आएको बजेटलाई फ्रिज नपठाऊ तपाईँको यहाँको जग्गालाई हामीले कुन हिसाब किताबले सुरक्षित गर्नुपर्ने बरु त्यसको लागि हामी के गर्नुपर्छ हामी जिम्मा लिन्छौँ भन्दाखेरि कुनै पनि हालतमा हामी गर्न दिँदैनौ र यो चाहिँ जोखिमयुक्त भनेर चाहिँ जिल्ला भूगर्भ बीच जिल्लाको टोलीबाट पनि त्यो भनेको हुनाले यो दोस्रो केौरानी तपाईँहरूले नबनाउनुहोस् हाम्रो अनुरोध छ भन्ने कुरा भइसकेपछि यसलाई हामी झडपबाट भन्दा पनि एउटा प्रतिरोधबाट भए पनि एउटा जनप्रतिनिधि सम्पूर्ण राजनीतिक दल सबै बसेर चाहिँ यसको कसरी त्यो हल गर्ने भन्ने कुरामा हामी लागिरहेछ र त्यसै गरी गुठी जग्गाको कुरा गुठी जग्गाको कुरा त हामीले 2 वर्ष अगाडि नै धेरै ठाउँमा सोध्यो गुठी संस्थानसम्म पनि बुझ्यो जिल्लामा पनि मालपोतको हाकिमसँग हामीले समन्वय गरे गर्दाखेरि तपाईँहरूले त्यहाँ चाहिँ कार्यपालिकाले निर्णय गर्नुहोस् निर्णय गरेर चाहिँ गाउँसभाले पनि पारित गर्नुहोस् त्यो पढाउनुहोस् हामी त्यसको लागि माथि पढाउँछौँ गुठी संस्थानमा भन्ने कुरा भयो त्यस पछाडि हामीले सबै निर्णय गरेर पठाइसकेपछि त्यसको सुनवाई भएन नभइसकेपछि हामी हिजो भुडी संस्थानमा पनि पुग्यो भुडी संस्थानमा पुग्दाखेरि त्यहाँ चाहिँ यो कुराहरू धेरै आएछ तपाईँको पालिकाबाट पनि आएछ यसको छलफल छ यसलाई चाहिँ रायगढ सरा नै गुठीको पनि तिरो तिर्ने गरेर हामीले एउटा कार्यविधि बनाउन लागेको छ त्यो छिट्टै आउँछ भन्नुभएको छ गुठी संस्थानबाट र अर्को कुरा 5 नम्बर वडाको विद्युतको कुराहरू यहाँ पार्टी प्रतिनिधि शैलेन्द्र पाण्डेज्यूले कुरा उठाउनुभयो त्यो पहिला पनि मैले त्यसको जवाब दिइसकेको थियो त्यो म वडा अध्यक्ष भएको बेलामा मैले के भनेको थियो भने यो ढिलो चाँडो यहाँ बत्ती बल्छ यो धैर्य गरौँ 1 वर्ष यो पैसा नउठाउँ भनेर भन्दाखेरि त्यहाँको जनताहरू यो कहिले आउने हो कहिले आउने हो हामी पैसा हालेर पनि बाल्न नपाउने भनिसकेपछि उहाँहरूले एउटा समिति बनायो समिति बनाइसकेपछि त्यो उपभोक्ता समिति बनाइसके त्यो समितिले निर्णय गरेछ अनि उहाँहरू बसेर निर्णय गरिसकेपछि 5,000 पैसा दिने त्यसमा बत्ती बाल्ने तुरुन्तै चारकै कोर्ड आयो भए पनि बत्ती चाहियो भनिसकेपछि त्यो 5,000 पैसा एक छेउ पनि के पनि भएन, टोल दिनु पनि पुगेन। नभइसकेपछि हामीले तत्काल कुलमान घिसिङ एउटा चाहिँ भक्तपुरको खरिबारी वा विद्युत प्राधिकरणमा हुनुहुन्थ्यो, उहाँबाट अनुरोध गर्दै यो 5,000 पैसा उठाउने भनेर जनताले बत्ती बाल्नलाई अगाडि बढ्यो र यसको ठप के गर्नु छ, अहिले चाहिँ नयाँ पोलहरू नयाँ तारहरू छैन, यो पुरानोहरू अझै लाने हो भने चाहिँ लानु भनिसकेपछि हामीले 10-12 गाडीमा लाइन ल्याएर चाहिँ तपाईँको त्यो बत्तीहरू बाले, त्यसमा नपुगेको बजेटहरू ओडाले पनि हालेको छ, त्यसको भुक्तानी पनि भएको छ, काम पनि राम्रो भएको छ। बत्ती निर्माण उपभोक्ताको अध्यक्षले तपाईँहरूको पैसा फिर्ता गर्छु भनेर भने मैले पनि नियमले मिल्यो भने फिर्ता गर्छु भने, अब त्यो पैसा फिर्ता गर्नु नियमले मिल्दैन, कसरी फिर्ता गर्ने यो कुरा त मैले पहिल्यै पनि प्रस्ताइसकेको छ। त्यसले गर्दाखेरि आज सुनापति गाउँपालिकाको जुन जति सुकै हामीले जे जस्तो भने पनि काम गर्नको लागि कठिनाई छ, काम गर्ने मान्छेलाई कुरा गर्ने मान्छेलाई कठिनाई छैन, काम गर्नेलाई गाह्रो छ। त्यसैले गर्दाखेरि जुन खालको यो समस्याहरू आछ यो समस्याहरूको लागि पनि आज यो सार्वजनिक सुनवाई मात्रै ठुलो कुरो होइन, यो भोलि पनि पर्सि पनि सधैँ तपाईँहरूको सँग साथमा रहेर प्रश्नको उत्तर हामी गर्नु पनि तयार छौँ। र अर्को कुरा, सुनापति गाउँपालिकाले समृद्धि बढाउनको लागि हामी जनप्रतिनिधिहरू हामी कसरी हुन्छ त्यो पालिकाको एउटा समृद्धि उद्देश्य पूरा गर्ने त्यो हिजोको सपनाहरू पुरा गर्ने भनेर हामी लागेको छ, चाहे रोजगारी कुराहरू, रोजगारी पुरा गर्दाखेरि थाङ्गा गलैचाको रोजगारी कुराहरू 45 त हामीले ड्राइभिङ तालिम दिएर लाइसेन्स दिएर युवाहरूले अहिले गाडी चलाइसक्यो काठमाडौँमा, त्यो मात्रै नभएर यहाँ धेरै रोजगारीहरू हामीले एउटा कृषिको कुरा होस् अब जुन पशुको कुरा होस् जुन सुकको कुरा पनि यहाँको दाजुभाइ दिदीबहिनीहरू बेरोजगार नहोस् भनेर एउटा रोजगारीको सिर्जना गरिरहेछ, एउटा यहाँको स्वास्थ्यको कुराहरू एउटा हस्पिटलको उपकरण सहितको दक्ष जनशक्ति राखेर चाहिँ तपाईँको यहाँको जनताहरूलाई निमै काठमाडौँ जानु नपर्ने गरेर यहाँ सेवा दिनुपर्छ भनेर हस्पिटल 10 हस्पिटल कार्यान्वयन गरेर चाहिँ सञ्चालन भइरहेछ। यहाँ पर्यटनको कुराहरू हिजो यो सुनापति भन्ने कुरा थाहा नपाएको थियो, त्यो सुनापति भन्ने ठाउँको 108 माने चाहिँ अहिले विश्वको तेस्रो नम्बर माने एकचोटि हेर्नु पर्छ घुम्न जानुपर्छ भनेर चाहिँ दिनको 50-60 मान्छे आइरहेको छ। कृषिको कुराहरू स्वास्थ्य शिक्षाको कुराहरू हामी एउटा यहाँको सुनापतिको समृद्धि नै तपाईँ हाम्रो एउटा समृद्धि हो, त्यसैले गर्दाखेरि सबै लाग्नुपर्छ भनेर हामी लागेको छौँ र त्यो लाग्दै गर्दाखेरि कतिपय कुराहरू अघि नै यहाँ प्रत्यक्ष रूपमा आएर एउटा प्रश्न उत्तर गर्ने भन्दा पनि कतिपय लेख्ने कतिपय चाहिँ तपाईँको चिया भट्टीमा गफ गर्ने त्यस्तो कुराहरू पनि आयो। हामी भन्न चाहन्छौँ कि हामी जनप्रतिनिधिहरू सुनापति गाउँपालिकाको जनप्रतिनिधिहरू हामी सुनापतिमा के गर्छु भनेर आएको, के दिन्छु भनेर आएको। मैले अघि नै भने म एउटा प्रेसरले पनि एउटा खालको चाहिँ यो कोल्ड स्टोर लगायत सबै जगाउनु जाँदाखेरि डाक्टरले तपाईँ बिहान 1 चाहिँ एक्सर्साइज गर्नुपर्छ भन्छ, तर बिहान एक्सर्साइज भन्दा पनि मेरो व्यक्तिगत जीवन भन्दा पनि जनताको यो जुन खालको कुराहरू छ त्यसलाई पुरा गर्नुपर्छ, मेरो कार्यकाल अब 8-9 छ त्योभन्दा पछि मात्रै गुरु म एक्सर्साइज फ्रीसँग हिँड्छु, अहिलेको लागि एक्सर्साइज मेरो जीवन भन्दा पनि यो जनताको इच्छा आकाङ्क्षाहरू गुनासोहरूलाई म पूर्ति गर्छु भनेर बिहान र बेलुका 1 हामी चाहिँ फोनमै संवाद गर्छौँ। त्यसैले गर्दाखेरि हामी सुनापतिको गाउँपालिका के लिनको लागि होइन के दिनको लागि, हामीबाट काम गर्दा गर्दै के गल्ती कमजोर भइन्छ भने जानी जानी त्यस्तो कमजोर भइन्छ भने हामी दण्डित हुन पनि चाहेको छौँ, होइन भने कुनै पनि व्यक्तिले लेख तैमा कुनै व्यक्तिले होटेल दोबाटोमा भन्दैमा हामी हाम्रो चाहिँ एउटा खालको चाहिँ सपना हाम्रो खालको लक्ष्यलाई एउटा अझै पनि 8-10 छ त्यसलाई पुरा गरेर मात्रै छाड्ने भने हिसाब किताबले प्रतिबद्धको साथ हामी जनप्रतिनिधिहरू लागेको छ, यहाँको कर्मचारीहरू लागेको छ, यहाँको राजनीतिक दल र यहाँको चाहिँ बुद्धिजीवी सम्पूर्ण सरकारवालाहरूको पनि साथसाथै एउटा सहयोग त्यो एउटा भावना लिएर हामी अगाडि बढ्दैछ भन्ने प्रतिबद्धको साथ जुन खालको तपाईँहरू यहाँ आउनुभयो जिल्लाबाट पत्रकार मित्रहरू र यहाँ चाहिँ यहाँ सम्पूर्ण विद्यालय व्यवस्थापनको प्रहरीहरू र यहाँ चाहिँ शाखा प्रमुख यहाँ चाहिँ कर्मचारी मित्रहरू यहाँ प्रश्न उत्तर गर्ने आदरणीय दाजुभाइ दिदीबहिनी
1: आदरणीय श्रोता मित्र यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापति सुनिरहनु भएको छ। यो कार्यक्रम सुनापति गाउँपालिकाको सहकार्यमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका पाँचवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
2: यिनै सामग्रीसँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला? आफ्ना विचार अनि सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 048-45-132 मा पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो radiotifadi@gmail.com वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी सधैँभरि तपाईँको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ।
1: हवस् त, आजका लागि कार्यक्रमको समय सकियो। धन्यवाद तपाईँलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्न भएकोमा, अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई। रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अङ्कमा हाम्रो फेरि भेट हुनेछ। आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी श्रेष्ठसँगै म प्रशान्त पनि बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: भू क्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानी पूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: तपाईले त हुल्के चाहिँ गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 0485410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो चंकार, रेडियो एनर्जी र तामाकुसी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: निर्माण कम्पनीको सुस्त कार्यशैली र सरकारवाला सरकारी निकायको उदासीनताका कारण रामेछापको सेरेगारदेखि साउटारसम्म निर्माणाधीन सड़क वर्षौंदेखि अलपत्र परेको छ। सड़क निर्माण समयमै सम्पन्न नहुँदा स्थानीयवासी धूलो, हिलो, पहिरो र दुर्घटनाको जोखिमका बीच दैनिक आवत जावत गर्न बाध्य छन्। मन्थली नगरपालिका 6 स्थित सेरेगारदेखि रामेछाप बजार हुँदै ओखलढुङ्गाको लिखु किनारमा पर्ने साउटारसम्मको करिब 52 किलोमिटर सड़क भारतीय एक्जिम ब्याङ्कको सहयोगमा निर्माण भइरहेको छ। भारतीय कम्पनी टेलिकम्युनिकेशन इण्डिया लिमिटेडले ठेक्का लिए पनि निर्माणको काम नेपाली निर्माण व्यवसायी मार्फत गराउँदै आएको छ। सन् 2020 नोभेम्बर 11 निर्माण सम्पन्न भएको उक्त सड़क सन् 2023 मे 10 भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। करिब 1,94,71,00,000 रूपियाँ लागतमा निर्माण सम्झौता भए पनि निर्माण समय सकिएको 2 वर्षभन्दा बढ़ी भइसक्दा समेत सड़कको आधारभूत निर्माण कार्य पूरा हुन सकेको छैन। निर्माणको क्रममा सड़कको पुरानो संरचना भत्काएर नयाँ संरचना निर्माण शुरू गरिए पनि लामो समयदेखि काम अधुरै छाडिएको स्थानीयको गुनासो छ। वर्षायाममा सड़क हिलाम्य हुने र हिउँदमा धुलाम्य हुँदा यात्रु तथा स्थानीयवासीले शास्ति खेप्दै आएका छन्। आजको कार्यक्रममा हामी रामेछाप नगरपालिका वडा नम्बर 3 साङुटारका वडाध्यक्ष दलबहादुर प्रधानसँग रामेछाप सेलेघाट साङुटार सड़क खण्डमा यात्रा गर्दाखेरि भोग्नु परेका समस्याहरू र सड़क निर्माणको अवस्थाको बारेमा रहेर कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामी सँगै रहनुहोला।
2: हस् सदस्यज्यू, यहाँलाई स्वागत छ रेडियो कार्यक्रम हाम्रो रामेछापमा।
3: हस् धन्यवाद।
2: हजुर, रामेछाप नगरपालिका वडा नम्बर 3 साङुटारको वडाध्यक्ष हुनुहुन्छ। विशेष गरी रामेछापदेखि साउटारसम्मको जुन साउटार सेलेघाट सड़क आयोजनाले अहिले चाहिँ सड़क निर्माणको काम गरिरहेको छ, यो वर्षौंदेखि अलपत्र अवस्थामा छ। यो हिउँद बर्खा दुवैको सिजनहरूमा चाहिँ नागरिकहरूले धेरै नै जोखिम मोलेर यात्रा गरिरहनु परेको अवस्था छ। अझ विशेष गरी बर्खाको बेलामा झन धेरै ठूलो खालको समस्याहरू भोग्ने परिरहेको छ। त्यहाँ यात्रा गर्नलाई एकदमै गाह्रो भइरहेको भनेर बारम्बार गुनासोहरू हामीले पनि सुनिरहेका छौँ। हामीलाई पनि धेरैले गुनासो गरिरहनु भएको छ। विशेष गरी त्यहाँको अवस्था कस्तो छ, यो बर्खाको बेलामा तपाईँहरूलाई यात्रा गर्न कत्तिको असहज छ, यो आयोजनाले समयमै काम नसक्दाखेरि कस्तो खालको शास्तिहरू भोगिरहनु परेको छ हजुरहरूले?
3: हजुर राजनजी, यो विषयमा लगभग हाम्रो कार्यकालै 4 वर्ष पुगेर 5 वर्षमा पनि अब सिद्धिन लागिसक्यो होइन त?
2: हजुर,
3: यो 5 वर्षको अवधि भरि नै हामीले जनताले त भोगे भोगे, हामीलाई पनि तपाईँ यहाँबाट रामेछाप जानु भनेको धेरै दुर्गम क्षेत्रबाट जहाँ जस्तो लाग्छ। अब हामी पटक पटक तपाईँको चाहिँ यो बाटोको विषयमा अब नगरपालिका लगायत हामी त्यो ठेकेदार सम्मत थिए, हामीले 2-4 पल्ट 5 पल्ट 10 पल्टै बसिसक्यौँ होला। इन्डियन ठेकेदारसँग नि बस्यौँ, हाम्रा चाहिँ स्थानीय ठेकेदारहरूसँग नि बस्यौँ, र नेपालका कन्ट्र्याक्टरहरूसँग नि बस्यौँ, विनियोग एजेन्सीहरूसँग नि बस्यौँ, विनियोग विमान गरिसक्यो। तर पनि तपाईँको चाहिँ भेटघाट हुँदाखेरि भइहाल्छ, बनाइदिइहाल्छु भन्ने कुराहरू भइरहेको छ होइन? तर शास्ती तपाईँको यति छ नि, त्यो च्याउके छाकीसम्म त लगभग तपाईँको बाटो अब हल्का बनेको जस्तै लाग्छ। तर त्यहाँभन्दा यता अहिले तपाईँ आउनुभयो भने पनि त्यो साउटार आउनलाई कसरी आउने, कुन उपाय होला तपाईँको अब ठुल्ठुलो गाडीमा त लगभग लगभग अलिक बिस्तारी आउने अहिलेको समयको अवस्था चाहिँ छ। साना साना गाडीहरूमा त तपाईँको कहाँ अड्केर बस्नु पर्ने हो, कहाँ तपाईँको चाहिँ भोकै बस्नु पर्ने हो, त्यो अवस्था छ। यति शास्ति छ, त्यो शास्तिको विषयमा त कसरी बयान गर्न, बयान गर्ने ठाउँ पनि छैन। हामीले भन्दाखेरि अब जहिले पनि तपाईँको ठेकदारहरूलाई भन्छौँ यसमा चाहिँ आलो टालो गरेर बस्छन्। अब जब बर्खा लाग्यो अनि तपाईँको बाटो खन्ने मेलो हुन्छ। मैले अस्ति नै पनि भनेको थिएँ यो बर्खा लागेपछि तपाईँहरू यो नयाँ माटो चाहिँ नि नखनिदिनुहोस् भन्दाखेरि उहाँहरू खन्नु भट्टाभट्टी गर्नुहुन्छ। अहिले तपाईँको त्यो नयाँ माटो खाने ठाउँमा बसहरू फसेर तपाईँको टिकटक पनि देखिराख्नु भएको होला, तिनी साथीहरू टिकटक पनि भनिराख्नु भएको छ। यति बिजोग छ अब त्यो विषयमा के भन्नु राजनजी, अब भनेर पनि के साध्य पनि छैन। यति छ कि कष्ट जनताहरूलाई त्यो विषयमा देखि बयान गर्न साध्य नै छैन।
2: हजुर, विशेष गरी सालुदेखि साउटारसम्मको चाहिँ एकदमै सडकको अवस्था नै लथालिङ्ग छ भन्ने खालको चाहिँ गुनासो पनि धेरै त्यहाँ यात्रा गर्ने यात्रुहरूले गरिरहेका छन्। हामी पनि कहिलेकाहीँ त्यो बाटो हिँड्दाखेरि एकदमै कष्टको साथ हिँडिरहेका छौँ। तपाईँ त झन् विशेष गरी त्यो बाटो अलिक बढी नै हिँडिरहनुहुन्छ। तपाईँहरू कार्यपालिका बैठक लगायत विभिन्न खाले बैठकको लागि पनि यहाँहरू नगरपालिका ओहोरदोहोर गरिरहने नि मुख्य सडक नै त्यही हो। कस्ता खालको शास्ति चाहिँ नागरिकले अलिक बढी भोगिरहेको छ तपाईँले देखिरहँदाखेरि, तपाईँ आफैले पनि भोगिरहँदाखेरि?
3: यो विशेष गरेर तपाईँको यो काठमाडौँसम्म जोडिने राजमार्ग हो यो।
2: हजुर,
3: स्थानीयहरूले प्राय सधैँभरि नै प्रयोग गर्ने बाटो यो सडक, बसमा आउने जाने तपाईँको जाने यात्रुहरूलाई अथवा बसमा जानु त जाने, अब कतिखेर पुगिन्छ काठमाडौँ भन्ने तपाईँको चाहिँ निश्चितै छैन। कहाँ गएर बस्नु पर्ने हो, के गरी बस्नु पर्ने हो भन्ने अवस्था छ। अब बाटो पहिरो यसपालि त अलिक बर्खाको समय त्यति पानी नपरेर होला, त्यति पहिरो त छैन सही पनि। तपाईँको बाटो अचकल्लो के अचकल्लो छ, कुनै ठाउँमा खनेर त्यतिकै अधुरो छोडिदिएको छ, उकालो भएर बसेको ठाउँ छ, कहीँ साङ्ग्रो छ, कहीँ कस्तो छ, तपाईँको जानलाई पनि समस्या छ। अब नगइ पनि नहुने अवस्था छ नि जनताहरूलाई त। तपाईँले भने हामी कार्यपालिका महिनामा एकचोटि जानलाई त कताबाट छल्लिएर जाउँ, हामी एउटा मोटरसाइकलमा हिँड्ने मान्छेलाई त कताबाट छल्लिएर चाहिँ त्यो बाटो कट्ने होला भनेर हामी एकदम टाढा टाढाको घुमेर पनि जान्छौँ हामी चाहिँ। तर डेली तपाईँको सवारी साधनबाट जाने मान्छेलाई त धेरै गाह्रो छ राजनजी। अब बाटो हिलामै तपाईँ आउनु भने अहिले त सालु मासतिर त चौकी मासतिर त्यहाँ त त्यहाँ त हेऱ्यो भने अहिले बिगारालै छ। अब लगभग तपाईँको यो अब सरकारको नीति नियम कानुन विधि कस्तो खालको होला यो हामीलाई पनि अचम्म लागेर आउँछ। अब त्यो सालुदेखिको राइन्डरको जङ्गल छ नि देवालीसम्म आउने राजनजी, त्यो सडक कहिले पनि स्तर उन्ति नहुने, त्यो बाटो बनाउने विषयमा सोद्धाखेरि अब त्यो माथिबाट चाहिँ आदेश आएको छैन, स्वीकृति चाहिन्छ भन्छन्। अब कुन खालको स्वीकृति दिने हो? राज्यले पनि तपाईँको ट्र्याक ओपन गरिसकेपछि बाटो बनाइसकेपछि त्यसलाई फेरि अर्को स्तर उन्नतिको लागि अर्को स्वीकृति चाहिने चाहिँ कस्तो खालको यो चाहिँ नीति नियम कानुन होला? कानुन बनाउने मान्छे पनि तपाईँको त्यो बाटो हिँड्नु भएको छ, हामीले कतिपल्ट भनेका पनि छौँ। कानुन बनाउने मान्यजीवहरूलाई पनि त्यो त एकैचोटि तपाईँको बाटो त्यहाँको ओपन भइसकेपछि त सबै कुरो तपाईँ सिकिनु पर्ने हो नि त, त्यसलाई फेरि तपाईँको चाहिँ स्तर उन्नतिको लागि अर्को तपाईँको पिचको लागि अर्को त्यस्तो खालको राज्यको नीति नहुनु पर्ने राजनीति। अब यो कुराहरू तपाईँहरू मार्फत पनि जानुपर्ने हुन्छ। हामीले मान्यजीवहरूलाई पनि भनेको छौँ नीति नियम र कानुन बनाउँदाखेरि त सहज र तपाईँको सहज हुने तरिकाले बनाइदिनु पर्यो नि, त्यो छैन। तर वन एरियामा तपाईँको एकदमै डिगराल छ, त्यहाँ आउनुभयो तपाईँहरू सडक आउनु भएको छैन होला यो बर्खा समयमा चाहिँ। अहिले पनि त्यो बाटो त्यस्तै हिलामै छ तपाईँको, त्यो दुई जोर तीन जोर कपडा बोकेर हिँड्नु पर्ने अवस्था छ तपाईँको। यहाँबाट जानु पर्यो भने त्यो खालको अवस्था छ। अब जनताले भोग्ने शास्ति त राजनजी अब कति भन्नु र भनेर साध्य नै छैन होइन।
2: यो कुनै खालको अप्रिय घटनाहरू घटिसकेको अवस्था त छैन? कहिलेकाहीँ सवारी दुर्घटनाहरू भएको छ कि छैन त्यो बाटो धेरै हिलो भएको कारणले गर्दाखेरि, अप्ठ्यारो भएको कारणले गर्दाखेरि?
3: अहिलेसम्म अब भगवान्को कृपाले भनौँ सबैको त्यो के को उसले होला, त्यस्तो खालको घटना चाहिँ घटेको छैन राजनीति। त्यो खासै बाटोको कारणले अहिलेसम्म त अप्रिय घटना चाहिँ घटेको छैन यो एरियामा चाहिँ।
2: तर गाडीहरू फसेर चाहिँ डोरी लगाएर तान्नुपर्ने अवस्था चाहिँ एकदमै धेरै छ। त्यहाँ त धेरै मानिसहरूले शास्ति खेपिरहेको अवस्था छ त्यो सडकमा। अब तपाईँ वडा नम्बर 3 को वडाध्यक्ष पनि हुनुहुन्छ, विशेष गरी कामको चाहिँ प्रगतिको अवस्था कस्तो देख्नुहुन्छ हजुरले? कामको प्रगतिको अवस्था चाहिँ कस्तो छ, कतिको काम भएको छ
3: अहिले? यो मेरो वडामा चाहिँ कुरा गर्ने हो भने पिचकोनी काम भएको छैन यो वर्षमा।
2: हजुर,
3: अब पिचकोनी भएको छैन। तपाईँलाई अब चाहिँ हाम्रो जनकजी हुनुहुन्थ्यो त्यो कन्ट्राक्टर होइन, अहिले जनकजीको फोन पनि उठ्दैन, अहिले उहाँले छोड्नु भयो कि के हुन्छ पनि छैन। अहिले स्थानीय ठेकदारहरू को भनेर यहाँ तपाईँको पहिचानको विषय पनि छैन, कसले काम गर्ने के गर्ने भन्ने छैन। पहिला गर्ने साथीहरूले पनि छोडेर हिँडेको अवस्था छ। अहिले तपाईँको चाहिँ नयाँ कन्ट्र्याक्टर को कसले काम गर्ने यो चाहिँ अतुपत्र छैन, अहिले हाम्रो एरियामा चाहिँ काम भएको छैन राम्रो।
2: अब केही वर्ष अगाडिसम्म त्यहाँ विशेष गरी सड़क निर्माण भइराख्दाखेरि आएको भलले गर्दाखेरि तलको खेतहरू बगाएर
4: धेरै किसानहरूले चाहिँ आफ्नो खेत आफ्नो खेतमा फलाएका धानहरू सबै नष्ट भएको गुनासो पनि गरिरहनु भएको थियो, हामीले पनि कुराकानी गरेका थियौँ त्यो बेलामा हजुरसँग पनि। यो पटक चाहिँ त्यस्तो खालको क्षतिहरू कतिको बेहोर्नु पर्यो, विशेष गरी भलहरूले घरहरूमा क्षति पुग्ने, खेतबारीमा क्षति पुग्ने, लगाएको बाली नालीहरूमा क्षति पुग्ने, त्यो अवस्था चाहिँ कस्तो भयो भएन, यो वर्ष चाहिँ के कस्तो खालको अवस्था रह्यो
3: राजनजी? यो वर्ष चाहिँ मैले अहिले भने यो वर्ष वर्षा अलिक कमै छ, यहाँ तपाईँको चाहिँ खेत पनि रोप्नु पाएको थिएन होइन, यो वर्षा यो पालिको वर्षाले चाहिँ तपाईँको त्यत्रो क्षति भएन, तर योभन्दा दुई वर्ष अगाडिकै जुन खेती छ नि अहिलेसम्म जनताको तपाईँको चाहिँ त्यो खेत बाँझै छ, कुलो कुलो कुलेसो बाँझै छ, घरमाथि तपाईँको चाहिँ नि ठेकदारले चाहिँ त्यो खन्दाखेरि पहिरो हालिदिएर त्यो घरहरू बिचल्ली अवस्थामा छ। यहाँ तपाईँको थाक्लेमा कतिपल्ट तपाईँको त्यो उपद्रम कार्यालय पनि पुगे, एउटा घर चाहिँ जोखिम अवस्थामा यसपालि पनि पहिरो झऱ्यो त्यहाँ चाहिँ, त्यो न त तपाईँको त्यो घरलाई संरक्षण दिएको छ न तपाईँको मौजातमा छ होइन, घरधनी तपाईँको कुदेको कुदै छन्, वडा कार्यालय आकालाई हुनुहुन्छ, हामीले त्यसलाई फलोअप गरेको गरेछौँ, तैपनि त्यसको सुनवाई चाहिँ काहीँ पनि छैन। र अरू तपाईँले भने जस्तो पोहोर परारकै विषयमा चाहिँ त्यो देउराली खोला भन्दा माथितिरपट्टि यतापट्टि भनौँ न अब दुई नम्बर तिन नम्बरको भेगमा चाहिँ यति शास्ति भयो त्यो जनताहरूलाई, न ठेकदारलाई तपाईँको त्यो हामीले खल्सामा माटो नहालिदिनु भन्दा मात्रै खल्सामा माटो हालिदिनु भएछ, र त्यो कुटिएर गएर अहिलेसम्म खेत कुला बाँध सबै बाँधेछन्, कुला पनि तपाईँको चल्ने अवस्था छैन। हामीले अब आउने कन्ट्र्याक्टर साथीहरूलाई र मैले पहिला पनि भनेको थिएँ अस्ति पनि भने को आउनुहुन्छ अथवा जनक जिल्ला मैले भने चाहिँ यो समस्या समाधान गरिदिनुहोस् न, तपाईँहरूको कारणले हामी जहिले पनि तपाईँको जनताको चाहिँ आँखा परिराख्नु पर्ने, जनता पनि जहिले पनि जनताको चाहिँ गुनासो सुनिराख्नु पर्ने, तपाईँले गुनासो सुनेर त्यो काम गरिदिनु पर्दैन। ठेकदारको काम के हो, ठेकदारले काम गर्नुपर्ने तपाईँको चाहिँ त्यो भूमिमा काम गर्दाखेरि तपाईँको माटो लगाएर कहाँ डम्पिङ गर्नुपर्ने, कसरी तपाईँ त्यसको निर्माण गर्नुपर्ने, तपाईँको त्यो भित्र पर्दैन के तपाईँले त्यो हेर्नु पर्दैन भन्दाखेरि अब त्यो माटो फाल्नु पाइँदैन त्यो नियममा छैन भन्नुहुन्छ, अब माटो फालिदिनु हुन्छ, माटो फालेर तपाईँको खेती सबै पुरिएको छ, भोलबारीले खेती तपाईँको चाहिँ हेरिसक्नु छैन, त्यसो भन्दाखेरि जनताहरू अहिले पनि तपाईँको चाहिँ उहाँहरूको कोही कोही मान्छेको त आँसु नै तपाईँको चाहिँ बहाउनुहुन्छ, गर्भित्र उहाँहरूलाई खेती छैन, अब धान उब्जानु भनेको त्यही हो, त्यति गरिदिनुहोस् न भन्दा उहाँहरूको चाहिँ चासै, त्यो कन्सल्टेन्सीलाई पनि हामीले कतिपल्ट भन्यौँ, त्यो इन्जिनियरलाई तपाईँको यहाँ ल्याएर राख्यौँ, उहाँहरूले गरिदिन्छु भनेर नाप्जा पनि गरेर जानुभयो, त्यो अहिलेसम्म गरिदिनु भएको छैन, र अहिले तपाईँको चाहिँ यो अवस्थामा चाहिँ खासै यो वर्ष चाहिँ गएको छैन दाजु, त्यो पहिलाकै तपाईँको पिरलो चाहिँ थुप्रै छ।
4: अब पहिरोको जोखिममा परेका घरहरू चाहिँ के कतिको छन् त्यहाँ, पहिरोले के कतिको क्षति पुर्याएको छ, तपाईँहरूले देखिरहँदाखेरि सडकमा चाहिँ पहिरो झर्ने सडक नै अवरुद्ध हुने खालको त्यो अवस्था कतिको सिर्जना भएको छ?
3: त्यो एक दुईटा घर चाहिँ तपाईँको एकदम जोखिमपूर्ण छन्, मैले थाक्लेको कुरा गरेँ अहिले तपाईँलाई, थाक्लेको त एक दुईटा घर चाहिँ अहिले पनि पहिरो झरेर बाटो चाहिँ अलिक चौडो भएकोले सन्तन गाडी कीर्तन गाडीहरू चाहिँ, तर तपाईँको माथिको पहिरो झरेर घरको एकदमै जोखिम अवस्थामा छ, त्यो रुखहरू पनि झरेर पल्सनी काम भयो, त्यो घर जोखिममा छ। एउटा चाहिँ घर बाटो मुनि भएर त्यो एकल महिला थिइन्, तिनको चाहिँ तपाईँको जहिले पनि त्यो पहिरोले भनौँ न पहिरो भन्दा नि माथिबाट हालेर त्यो घरमाथि नै माटो पुर्दिएको छ, त्यो कारणले उहाँको तपाईँ घरमा चाहिँ बस्ने अवस्था पनि छैन, घर आँगनमै पहिरो गएको छ, अब अलिक यसपालि अलिक वर्षा भएर तपाईँको त्यो बस्ने जोखिम थियो, तर दुई तिन घर चाहिँ त्यस्तो छ राजनजी।
4: कहिले काहीँ चाहिँ एकदमै इमर्जेन्सी भएर बिरामीहरू पनि अस्पताल लिएर जानुपर्ने अवस्था आउँछ, विशेष गरी एम्बुलेन्स लिएर जानु पर्दाखेरि चाहिँ त्यो बेलाको अवस्था चाहिँ कस्तो हुन्छ, तपाईँहरूले भोग्नु परेको कुनै त्यस्तो खालको शास्ति अथवा बिरामीलाई चाहिँ अस्पताल पुर्याउनै नसकिरहेको त्यस्तो खालको केही क्षण केही अवस्थाहरू छ भने सुनाइदिनु न हजुरले।
3: हजुर राजनजी, त्यो विषयमा हामीले यसपालि सागुटारमा एम्बुलेन्सको व्यवस्था गरेका छौँ, पोहोर परसम्म त एम्बुलेन्सै थिएन।
4: हजुर,
3: अब एम्बुलेन्स हुँदाखेरि मैले तपाईँलाई भने हामीले यो बाटोलाई पल्साएर अर्को विकल्प वैकल्पिक बाटो खोज्नुपर्ने अवस्था हुन्छ कि, पहिले त तपाईँको एक नम्बर हुँदै माथि चाहिँ के भन्छ कुकुर काट्यो भन्दै गोबरे हुँदै माथिबाट चाहिँ सालु मिसिनुपर्छ, सालु मिसिन पनि तपाईँको ठ्याक्कै फसिहाल्छ त्यहाँनिर गएर, त्यो अवस्था तपाईँको अहिलेको यो पानी पर्ने अवस्थामा त एम्बुलेन्स जाने अवस्था पनि छैन। हामीले देख्दाखेरि अब तपाईँको ठ्याक्कै करिडोर हुँदै खुर्कुट हुँदै जानुपर्ने अवस्था आउँछ, त्यो पनि ब्लक भएन भने, नत्र उता पनि तपाईँको कोसी परेर ब्लक छ, यो बिचमा तपाईँको हामीलाई यो यो एरियाका मान्छेहरूलाई भनौँ, यो कोसीबारी ओखलढुङ्गाका र यहाँको मान्छेहरूलाई यो स्थितिमा चाहिँ एम्बुलेन्स चलाउनु पनि साथी छ राजनीति।
2: यो लिफु करिडोरको सडकको अवस्था चाहिँ कस्तो छ अध्यक्षज्यू? त्यहाँ
3: लिफु करिडोरको पनि मर्मत कार्य हुँदैछ, अब तपाईँको त्यो पनि टेन्डरै परेको हो, बिचमा चाहिँ टेन्डर बाँकी नै छ, त्यो पनि ठाउँ ठाउँमा पहिरो झरेको थियो, यसपालि पनि पहिरो पन्साउने काम चाहिँ भएको छ, साधारण गाडीहरू चलिआएको छ राजनीति, यसपालि रोकेको चाहिँ छैन।
2: लगभग कति किलोमिटर जति चाहिँ कालोपत्रे छ र अब त्यहाँबाट बाँकी साउटारसम्म पुग्नलाई कति किलोमिटर जति बाँकी होला कालोपत्रेको काम?
3: अब यता सागुटारबाट यो गोडगाउँ रातमाटा भन्नेलाई टेन्डर भएर काम हुँदैछ अहिले,
2: हजुर,
3: यो पनि दुई चार वर्षै भइसक्यो, काम सिद्धाउनु पर्यो नि त, पुरै हो, तैपनि अब ठेकेदार साहबहरू तिनकै स्थानीय नै हुनुहुन्छ,
2: हजुर,
3: रानी साहब चाहिँ अब उहाँहरूले काम गर्नु भएन, अहिले चाहिँ अब यहाँ ठाउँ भएको छ, उहाँहरूले गर्नु होला, साउटार उताबाट चाहिँ काम अहिले सुरु भएको छ, लगभग तपाईँको चाहिने उताबाट पाँच सात किलोमिटर उता
2: रामपुर, हजुर,
3: रामपुर एरियामा चाहिँ भएको छ, यो बिचको तपाईँ हिमङ्गा र यो फेरि बिचमा तिन नम्बरको बिचमा चाहिँ यसपालि ठेका भएको छ अरे भन्ने सुनेको छ राजनजी, अब होला र काम होला।
2: अहिले अधिकांश सवारी साधनहरू चाहिँ लिखु करिडोरको बाटो भएर पनि आवत जावत गरिरहेको अवस्था हो अध्यक्षजी?
3: हजुर हजुर, यो पारी ओखल ढुङ्गामा आउने सुपरहरू चाहिँ लिखु करिडोरको बाटो पनि नै प्रयोग हुन्छ र यतिवटा यताबाट पनि हिँड्ने गर्ने भएकोले यताबाट पनि जाने गरेको छ, दुईटैमा जान्छ।
2: सहज चाहिँ लिखु करिडोरको बाटो हो
3: अहिलेलाई? सहज चाहिँ लिखु करिडोरको।
2: अधिकांश ओखल ढुङ्गाका नागरिकहरू पनि साउटारकै बजारहरू प्रयोग गरिरहनु भएको छ, त्यहाँका नागरिकहरूको ओखलढुङ्गातिरको नागरिकहरूको पनि मुख्य बजार साङ्गोटार, साङ्गोटार बजार व्यवस्थापनको काम चाहिँ के कसरी भइराखेको छ अध्यक्षज्यू?
3: साङ्गोटार व्यवस्थापनको काम अब पुरानो बजार तपाईँको यतापट्टि जुन अवस्थामा थियो, पुरानो बजार चाहिँ अलि भनौँ न छोडिँदै छोडिँदै नै गयो,
2: हजुर,
3: अहिले लिपु करिडोर अब माथिल्लो भेटबाट जान्छ, अब तपाईँको चाहिँ नि फुलकोट देउराली साउटरको अर्को सडक चाहिँ मैले भनिहालेँ, अब टहराहरू पुल छेउका वरिपरि बाटाका सडकका टहराहरू घर टहराहरूको मुआवजा लिएर तपाईँको सबै भत्काउने तयारीमा हुनुहुन्छ, कोही घरहरू भत्काउने प्रक्रियामा पनि छन् होइन, र अहिले बजार व्यवस्थापनको लागि अब त्यति घर त्यो बाटोहरू नबनेसम्म अहिले बजार व्यवस्थापन यस्तै छ भनेर भन्न सकिँदैन, तैपनि अहिले साउटारलाई पुरानो बजारभन्दा अलिक फरक ढङ्गले हेर्न सकिन्छ, त्यहाँको विकासहरू, त्यहाँको व्यापार बिजनेस त तपाईँको पहिलाभन्दा घटेकै हो, किन घट्यो भन्दाखेरि पहिला तपाईँको अब अन्यत्र ठाउँमा चाहिँ नि क्याटिया जाँदैन थियो, साउटर केन्द्र थियो, अहिले चाहिँ अब साउटरभन्दा पारिपट्टि ओखलढुङ्गा त्यो लिफु करिडोरले गर्दाखेरि ठाउँ ठाउँमै सवारी साधन जाने भएकोले अब भनौँ न सामान्य यो वरिपरिका के अरे व्यापारीहरू बजारीकरणका लागि आउने स्थानीयहरू वरिपरिकैले चल्ने भएकोले सामान्य हिसाबले चलेछ राजनजी, त्यस्तो चाहिँ छैन, खासै
2: सामान्य
3: तरिकाले चलेछ।
2: यो साउटार सेलेघाट सडक आयोजना अन्तर्गत मुआवजा प्राप्त गर्ने जो जो घरधनीहरू हुनुहुन्थ्यो उहाँहरू सबैजनाले चाहिँ मुआवजा पाइसक्नु भएको अवस्था हो क्या?
3: सबैले नै पाइसक्नु भएको छ, भन्नाले एक दुईजनाले चाहिँ लिनु भएको छैन, उहाँहरू आफ्नै उसले हो कि आफैले पनि हामीले कतिपल्ट दुई तिनपल्ट चाहिँ नि भनि पनि सक्यौँ, दुईजना जतिले चाहिँ लिनु भएको छैन, दुई तिनजना मात्रै हुन्छ,
2: अनि
3: अरू सबै लिइसक्नु भएको,
2: हजुर, उहाँहरूले मुआवजा लिएर घर पनि भत्काइसक्नु भएको अवस्था छ,
3: भत्काउने अवस्था सुरु छ, कति घर तपाईँको चाहिँ नि दुई तिनवटा छ,
2: हजुर,
3: त्यो पनि भत्काउने सुरु छ, अब यस्तो पनि भयो क्या राजनजी, अब घर चाहिँ भत्काएर बिजोको अवस्थामा कहाँ गएर बस्नु, अघि बाटो बनाउनु सुरु भइदिएदेखि घर भत्काउनुहुन्थ्यो, अन्यत्र गएर बस्नुहुन्थ्यो, बाटो पनि भत्काउनु नहुने, बाटोबाट पनि नहुने, अनि घर मात्रै भत्काउने भयो नि त किन घर भत्काउनु अहिले भन्ने अब त्यो सोचमा नि हुनुहुन्छ, र लगभग कसै कसैले त भत्काइ सक्नु भएको छ, अगाडिको भागहरू सब भत्काउनु भएको छ, तर अब भट्टाभट्टी सडक बन्ने अवस्था हो भने त घर टहरा त भत्किहाल्छ, त्यस्तोमा केही छैन।
2: अब ती घरहरू भत्किसके पछाडि एक खालको यो कालोपत्रीको काम भए पछाडिको बजार व्यवस्थापनको कामहरू अगाडि बढ्ने भयो,
3: हो बल्ल, अनि त्यसपछि चाहिँ कति सडकले तपाईँको ओकर छ, त्यसपछि कति कहाँ बजार के अरे घर बनाउने कसरी बस्ने भन्ने कुराको चाहिँ पछि पो होला, त्यसपछि होला, भनौँ त सडक छेउमा चाहिँ अनि तपाईँ साङ्गोटारको बजार पुरानो बजारहरू त यथाउ छँदैछ,
2: बेपार
3: बिजनेस उता पनि चलेको छ, तर बाटै सडकै छेउमा चाहिँ अहिले त्यो सडक निर्माण नभएसम्म त्यो अवस्था आएको छैन।
2: हजुर साँगुटारमा रहेको यो स्वास्थ्य चौकी अथवा साँगुटार अस्पतालै भनौँ न, विशेष गरी त्यहाँ त एमबिबिएस डाक्टरै हुनुहुन्छ, साँगुटार अस्पतालले चाहिँ कसरी सेवा प्रवाह गरिरहेको छ र बिरामीको चाप चाहिँ कतिको हुने गर्छ त्यहाँ?
3: राजनजी म तपाईँको एउटा चाहिँ हुनुभन्दा पहिला एउटा किटनाशक सुई पनि तपाईँको यहाँ उपलब्ध हुँदैन थियो, 50 रुपियाँ चिटो पर्थ्यो होइन, तर हामी चाहिँ जनप्रतिनिधि भएपछि किटनाशक सुई त उपलब्ध तत्कालै गरायौँ। त्यसपछि अब म मात्रै भनेर मैले मात्रै नै होइन, नगरपालिका सबै लाग्यो, मान्यजीहरू पनि लाग्नु भएर एक प्रदेश एक शुद्धिकरण अस्पतालको अवधारणा ल्याइयो। त्यसपछि तपाईँको एमबिबिएस डाक्टर आउनु भएको छ, त्यसपछि अन्य कर्मचारी नै हुनुहुन्छ, र अहिले तपाईँको हाम्रो त्यहाँको सेवाहरू तपाईँको भिडियो एक सय ल्याबको तपाईँको छ, अनि ल्याबको व्यवस्था छ, अनि रेबिस फ्रीको तपाईँको चाहिँ व्यवस्था छ, अनि तपाईँको चाहिँ ठुलो डिजिटल एक्सरेको सबै सामग्रीहरू झरिसकेको छ, र अनि एउटा डिआर मिसिनको कारणले तपाईँको ठुलो एक्सरे सञ्चालन भएको छैन, र एम्बुलेन्स पनि यसपालिको यो वर्षदेखि एम्बुलेन्स पनि सञ्चालन भयो, र अब अहिले तपाईँको सबै त्यो सुविधा भएको कारणले तपाईँको विशेष गरेर वारिपारीका तपाईँको सिरेसीदेखि लिएर पारिपट्टिका ओखलढुङ्गाका नर्मे बेसोर तपाईँको यता चाहिँ खिजी फलादेखिको सबै बिरामीहरू आउनुहुन्छ, लगभग तपाईँको चाहिँ राम्रै उपचार भएको छ, किनभने डाक्टर साहब पनि एकदम भद्रै हुनुहुन्छ, सिधा हुनुहुन्छ, त्यहाँको स्टाफहरू सबैको मिलनमा छ, एकदम राम्रो उपचार भएको छ, त्यसकारण राम्रै नै तपाईँको बिरामीहरूको प्रतिज्ञा भएको देख्छु। राजनजी
2: त्यहाँ औषधि अनि स्वास्थ्य कर्मी लगायतको अभाव त छैन?
3: छैन छैन, अहिले तपाईँको अभाव भयो भने हामीले तपाईँको चाहिँ फेरि नगरबाट पनि ल्याउँछौँ र अन्य बाहिर किन्ने पनि गरेका छौँ, हामीले ल्याब पनि सञ्चालन भएकोले हामीले अन्य प्रक्रिया पनि किन्छौँ, र सकेसम्म बिरामी भएर आउने बिरामीहरूलाई चाहिँ सुविधा होस् भन्ने हामीले त्यहाँ चाहिँ राम्रै व्यवस्था गरेको जस्तो लाग्छ।
2: अब रामेछाप नगरपालिकाभरिको एकमात्र प्राविधिक शिक्षा पढाइ हुने विद्यालय पनि चाहिन्छ हजुरको वडामा, विशेष गरी भेटनरी विषय पढाइ हुन्थ्यो, पहिला विद्यार्थीहरू पनि चम्दै हुन्थे, अब यो पटक के छ, अहिले चाहिँ भेटनरी विषयको पढाइ निरन्तर चलिरहेको छ कि रोकिएको अवस्था छ?
3: तर भेटनरी निरन्तर चाहिँ छ राजनजी, तपाईँले भने जस्तो पहिला जस्तो विद्यार्थीको चाप चाहिँ अलिक कमै छ, अब यो चाहिँ समग्रमा हेर्दाखेरि धेरै नै गाउँमा बसोबास नै कम भएको अवस्था भएर होला, विद्यार्थी नै गाउँमा त्यति नै भेटिँदैन, सबै तपाईँको सहरी जानुभयो त, सहरतिर लाग्ने भएको हुनाले अब भएका जति वरिपरि सबैलाई विज्ञापन गरेर सरहरू विद्यालय व्यवस्थापन समिति लगायतका साथीहरू सबै लागेर भएसम्म चाहिँ नि यसरी पढ्नु यसमा तपाईँको नि के अरे भर्ना हुन आउनुपर्छ भनेर भर्ना अभियानमा पनि हिँड्नुहुन्छ, र सकेसम्म हुनेसम्म गरेको छ राजी, र पढाइ अहिले दुवैतिरको तर्फको ठिकै छ, अब तपाईँको जनसङ्ख्याको आधारमा त्यति न्यून पनि भन्नु मिल्दैन, ठिकै छ राजी, त्यस्तो साह्रै कम पनि छैन साह्रै बढी पनि छैन।
2: अब माछा प्रकट क्षेत्र हजुरको वडा विशेष गरी साउटार अलिकति माछाको लागि प्रख्यात पनि छ, र हामीले धेरै रामेछाप मन्थनतिरका धेरै स्थानीयहरू पनि साउटार जानुपर्छ माछा खानको लागि भन्ने खालको त्यो कुराहरू पनि गरिरहनुहुन्छ, र अधिकांश धेरै मान्छेहरू माछा खानको लागि नै साउटार पुग्ने गरेका छन्, त्यो हामीले धेरै भेटेका छौँ। अब माछा चाहिँ के छ अहिले त्यहाँ, जति बेला गए पनि पाइने नपाइने अथवा माछा पालनको अवस्थाहरू के छ, त्यहाँ पुग्ने जति पनि चाहिँ नागरिकहरू हुनुहुन्छ जो खान चाहनुहुन्छ माछा, उहाँहरूले सहज रूपमा पाउने अवस्था छ छैन, के छ अवस्थाज्यू?
3: राजनजी हाम्रो अहिले लिखु खोला तपाईँले भने चाहिँ साउटार असला माछाको केन्द्र सबैको चाहिँ नि र माछाले मन जितेको ठाउँ पनि हो, र हाम्रो एउटा माछा पकड क्षेत्र भनेर हाम्रा अघिल्ला जनप्रतिनिधि साथीहरूले यहाँ एउटा माछाको चाहिँ नि ऊ पनि छ, पोखरी तालहरू पनि छ, र हामीले सोचे जस्तो गरी यहाँ तपाईँको तराईमा जस्तो गरी माछा उत्पादन चाहिँ हुँदो रहन्छ, त्यति साह्रो न पाल्नु नजानेर न के हो, पोखरीको माछा चाहिँ तपाईँको त्यति सलसल बढेको देखिँदैन, अहिले यो बेलामा तपाईँको कोसीकै माछाले आउने साथीहरूलाई पाहुनाहरूलाई कोसीकै माछाले होटेल व्यवसाय गर्ने मान्छेले पुर्याइराख्नु भएको छ, तपाईँले टिकटक पनि हेर्नु भयो होला, ठुला ठुला माछाहरू पनि तपाईँको देखिन्छ नि, ठुला ठुला मान्छे हाल्नुहुन्छ यताउति, जे टाटाडा गएर भरे पनि त्यो जालमा राखेकामा त्यो जालमा परेका माछा अन्य तर तपाईँको माछाहरू ल्याएर पनि साथीहरूले आउने पाहुनाहरूलाई चाहिँ पुरिराख्नु भएको छ राजी, माछाको स्वाद चाहिँ साथीहरू सबै आउनेलाई, देश विदेश आउने मान्छेहरूलाई पुर्याइ नै राख्नु भएको छ र हामीले चाहे अनुसारको माछा पकेट क्षेत्र भनेर जुन हामीले चाहिँ माछाको तपाईँको उयो गरेर खोज्यौँ माछा पालनबाट चाहिँ त्यति राम्रो उत्पादन भयो जस्तो लागेको छैन अब त्यसबाट पनि साथीहरूले बन्द गरि नै राख्नु भएको छ तैपनि लिफु खोलाकै माछा नै असला माछा नै मन पराउँछ सबैजनाले र असला माछाले नै तपाईँको लगन व्यवसायहरूले पुर्याइरहनु हजुर हामी
2: पहिला जसले माछा पालिरहनु भएको थियो जसले अनुदान लिएर चाहिँ पाल्नुभयो उहाँहरू सबैजनाले पालिरहनु भएको छ
3: अहिले त त्यही भनौँ न अब कृषि यो साहुकार कृषि सहकारीले नै त्यो पहिला गरिरहेको थियो
2: हजुर
3: अहिले पनि उहाँहरूकै टिमले नै गरिराख्नु भएको छ उहाँले नै गरिराख्नु चलाइराख्नु भएको छ
2: ए हुन्छ ल दाजु अब हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा रेडियो सुनेर बसिरहनुभएका श्रोता लगायत तपाईँको वडावासी नगरवासीहरूलाई केही भन्न चाहनुहुन्छ
3: राजनजी यो वर्षाको समय छ सम्पूर्ण वडावासी नगरवासीहरूलाई यो वर्षा समयमा तपाईँको यात्रा गर्दाखेरि अब अलिक सुझबुझ गरेर समयलाई यो दिनको यो मौसमलाई ख्याल गरेर हिँड्नु होला आफ्नो जीवन आफ्नो जीवन सबैभन्दा ठुलो महत्वपूर्ण कुरा हो त्यसै भएको हुनाले सबैभन्दा त यात्रा गर्दा र बस्दा हिँड्दा डुल्दा सबैले आफ्नो ज्यानको ख्याल गर्नुहुन म सम्पूर्ण वडावासी नगरवासीलाई अनुरोध गर्छु राणजी
2: हस् सदस्यजी हजुर व्यस्त भएर पनि समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद
3: हुन्छ राणजी तपाईँ लगायत तपाईँको टिमलाई तपाईँको रेडियो कार्यक्रम मार्फत सबै सुन्ने सम्पूर्ण जनतालाई र तपाईँलाई पनि धेरै धेरै धन्यवाद नमस्कार
5: आदरणीय श्रोता तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो तपाईँले यो कार्यक्रम रामेछापका छवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ तपाईलाई कार्यक्रम कस्तो लाग्यो यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला तपाईको उचित सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप फोन नम्बर 0848 40 00 26 इमेल ठेगाना हजुरको रेडियो @gmail.com वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ
5: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि बिदा हुन्छौ
1: नमस्कार
6: हजुरको रेडियो 102.1

0: प्रकार को रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
3: हजुरको रेडियो 102.1 मेगा
4: निश्चित आउनेछ किनभने इतिहासले भन्छ संकटको गर्वबाट समाधान जन्मिन्छ
5: साउनमा रोजगारीका लागि विदेशिनेको लर्को बढ़्यो राष्ट्रिय सतर्कता केन्द्रद्वारा पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारीलाई कार्यवाहीको सिफारिश पहाड़मा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना
6: बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने कोसी कर्णाली र सुदूरपुर प्रदेशका थोरै स्थानहरूमा हल्का मध्यम वर्षा भइरहेको छ
5: र बागमती अटो जिमखाना प्रिक्सको दोस्रो संस्करण भदौ 13 आयोजना हुने विजेताले अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन पाउने
7: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
5: सिजी सहजकर्ता विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक वृद्धि गर्नु सरकारको लामो समयदेखि उठ्दै आएको माग सम्बोधन गर्ने सकारात्मक कदम हो मासिक 5,000 वृद्धि र अनुदानमा कार्यरत शिक्षकको तलब समायोजनले शिक्षा क्षेत्रमा काम गर्ने जनशक्तिको मनोबल बढ़ाउने अपेक्षा गर्न सकिन्छ तर घोषणा मात्रै पर्याप्त हुँदैन निर्णयको प्रभावकारी कार्यान्वयन र समयमै पारिश्रमिक उपलब्ध गराउनु सरकारको मुख्य जिम्मेवारी हो शिक्षाको गुणस्तर सुधार्न शिक्षक तथा विद्यालय कर्मचारीको सेवा सुविधा र पेशागत सुरक्षालाई सरकारले दीर्घकालीन प्राथमिकतामा राख्नुपर्दछ अब खबर सन्तोषी रावलबाट
8: सरकारले लामो समय विचाराधीन राखिएको प्रारम्भिक बाल विकास ईसीडी सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ आज बसेको मन्त्री परिषद बैठकले संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 दरले वृद्धि गर्ने निर्णय गरेको हो बैठकले माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-7-8 शिक्षक सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमश माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो
9: प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु 5,000 दरले वृद्धि गर्ने अर्को माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने
8: बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश 2083 स्वीकृत गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने र करिब 2,73 करोड़ नेपाली रूपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ त्यस्तै भोलि र पर्सि भारतमा आयोजना हुने सीमा व्यवस्थापन सम्बन्धी जोइन्ट वर्किङ ग्रुपको 14 बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संसदमै आफ्ना मन्त्रीहरूप्रति असन्तुष्टि नपोख्न निर्देशन दिनुभएको छ। संसदमा सत्तापक्षकै सांसदहरूले सरकारको कार्यशैलीप्रति आक्रोश पोख्न थालेपछि आफ्ना गुनासो र समस्या संयमित भएर पार्टी तथा संसदीय दलमा मात्र राख्न निर्देशन दिनुभएको हो। सभापति लामिछानेले मन्त्रीहरूसहित सांसदहरूसँग आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा चलेको छलफलमा यस्तो निर्णय दिनुभयो।
10: ठूलो राजनीतिक दलभित्र कहिलेकाहीँ कहिले कसको कुनै न कुनै विषय कहिलेकाहीँ बोल्दाखेरि कतिपय कुरा छिप्न नसक्ला, कतिपय गर्दाखेरि कहिलेकाहीँ
8: सांसदहरूले सरकारको कार्यशैलीप्रति आक्रोश पोख्न थालेपछि आफ्ना गुनासो र समस्या संयमित भएर पार्टी तथा संसदीय दलमा मात्र राख्न निर्देशन दिनुभएको हो। सभापति लामिछानेले

0: पनि बुझाइ गर्नु हुँदैन तर धेरै कुरा गर्दा एक दुईजना साथीहरूको बोलाइ कहिले काहीँ विवादमा पर्छ र त्यसलाई सम्हालेर फेरि त्यसलाई सम्हाल्ने हामी गरिहाल्छ त्यस्तो केही छैन हामी बिचको कुनै त्यसको राजनीति गर्छ भन्ने नै यदि सिङ्गो पार्टी सिङ्गो उभिएको छ कहाँ हुनुहुन्छ त्यो एक्लो त्यो
1: छलफलका क्रममा सांसदहरूले विशेष गरी गृह शिक्षा कृषि उद्योग वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका काम कार्यवाहीबारे प्रश्न उठाएका थिए। गृहमन्त्री सुधन गुरूङको कार्यशैलीप्रति सांसदहरूको असन्तुष्टि थियो। जेनजी शहीदकी आमा रचना खतिवडाले आन्दोलन भएको एक वर्ष पुग्न लाग्दा पनि दोषीहरूमाथि कार्यवाही नभएकोमा दुखेसो पुग्नु भएको थियो। जवाबमा गृहमन्त्री गुरूङले जेनजी आन्दोलनका दोषीहरूलाई कार्यवाही गरेरै छोड्ने प्रतिबद्धता जनाउनु भएको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र सरकारका मन्त्रीहरूबीच चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्य सम्पादन सम्झौता भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदान प्रदान गर्नुभएको हो। अनुशासन सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। संसदमा विपक्षी दल नेकपा एमाले सरकार पुनर्गठन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। आज संसदमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले रासोपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्री सहित सरकारको पुनर्गठनको समय आएको भन्दै तत्काल सभापतिको हैसियतले अघि बढ़न आग्रह गर्नुभयो। विशेष गरी प्रधानमन्त्री बालेन शाहको कार्यशैली सरकारका मन्त्रीहरूमा सुधार नआए भन्दै पुनर्गठनको पहल नगरे आन्दोलनमा जाने चेतावनी दिएको हो। उहाँले राष्ट्रियता र जनजीविका पुनर्स्थापित गर्न छिट्टै चारैतिरबाट 7 साल 47 र 62-63 सालको भन्दा विशाल जनआन्दोलनको तयारी थाल्ने दावी गर्नुभयो।
2: राष्ट्रपतिका सभापतिज्यूले पार्टीको प्रमुख राजनैतिक नेताको हैसियतले प्रधानमन्त्री सहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्दछ। सम्माननीय सभामुख महोदय, अन्तिम विकल्प बाँकी छ, अन्यथा राष्ट्रियता लोकतन्त्र तथा जनजीविका पुनस्थापना गर्न छिट्टै चारै दिशाबाट 7 साल 47 साल 62 सालको भन्दा विशाल अकल्पनीय जनसुनामी आउनेछ, निश्चित आउनेछ। किनभने इतिहासले भन्छ, संकटको गर्वबाट समाधान जन्मिन्छ।
1: बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एमालेका प्रदेश सभा सदस्य किरण थापा मगरले प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको छ। थापाले नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सहितका दलको समर्थनमा मुख्यमन्त्री पदमा दावी पेश गर्नुभएको हो। एमाले नेकपा र राप्रपाको समर्थनमा तीनै दलका संसदीय दलका नेताहरूको हस्ताक्षरसहित थापाले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको एमालेका प्रदेश सभा सदस्य भारती पाठकले जानकारी दिनुभयो। नेपालको संविधान धारा 168 को 2 बमोजिम मुख्यमन्त्री पदमा दावी गरिएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सरकार निर्माणमा आफ्नो पार्टीको समर्थन नरहेको बताएको छ। पार्टी केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै सरकार निर्माणमा राप्रपाको सहमति भएको भन्ने विषयमा कुनै सत्यता नभएको स्पष्ट पारेको हो। राप्रपाको गत साउन 20 गते बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकार निर्माणको कुनै पनि विषयमा सहमति नभएको दावी गरेको हो। पार्टी अध्यक्ष राजेन्द्र लिङदेलले पार्टी तत्काल सरकारमा सहभागी हुने कुनै निर्णय नगरेको सांसदहरूको हस्ताक्षर मान्ने नहुने बताउनु भएको हो। आज नेकपा एमालेका किरण थापा मगरले नेकपा र राप्रपा समेतको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेपछि राप्रपाले यस्तो प्रक्रिया दिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 4 महिनामा 11,000 कर्मचारीलाई कार्यवाही गरेको छ। प्रधानमन्त्री बालिन शाह नेतृत्वको सरकार गठन भएता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाईको प्रक्रिया तीव्र गतिमा अगाडि बढ़ाएको केन्द्रका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभयो। प्रवक्ता भट्टका अनुसार गएको चैतदेखि साउनसम्म केन्द्रमा 1,298 उजुरी दर्ता भए थिए। यसमध्ये 1,114 अर्थात 85.82% उजुरी फर्च्युट भएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा 11.72% बिन्दुले धेरै हो। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या 70,000 भन्दा धेरै रहेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा नयाँ

0: पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या 70,441 जना रहेको छ। अघिल्लो वर्ष साउनमा 68,110 जना विदेश गएका थिए। यस्तै चालू आर्थिक वर्षमा श्रम स्वीकृति लिने महिलाको संख्या पनि गएको वर्षको साउनको तुलनामा केही बढ़ेको छ। विभागका अनुसार गएको वर्षको साउनमा 9,162 महिला रोजगारीका लागि विदेश गएका थिए। यो वर्षको साउनमा 9,969 जना छ। समग्रमा नै पोहोरको साउनको तुलनामा यस वर्ष साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै देखिन्छ। देशका पहाड़ी भूभागका केही स्थानमा आज मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशका हिमाली र पहाड़ी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको छ। मौसमविद विनु महर्जनले कोशी प्रदेशको तराई भूभागका केही स्थान तथा मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने मौसमविद विनु हर्जनले सीआईएनलाई जानकारी दिनुभयो।
1: बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने कोटी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का मध्यम वर्षा भइरहेको छ। यसै रातिको घटना चाहिँ देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्छ। देशका तराई भूभागमा आंशिक बादल लाग्छ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघ र सत्याङ्क मध्यमसम्म वर्षा हुने सम्भावना छ।
0: नेपाल रेड क्रस सोसाइटी केन्द्रीय कार्यालयले संस्थाको विधान र सिद्धान्त विपरीत कार्य गरेको भन्दै देशका सातवटै प्रदेश र 15 जिल्ला समितिलाई स्पष्टीकरण सोधेको छ। केन्द्रीय तत्वार्थ समितिको भदौ 1 गते बसेको 356 बैठकको निर्णय अनुसार ती समितिहरूलाई चित्त बुझ्द जवाब पेश गर्न 3 दिनको समय सीमा दिएको हो। महामन्त्री ऋषि रमण खनालले संस्थाको व्यतिथि अन्त्य गर्दै शुद्धिकरण बनाउँदै लैजाने म्याण्डेट अनुरूप यो कदम चालिएको बताउनुभयो। यसैबीच नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा सहितको पूर्व पदाधिकारीहरूलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। साझा खबरमा अब खेल खबर। बागमती अटो जिमखाना प्रेक्सको दोस्रो संस्करण यही भदौ 13 गते आयोजना हुने भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषदको सहयोगमा तारकेश्वरको लोलाङ स्थित अक्सफोर्ड ड्राइभिङ सेन्टर ट्रेनिङ सेन्टरमा हुनेछ। विजेताले हङकङ र वा भारतमा आयोजना हुने एसिया अटो जिमखाना च्याम्पियनशीपमा सहभागी हुने अवसर पाउनेछन्। उत्कृष्ट दुई चालकलाई एएजीसी आयोजकबाट कुल 75,000 रूपियाँ नगद पुरस्कारसँगै एफआईए र बागमती प्रदेश खेलकुद विकास परिषदबाट खेल सामग्री तथा अन्य सहयोग उपलब्ध गराइने आयोजकले जनाएको छ।
2: नेपालीको खेतबाट हराउँदै रैथाने बाली भान्साबाट फर्काउने प्रयास।
3: अहिले त्यो पनि हराएर गयो। सिउडी धानको उति प्रचलन छैन। यो बजारको किन्न लागे जम्मै बजारको त्यसमा स्वाद पनि केही हुँदैन, केही पौष्टिक तत्व पनि हुँदैन।
2: हराउँदै गरेको बझाङको मौलिक स्वाद जोगाउने प्रयास। रिपोर्ट: अस्वस्थ मासु खाँदा रोगको जोखिम बच्ने उपाय के होला लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरू,
5: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
4: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ।
5: स्वतन्त्र उजुरी संयन्त्र आईआरएम हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
4: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
5: irm.greenclimate.fundमा विस्तृत जानकारी लिन सक्नुहुनेछ।
6: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल एसएन द्वारा जारी सन्देश।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। सरकारले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था क्रमशः सहज हुँदै गएको जनाएको छ। आज सिंहदरबारमा मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत अहिले विभिन्न स्थानमा ग्यास सिलिण्डर वितरणको काम भइरहेको बताउनुभयो। कतिपय उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास सञ्चय गरेका कारण केही स्थानमा अभाव देखिएको उल्लेख गर्दै उहाँले यस विषयमा मन्त्रालय गम्भीर र संवेदनशील रहेको बताउनुभयो। बझाङ जिल्लाका गाउँघरमा कुनै समय घरको भान्सादेखि खेतबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो। कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न यहाँका मुख्य खाद्य स्रोत थिए। यी बाली पेट भर्ने अन्न मात्रै थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोड़िएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ़दै जाँदा धेरै रैथाने बाली खेतीबाट हराउँदै जान थालेका छन्।
9: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पातिफेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा:
10: पहिला त हामी जौ लगाउँथ्यौं, उवा लगाउँथ्यौं, कोदो लगाउँथ्यौं, मार्सिया लगाउँथ्यौं। अहिले चाहिँ मार्सिया भने त लोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ, प्राय जो मान्छेहरू अब त्यो खेती गर्नु नि अलिक छोड्या जस्तो लाग्यो।
9: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी:
11: त्यो आजभोलिको गाउँ भन्दा त्यो झालो गाउँ एकदम फारू हुने, पछी पनि हुने, सबैलाई पछी हुने, जस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
9: स्थानीय रूपमा उत्पादन हुने विभिन्न अन्न, गेडागुडी र तरकारीलाई दैनिक खानामा समावेश गर्न सके खानामा विविधता र पोषणमा सुधार ल्याउन सकिने हुन्छ। त्यसैले रैथाने बालीको संरक्षणलाई कृषि उत्पादनसँग मात्रै नभई पोषण र स्वस्थ खानपानसँग जोडेर हेर्नुपर्ने जानकारहरू बताउँछन्। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लाल बहादुर धामी:
12: दुई वर्षदेखि स्वास्थ्यसँग उत्पादन भनेर चाहिँ हामीले स्वास्थ्यसँगै उत्पादनलाई पनि हामीले कति सक्छौँ भनेर पनि कृषि भेटनरीसँग पनि हामीले सहकार्य गरेका छौँ। त्यसमा बाली नालीहरूलाई प्रमोट गर्ने, आमा समूहमा त्यसको महत्व बुझाउने, अनि तिनलाई चाहिँ सही तरिकाले पकाएर खाने र तिनी बालीहरूको संरक्षण गर्ने कुराहरू पर्दछन्।
9: कतिपय स्थानीय तहले रैथाने बाली उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने, नमूना खेती सञ्चालन गर्ने तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास समेत गरिरहेका छन्। जय पृथ्वी नगरपालिका कृषि शाखा प्रमुख मानराज जोशी
13: उत्पादन स्थलहरूलाई क्लस्टर बनाई सो क्षेत्रका कृषकहरूलाई बिउ वितरण र भण्डारणका लागि सिड बिन तथा हर्मेटिक ब्यागहरू वितरण गरिएको छ। बजारीकरणका लागि उत्पादित उपज ढुवानीमा सहयोग जस्ता कार्यक्रमहरू अनुदान उपलब्ध गराउनका साथै स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रममा समेत स्थानीय रैथाने बालिका परिकारहरू समेटिने गरी दिवा खाजा खुवाउने विद्यालयहरूसँग समन्वय गरिएको छ।
9: उत्पादन गरेपछि उचित मूल्य नपाउनु, युवा पुस्ता खेतीबाट टाढिनु, परम्परागत बिउ हराउँदै जानु र बजारमा बाहिरी खाद्यान्नको निर्भर बढ्नु रैथानी बाली संरक्षणका प्रमुख चुनौती हुन्। उत्पादनदेखि बजारीकरणसम्मको सुनिश्चितता, स्थानीय परिकारको प्रवर्धन, विद्यालय तथा समुदायमा पोषण सम्बन्धी सचेतना र पुरानो ज्ञानको पुस्तान्तरण आवश्यक छ। केदारसिंह गाउँपालिका उपाध्यक्ष मनिषा धामी
14: उपाध्यक्ष कुशली कार्यक्रम मार्फत पनि हामीले बटमास खेती अनि आलु खेती, कोदो, जौ खेती उत्पादन गर्ने र यसको बजारीकरण गर्ने कामहरू गरिरहेका छौँ।
9: स्थानीय तहको नीति, किसानको मेहनत र समुदायको सहभागिता जोडिन सके हराउँदै गएका रैथाने बाली फेरि खेतबारीमा फर्किन सक्ने सरकारवालाको सुझाव छ। सुनिल मण्डेल, CIN, रेडियो खप्तड आवाज, बझाङ।
2: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मानिसमा लाग्ने रोगमध्ये 65% रोग पशुबाट सर्ने, ताजा
15: पशु स्वस्थ छ कि छैन भनेर कसले भन्दैन हो त? पशु स्वस्थ थियो कि थिएन, त्यो जाँचिएको थियो कि थिएन? मासुको आफ्नो प्राकृतिक रंग हुन्छ, प्राकृतिक गन्ध हुन्छ, यो चाहिँ सामान्यतया।
2: मासुबारे समाजमा रहेको विश्वास, भ्रम र वास्तविकताबारे विज्ञ संघको सवाल जवाफ लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
16: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
17: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
16: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
17: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मानिसमा लाग्ने रोगमध्ये 65% रोग पशुबाट सर्ने र नयाँ रोगमध्ये 70% रोग पशुबाट सर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। हेर्दा ताजा मासु खाँदा विभिन्न रोगको खतरा हुन सक्ने पशु विज्ञहरूले बताएका छन्। स्वस्थ मासु चिन्न नसक्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसो भए स्वस्थ मासु कसरी चिन्ने? कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग हामीले मासु बारेको भ्रम र यथार्थ बारे कुराकानी गरेका छौं।
15: सामान्यतया मासुमा मासुको प्राकृतिक रंग, गन्ध र त्यसको प्राकृतिक बनावट जुन हुन्छ त्यो प्राकृतिकै रहनु पर्यो, देखिनु पर्यो। त्यो नै मासु स्वस्थ छ कि छैन भन्ने कुराको पहिलो कुरा हो। र यति भन्दा भन्दै पनि फेरि हामीले सँगै के जोड्न बिर्सिनु हुँदैन भने मासु कस्तो पशुबाट उत्पादन भएको हो भन्ने कुरा चाहिँ सँगसँगै जोडिएर आउँछ। र मैले भन्न खोजेको कुरा के हो भने मासु स्वस्थ हुनका लागि पहिलो कुरा मासु जुन पशुबाट पन्छीबाट मासु उत्पादन हुने हो त्यो पशु स्वस्थ हुनुपर्छ। स्वस्थ पशुबाट सामान्यतया मासु स्वस्थ मासु उत्पादन हुन्छ अनि हामी भन्न सक्छौँ मासु स्वस्थ छ। त्यसका लागि केही कुराहरू चाहिँ पूर्व शर्तको रूपमा हामीले लिनुपर्ने हुन्छ। जस्तो त्यो पशु स्वस्थ छ कि छैन भनेर कसले भन्दैन हो त? पशु स्वस्थ थियो कि थिएन, त्यो जाँचिएको थियो कि थिएन? र त्यतिले मात्रै पुग्दैन, स्वस्थ मासु पशु जाँच गर्दा सामान्यतया स्वच्छ मासु उत्पादन हुन्छ। तर कहिलेकाहीँ नदेखिने खालका समस्याहरू मासुमा पनि देखिन सक्छन् र त्यो त्यसकारण पशु पहिले वध गर्नु पूर्व जाँच हुनु पर्यो र वध पछि पनि मासु जाँच गर्नु पर्यो अनि मात्रै त्यो मासु स्वस्थ रहन्छ।
18: त्यो एउटा प्राविधिक कुरा भयो। तर अहिले हाम्रो गाउँघरतिर अथवा सहरमै पनि मासु काट्नु पूर्व चाहिँ परीक्षण गरेर काट्ने भन्ने कुरा चाहिँ कमै मात्र प्रचलनमा छ नि, चलनमा छ नि। त त्यो हुँदै गर्दाखेरि चाहिँ हाम्रो आँखाले पनि यो चाहिँ मासु स्वस्थ छ है भनेर छुट्याउन सक्ने अवस्था चाहिँ रहन्छ कि रहँदैन?
15: सामान्यतया हामी अब आम नेपालीहरूको हाम्रो आदत चाहिँ कस्तो छ भने ताजा फ्रेस मासु हामी खोजिरहेछौँ र हामी चाहन्छौँ मेरो आँखा अगाडि नै काटियोस् कुनै पनि पशु र अथवा काट्दा काट्दैको मासु चाहिँ हामीले देख्यौँ भने हामी ढुक्क हुन्छौँ, ल यो फ्रेस हो भन्ने, यो मासु स्वस्थ छ अथवा राम्रो छ भनेर हामी हाम्रो आम उपभोक्ताको के भन्छ हेराइ नजर दृष्टिकोण सोचाइ यो खालको छ। र अहिलेको समस्याको मेन चुरो कुरो भनेकै यही नै हो कि अहिलेसम्म हामीले वध गर्नु पूर्व पशु जचाउनुपर्छ, वध गरिसकेपछि पनि मासुको जाँच हुनुपर्छ, त्यो जाँच भएको नभएको कसरी थाहा हुने त भन्दा त्यहाँ केही चिन्ह हुनुपर्छ, चिन्ह लगाउनुपर्छ, छाप लगाउनुपर्छ, अनि मात्रै उपभोक्ताले ढुक्कसँग ए यो त यसमा चाहिँ विज्ञद्वारा जाँच गरिएको मासु हो है भनेर बिना कुनै हिचकिचा ढुक्कसँग मासु खरिद गर्न सक्ने अवस्था सिर्जना हुन्छ। त्यसका लागि नै हामीहरू अहिले लागि परिरहेको अवस्था हो।
18: मासुको रङ राम्रो छ भने त्यो स्वस्थ मासु हो
15: हुन पनि सक्छ, नहुन पनि सक्छ, दुइटै कुरा छ।
18: किन त्यसमा चाहिँ
15: अब रङ त हामी हेर्दा राम्रै देखेका छौँ तर त्यो पशु स्वस्थ थियो कि थिएन, मासु जाँच भएको थियो कि थिएन भन्ने कुरा त हामीलाई थाहा छैन नि, त्यसकारण स्वस्थ हुन पनि सक्छ नहुन पनि सक्छ।
18: दोस्रो प्रश्न चाहिँ ताजा मासु हो भने जाँच गर्न आवश्यक छैन।
15: मैले अघि नै भने फेरि अघिकै प्रश्नसँग जोडिन्छ, पशु स्वस्थ थियो कि थिएन, पशु जाँच गरिएको थियो कि थिएन, कसरी थाहा हुन्छ मासु ताजा मासु हुँदैमा? मासु त काट्दाखेरि तपाईँ काटेको मात्रै देख्नुहुन्छ, मासु मात्रै देख्नुहुन्छ।
18: ताजा हुनु र सुरक्षित हुनु फरक
15: फरक कुरा हो।
18: तेस्रो प्रश्न, फ्रोजन मासु भनेको अस्वस्थ र बासी मासु हो?
15: फ्रोजन स्वस्थ मासु, फ्रोजन मासु स्वस्थ हुनु पर्यो। मैले अघि भनेकै कुरा फेरि जोडिन्छ, जाँचिएको पशुबाट जाँचिएको मासु, फ्रोजन मासु हेल्दी मासु।
18: चौथो प्रश्न, पशु स्वस्थ देखिन्छ भने त्यसबाट बनेको मासु पनि पक्कै स्वस्थ हुन्छ?
15: सामान्यतया हुन्छ, कहिले काहीँ मात्रै आन्तरिक अङ्गहरूमा कहिले काहीँ त्यो रोगयुक्त हुन सक्छ, जो त्यसै कारणले मासु पश्चात समेत मासुको निरीक्षण आवश्यक भएको
18: हो। पाँचौं प्रश्न, मासु पकाएपछि सबै प्रकारका जीवाणु र रोगको जोखिम समाप्त हुन्छ?
15: राम्ररी पाक्यो भने रोग लगाउने ब्याक्टेरिया भाइरसहरू मर्छन् भन्ने मान्न सकिन्छ।
18: छैटौं प्रश्न, महँगो मासु भनेको नै गुणस्तरीय मासु हो?
15: कदापि होइन, महँगो हुँदैमा गुणस्तरीय हो भन्ने कुरा चाहिँ कोलाई ग्यारेन्टी गर्न सकिँदैन।
18: सातौं प्रश्न, मासुमा गन्ध छैन भने खाना सुरक्षित छ?
15: गन्ध कस्तो गन्ध भन्ने कुरा हो, मासुको आफ्नो प्राकृतिक गन्ध हुन्छ,
18: गन्हाएको छैन भने
15: प्राकृतिक रूप त्यति मात्रै पर्याप्त हुँदैन।
18: आठौं प्रश्न, मासु पसल सफा देखिन्छ भने त्यहाँको मासु पनि सुरक्षित छ?
15: एउटा मापदण्ड पूरा गर्यो र त्यस्ता मापदण्डहरू थुप्रै छन् जुन पूरा गर्नुपर्ने हुन्छ, एउटा मापदण्ड एउटा एक लेभलको पास भएको मात्रै मान्नुपर्छ त्यसलाई।
18: नौ नम्बरको प्रश्न, मासुको जाँचको विषय पशु र मासु व्यवसायीसँग मात्रै सम्बन्धित छ?
15: होइन, यो सरकार, उपभोक्ता, मासु व्यवसायी र पशु चिकित्सक सबैसँग सम्बन्धित छ, सबैको भूमिका छ।
18: दशौं प्रश्न, मासुमा धेरै रगत हुनु भनेको ताजा र राम्रो मासु हो?
15: मासु त्यसैले हामी भन्छौँ मासु झुन्ड्याएर पशुलाई झुन्ड्याएर वध गर्नुपर्छ, सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ अनि मासु स्वस्थ रहन्छ।
7: प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब बढ़ेको छ। हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 का दरले वृद्धि गर्ने सरकारको निर्णय छ। प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता भएको छ। संसदमै मन्त्रीको आलोचना नगर्न रासोपा सभापति लामी छानेले निर्देशन दिनुभएको छ। बागमती प्रदेशको मुख्यमन्त्री पदमा एमालेबाट किरण थापा मगरको दावी पेश भएको छ। आफ्नो पार्टीको समर्थन नहुने राप्रपाको भनाई छ। सरकार पुनर्गठन नभए आन्दोलनमा जाने एमालेको चेतावनी छ। साउनमा रोजगारीका लागि विदेशिनेको लर्को बढ़ेको छ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा पछिल्लो चार महिनामा 11,000 सरकारी कर्मचारीलाई कार्यवाहीको सिफारिश गरिएको छ। पहाड़मा मेघ गर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। र बागमती अटो जिमखाना प्रिक्सको दोस्रो संस्करण भदौ 13 आयोजना हुने भएको छ।
19: हजुरको रेडियो।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भए त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
6: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल, के को टेन्सन? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
8: यसको उत्पादन रामेछाप बजारमा SP खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
9: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
10: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
11: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
12: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98-45-40-6-82। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98-45-40-892 र 048-45-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
5: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
5: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
13: डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
14: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
15: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
13: प्रोप्राइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 9869-2245-44।
15: 9840-3738-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: रेडियो पाव घटना विषय को सशक्त संवाद।
1: डाक्टर साहब, म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद।
1: अब श्रीलंकामा अघिल्लो हप्ता एउटा आश्चर्यचकित लाग्ने असाधारण घटना हामीलाई लाग्यो। हुन त तपाईहरुका लागि यो डे टु डे को काम पनि हुन सक्छ। एकजना पुरुषको मूत्रथैलीबाट 3 केजी प्लसको स्टोन निकालिएको घटना आएको छ। यो कति आश्चर्यचकित हुने घटना हो चिकित्सकका रूपमा, हामी आम मान्छेलाई र सर्वसाधारणलाई चाहिँ यो आश्चर्यचकित लाग्यो।
2: अब यस्तो छ, यो हाम्रो लागि अब यस्तो आश्चर्यचकित होइन, यो कुराहरू भइरहेको हुन्छ।
1: हजुर,
2: त्यो ठुलो मात्रामा नभए पनि चकित चाहिँ यति बेलासम्म त्यो बिरामी कसरी बस्यो भन्ने कुरा चाहिँ आश्चर्यचकित हो, होइन?
1: हजुर हजुर,
2: त्यो मात्रै हो। नभएदेखि पिसाबको थालीमा चाहिँ विभिन्न कारणले गर्दाखेरि यस्तो ठुल्ठुलो ढुङ्गाहरू चाहिँ हुन्छ।
1: ए, अब गिनिज वर्ल्ड रेकर्डको यसो मैले रिसर्च गरेका थिएँ, गिनिज वर्ल्ड रेकर्ड अनुसार हेर्नु भने 2003 चाहिँ ब्राजिलको एकजना बिरामीबाट पनि मूत्र थैलीबाट झण्डै 2 केजीको चाहिँ स्टोन निकालिएको घटना रहेछ। तर यो चाहिँ तपाईँ 3 केजी प्लसको पहिलो पटक भेटिएकोले बडो आश्चर्यचकित, अनि फेरि यसको यो 55 वर्षीय पुरुषमा भनिएको छ, अलिक पाकै मान्छे लाग्यो, उनले कसरी थ्याक्न सक्छ, मान्छेले कसरी थ्याक्न सकिरहेछ यो?
2: हो, यस्तो छ, यो चाहिँ इम्पोर्टेन्ट कुरा छ।
1: हजुर,
2: यो किन हुन्छ भने यो हाम्रो ओभरनाइट रात बित्दै बित्तिकै हुने कुरा लामो समय लाग्छ।
1: हजुर,
2: होइन, त्यो किन हुन्छ भन्ने कुरामा चाहिँ हामीलाई यसको विश्लेषण गर्नुपर्ने हुन्छ। यो पहिला चाहिँ यस्तो धेरै हुन्छ, अब साउथ इस्ट एसियामा धेरै हुन्थ्यो बच्चाहरूमा विशेष गरी।
1: हजुर,
2: त्यो किन हुन्छ भन्दाखेरि पहिला पछि कुपोषणले गर्दाखेरि,
1: कुकिन
2: डाइट राम्रो नभएर, डाइटमा फुटहरू नभएर, पहिला यो हाम्रो सिनियर सर्जनहरूलाई हेर्नु, उहाँले धेरै यस्तो गर्नुहुन्थ्यो, 3 किलो निकाले पनि 1 किलो आधा किलो त निकालिरहेको हुन्थ्यो।
1: हजुर,
2: त्यतिखेर चाहिँ के हुन्छ भने हामीसँग प्रोटिन डाइट कम भएपछि यो पिसाबमा चाहिँ पिसाबको थैलीमा
1: हजुर
2: पहिला सानो एउटा चाहिँ पत्थरी बस्ने, त्यो टाइम सँगसँगै चाहिँ अनि यो बढ्दै जाने हुन्छ कि हाम्रो पिसाबको थैलीको चाहिँ कज हामीले खोज्यौँ भने एउटा चाहिँ हामी यस्तोलाई चाहिँ स्पोन्टेनियस आफै बिना कुनै कारण, अब जस्तै खानपिन मिलेन, प्रोटिन कम भयो, पिसाबमा इन्फेक्सन भयो, अथवा उसको चाहिँ नसाको समस्याले गर्दाखेरि चाहिँ समस्या भयो भने यस्तो हुन सक्छ। अब एउटा चाहिँ सेकेन्डरी कज भन्छु कि उसको के कारण छ, जस्तै अब बच्चाहरूमा चाहिँ हामी आलुहरू भयो, पिसाबमा स्ट्रिक्चर भयो, होइन, अब नसाको समस्या भयो, अब तपाईँको यो जुन पाकु उमेरको मान्छेहरू छ नि उहाँहरूमा चाहिँ कहिले काहीँ प्रोस्टेट हुन्छ, बुझ्नुभयो नि, मोस्ट कमन कारण चाहिँ प्रोस्टेट हो। प्रोस्टेट हुने लगभग मान्छेलाई 10% मान्छेलाई यसो पिसाबमा ढुङ्गा हुन्छ।
1: हजुर,
2: अर्को कुरा चाहिँ स्ट्रिक्चर भन्छ नि, पिसाबमा केही साँगुरो भयो भने त्यो फोहोर पिसाबहरू चाहिँ पिसाबको थैलीमा जम्छ, होइन, अनि समय अनुसार चाहिँ त्यो बढ्दै गएर, किन पिसाबको थैलीमा त हाम्रो 500 देखि 600 ml पिसाब आउँछ भनेपछि त्यो ठुलो ठाउँ हुन्छ, एउटा ढुङ्गा हुने ठाउँ हुन्छ। सुरुमा बिस्तारै हुँदा हुँदा त्यो अलिअलि त्यो दुखाइ हुन्छ, अलिअलि पिसाब रगत आउँछ, मान्छे त्यसलाई इग्नोर गर्छ कि, ठ्याक्कै पिसाब झट्टै बन्द भएपछि त्यो तुरन्त हस्पिटल आउँछ र जाँच भइहाल्छ। बिस्तारै हुने भएकोले यो पोजिटिभ लिकेज हुने हो।
1: तर डाक्टर साहब, 4 सेन्टिमिटर भन्दा ठुलो मूत्र थैलीको ढुङ्गालाई चाहिँ विशाल मानिँदो रहेछ, हेर्नुहोस्, यहाँ त 16, 17, 18, 19 सेन्टिमिटरसम्मको भेट्यो फेरि यो।
2: हो, त्यही त, यो अब यो एक्सट्रिमको कुरा हो नि,
1: हामीले
2: जेनरल कुराहरू चाहिँ गर्छौँ, एक्सट्रिममा जति पनि हुन सक्थ्यो, तर पिसाबको थैली मैले भने नि 5 आधा लिटर पिसाब हराउँछ नि थैलीमा।
1: हजुर,
2: तर त्यो चाहिँ इलास्टिक हुन्छ, त्यो बढ्दै जान्छ कि, ढुङ्गाको साइज बढ्दाखेरि त्यो पनि तन्किँदै जान्छ र ठुलो हुन्छ।
1: हजुर,
2: होइन,
1: हजुर,
2: हामीले पनि तपाईँलाई लगभग 600-700 ग्रामको त निकालेको छौँ, जो वर्षमा एकजना निकालिन्छ त्यस्तो कुराहरू। त्यो चाहिँ अब यो खासमा सुन्दा त हामीलाई गर्ने अपरेसन यो टेक्निकली च्यालेन्जिङ सहज अपरेसनले लगभग आधा घन्टामा गर्ने अपरेसन हो यो, होइन, तर यो चाहिँ यसको प्रोसेस चाहिँ अलिकति चाहिँ असम्भवै हुन्छ।
1: तर हामीले सामान्यतया बुझ्दाखेरि चाहिँ पिसाबमा चाहिँ खनिजहरू पाइने, त्यो खनिजहरू कसरी तपाईँ क्रिस्टलमा परिणत हुन्छ र त्यो स्टोनको रूप लिन्छ त्यसले?
2: हो, ल, यसको इन्ट्रेस्टिङ कुरा छ। यसमा चाहिँ यो ढुङ्गाको बारेमा चाहिँ हामीले धेरै चाहिँ पढेको हुन्छ, रिसर्च गरेको हुन्छ। ढुङ्गा किन बन्छ भन्दाखेरि ढुङ्गामा बन्ने कारण चाहिँ नम्बर 1 कारण चाहिँ अक्जालेट भन्ने एउटा चाहिँ केमिकल हुन्छ।
1: हजुर,
2: अक्जालेट भनेको चाहिँ हाम्रो खानेकुरामा लगाउँछ।
1: हजुर,
2: धेरै पाइने भनेको चाहिँ रेड मिट, होइन, तपाईँलाई चाहिँ यो टी कफी टमाटरहरू, होइन, यसमा चाहिँ अक्जालेट पाइन्छ। तर अक्जालेट मात्रै ढुङ्गा बन्ने होइन, त्यसमा क्याल्सियम र अक्जालेट मिसिएर क्याल्सियम अक्जालेट भन्ने चाहिँ लगभग 70-80% चाहिँ ढुङ्गाले गर्दा हुन्छ, बुझ्नुभयो?
1: हजुर,
2: तर त्यो बाहेकको चाहिँ अब इन्फेक्सनले गर्दाखेरि इन्फेक्टिभ स्टोन भन्छौँ, त्यसमा चाहिँ अब इन्फेक्सनले गर्दाखेरि विभिन्न अरू चाहिँ तत्त्वहरू पनि त्यहाँ जोडिएर, जो युरिक एसिड हुन्छ, होइन, म्याग्नेसियम हुन्छ, विभिन्न तत्त्वहरू जोडिएर जस्तै हामीले खानाबाटै आएर त्यहाँ बन्ने हो यो कुराहरू जसरी बन्छ।
1: ए, अनि यो बन्ने क्रम 3 केजी हुने भनेको त आजको भोलि ओभरनाइट हुँदैन यो?
2: हो,
1: यो त कमसेकम 8-10 वर्ष लाग्ला अथवा 4-5 वर्ष लाग्ला। यसको के हुन्छ ड्युरेसन, यो बनिने कुराको, थपिने कुराको?
2: लगभग 1 सेन्टिमिटर भन्दा सानो ढुङ्गा चाहिँ छ नि, 7-8 एमएमको ढुङ्गाहरू पिसाबको थैलीमा छ भने,
1: हजुर,
2: एउटा नर्मल जस्तो पिसाबको नली हुन्छ त्यसले फुत्त निकालिहाल्छ
3: यहाँबाट
2: पिसाबसम्म नै आउँछ होइन तर त्यो मान्छेको कसैको पिसाबको नली साँगुरो छ प्रोस्टेट भयो भने चाहिँ के हुन्छ भने त्यो पिसाबको सुरुमा चाहिँ अब पासेनको ढुङ्गा होला होइन त्यसले गर्दा त्यो फोहोर पिसाब चाहिँ जम्मा हुँदा हुँदा त्यो वरिपरि जम्मा ठुलो भएर बिस्तारै भएर बढ्दै जाने हो ठ्याक्कै 3 केजीको ढुङ्गा कति समय लागेर बढ्यो भनेको चाहिँ त्यो अब रिसर्च गर्न मिल्दैन अनुमान मात्रै गर्नुपर्ने हुन्छ त टाइम त टन्नै लागेको हुन्छ होइन तर किन सिम्टम्स आउँदैन भन्दाखेरि चाहिँ तपाईँको सुरुमा सिम्टम्स के हुन्छ सानो
1: होइन तर हामीले एउटा कुरा डाक्टर साहब एउटा अलिकति क्लियर हुन्छ 1 केजीको ढुङ्गा अथवा 2 केजीको वा 3 केजी मानु त भन्दा बढी पनि होला भोलि त्यसको बन्न सक्ने टाइम ड्युरेसन हामीले अनुमान गर्न सक्दैनौँ त्यसको फ्याक्ट निस्किन्न
2: यसमा चाहिँ यस्तो हुन्छ कि विभिन्न कारणले बढ्छ कि एउटा मात्रै कारण हुँदैन नि त
1: हजुर तर ओभरनाइट त पक्कै हुँदैन नि हो
2: होइन यो त भन्न त सकिँदैन तर हामीले चाहिँ पिसाबको थैलीमा लगभग एउटा निकालेको ढुङ्गा 3-4 मान्छे आएको छ
1: हजुर
2: होइन
1: हजुर
2: यो बेसिकली इन्फेक्सन भएको ढुङ्गाले पर्छ
1: होइन
2: अब इन्फेक्सन नभएको कन्डिसन छ भने चाहिँ अलिकति धेरै पैसा खरिदा हुन्छ होइन त्यसलाई त्यसले गर्दाखेरि चाहिँ लगभग 5 वर्षभन्दा धेरै त लाग्नु लाग्छ यस्तो ढुङ्गा भन्नाले
1: ओहो अनि तर लक्षण त देखिनु पर्ने होला नि त त्यो 3 केजी हुनुभन्दा अगाडि लक्षण देखिनु पर्ने होला त्यो किन देखिन्न
2: यस्तो हो सपोज त्यसको 1 सेन्टिमिटरको ढुङ्गा छ होइन
1: हजुर
2: ढुङ्गा चाहिँ पिसाको थैलीमा माथि किडनीबाट खस्यो आयो पिसाको नलीमा अड्क्यो भने पिसाब बन्द भयो पिसाब बन्द भएपछि त आछु आछु हुन्छ तुरन्त डाक्टर भएर जानुपर्छ पत्ता लागिहाल्छ
1: हजुर
2: तर त्यो ढुङ्गाले चाहिँ उसको पिसाब जाने बाटोमा ब्लक गरेको छैन उसलाई त खासै समस्या हुँदैन नि त अलिकति लक्षणहरू के हुन्छ भन्दाखेरि अलिकति पिसाब गर्दाखेरि चट्ट पिसाब काटिने भाँडो बन्द हुने कि ठ्याक्कै पिसाबको धाम त्यो पाइसाएर ब्लक हुने बित्तिकै पिसाब ठ्याक्कै रोकिन्छ
1: हजुर
2: होइन अनि कसकसर दुख्ने पिसाबमा रगत आउने होइन पिसाबमा इन्फेक्सन हुने यी लक्षणहरू सबैमा हुँदैनन्
1: लक्षण भयो भने त पत्ता लागेको
2: तर चाहिँ अब एउटा कारण त्यो हो अब अर्को कारण चाहिँ के हुन्छ भने मान्छेले चाहेर पनि अब डाक्टरको चाहिँ क्रममा भेट्न नपाएको हुनसक्छ गाउँतिर धेरै मान्छे त्यस्तो हुन्छन् उनीहरूले अब दुखे पनि यसलाई व्यवस्था गरेर बसिरहेको हुन्छ नि त पछि ठुलो भएपछि कसै कसै किडनी बिगारेर नै आएको हुन्छ त्यही कारणले गर्दाखेरि
1: ए अब यो स्टोन पनि शरीरका खास गरी किडनीदेखि लिएर अर्को तपाईँको पित्त थैलीदेखि लिएर मूत्र थैलीसम्म अनेक भागमा पाइँदो रहेछ यी खास खास ठाउँमै यो पाउनुपर्ने कारणहरू के हुन सक्छ यसको कज
2: हो अब यसको विशेष गरी धेरै ठाउँमा पाइन्छ तर विशेष गरी हामीले दुःख दिने चाहिँ पित्तको थैलीको ढुङ्गा र किडनीको ढुङ्गा हो
1: हजुर
2: मेरो विशेषज्ञले भएको कारणले गर्दा म किडनीको कुरा गर्दैछु
1: हजुर
2: यस्तो ढुङ्गा पहिला बन्ने चाहिँ किडनीमै हो
1: हजुर
2: किडनीमा के हुन्छ भने किडनीमा हामीले चाहिँ हाम्रो बडीको फिल्टर गर्ने कुरा हुन्छ शरीरमा सबै विकारहरू फिल्टर हुन्छ त्यहाँबाट होइन
1: हजुर
2: हाम्रो अब ब्लड फिल्टर हुँदाखेरि त्यहाँबाट चाहिँ युरिया क्रिएटिन क्याल्सियम अगजाले जो जो खाएको छ नि किडनीले चाहिँ आएर फिल्टर हुन त्यो सबै त्यहाँबाट किडनी हुँदै फिल्टर हुँदै पिसाब भएर आउने हो
1: हजुर
2: अब यसो मात्राको कुरा आउँछ यो तपाईँको चाहिँ अब औजारेट चाहिँ धेरै खाइरहेको मान्छे चाहिँ एकदम धेरै रेडमिट खाएको छ नुन धेरै खान्छ पानी कम खान्छ भने के हुन्छ भने सानो सानो चाहिँ क्रिस्टल भन्छ निको त्यो क्रिस्टलहरू सानो चाहिँ त्यहाँबाट बन्छ सुरुमा त्यस्तो अवस्था हुन्छ अनि त्यो मान्छेले अब चाहिँ आफ्नो आहार खानपिन सुधार गरेन भने त्यो बढ्दै बढ्दै बढ्दै गएर ठुलो हुने हो किडनीमा तर किडनीमा चाहिँ यसो 3 किलोको ढुङ्गा चाहिँ हुन सक्दैन किनभने किडनीमा चाहिँ ठाउँ नै हुँदैन त्यो ठुलो
1: होइन
2: किडनीमा चाहिँ अब 1/2 किलोसम्म ढुङ्गा चाहिँ निकालेको छन् मान्छेले तर यस्तो ठुलो हुने स्पेस नभएकोले किडनीमा चाहिँ फेरि ढुङ्गा आउँदैन अब त्यो कुराहरू चाहिँ किडनीबाट आएको कुराहरू पिसाबको नलीमा अड्किँदै पिसाबको थैलीसम्म आउँछ
1: हजुर
2: अनि थैलीमा आएर चाहिँ अनि त्यो ठुलो स्पेस भयो नि त्यहाँनिर बढ्दै बढ्दै बढ्दै जाने हो एउटा कारण त्यो हो किडनीबाट आउने एउटा कारण चाहिँ अब तपाईँको कसै कसैको बानी के हुन्छ भने अब सेक्सुअल पर्भर्जन पनि हुन्छ कसै कसैको त्यो फरेन बडीहरू चाहिँ पिसाबको थैलीमा घुसार्ने अथवा कुनै अपरेसन गरेर चाहिँ केही टाँकाहरू छुट्यो केही भयो भने त्यसमा आएर चाहिँ ढुङ्गा बन्ने यी विविध कारणले गर्दाखेरि चाहिँ ढुङ्गाहरू बन्ने हुन्
1: ए अनि सबभन्दा जोखिमपूर्ण चाहिँ कहाँको स्टोनलाई हामी मान्छौँ
2: जोखिमपूर्ण भन्नाले चाहिँ तपाईँलाई हाम्रो मुख्य सरोकार भनेको किडनी चाहिँ बिग्रिनु भएन
1: हजुर
2: होइन कुनै पनि ढुङ्गाले पिसाबको फुललाई रोक्छ भने त्यो चाहिँ जोखिम हो बरु किडनीको हिसाब गर्नु छ भने बरु 2 सेन्टिमिटरको ढुङ्गा छ किडनीको कुनामा बसेको छ भने त्यसले के असर नगर्न सक्छ तर 5 mmको ढुङ्गा छ तर पिसाबको नलीमा आएर अड्किरहेको त्यसले किडनी त पुरै ब्लक गर्यो त्यस्तो ढुङ्गा चाहिँ धेरै जोखिम हुन्छ त्यही भएर चाहिँ ढुङ्गाको साइज मात्रै होइन कि कुन ठाउँमा आएर ढुङ्गा अड्किरहेको छ त्यसले चाहिँ म्याटर गर्दछ कि
1: ए अनि कैयौं मानिसहरू चाहिँ अब स्टोन भएको रहेछ ढाड दुखेर मर्ने बेलामा हात्यो बल्ल बल्ल पत्ता लाग्यो डाक्टरले पत्ता लगाउनै सकेन भन्दै जाने अनि खोज्दै जाँदा चाहिँ उसको पित्त थैलीको हुँदो रहेछ ग्यास्ट्रिक भनेर कैयौं वर्षदेखि बसिराखेको
0: रेडियो पाऊ घटना विषयको सशक्त संवाद
1: डाक्टर साहब म तपाईँलाई कार्यक्रम रेडियो पावमा स्वागत गर्छु
2: धन्यवाद
1: अब श्रीलङ्कामा अघिल्लो हप्ता एउटा आश्चर्यचकित लाग्ने असाधारण घटना हामीलाई लाग्यो, हुन त तपाईँहरूका लागि यो डे टू डे को काम पनि हुन सक्छ, एकजना पुरुषको मूत्र थैलीबाट 3 केजी प्लसको स्टोन निकालिएको घटना आएको छ। यो कति आश्चर्यचकित हुने घटना हो चिकित्सकका रूपमा, हामी आम मान्छेलाई र सर्वसाधारणलाई चाहिँ यो आश्चर्यचकित लाग्यो।
2: अब यस्तो छ, यो हाम्रो लागि अब यस्तो आश्चर्यचकित होइन, यो कुराहरू भइरहेको हुन्छ
1: हजुर,
2: ठुलो मात्रामा नभए पनि चकित चाहिँ यति बेलासम्म त्यो बिरामी कसरी बस्यो भन्ने कुरा चाहिँ आश्चर्यचकित हो होइन,
1: हजुर हजुर,
2: त्यो मात्रै हो, नभएदेखि पिसाबको थालीमा चाहिँ विभिन्न कारणले गर्दाखेरि यस्तो ठुल्ठुलो ढुङ्गाहरू चाहिँ हुन्छ।
1: ए अब गिनिज वर्ल्ड रेकर्डको यसो मैले रिसर्च गरेका थिएँ, गिनिज वर्ल्ड रेकर्ड अनुसार हेर्नु भने 2003 चाहिँ ब्राजिलको एकजना बिरामीबाट पनि मूत्र थैलीबाट झन्डै 2 केजीको चाहिँ स्टोर निकालिएको घटना रहेछ, तर यो चाहिँ तपाईँ 3 केजी प्लसको पहिलो पटक भेटिएकोले बडो आश्चर्यचकित, अनि फेरि यसको यो 55 वर्षीय पुरुषमा भनिएको छ, अलिक पाकै मान्छे लाग्यो, उनले कसरी थ्याक्न सक्छ, मान्छेले कसरी थ्याक्न सकिरहेछ यो?
2: हो यस्तो छ, यो चाहिँ इम्पोर्टेन्ट कुरा छ
1: हजुर,
2: यो किन हुन्छ, यो हाम्रो ओभरनाइट रात बित्ति बित्तिकै हुने कुरालाई लामो समय लाग्छ
1: हजुर
2: होइन, त्यो किन हुन्छ भन्ने कुरामा चाहिँ हामीलाई यसको विश्लेषण गर्नुपर्ने हुन्छ। यो पहिला चाहिँ यसको धेरै हुन्छ, अथवा साउथ इस्ट एसियामा धेरै हुन्थ्यो बच्चाहरूमा विशेष गरी
1: हजुर,
2: त्यो किन हुन्छ भन्दाखेरि पहिला पछि कुपोषणले गर्दाखेरि
1: कुकिङ
2: डाइट हाम्रो नभएर डाइटमा फुटहरू नभएर पहिला यो हाम्रो सिनियर सर्जनहरूलाई हेर्नु उहाँले धेरै यस्तो गर्नुहुन्थ्यो, 3 किलो निकाले पनि 1 किलो आधा किलो त निकालिरहेको हुन्थ्यो
1: हजुर,
2: त्यतिखेर चाहिँ के हुन्छ भने हामीसँग प्रोटिन डाइट कम भएपछि यो पिसाबमा चाहिँ पिसाबको थैलीमा
1: हजुर
2: पहिला सानो एउटा चाहिँ पत्थरी बस्ने, त्यो टाइम सँगसँगै चाहिँ अनि यो बढ्दै जाने हुन्छ कि हाम्रो पिसाबको थैलीको चाहिँ कज हामीले खोज्यौँ भने एउटा चाहिँ हामी यस्तोलाई चाहिँ स्पोन्टेनियस आफै बिना कुनै कारण, अब जस्तै खानपिन मिलेन, प्रोटिन कम भयो, पिसाबमा इन्फेक्सन भयो, अथवा उसको चाहिँ नसाको समस्याले गर्दाखेरि चाहिँ समस्या भयो भने यस्तो हुनसक्छ। अब एउटा चाहिँ सेकेन्डरी कज भन्छु कि उसको के कारण छ, जस्तै अब बच्चाहरूमा चाहिँ हामी आलुहरू भयो, पिसाबमा स्ट्रिक्चर भयो होइन, अब नसाको समस्या भयो, अब तपाईँको यो जुन पाको उमेरको मान्छेहरू छ नि उहाँहरूमा चाहिँ कहिलेकाहीँ प्रोस्टेट हुन्छ बुझ्नुभयो नि, मोस्ट कमन कारण चाहिँ प्रोस्टेट हो, प्रोस्टेट हुने लगभग मान्छेलाई 10% मान्छेलाई यसो पिसाबमा ढुङ्गा हुन्छ
1: हजुर,
2: र अर्को कुरा चाहिँ स्ट्रिक्चर भन्छ भने पिसाबमा केही साँगुरो भयो भने त्यो फोहोर पिसाबहरू चाहिँ पिसाबको थैलीमा जम्छ होइन, अनि समय अनुसार चाहिँ त्यो बढ्दै गएर किन पिसाबको थैलीमा त हाम्रो 500 देखि 600 ml पिसाब आउँछ भनेपछि त्यो ठुलो ठाउँ हुन्छ कि
1: एउटा
2: ढुङ्गा हुने ठाउँ हुन्छ, सुरुमा बिस्तारै हुँदा त्यो अलिअलि त्यो दुखाइ हुन्छ, अलिअलि पिसाब रगत आउँछ, मान्छे त्यसलाई इग्नोर गर्छ कि
1: हजुर,
2: ठ्याक्कै पिसाब झट्टै बन्द भएपछि त्यो तुरन्त हस्पिटल आउँछ र जाँच भइहाल्छ
1: हजुर,
2: बिस्तारै हुने भएकोले यो पछि लिकेज हुने यो कुरा।
1: तर डाक्टर साहब, 4 सेन्टिमिटर भन्दा ठुलो मूत्र थैलीको ढुङ्गालाई चाहिँ विशाल मानिँदो रहेछ, हेर्नुहोस् यहाँ त 16, 17, 18, 19 सेन्टिमिटरसम्मको भेटियो फेरि यो
2: हो, त्यही त यो अब यो एक्सट्रिमको कुरा भयो नि
1: हजुर,
2: हामीले जेनरल कुराहरू चाहिँ गर्छौँ, एक्सट्रिममा जति पनि हुन सक्थ्यो, तर पिसाबको थैली मैले भने नि 5 आज रहेछ पिसाब हराउँछ नि थैलीमा
1: हजुर,
2: तर त्यो चाहिँ इलास्टिक हुन्छ नि, त्यो बढ्दै जान्छ कि ढुङ्गाको साइज बढ्दाखेरि त्यो पनि तन्किँदै जान्छ र ठुलो हुन्छ
1: हजुर
2: होइन
1: हजुर,
2: हामीले पनि तपाईँलाई लगभग 600-700 ग्रामको त निकालेकै छौँ, त्यो वर्षमा एकजना निकालिन्छ त्यस्तो कुराहरू, त्यो चाहिँ अब यो खासमा सुन्दा तर हामीलाई गर्ने अपरेसन यो टेक्निकली च्यालेन्जिङ सहज अपरेसनले लगभग आधा घन्टामा गर्ने अपरेसन हो यो होइन, तर यो चाहिँ यसको प्रोसेस चाहिँ अलिकति चाहिँ असम्भवै हुन्छ।
1: तर हामीले सामान्यतया बुझ्दाखेरि चाहिँ पिसाबमा चाहिँ खनिजहरू पाइने, त्यो खनिजहरू कसरी तपाईँ क्रिस्टलमा परिणत हुन्छ र त्यो स्टोनको रूप लिन्छ त्यसले?
2: हो ल, यसो इन्ट्रेस्टिङ कुरा छ यसमा चाहिँ, यो ढुङ्गाको बारेमा चाहिँ हामीले धेरै चाहिँ पढेको हुन्छ, रिसर्च गरेको हुन्छ, ढुङ्गा किन बन्छ भन्दाखेरि ढुङ्गामा बन्ने कारण चाहिँ नम्बर 1 कारण चाहिँ अक्जालेट भन्ने एउटा चाहिँ केमिकल हुन्छ
1: हजुर,
2: अक्जालेट भनेको चाहिँ हाम्रो खानेकुरामा हुन्छ
1: हजुर,
2: धेरै पाइने भनेको चाहिँ रेड मिट होइन, तपाईँलाई चाहिँ यो टी कफी टमाटरहरू होइन, यसमा चाहिँ अक्जालेट पाइन्छ, तर अक्जालेट मात्रै ढुङ्गा बन्ने भने त्यसमा क्याल्सियम र अक्जालेट मिसिएर
1: हजुर
2: क्याल्सियम अक्जालेट भन्ने चाहिँ लगभग 70-80% चाहिँ ढुङ्गाले गर्दा हुन्छ बुझ्नु
1: हजुर,
2: तर त्यो बाहेकको चाहिँ अब इन्फेक्सनले गर्दाखेरि इन्फेक्टिभ स्टोन भन्छौँ, त्यसमा चाहिँ अब इन्फेक्सनले गर्दाखेरि विभिन्न अरू चाहिँ तत्त्वहरू पनि त्यहाँ जोडिएर युरिक एसिड हुन्छ होइन म्याग्नेसियम हुन्छ, विभिन्न तत्त्वहरू जोडिएर जस्तै हामीले खानाबाटै आएर त्यहाँ बन्ने
1: ए अनि यो बन्ने क्रम 3 केजी हुने भनेको त आजको भोलि ओभरनाइट हुँदैन यो यो त कमसेकम 8-10 वर्ष लाग्ला अथवा 4-5 वर्ष लाग्ला, यसको के हुन्छ ड्युरेसन यो बनिने कुराको, थपिने कुराको?
2: लगभग 1 सेन्टिमिटर भन्दा सानो ढुङ्गा चाहिँ छ नि, 7-8 फिटको ढुङ्गाहरू पिसाको थैलीमा छ भने
1: हजुर
2: एउटा नर्मल जस्तो पिसाको नली हुन्छ, त्यसले फुत्त निकालिहाल्छ यहाँबाट आउँछ होइन। तर त्यो मान्छेको कसैको पिसाको नली साँगुरो छ, प्रोस्टेट भयो भने चाहिँ के हुन्छ भने त्यो पिसाको सुरुमा चाहिँ अब 5 सेन्टिमिटरको ढुङ्गा होला होइन, त्यसले गर्दा त्यो फोहोर पिसा त्यहाँ जम्मा हुँदा हुँदा त्यो वरिपरि जम्मा ठुलो भएर बिस्तारै भएर बढ्दै जाने हो। ठ्याक्कै 3 केजीको ढुङ्गा कति समय लागेर बढ्यो भनेको चाहिँ त्यो अब रिसर्च गर्न पनि मिल्दैन, अनुमान मात्रै गर्नुपर्ने हुन्छ, त टाइम त नै लागेको हुन्छ होइन। तर किन सिम्टम्स आउँदैन भन्दाखेरि चाहिँ तपाईँको सुरुमा सिम्टम्स के हुन्छ सानो,
1: तर हामीले एउटा कुरा डाक्टर साहब एउटा अलिकति क्लियर हुन्छ, 1 केजीको ढुङ्गा अथवा 2 केजीको वा 3 केजी मानु त भन्दा बढी पनि होला भोलि, त्यसको बन्न सक्ने टाइम ड्युरेसन हामीले अनुमान गर्न सक्दैनौ त्यसको?
2: यसमा चाहिँ यस्तो हुन्छ कि विभिन्न कारणले बढ्छ कि, एउटा मात्रै कारण हुँदैन नि त
1: हजुर, तर ओभरनाइट त पक्कै हुँदैन नि,
2: होइन यो त भन्न त सकिँदैन। तर हामीले चाहिँ पिसाबको थैलीमा लगभग एउटा निकालेको ढुङ्गा 3-4 मान्छे आएको छ
1: हजुर
2: होइन, यो बेसिकली इन्फेक्सन भएको ढुङ्गा छ
1: हजुर,
2: अब इन्फेक्सन नभएको कन्डिसन छ भने चाहिँ अलिकति ढिलो भएर फैलिरहेको हुन्छ होइन, त्यसलाई त्यसले गर्दाखेरि चाहिँ लगभग 5 वर्षभन्दा धेरै त लाग्छ यस्तो ढुङ्गा भन्नलाई।
1: ओहो, अनि तर लक्षण त देखिनु पर्ने होला नि त, त्यो 3 केजी हुनुभन्दा अगाडि लक्षण देखिनु पर्ने होला, त्यो किन देखिन्न?
2: यस्तो हो, सपोज त्यसको 1 सेन्टिमिटरको ढुङ्गा छ होइन
1: हजुर,
2: ढुङ्गा चाहिँ पिसाको थैलीमा माथि किडनीबाट खस्यो आयो
1: हजुर,
2: पिसाको नलीमा अड्क्यो भने पिसाब बन्द भयो त आछु आछु हुन्छ, तुरन्त डाक्टरबाट जानुपर्छ र पत्ता लागिहाल्छ
1: हजुर।
2: तर त्यो ढुङ्गाले चाहिँ उसको पिसाब जाने बाटोमा ब्लक गरेको छैन, उसलाई त खासै समस्या हुँदैन नि त, अलिकति लक्षणहरू के हुन्छ भन्दाखेरि अलिकति पिसाब गर्दाखेरि चट्ट पिसाब काटिने भारो बन्द हुने कि ठ्याक्कै पिसाबको धाम त्यो पाइपमा ब्लक हुने बित्तिकै पिसाब ठ्याक्कै रोकिन्छ होइन, अनि कसकसले दुख्ने, पिसाबमा रगत आउने होइन, पिसाबमा इन्फेक्सन हुने, यी लक्षणहरू सबैमा हुँदैनन्।
1: लक्षण भयो भने त पत्ता लागेको,
2: तर चाहिँ अब एउटा कारण त्यो हो, अब अर्को कारण चाहिँ के हुन्छ भने मान्छेले चाहेर पनि अब डाक्टरको चाहिँ क्रममा भेट्न नपाएको हुनसक्छ, गाउँतिर धेरै मान्छे त्यस्तो हुन्छन्, उनीहरूले अब दुखे पनि त्यसलाई व्यवस्था गरेर बसिरहेको हुन्छ नि त, पछि ठुलो भएपछि कसैको किडनी बिगारेर नै आएको हुन्छ कारणले गर्दाखेरि।
1: ए, अब यो स्टोन पनि शरीरका खास गरी किडनीदेखि लिएर अर्को तपाईँको पित्त थैलीदेखि लिएर मूत्र थैलीसम्म अनेक भागमा पाइँदो रहेछ, यी खास खास ठाउँमै यो पाउनुपर्ने कारणहरू के हुन सक्छ यसको कज?
2: हो, अब यसको विशेष गरी धेरै ठाउँमा पाइन्छ, तर विशेष गरी हामीले दुःख दिने चाहिँ पित्तको थैलीको ढुङ्गा र किडनीको ढुङ्गा हो
1: हजुर।
2: मेरो विशेषज्ञले भएको कारणले गर्दा म किडनीको कुरा गर्दैछु
1: हजुर।
2: यस्तो ढुङ्गा पहिला बन्ने चाहिँ किडनीमै हो
1: हजुर।
2: किडनीमा के हुन्छ भने किडनीमा हामीले चाहिँ हाम्रो बडीको फिल्टर गर्ने कुरा हुन्छ, शरीरमा सबै विकारहरू फिल्टर हुन्छ त्यहाँबाट होइन
1: हजुर।
2: हाम्रो अब ब्लड फिल्टर हुँदाखेरि त्यहाँबाट चाहिँ युरिया, क्रिएटिन, क्याल्सियम, औजाले जो जो खाएको छ नि किडनीले चाहिँ आएर फिल्टर हुन, ती सबै त्यहाँबाट किडनी हुँदै फिल्टर हुँदै पिसाब भएर आउने हो
1: हजुर।
2: अब मात्राको कुरा आउँछ, यो तपाईँको चाहिँ अब औजाले चाहिँ धेरै खाइरहेको मान्छे चाहिँ एकदम धेरै रेडमिट खाएको छ, नुन धेरै खान्छ, पानी कम खान्छ भने के हुन्छ भने सानो सानो चाहिँ क्रिस्टल भन्छ निको, त्यो क्रिस्टलहरू सानो चाहिँ त्यहाँबाट बन्छ सुरुमा त्यस्तो अवस्था हुन्छ
1: हजुर।
2: अनि त्यो मान्छेले अब चाहिँ आफ्नो आहार खानपिन सुधार गरेन भने त्यो बढ्दै बढ्दै बढ्दै गएर ठुलो हुने हो किडनीमा
1: हजुर।
2: तर किडनीमा चाहिँ यसो 3 किलोको ढुङ्गा चाहिँ हुन सक्दैन, किनभने किडनीमा त ठाउँ नै हुँदैन त्यो ठुलो ठुलो
1: होइन हजुर।
2: किडनीमा चाहिँ अब 1/2 किलोसम्म ढुङ्गा चाहिँ निकालेको छ मान्छेले, तर यस्तो ठुलो स्पेस नभएकोले किडनीमा चाहिँ फेरि ढुङ्गा हुँदैन
1: हजुर।
2: अब त्यो कुराहरू चाहिँ किडनीबाट आएको कुराहरू पिसाको नलीमा अड्किँदै पिसाको थैलीसम्म आउँछ
1: हजुर।
2: अनि थैलीमा आएर चाहिँ अनि त्यो ठुलो स्पेस भयो नि त्यहाँनिर बढ्दै बढ्दै बढ्दै जाने हो, एउटा कारण त्यो हो किडनीबाट आउने
1: हजुर।
2: एउटा कारण चाहिँ अब तपाईँको कसै कसैको बानी के हुन्छ भने अब सेक्सुअल पर्भर्जन पनि हुन्छ कसैको, त्यो फरेन बडीहरू चाहिँ पिसाको थैलीमा घुसार्ने
1: हजुर,
2: अथवा कुनै अपरेसन गरेर चाहिँ केही टाँकाहरू छुट्यो केही भयो भने त्यसमा आएर चाहिँ ढुङ्गा बन्ने, यी विविध कारणले गर्दाखेरि चाहिँ ढुङ्गाहरू बन्ने हुन्।
1: ए, अनि सबभन्दा जोखिमपूर्ण चाहिँ कहाँको स्टोनलाई हामी मान्छौँ?
2: जोखिमपूर्ण भन्नाले चाहिँ तपाईँलाई हाम्रो मुख्य सरोकार भनेको किडनी चाहिँ बिग्रिनु भएन
1: हजुर
2: होइन
1: हजुर।
2: कुनै पनि ढुङ्गाले पिसाबको फ्लोलाई रोक्छ भने त्यो चाहिँ जोखिम हो, बरु किडनीको हिसाब गर्नु छ भने बरु 2 सेन्टिमिटरको ढुङ्गा चाहिँ किडनीको कुनामा बसेको छ भने त्यसले के असर नगर्न सक्छ, तर 5 mm को ढुङ्गा छ तर पिसाबको नलीमा आएर अड्किन त्यसले किन्ने त पुरै ब्लक गर्यो. त्यस्तो ढुङ्गा चाहिँ धेरै जोखिम हुन्छ. त्यही भएर चाहिँ ढुङ्गाको साइज मात्रै होइन कि कुन ठाउँमा आएर ढुङ्गा अड्किरहेको छ त्यसले चाहिँ म्याटर गर्दछ कि.
1: ए अनि कैयौं मानिसहरू चाहिँ अब स्टोन भएको रहेछ, ढाड दुखेर मर्ने बेलामा हात्यो, बल्ल बल्ल पत्ता लाग्यो, डाक्टरले पत्ता लगाउनै सकेन भन्दै जाने अनि खोज्दै जाँदा चाहिँ उसको पित्त थैलीको हुँदो रहेछ, ग्यास्ट्रिक भनेर कैयौं वर्षदेखि बसिराखेको तर पत्ता लाग्यो यो चाहिँ पित्त थैलीको रहेछ भनेर. भनेपछि यो हाम्रो टेक्नोलोजीले काम गरेका छैन कि लक्षणले थाहा पाउनका लागि अवरोध गरिरहेछ यस्तो चिजहरू.
2: होइन अहिले नेपालमा इभन नेपालमा पनि अहिले चाहिँ कुनै टेक्नोलोजीको कम्प्लेन गर्ने कुनै गुनासो छैन किनभने साधारण भिडियो एक्सरेले
1: हजुर
2: पित्तको थैली र किडनीको स्टोन मजाले भेट्न सक्छ एकदम मजाले.
1: हजुर
2: साना साना ढुङ्गाहरू चाहिँ पित्तको थैलीको चाहिँ भयो भनेमा किडनीको चाहिँ साना साना ढुङ्गाहरू चाहिँ जो पिसाबको नलीमा अड्किएको हुन्छ 3-4 mm को ढुङ्गाहरू 5-6 mm को ढुङ्गाहरू त्यो चाहिँ नदेखिन सक्छ पिसाबको नलीको ढुङ्गाहरू. तर त्यसले गर्दाखेरि किडनी सुन्निएको छ भने चाहिँ हामीले किडनी सुन्निएको छ मतलब केही ढुङ्गा आएर बसेको हुनसक्ने सम्भावना चाहिँ हामी पहिलोचोटि सोच्छौँ त्यस्तो कुरा. र अर्को चाहिँ अचुक उपाय भनेको सिटी स्क्यान. सिटी स्क्यानले लगभग 99% ढुङ्गाहरू पत्ता लाग्छ.
1: अब पित्त थैलीको अपरेसन चाहिँ तपाईँको त्यो पित्तै फाल्नु पर्ने अवस्थामा किन आइलाग्छ, त्यसलाई दबाई खाएर किन जाँदैन, यो विषय के हो?
2: यो त मेरो विशेषता परेन होइन. पहिला पनि मैले मेरो सामान्य ज्ञान पहिला पनि अध्ययन गरेर पढेको हिसाबले गर्दाखेरि पित्तको थैली चाहिँ हाम्रो बचाइराख्नु पनि आवश्यकता छैन.
1: हजुर
2: त्यसलाई त्यसलाई त्यसलाई ढुङ्गामा त निकाल्नु फेरि ढुङ्गा बनेर फेरि कहिले अपरेसन हाम्रो शरीरले चाहिने भाग पनि होइन. होइन तपाईँले पित्तको थैली डाक्टरसँग लिन सक्नुहुन्छ. किडनीको हिसाबले गर्दाखेरि अब किडनीमा ढुङ्गा भएर किडनी फाल्ने कुरा त आएन.
1: हजुर
2: होइन किडनी त बचाउनै पर्यो हामीले. त्यही भएर चाहिँ हामी किडनीमा किडनी ननिकाल्ने ढुङ्गा मात्रै निकाल्छौँ.
1: ए तर तपाईँलाई मानिसको शरीरको बायोलोजिकल्ली ज्ञान त तपाईँलाई मजाले थाहा छ डाक्टर साहब, किन पित्तको चाहिँ हामीले अपरेसन के अरे औषधि खाएर त्यहाँको चाहिँ ढुङ्गा निस्किन सक्दैन, के हो समस्या?
2: होइन ढुङ्गा एकचोटि भइसकेपछि त्यसलाई पगाल्ने औषधि जस्तो बनेको हुन्न कि.
1: हजुर
2: अलिकति लेदो जस्तो छ भने चाहिँ मान्छेहरूले ढुङ्गा औषधिले पनि कोसिस गर्नुभएको छ होइन.
1: हजुर
2: ढुङ्गा एकचोटि भइसकेपछि त्यसको हुने कम्प्लिकेसनहरू त्यो पित्तको.
0: हजुरको रेडियो 102.1 MHz.
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना.
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ.
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि.
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ.
4: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली. डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो. यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ. त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं. छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं.
3: आफू पनि सुरक्षित बनाऊ. बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ. झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं.
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्. आफ्नै मनले औषधि सेवन नगर्नुहोस्.
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं. पानी जम्न नदिऊ. लामखुट्टे बढ्न नदिऊ. डेंगी मुक्त समाज निर्माण गरौं.
4: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश.
3: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310, 9851-40-41-98 र 9841-25-59-57। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानी छाप,

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।

परेको सुन्दिन तैले मान्छेसँग साँचो माया गर्ने एउटा मन हुन्छ र त्यो मन मेरो टुटिसकेको छ।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट

0: से 50 रुपियाँ गोटामा ल्याए त नानी
1: हुर्केकै गिरिराज चल्ला 150
0: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
2: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
0: विराज किसानको साथी
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
0: प्रोप्राइटर जय मानन्दर फोन 0485402349 0485402353 र 98540420349 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
4: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
3: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
3: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
4: लट्टे मासे फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
3: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
4: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
3: रैथाने बाली बचाउ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश
4: पानीको मुहान संरक्षण गरौं भविष्य सुरक्षित बनाऊ
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो तर जथाभावी वन विनाश डोजर प्रयोग अव्यवस्थित सड़क निर्माण मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन् त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो
4: पानीको मुहान वरिपरि रुख रोपौं भएका वन जंगल जोगाऊ मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्
4: आउनुहोस् मुहान जोगाऊ पानी बचाऊ जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ गुलन्जर गाउँपालिका वडा नम्बर 1 कार्यालय डुडभन्ज्याङ सिन्धुली

0: बीबीसी नेपाली सेवाको साझा पखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता औचित्य बारे विज्ञहरूको मिश्रित प्रतिक्रिया।
1: यो अत्यन्त राम्रो वैज्ञानिक सिस्टम हो,
2: प्राइम मिनिस्टरले त्यो सपोर्ट कागजबाट आग्रह गर्नुभयो।
0: एमाले संसदीय दलका नेताको अभिव्यक्ति प्रति एमाले भित्रै तरंग, उपमहासचिव महासेठ भन्छन्।
1: रामबहादुर थापाजीको नितान्त व्यक्तिगत कुरा हो, नेकपा एमालेको त्यो सोच हुँदै हुँदैन।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा इजरायली सेनाले 1-5 वर्षीय प्यालेस्टिनी बालिकाको हत्या सम्बन्धी घटनाको अनुसन्धान गर्ने। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: इजरायली सेनाले गाजामा युद्धका क्रममा प्यालेस्टिनीहरूमाथि भएका दुईवटा हमलाका अत्यन्त चर्चित घटनाबारे आन्तरिक फौजदारी अनुसन्धान शुरू गर्ने भएको छ। ती दुई घटना भनेका सन् 2024 जनवरीमा 5 वर्षीय हिन्द रजवको हत्या तथा त्यसको 1 वर्षपछि 15 जना आपतकालीन सेवा र सहायता कर्मीको हत्याका घटना हुन्। दुवै घटनाले अन्तर्राष्ट्रिय स्तरमा आक्रोश निम्त्याएका थिए। हिन्द जबलाई उनको परिवारका सदस्यहरूको गोली लागेर मृत्यु भएको अवस्थामा उनी बसेको कारभित्रबाट घण्टौंसम्म सहयोगका लागि प्यालेस्टिनी उद्धारकर्मीहरूसँग विन्ती गरेपछि इजरायली सेनाले उनको हत्या गरेको थियो। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन असर भन्छन्, गाजामा युद्धको सबैभन्दा हृदय विदारक दृश्यहरू मध्ये एक 5 वर्षीय प्यालेस्टिनी बालिका हिन्द रजवले गोलीले छियाछिया भएको कारभित्रबाट आफूलाई उद्धार गर्न प्यालेस्टिनी आपतकालीन उद्धार कर्मीहरूसँग गरेको निराशाजनक पुकार थियो। उक्त कारमा उनका परिवारका 5 सदस्यको मृत्यु भइसकेको थियो। बीबीसीका सेबास्टियन असरको भनाई। अमेरिकाले सोमबार अन्तर्राष्ट्रिय भइसकेको थियो। बीबीसीका सेबास्टियन असरको भनाई। अमेरिकाले सोमबार अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका अध्यक्ष र वरिष्ठ अभियोजनकर्तामाथि प्रतिबन्ध लगाएपछि युरोपेली संघ ईयूका शीर्ष अधिकारीहरूले अदालतप्रति आफ्नो दृढ़ समर्थन रहेको बताएका छन्। सामाजिक सञ्जाल मार्फत युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायन र युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले आईसीसीलाई समर्थन गरेका छन्। 120 भन्दा बढ़ी देशको समर्थन प्राप्त आईसीसीलाई युद्ध अपराधको अनुसन्धान गर्ने अधिकार रहेको छ। आईसीसीले पनि नयाँ वक्तव्य जारी गर्दै अमेरिकी प्रतिबन्धलाई आफ्नो न्यायिक स्वतन्त्रतामाथिको लज्जाजनक आक्रमण भनेको छ। पाकिस्तानको सरकारले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि निजी अस्पतालमा स्थानान्तरण गर्न दिएको आफ्नो आदेश पुनरावलोकन गर्न सर्वोच्च अदालत समक्ष आग्रह गरेको छ। सरकारले उपचारका लागि जेलमा रहेकालाई स्थानान्तरण गर्दा जेलका नियमहरू पालना गर्नुपर्ने र अदालतको उक्त आदेशले आफ्नो अधिकार क्षेत्र नाघेको तर्क गरेको छ। उनका वकिलहरूले उनी विभिन्न स्वास्थ्य समस्याबाट पीड़ित रहेको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको टोलीका एक वरिष्ठ सदस्यलाई युरोपको भ्रष्टाचार विरोधी निकायले लगातार छापा मारेपछि पदबाट बर्खास्त गरिएको छ। यसैबीच युक्रेनका पूर्व रक्षा मन्त्री मिखाइलो फेदोरोफले निर्वाचन गराउन आह्वान गरेका छन्। र भारतको कोलकातामा एउटा सस्तो होटलमा आगलागी हुँदा कम्तीमा 9 जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार मृतक मध्ये एक बालक पनि रहेका छन्। प्रारम्भिक अनुसन्धानले एयर कन्डिशनर विस्फोट भएर आगलागी शुरू भएको हुन सक्ने देखाएको छ। घटनामा 8 जना घाइते भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि प्रधानमन्त्रीले मन्त्रीहरूसँग आज कार्य सम्पादन सम्झौता गरेका छन्। उनीहरूसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर विज्ञहरूले उक्त अभ्यासप्रति मिश्रित प्रतिक्रिया जनाएका छन्। सुनौ एक रिपोर्ट। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मन्त्रीहरूले प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गरेका हुन्। किसिमको अभ्यासले मन्त्रीहरूलाई उनीहरूले गर्ने कामका लागि थप उत्तरदायी बनाउने दावी गरिदिए आएको छ। पूर्व सचिव उमेश मैनाली यो राम्रो अभ्यास भएको तर्क गर्छन्। यद्यपि त्यसमा वस्तुगत सूचकको खाँचो उनी औल्याउँछन्।
1: यो अत्यन्त राम्रो वैज्ञानिक सिस्टम हो, तर अप्सन के हुँदो रहेछ भने जब यसका अब्जेक्टिभ इन्डिकेटरहरू हुँदैन, अब्जेक्टिभ इन्डिकेटर नभएपछि त्यसले वास्तवमा सही नतिजा दिँदैन, पहिलो कुरो। दोस्रो कुरो, त्यो कार्य सम्पादन सम्झौता गरिसकेपछि त्यसको आधारमा दण्ड र पुरस्कार हुनुपर्छ नि, त्यो देखिएन क्या।
0: तर अर्का पूर्व सचिव विद्याधर मलिक यो अभ्यासको खासै औचित्य देख्दैनन्। उनको विचारमा केही वर्ष यता नेपालमा औपचारिकताका लागि यो अभ्यास गर्न थालिएको हो।
2: यसले चाहिँ फर्मदारी गर्नको लागि औचित्य भन्ने कागजमा कति कुराहरू छ त भन्दाखेरि एउटा कार्य सम्पादनको करार पनि छ, मन्त्रीहरू प्रधानमन्त्रीको बीचमा भन्ने देखाउनु त भयो, तर जो जो प्रति एकाउन्टेबल हुनुपर्ने हो त्यसै पनि हुनुपर्ने हो कि, त्यो करार चाहिँदै चाहिने क्याबिनेट सिस्टममा मन्त्रीहरू फुल हार्टेडली प्राइम मिनिस्टरप्रति कमिटेड हुनुपर्छ र प्राइम मिनिस्टरले सपोर्ट पाउनुपर्छ र प्राइम मिनिस्टरले त्यो सपोर्ट कागजबाट आर्जन गर्ने होइन, त्यो त व्यवहारले आर्जन गर्ने हो, प्र्याक्टिसले आर्जन गर्ने हो, होइन एकअर्का प्रतिको म्युचुअल रिलेसन छ नि अन्डरस्ट्यान्डिङको, त्यसबाट आर्जन गर्ने हो, त्योदेखि बाहिर कागजी घोडा दौडाएर त्यो आर्जन हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन।
0: पूर्व सचिव मैनाली चाहिँ अहिलेको अभ्यासमा सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिन्छन्। उनी भन्छन्
1: पोजिटिभ इन्डिकेटरहरू बनाएर हामीले कार्य सम्पादन सम्झौता गर्यौँ भने त पर्फर्मेन्समा आधारित आज पनि त धेरै जसो देश तर पर्फर्मेन्स के भन्दा तलब पनि पर्फर्मेन्सको आधारमा निर्धारण हुन लागेको छ, ती सबैको हुनाले यी चिजहरू वैज्ञानिक हुन् तर हामीले के भने वैज्ञानिक इन्डिकेटर बनाउन जानेनौँ, त्यसो भएको हुनाले यस्ता व्यक्तिहरू एक्सपर्टहरू चाहिन्छ जसले वस्तुगत आधारमा सूचकहरू बनाउने र विषयगत आधारमा प्रोक्सी इन्डिकेटरहरू बनाउन सक्ने मान्छे चाहियो।
0: अर्कोतर्फ प्रणालीमा मन्त्रीहरू मात्र नपर्ने भएकाले प्रणालीलाई जवाफदेही बनाइनु पर्ने मल्लिकको तर्क छ। प्रणालीले काम गर्ने अवस्थामा यो प्रकृतिको अभ्यास आवश्यक नपर्ने उनी बताउँछन्। अर्को विषय, विपक्षी दल नेकपा एमालेको संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारलाई नेपाली सेना अमेरिका र एल्गोरिदमसँग जोडेर गम्भीर आरोप लगाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले ती तीन कुरा अहिलेका सरकारको शक्तिका स्रोत भएको आरोप लगाए। उनले भने
4: कतिपय भू राजनीतिका स्रोतकर्ताहरूको दावी छ यो सरकारको शक्तिको स्रोत तीन ए आर्मी अल्गोरिदम र अमेरिका हो।
0: थापाको अभिव्यक्तिले जनमतको अपमान गरेको भन्दै सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले आपत्ति जनाइन्। थापाको अभिव्यक्तिको सार सुनाउँदै हामीले एमाले उपमहासचिव रघुवीर महासेठसँग प्रतिक्रिया मागेका छौं।
5: हुन त मैले सुने छैन तर तपाईँले जुन प्रकारले भन्नुभयो कि पहिला जस्तै यो हाम्रो पार्टीको कार्य दिशाको विपरीत हो। नेकपा एमालेका उपाध्यक्ष जो नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा आउनु भएको छ उहाँले बुझ्न सक्नु भएको छैन जबरजस्त के हो भनेर, त्यसैले उहाँले जे बोल्नुभयो गलत बोल्नुभयो।
6: जस्तो अब हतियारहरू गुम्बामा लुकाइएको छ कि भनेर आशंका, यो सरकारको स्रोत पनि आर्मी अल्गोरिदम र अमेरिका हो भन्ने भनाइ जुन पहिलेको जस्तै
5: होइन। सुन्नुहोस् मैले बुझेँ त्यो कुरो रामबहादुर थापाजीको व्यक्तिगत नितान्त व्यक्तिगत कुरा हो, नेकपा एमालेको त्यो सोच हुँदै हुँदैन। नेकपा एमाले यस सम्बन्धमा रामबहादुर थापासँग स्पष्टीकरण सोध्न सक्छ। म अझ पनि भन्छु रामबहादुर थापाजी नेकपा एमालेको मूल स्पिरिटलाई बुझ्न सक्नु भएको छैन। जबजले जुन एउटा कार्य दिशा देखाएको छ त्यो कार्य दिशा बुझ्न उहाँलाई अब कति समय लाग्छ म भन्न सक्दिनँ, तर उहाँ आज जे बोल्नुभयो त्यो व्यक्तिगत कुरा हो, यो पार्टीको कुरा होइन।
6: संसद दलको नेता पनि उनी पार्टीको सरसल्लाह नगरेरै त्यसरी त्यत्रो आक्रामक अभिव्यक्ति दिए होला नि त।
5: मैले अझै पनि भन्दैछु रामबहादुर थापाजी अहिले पनि उहाँको दिमागमा माओवादी कालका जुन उहाँहरूको रणनीति थियो त्यो कुरो अहिले पनि उहाँको दिमागबाट गइसकेको छैन।
6: कतै यो पार्टी अध्यक्षकै परामर्शमा यस्तो आक्रामक अभिव्यक्ति दिने गरेका त होइन वा?
5: मलाई लाग्दैन पार्टी अध्यक्षको सल्लाहमा उहाँले बोल्नु भएको जस्तो मलाई लाग्दैन। पार्टी अध्यक्ष नेकपा एमालेलाई अहिलेसम्म हाकेर ल्याएको व्यक्ति हुनुहुन्छ, जबजब उहाँले बुझ्नु भएको छ, जबजको निर्माणमा पनि उहाँको कहीँ न कहीँ योगदान छँदै थियो र छँदैछ, त्यस कारणले अध्यक्षको सल्लाहमा उहाँले बोल्नु भएको छैन। उहाँ व्यक्तिवादी व्यक्ति हुनुहुन्छ, म अझ पनि भन्छु उहाँ नेकपा एमाले बुझ्न सक्नु भएको छैन।
6: योभन्दा पहिले जब तपाईँको नेता रामबहादुर थापाले संसदमा अभिव्यक्ति दिए त्यसको पार्टीले बैठक गरेर राज्यका सबै अङ्गसँग सुमधुर सम्बन्ध राख्न प्रतिबद्ध छ भनेर एक खालको स्पष्टीकरण जस्तो दिएको थियो, त्यसैलाई नै बल पुग्ने गरी फेरि तपाईँकै पार्टी अध्यक्ष केपी ओलीले मिल्दोजुल्दो खालको अभिव्यक्ति दिने गरेकै छन् नि, भनेपछि त पार्टीको नीति होइन भनेर कसरी भन्ने?
5: हाम्रा पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूले पनि त्यस्तो अभिव्यक्ति दिनुभएको छैन। उहाँले जुन सचिवालयको बैठकबाट जुन प्रेस विज्ञप्ति मार्फत नेपाली जनतालाई सूचित गर्ने काम भयो नेकपा एमालेबाट त्यो सही थियो र आज पनि त्यो सही छ। हामीले पराजयलाई स्वीकार गरेका छौँ, भित्र के भएको हो भएको होइन कि त पार्टीले छानबिन कमिटी गठन गर्नु पर्यो, होइन भने जनताले दिएको अभिमतको विरुद्धमा हामी यसरी अगाडि आएर बोल्नु भएन। यसमा पनि संसदीय दलको नेता
6: तर तपाईँकै पार्टी अध्यक्षले पनि त यो जेएनजी आन्दोलनलाई लिएर त यो त नियोजित थियो भनेर अनि सेनाको भूमिकामाथि बारम्बार प्रश्न उठाइरहेको छ।
5: जेएनजी आन्दोलन नियोजित थियो, जुन प्रकारको तोडफोड भयो, घर लुट्ने कामहरू भयो, त्यो जनताको अभिव्यक्ति थिएन। त्यो चाहिँ जेएनजीहरूको नाउँमा जुन लुटपाट भयो, सिंहदरबार जलाउने काम भयो, खर्बको संरचनाहरू जलाउने काम भयो, त्यो गलत थियो। त्यो कुरा हिजो पनि भन्यो, आज पनि भन्छ, भविष्यमा पनि भन्छ।
6: त्यसमा चाहिँ अन्तर्राष्ट्रिय शक्तिहरू सँगसँगै नेपाली सेनाको भूमिकालाई लिएर पनि तपाईँकै पार्टी अध्यक्षले प्रश्न उठाएको त हो नि त, त्यसकारण त कसरी पार्टीको विपरीत भएर?
5: हाम्रो अध्यक्षले नेपाली सेनाको भूमिकाको कुरा लिएर प्रश्न उठाउनु भएको छैन,
6: सार्वजनिकमै भनेर सुन्नु भएको छैन।
5: म भन्दैछु, अब उहाँले व्यक्ति बाहिर के भन्नुभयो त्यो मैले सुनेको छैन, तर पार्टीभित्र उहाँले जे भन्नुभयो त्यस्तो अभिव्यक्ति दिनुभएको छैन। हो, सेनाको जुन भूमिका हुनु पर्थ्यो त्यो भएन, त्यो कुरा सही हो। सिंह दरबार जुन जलाउने काम भयो, पाँचवटा सेना खडा मात्र भइदिएको भए त्यो जलाउन सक्ने थिएन।
6: त्यसो भए
5: कमी कमजोरी भएको हो।
6: अब रामबहादुर थापाको अभिव्यक्तिमा तपाईँको के कुरामा आपत्ति भयो? सरकार शक्तिको स्रोत आर्मी अल्गोरिदम र अमेरिका भने एउटा, अर्को सिक्किमीकरणको जोखिम छ कि भन्ने?
5: हामीले सुन्नुहोस् है, कि त हामीले चुनाव बहिष्कार गरेर आउनु पर्थ्यो। जब हामी चुनावमा सहभागी भइसके पछाडि त्यो परिणामलाई जब हामी स्वीकार गरेर संसदभित्र छिरिसके पछाडि बारम्बार त्यो कुरालाई उठाउनु एउटा संसदीय दलको नेताको हैसियतमा रामबहादुरजीको यो गल्ती हो।
0: नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठ साथी शरद केसीसँग कुरा गर्दै एउटा विषय संक्षेपमा, प्रदेशमा नयाँ सत्ता समीकरणपछि सुदूरपश्चिम र कर्णालीका मुख्यमन्त्रीहरूले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सुदूरपश्चिम प्रदेश सभा बैठकमा आज उपस्थित 46 सांसद मध्ये 31 जनाले मुख्यमन्त्री खगराज भट्टको पक्षमा र 15 जनाले विपक्षमा मतदान गरे। नेकपा संसदीय दलका नेता भट्ट गत शुक्रबार सुदूरपश्चिमको पाँचौं मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थिए। नेकपा र एमाले बीच सत्ता साझेदारीको सहमतिपछि तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाह अल्पमतमा परेका थिए। अर्कोतर्फ कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीलाई प्रदेश सभा बैठकमा उपस्थित 36 जना सांसद मध्ये 21 जनाले विश्वासको मत दिएका छन् भने विपक्षमा 13 मत परेको छ। विश्वासको मत लिए पनि मुख्यमन्त्री भएको 23 दिन भइसक्दा पनि शाहीले मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन्। हालसम्म सरकारमा उनी मात्रै छन्। तर आजै नेपाली कम्युनिष्ट पार्टीले मुख्यमन्त्री सहित 4 र नेकपा एमाले 3 मन्त्रालय लिने सहमति भएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इजरायली सेनाले गाजामा एक 5 वर्षीय बालिकाको हत्या भएको घटनाको फौजदारी अनुसन्धान गर्न निर्देशन दिएको छ। हिन्द रजब नामकी ती बालिकाको हत्याको अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको थियो। सन् 2024 जनवरीमा गाजा सिटीमा उनी सहित उनका परिवारका 7 सदस्यहरू गाड़ीमा यात्रा गरिरहँदा इजरायली हमलामा उनीहरू परेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: इजरायली डिफेन्स फोर्सेसले एउटा विज्ञप्तिमा उसकै शब्दमा निष्कर्षहरूको समीक्षा गरेपछि र प्यालेस्टाइन रेड क्रेसेन्टको एम्बुलेन्सको आवागमन समन्वयमा भएको भनिएको कमजोरीका कारण उक्त घटनाबारे सैन्य प्रहरीको फौजदारी अनुसन्धान विभाग मार्फत फौजदारी अनुसन्धान शुरू गर्ने निर्णय गरिएको उल्लेख छ। आईडीएफले हिन्द र उनको परिवार सवार गाड़ीमाथि गोली चलाएको पहिलो पटक स्वीकार गरेको हो। यसअघि आईडीएफले उक्त घटना भएको समयमा त्यो क्षेत्रमा इजरायली फौज नरहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको थियो। गाजा युद्धमा बमबारी भइरहँदा त्यहाँबाट भाग्ने प्रयासमा हिन्द रजब र उनको परिवार कारमा यात्रा गरिरहँदा इजरायली हमलामा परेका थिए। परिवारका थुप्रै सदस्यहरू मारिए पनि हिन्दले प्यालेस्टिनी रेड क्रेसेन्ट सोसाइटीका सहायता कर्मीलाई जवाफ फर्काउन सकेकी थिइन्। उक्त फोन सम्पर्क घण्टौंसम्म चलेको थियो। कसैले आफूलाई उद्धार गरिदियोस् भन्ने उनको निरन्तर अनुरोध थप गोली चलेको आवाजका माझ फोनको सम्पर्क टुटेको थियो। उनीसम्म पुग्न प्रयास गरिरहेको एम्बुलेन्समाथि पनि गोलाबारी गरियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रातको 9 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98-45-43-255, 48-45-100 इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: टन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0-48-45-398, 0-48-45-398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
8: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।
2: चर्चित गायक गायिकाहरू स्थानीय केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्चोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर।

0: भानु केसीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 3 को कार्यालय सागुटार, रामेछाप।
3: डेंगी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
3: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
10: सम्पर्क नम्बर 0447904668 98692695998।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप। डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिमको शब्द तथा संगीतमा सजिए

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजु पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमि श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता
0: समस्या मनै छुनी कोसेली।

0: काठमाडौँ बाट विशेषज्ञ चिकित्सक बोलाई छाड़ सूत्र विधि द्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
0: सम्पर्क नम्बर 0845410143 98630423422।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तुर्किएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: सुनापति गाउँपालिका वडा नम्बर 1 को कार्यालय गुन्सी रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र OCMC।
3: यहाँ हिंसा प्रभावित महिला, बाल बालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC-ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी, रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। विवाह गर्ने विद्यमान कानूनी उमेर 20 वर्ष नै कायम राख्न सरकारवालाले जोड़ दिएका छन्। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले आज काठमाडौँमा आयोजना गरेको 2 दिने बाल अधिकार सिकाई सम्मेलनको 2रो दिन बाल विवाह अन्त्य सम्बन्धी राष्ट्रिय संवादमा विवाहको उमेर घटाउन नहुने धारणा व्यक्त गरिएको हो। विवाहको न्यूनतम उमेर 20 वर्षबाट घटाएर 18 वर्ष कायम गर्न विद्यमान कानूनमा संशोधनको प्रस्ताव ल्याउनुभन्दा बाल विवाह अन्त्यका लागि प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिएका हुन्। प्रतिनिधि सभा बैठक भदौ 8 गते सोमबार दिउँसो 1 बजेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले भदौ 8 गते सोमबार दिउँसो 1 बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीमा मन्त्री फेरबदलको कुनै तयारी नभएको सभापति रवि लामिछानेले स्पष्ट पार्नुभएको छ। सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले मन्त्रीहरूको कार्यक्षमतालाई लिएर प्रश्न उठे पनि तत्काल मन्त्री परिवर्तन नहुने बताउनुभयो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्री तथा सांसदहरूको कार्यशैली र संसदमा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा आज पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा छलफल भएको। बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गर्नुभएको छ। पछिल्लो समय संसदमा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा जवाब दिने गरेको र आफ्ना मागहरू सम्बोधन नहुँदा सांसदहरूले पनि अमर्यादित वा रूखो व्यवहार देखाउने गरेको भनी आलोचना भइरहेको सन्दर्भमा यो बैठक आयोजना भएको हो। यसैबीच सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुढाकोटीको संयोजकत्वमा कार्यदल गठन गरेको हो। प्रधानमन्त्री भदेन्द्र शाहसँग मन्त्रीहरूले चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्य सम्पादन सम्झौता गरेका छन्। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गरेका हुन्। आज प्रधानमन्त्री शाह सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पनि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। सरकारले संघीय अनुदानमा कार्यरत शैक्षिक तथा प्रारम्भिक बाल विकास एसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा 10% वृद्धि गर्ने निर्णय गरेको हो। यसै गरी ईसीडी सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँ थप भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर साईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री साईले राख्नुभएको प्रस्तावको पक्षमा 21 र विपक्षमा 13 जनाले मतदान गरेका हुन्। यस्तै 2 जना सांसद तटस्थ बसेका छन्। साहीलाई नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका सांसदले विश्वासको मत दिएका हुन्। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगरले दावी पेश गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा थापाले आज प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बहुमतसहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो। मुख्यमन्त्री कार्यालयले थापालाई भोलि मुख्यमन्त्रीमा नियुक्त गरेर शपथ गराउने तयारी गरेको जनाएको छ।
राप्रपाले बागमती प्रदेश सभामा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन गरिएको भनिएको पत्रमा आफ्नो सहमति नरहेको स्पष्ट पारेको छ। महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङले बागमती प्रदेशका प्रदेश प्रमुखलाई पत्र लेख्दै समर्थन पत्रलाई मान्यता प्रदान नगर्न अनुरोध गर्नुभएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेश सभाको आजको बैठकमा उहाँलाई नेपाली कम्युनिष्ट पार्टीका 20 र नेकपा एमालेका 11 गरी 31 जना सांसदले पक्षमा मतदान गरेका हुन्। भट्टको विपक्षमा 15 मत परेको छ। एमालेको सत्ता साझदारीमा नेकपा संसदीय दलका नेता भट्ट गएको साउन 29 गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 4 महिनामा 11,000 कर्मचारीलाई कार्यवाही गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भए यता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनाएको प्रक्रिया तीव्र गतिमा अगाडि बढ़ाइएको केन्द्रका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभएको छ। यसैबीच केन्द्रले सरकारी कार्यालयमा भएको अनियमितता भ्रष्टाचार लगायतका गुनासाका सम्बन्धमा फोन मार्फत जानकारी दिन सकिने जनाएको छ। केन्द्रका प्रवक्ता भट्टका अनुसार सरकारी कर्मचारीले आचार संहिता पालना नगरेको काम नगरेको लगायतका केही गुनासा भए केन्द्रको हटलाइन नम्बर 01420034 फोन गरेर टिपाउन सकिन्छ। साथै कर्मचारीसँग शंकास्पद सम्पत्ति भएको पनि सूचना दिन सकिने केन्द्रको भनाइ छ। आज 19 राष्ट्रिय सूचना दिवस मनाइएको छ। नेपालमा हरेक वर्ष भदौ 3 गते राष्ट्रिय सूचना आयोगको आयोजनामा राष्ट्रिय सूचना दिवस मनाउने गरिन्छ। 2064 साल साउन 5 गते सूचनाको हक सम्बन्धी ऐन प्रमाणीकरण भएको थियो। त्यसपछि सूचनाको हक सम्बन्धी ऐन लागू भएको दिनको सम्झनामा हरेक वर्ष भदौ 3 राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो। बैंक लघु वित्त सहकारी मिटर ब्याज प्रभावी तथा भूमिहीन सुकुम्बासीहरूले विभिन्न माग राखेर फुलचोक स्थित राष्ट्रिय मानवाधिकार आयोगको कार्यालय अगाडि सड़कपट्टिमा धरना दिइरहेको प्रति आयोगले ध्यान आकर्षण भएको जनाएको छ। विगत 5 दिनदेखि भइरहेको धरनाको निरन्तर अनुगमन गर्दै आयोगले उनीहरूका समस्यालाई नजिकबाट निहालिरहेको स्पष्ट पारेको। समस्या समाधानका लागि नेपाल सरकार राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपालका तर्फबाट वार्ता टोली गठन हुनुलाई आयोगले सकारात्मक रूपमा लिएको छ। काठमाडौँ महानगरपालिका 32 सञ्चालित न्यू फ्यामिली गर्ल्स होस्टललाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले सञ्चालनमा रोक लगाउँदै 3,00,000 रूपियाँ जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग प्रहरी प्रभाग कोटेश्वर काठमाडौँ महानगरपालिका र होस्टल व्यवसाय संघ नेपालको संयुक्त अनुगमन टोलीले निरीक्षण गर्दा सो होस्टलमा अनियमितता भेटिएपछि उपभोक्ता संरक्षण ऐन 2075 बमोजिम यो कार्यवाही गरिएको हो। रामेछाप नगरपालिका 4 तिलबारीमा 61 वर्षीय एकल महिलामाथि जबरजस्ती करनी गरेको आरोपमा 21 वर्षीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला सुनसरी घर बताउने अन्दाज 21 वर्षीय प्रेम विश्वङ्घी रहेका छन्। उनीले खुबृहत खानेपानी आयोजनमा मजदूरका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। प्रहरीले दिएको विवरण अनुसार मंगलबार तिलबारी स्थित पीड़ित महिलाकै घरमा भएको हो। महिलामाथि जबरजस्ती करनी गरेपछि विश्वङ्घी घटनास्थलबाट फरार भएको बताइएको फरार भएका थिए। घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट प्रहरी टोली परिचालन गरी फरार आरोपितको खोजी शुरू गरिएको थियो। प्रहरीले सम्भावित स्थानहरूमा खोजतलाश तीव्र बनाउँदै स्थानीय क्षेत्रको निगरानी समेत गरेको थियो। सोही क्रममा बुधबार रामेछाप नगरपालिका 4 तिलबारीमै कोही पनि नबस्ने एउटा घरमा लुकीछिपी बसिरहेको अवस्थामा विश्वङ्खेलाई फेला पारिएको हो। भक्तपुरको लोकमथलीमा महिला तथा पैदल यात्रीलाई निशाना बनाएर सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले 4 पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको दोर्मा गाउँपालिका 2 ढोइ गाउँ घर भई हाल काठमाडौँको पिप्सकोला बस्ने 36 वर्षीय काले भनिने देवेन्द्र थापा मगर, भोजपुरको रामप्रसाद राई गाउँपालिका 2 घर भई हाल कोटेश्वर बस्ने 32 वर्षीय योगेन्द्र तामाङ, सोही गाउँपालिका 6 घर भई हाल नरदेवी बस्ने 40 वर्षीय मिलन विकर, भारतको पश्चिम बंगाल कलकत्ता घर भई हाल काठमाडौँ भेडासिंह बस्ने 40 वर्षीय सञ्जित सामनत रहेका छन्। हवस् त, राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान
नौ बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी छात्रलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै सुख दुःखको साथी, तपाईँकै सहयात्री कार्यक्रम प्रस्तुता श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई अझ विशेष विशेष विशेष बनाउनको लागि। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको सातै दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौ अनि साथसाथै तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। केही लेख रचनाहरू लेख्नु भएको छ भने पनि पठाउन सक्नुहुन्छ, तपाईँले पठाउनुभएका लेख रचनाहरू पनि वाचन हुनेछ पनि भन्न चाहन्छु। कार्यक्रमलाई चाहिँ सेयर गरेर साथ दिनुहोला भन्दै, कार्यक्रमहरूलाई सेयर गरेर साथ दिनुभयो भने अन्य साथीभाइ आफन्तको माझमा पनि पुग्नेछ होइन, अन्य साथीहरूले पनि सुन्न पाउनुहुनेछ। सो सेयर गरिदिनुहोला भन्दै यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु। तपाईँको माझमा एउटा गीत राखेर त्यसपछि आउँछु एकै झल्को गीतको बोल रहेको छ रामजी खान अनि अनु चौधरीको सुमधुर आवाजमा गीत तपाईँको माझमा यति बेलाको समयमा।

एकै झलको फर्खाइ नै प्रेम हो भने रामजी खानानी अनु चौधरीको सुमधुर आवाजमा यो तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रुराजमा छु, साथमा तपाईँ जति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। नेपाली लोकगीत संगीत सम्बन्ध रहेको छ कार्यक्रम। एसएमएस देहोरी हामी हप्ताको साथै दिनाउँछौँ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौँ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौँ। मेसेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहे, साथसाथै लेख रचनाहरू केही छन् भने लेख रचनाहरू पनि पठाउन सक्नुहुन्छ, वाचन गर्ने प्रयास म गर्नेछु पनि भन्न चाहे। हप्ताको 7 दिन आउँछौँ, यहाँहरूलाई थाहा नै छ, मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा। यति बेला केही म्यासेजहरू छन्, म सरर वाचन गरिहाल्छु। सुजन दाहाल हुनुहुन्छ, हेलो दादा नमस्ते नमस्कार, आज चाहिँ फर्स्टमा छु है भन्नुहुन्छ, आउनुभएको छ, स्वागत छ हजुरलाई सुजनजी। विशेष रूपमा धन्यवाद दिन चाहन्छु म्यासेजको लागि। त्यस्तै हिराबहादुर लगाइ हुनुहुन्छ, कार्यक्रम बुटोलबाट सुन्दैछु भन्नुहुन्छ, आजको मौसम दिउँसोको 1 लट पानी परेको थियो, अहिले चाहिँ सामान्य छ, जीवनका यात्रा जीवनमा सबैभन्दा सुन्दर कुरा धेरै मान्छे भेट्नु होइन, सही मान्छे भेट्नु हो, त्यही सम्बन्धहरू भाग्यले होइन समयले टुक्राइदिन्छ। आँसु धार्नेहरू कमजोर हुँदैन, उनीहरूले त धेरै सहेर पनि मुस्कुराउन जान्ने मानिस हुन्, समयले सबै कुरा बदल्छ, तर साँचो माया र साँचो सम्झना कहिले मर्दैन। साथ छोड्नेहरू धेरै भेटिन्छन्, तर बिना स्वार्थ साथ दिने एकजना नै पर्याप्त हुन्छ। हार मान्नेहरूको कथा त्यहीँ समाप्त हुन्छ, तर संघर्ष गर्नेहरूको कथा एक दिन प्रेरणा बन्छ। त्यसैले आफ्नो सपना कहिले नछोडा, किनकि ढिला भए पनि मेहनतले एक दिन अवश्य जिताउँछ भनिन्छ, पक्कै पनि हो, हार मान्नुहुन्न भनिन्छ। पवन आली हुनुहुन्छ, नमस्ते सम्झना सबैमा भन्नुहुन्छ, सुन्दैछु भन्नुहुन्छ, सोनाका निवासी आरो नमस्कार, शुभरात्रि चार जस्तो राजमा सर हजुर सोझमन छ, हजुरलाई मुटुको कुनादेखि मिठो आत्मा अटुट सम्झना छ, रातिको बेला सुत्न मन नलागेर एक झलक हेर्न बसेको बस्दैछु, देख्दिनँ कहिले यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे म, रातको बेला तपाईँको आवाज सुन्दैछु श्री सर भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद यो मायाको लागि। शुभरात्रि सपारीहरू सबिना कन्दुङमा अञ्जिता ठकुरी अप्सरा बस्नेत अप्सरा खड्का, त्यस्तै गरेर सुनिता मन्नारी श्रीराज महत्या मुजरेल देवान देवान टिक्राम जुमले प्रेम खड्का टिक्राम सुनवाड घाल बिरमान हिम्मत खड्की समीर सहयोग अन्जान थुनुङ विश्वजित चिमे कल्पना साम्पाङको मलमुटु पौडेल सृजला सापकोटा तारा श्रेष्ठ त्यस्तै केशव सुन्चुर विनिता गिरी एलिसा फुची लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। र मनमुक्तान तामाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेला वसन्त श्रेष्ठ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु पाप्लेजुङ स्टुडियोमा 5 लिम्बुडिनबाट भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। यति बेला म गीततर्फ लाग्न चाहन्छु, तपाईँको माझमा एउटा गीत राख्न चाहन्छु, बाटो बिरिन्छ खेम सेन्चुरीको आवाजमा गीत राख्न चाहन्छु, त्यसपछि म आउँछु खेम सेन्चुरी अनि कमला पोखरेलको आवाजमा गीत बाटो बिरिन्छ।

बाटो बिरिन्छ क्षण सेन्चुरी अनि कमला पोखरेलको सुमधुर आवाजमा गीत तपाईँको माझमा राखिए। यसमा संगीत नेत्र अर्यालको रहेको थियो भने शब्द पनि नेत्र अर्यालकै रहेको थियो। कार्यक्रममा समाज दोहोरी अनिहरू भइराखेको छ आवाजमा मस्तो आवाजमा छ। तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्ने कोसिस म गरिरहेको छु। म्यासेजहरू पठाउन सक्नुहुन्छ, हाम्रोलाई जानकारी नै छ, अवगत नै छ। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले सर्च गर्नुपर्ने हुन्छ। धर्मराज हुनुहुन्छ, ढकाल धर्मराज बुर्तामोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुनेछ है सर भन्नुहुन्छ। स्वागत छ धर्मराजजी, ढकाल धर्मराजजी हुनुहुन्छ, बुर्तामोड झापा घर भई आज दुबईबाट हुनुहुन्छ। सम्झना सन्देश राख्नुपर्दा आज भदौ 3 गते जन्मदिन मनाउने इटहरी कि बहिनी इच्छा ढकाल, ताप्लेजुङ दोखु कि बहिनी मन्जु गौतम, मोरङ गछियाका साथी राज दाहाल र मोरङ इटहराका साथी काले कृष्ण घिमिरेलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै आफन्तजन घर परिवार लगायत चिन्नुहुने सम्पूर्ण छात्रलाई शुभरात्रिको कामना गर्दै मिठो सम्झना आए माया व्यक्त गर्दछु भन्नुहुन्छ। कुमार श्रेष्ठ हुनुहुन्छ, नमस्कार श्रीस्तर कार्यक्रम सुन्दैछ है, दोलखा मार्ग घर भई हाल काठमाडौँबाट कुमार श्रेष्ठ हो भन्नुहुन्छ। बज्ने बाका हजुरलाई परिवारलाई साथी रुदन गजमेर सम्पाली शेर्पा सरिता मक्तान लक्ष्मी खड्का स्मृति मल्ल निशा अधिकारी मुना थापा मगर सुविता खड्का लगायत सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। त्यस्तै अर्जुन आखा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, शङ्ख सभा धर्मदेव दुई तामुपकबाट अर्जुन आखा हो भन्नुहुन्छ। शुभरात्रि साथीहरू मिडिया प्रेमी राई अनिसा रोशनी जिमे अर्फल रोशनी अन्जिता मल्ला ठकुरी छेत्री अलिसा बान्तवा राई ताज घले मगर अर्जुन जिमे ललित जिमे लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। कुमार श्रेष्ठ हुनुहुन्छ, भोलि मनै यो दुनियाँमा भेटिन भने भन्दा हुनुहुन्छ। एकछिन पौज गर्नु पर्यो ब्याकग्राउन्ड म्युजिकलाई होइन फिलरलाई। भोलि मनै यो दुनियाँमा भेटिन भने कोसँग रिसाउँछौ, म नहुँदा आफ्ना ती आँसु कसको अगाडि खसाउँछौ। भोलि मनै यो दुनियाँमा भेटिन भने कोसँग रिसाउँछौ, म नहुँदा आफ्ना ती आँसु कसको अगाडि खसाउँछौ। अहिले त छोरा पो जिद्दी गर्छौ, छिनछिनमा मन दुखाएर बस्छौ, म टाढा गएको दिन तिमीलाई कसले सम्झेर रुन्छौ तिमी ओके। भोलि मलाई यो दुनियाँमा भेटिन सरी वाचन गर्ने कोसिस गर्दैथे। भोलि मलाई यो दुनियाँमा भेटिन भने कोसँग रिसाउँछौ, म नहुँदा आफ्ना ती आँसु कसको अगाडि खसाउँछौ। भोलि मनै यो दुनियाँमा भेटिन भने कोसँग रिसाउँछौ, म नहुँदा आफ्ना ती आँसु कसको अगाडि खसाउँछौ। अहिले त छोरा पो जिद्दी गर्छौ, छिनछिनमै मन दुखाएर बस्छौ, म टाढा गएको दिन तिमी कसलाई सम्झेर रुन्छौ। सोध्दैछु आज म मनदेखि रिसको यो पर्वत किन उठाउँछौ, म नै रहिन भने यो जीवनमा भन त तिमी कोसँग रिसाउँछौ। त्यसैले छोडिदेऊ यो मौनता, गालोमा बाँधेर मुस्कुराइदेऊ, म छँदै नै माया देऊ, मलाई सबै रिस र गुनासा भुलाइदेऊ। यसलाई वाचन सिम्पल तरिकाले गरौँ। भोलि मनै यो दुनियाँमा भेटिन भने कोसँग रिसाउँछौ, अथवा भोलि मनै यो दुनियाँमा भइदिन भने कोसँग रिसाउँछौ, म

र आफ्ना ती आँसु कसको अगाडि खसाउँछौ। अहिले त छुरा पो जिद्दी गर्छौ, छिनछिनमै मन दुखाएर बस्छौ। म टाढा गएको दिन तिमी कसलाई सम्झेर रुन्छौ? सोध्दैछु आज म मनदेखि रिसको यो पर्वत किन उठाउँछौ? म नै रहिन भने यो जीवनमा भन त तिमी कोसँग रिसाउँछौ? त्यसैले छोडिदेऊ यो मौनता, अंगालोमा बाँधेर मुस्कुराइदेऊ। म छँदै नै माया देऊ, मलाई सबै रिस र गुनासा भुलाइदेऊ भन्नुहुन्छ। वाचन गर्ने प्रयास गरे सुजनजी हुनुहुन्छ, सानो मुक्तकै भन्नुभएको छ। गरेर अनेकौं कुरामा छल छोडेर जान्छन्, साँचो मायाको बाटो अन्तै मोडेर जान्छन् भन्नुहुन्छ। गरेर अनेकौं कुरामा छल छोडेर जान्छन्, साँचो मायाको बाटो अन्तै मोडेर जान्छन्। यो प्रेम नै सब थोक नठान्नुहोला हर कसैले, यो प्रेम नै सब थोक नठान्नुहोला हर कसैले। वर्षौंको नाता एकैछिनमा तोडेर जान्छन्, वर्षौंको नाता एकैछिनमा तोडेर जान्छन्। गरेर अनेकौं कुरामा छल छोडेर जान्छन्, साँचो मायाको बाटो अन्तै मोडेर जान्छन्। यो प्रेम नै सबै थोक नठान्नुहोला हर कसैले, वर्षौंको नाता एकैछिनमा तोडेर जान्छन् भन्नुभएको छ सुजनजी। विशेष रूपमा धन्यवाद। मनको साथी जीवन कार्की हुनुहुन्छ, हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ हजुर। सुनिराखेको छु कार्यक्रम पोखराबाट मनको साथी हो, कमेन्ट गरे एक वर्षपछि भन्नुहुन्छ माया मार्नुभयो त एकदमै राम्रो लाग्छ, रेडियो परिवारलाई मिठो माया मिठो सम्झना, शुभरात्री, हजुरको स्वास्थ्य ख्याल गर्नुहोला भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, मेसेज पठाउनु भएको छ, दुखेको मन हुनुहुन्छ, दादा हजुर नमस्कार, म दुखी मान्छे, हजुरको मुटुको छेउबाट है हजुर भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद। दुखेको मन होइन, साह्रै मन दुखेको छ कि कसले दुखायो होइन, के कारणले दुख्यो होइन, कसरी दुख्यो, दुखेको मन ओके, विशेष रूपमा धन्यवाद। सुजन दाहाल हुनुहुन्छ, यो चाहिँ हजुरको लागि है दादा भन्नुहुन्छ। ओठ र हिम्मत भन्नुभएको छ, सरी आँट र हिम्मत भन्नु खोज्नु भएको, मैले वाचन अर्थ गरेँ। आँट र हिम्मतका पराय हुनुहुन्छ दाया, ठिक छ, आँट र हिम्मतका पर्याय वाचन होइन, आँट र हिम्मतका पर्याय हुनुहुन्छ दाई, सबैको मन जित्ने उपाय हुनुहुन्छ दाई, आँट र हिम्मतका पर्याय हुनुहुन्छ दाई, सबैको मन जित्ने उपाय हुनुहुन्छ दाई, प्रगति र सफलताले सधैँ चुमिरहोस् पाइला, प्रगति र सफलताले सधैँ चुमिरहोस् पाइला, हाम्रो लागि प्रेरणाको जगत हुनुहुन्छ दाई, हाम्रो लागि प्रेरणाको जगत हुनुहुन्छ दाई भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद सुजनजी, के को लागि प्रेरणा र मैले के त्यस्तो दिएको छु र कथा होइन, प्रेरणाको त्यस्तो मोटिभेसनल कुराहरू के गरेको छु र, केही छ र, छैन जस्तो लाग्छ। मैले नगरेका चिजहरूलाई गरेँ भनेर भन्दिनँ, झुटो बोल्न जानेको छैन आजसम्म जस्तो लाग्छ, रमाइलो गर्ने कोसिस चाहिँ गरेको छु। विशेष रूपमा धन्यवाद यो शब्दको लागि। अनि सकेसा हुनुहुन्छ, सञ्जना सबैमा हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। यति बेला अर्कै एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु, यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु एउटा गीत, त्यसपछि म आउनेछु। हाँस्न सिकायो देवी घरती अनि कुलेन्द्र विकको आवाजमा गीत छ यति बेलाको समयमा तपाईँको माझमा।

नमस्कार यो तपाईँको माझमा राखेँ कार्यक्रम समाजले हरियाणीहरू भइराखेको छ। लगभग कार्यक्रमको समय अवधि सकिसकेको छ, भन्दा पनि अब फरक पर्दैन जस्तो लाग्छ। त्यो म्यासेजहरू छन्, म म्यासेजहरूतर्फ लागिहाल्छु। कार्यक्रम समाजले हरियाणीहरू भइराखेको छ, म्यासेजहरू मैले वाचन गरिरहेको छु प्राप्त जति। सो यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। कार्यक्रमलाई शेयर गरिदिनु भएकोमा सना कन्दङ्गाजीलाई विशेष रूपमा धन्यवाद, अनिसा लथकेजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन, कार्यक्रमलाई फलो गरिदिनु भएकोमा कार्यक्रमभन्दा पनि फेसलाई। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। म्यासेज पठाउनु भएको छ मलाई, यति बेला हुनुहुन्छ ओके निर्देशम हुनुहुन्छ। कार्यक्रम सुन्दैछ है, आज पनि आइपुग्यो है। पाँच थर घर, पाँच थकको मिलाजु दुई घर भयो, हालबिरामी देश कतारबाट छ निर्देश हो भन्नुहुन्छ। ह्याप्पी बर्थडे भन्नुहुन्छ, जन्मदिनको शुभकामना दिनुहुन्छ उहाँले। म म्यासेज वाचन गर्न खोजिरहेको छु। ह्याप्पी बर्थडे टु यु साथी मनिषा मनु, शुभरात्रि राख्नु पर्दा घर परिवार साथीहरू, सम्झनु पर्दा समीक्षा जोशी, अङ्किता सुनार, माया राई, त्यस्तै मेरो प्यारो मान्छे तिमी कमलाउने लिम्बू, अनि जुमित चामी राई, कल्पना छेत्री, अनि दिलदु खिरिया, रुबिना थामी, खुसी सरस्वती लामा, कविता घटन, लिम्बुनी कविता, माया युगली, खुसी ममता पया, योगिनी मिहाङ लिम्बू, राई अनिता, कनुषा सुनार, काली अञ्जना शेर्पालका सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर सुजन दाहाल हुनुहुन्छ, यो पनि हजुरको लागि है भन्नुहुन्छ, मेरो लागि हो ओके ठिक छ। म्यासेज वाचन चाहिँ गर्न चाहन्छु म होइन, फुल झै मुस्कुराउने सबैसँग भिज्न सक्ने, फुल झै मुस्कुराउने सबैसँग भिज्न सक्ने, सत्य र सही मार्गमा सधैँ अघि सर्न सक्ने। राम्रो छ सुजनजी। फुल झै मुस्कुराउने सबैसँग भिज्न सक्ने, सत्य र सही मार्गमा सधैँ अघि सर्न सक्ने, सबैको प्यार प्रेरणाका स्रोत हुनुहुन्छ दाई, जस्तो सुकै परिस्थितिमा पनि आँटले अघि बढ्न सक्ने भन्नुहुन्छ। फुल झै मुस्कुराउने सबैसँग भिज्न सक्ने, सत्य र सही मार्गमा सधैँ अघि सर्न सक्ने, सबैको प्यारा प्रेरणाका स्रोत हुनुहुन्छ दाई, जस्तो सुकै परिस्थितिमा पनि आँटले अघि बढ्न सक्ने, जस्तो सुकै परिस्थितिमा पनि आँटले अघि बढ्न सक्ने भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद यो शब्दको लागि, यो भावनाको लागि पनि भन्न चाहन्छु। मनमा सधैँ आत्मीयता र ओठमा मुस्कान छ, मनमा सधैँ आत्मीयता र ओठमा मुस्कान छ, दाईको हरेक काममा एउटा बेग्लै पहिचान छ। मनमा सधैँ आत्मीयता र ओठमा मुस्कान छ, दाईको हरेक काममा एउटा बेग्लै पहिचान छ। सफलताको शिखर चुम्दै अघि बढ्नुहोस् सदैव, सफलताको शिखर चुम्दै अघि बढ्नुहोस् सदैव, तपाईँको यो सादगीमा सबैको ठूलो मान छ, तपाईँको यो सादगीमा सबैको ठूलो मान छ। मनमा सधैँ आत्मीयता र ओठमा मुस्कान छ, दाईको हरेक काममा एउटा बेग्लै पहिचान छ भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद दिन चाहे यो भावनाको लागि सुजानजी, मनैदेखि धन्यवाद दिन चाहन्छु। यहाँका शब्दहरूले भने जस्तै गर्ने प्रयास गर्ने कोसिस गर्छु, तर साथ सहयोग माया यहाँहरूको रहन्छ चाहिन्छ मलाई होइन, र एक्लै सम्भव छैन जस्तो लाग्छ। विशेष रूपमा धन्यवाद दिन चाहे आधी खोला उर्लेर आयो भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ अन्तिममा, आधी खोला ओके राख्ने प्रयासमा गर्छु। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मलाई, लभ शक्ति माङफाङ हुनुहुन्छ, सम्झना सबैमा हुनुहुन्छ, नमस्कार शुभरात्रि भन्नुहुन्छ। त्यस्तै शर्मिला शर्मिला हुनुहुन्छ, दाई कार्यक्रम सुन्दैछ सिमिली धुराबाट, शर्मिला रम्तेलो भन्नुहुन्छ, आज मलाई सुनपानीले छर्क माया लुगल गीत राख्नुहोस् ल भन्नुहुन्छ। मैले अर्को गीत ठिक पारेँ ल नरिसानुला। शान्ति विषय हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। धनु गजमेट हुनुहुन्छ, नमस्कार है कार्यक्रम सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। मिठो मिठो कुरा अनि गीत राख्नु नहोस् सर भन्नुहुन्छ सोनाजी, प्रायः जस्तो कुराकानीहरू गरिरहेको छु अनि गीतहरू पनि राख्नु
बसिरहेको छु। बाबुरामा गर्नुहुन्छ ओखलढुङ्गा पोकली घर भई, पोकली ओखलढुङ्गा घर भई होइन, ओखलढुङ्गाको पोकली घर भई आज साउदी अरेबियाको रियादबाट सुन्दैछु भन्नुहुन्छ। सम्झना सबैमा साथीभाइ घर परिवार सम्झना सबैमा छ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। माया खड्का हुनुहुन्छ, गरेकै हो घात मिठा मुठा सरी भन्नुहोस् ल, उसलाई पनि फिलर अर्को राखौँ, पछि अर्को राख्न पनि मिल्छ नि। गरेकै हो घात मिठा मिठा कुरा देखाएर, गरेकै हो घात मिठा मिठा कुरा देखाएर, हेर्दै आकाशका तारा अनि पुरा देखाएर। माया खड्काले लेख्नुभएको लेख हो, वाचन गर्ने कोसिस म गर्दैछु। गरेकै हो घात मिठा मिठा कुरा देखाएर, हेर्दै आकाशका तारा अनि पुरा देखाएर। गरेकै हो घात मिठा मिठा कुरा देखाएर, हेर्दै आकाशका तारा अनि पुरा देखाएर। साँच्चै तिमी बिना बाँच्दिन भन्थ्यो उसले, मुखमा राम राम बगालीमा छुरा देखाएर। साँच्चै तिमी बिना बाँच्दिन भन्थ्यो उसले, मुखमा राम राम बगालीमा छुरा देखाएर। गरेकै हो घात मिठा मिठा कुरा देखाएर, हेर्दै आकाशका तारा अनि पुरा देखाएर भन्नुहुन्छ मुक्तक प्रेमी माया कपिल वस्तुबाट सुन्दै हुनुहुन्छ। सबैमा सम्झना माया शुभरात्रि छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो भनेदेखि धन्यवाद दिन चाहन्छु। म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रममा सेयर गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहे। जलढोको बन्द गर्न बिर्सिनु भएको ध्यान दिनुहोला। रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राख्न छोड्नुहोला होइन, त्यस्तै गरेर ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनु भएको ध्यान दिनुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरि यहाँहरूले अवसर लिन बिर्सिनु भयो कि त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। कोही कसैलाई केही भन्न बिर्सिनु भयो कि त्यसलाई पनि होइन, त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। र तिनजेलसम्म सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद, म्यासेज गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता तपाईँको सुख दुःखको साथी होइन आजको बसाइबाट चाहिँ छुट्न चाहन्छु। म्यासेजहरू भन्दा पनि गीत होइन अन्त्यमा आधी खोला उर्लेर आयो गीत राखिराखेँ। आजको बसाइबाट म कार्यक्रम प्रस्तुता श्री राजमा छुटेँ। हवस् त नमस्कार, शुभरात्र, मिठो सपनीको कामना गरे त।

0: विषादी युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
4: सूचना। जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्ष्य समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
5: हजुरको रेडियो 102.1 मेगाहर्ज।
6: आदिलाई पनि बालनको निरन्तर व्यवस्था। सरकारी स्वार्थका मुद्दामा आफू अनुकूल गरेको प्रधान न्यायाधीशलाई आरोप। 4 महिनामा 11,000 कर्मचारीमाथि कारवाही। विद्युत भिसामा विदेश गएका मध्ये 5% मात्रै स्वदेश फिर्ता। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको जिल्ला प्रशासन तनहुमा पालो कुर्न नपर्ने शीर्षकको शुभ समाचार।
7: जिल्ला प्रशासन कार्यालय तनहुले सेवाग्राहीले कार्यालयमा लामो लाइनमा बसेर पालो कुर्नुपर्ने बाध्यता हटाउन क्यूआर प्रविधिको प्रयोग शुरू गरिएको छ। क्यूआर कोड मार्फत मोबाइलबाटै आफ्नो पालोको अवस्था हेर्न सकिने व्यवस्था लागू गरिएको छ। कार्यालयले आइतबारदेखि राष्ट्रिय परिचय पत्र सेवामा टोकन प्रणाली लागू गर्दै टोकनमा क्यूआर कोड राखेको हो। सेवाग्राहीले टोकनमा रहेको क्यूआर कोड मोबाइलबाट स्क्यान गरेपछि आफ्नो पालो कहाँ पुगेको छ र पालो आएको वा नआएको जानकारी लिन सक्नेछन्। नयाँ व्यवस्थाले टोकन लिएपछि सेवाग्राहीले कार्यालय परिसरमै बसेर पालो कुर्नुपर्ने बाध्यता हटाउने अपेक्षा गरिएको छ। सेवाग्राहीले घर, बजार वा अन्य काममा रहेकै अवस्थामा समेत मोबाइलबाट आफ्नो पालोको अवस्था हेर्न सक्नेछन्।
8: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
10: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
11: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
10: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
11: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
12: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
13: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
10: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
14: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीयमाथि सम्पत्ति शुद्धिकरणको कसुरमा छानबिन अघि बढ़ाएको छ। ओलीका स्वकीय सचिव राजेश वज्राचार्य, देउवाका स्वकीय सचिव भानु देउवा र दाहालका स्वकीय सचिव गंगा दाहालको सम्पत्तिमाथि आयोगले अनुसन्धान अघि बढ़ाएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले प्रारम्भिक चरणमा अध्ययन गरेर सम्बद्ध कसुर नभएकाले हामी कहाँ फाइल पठाइदिएको थियो, एक आयुक्त भन्छन्। त्यसपछिको अनुसन्धान अघि बढ़ाएका छौं, उनीहरू विरूद्ध अनुसन्धान गर्न भन्दै अख्तियारमा समेत छुट्टा छुट्टै उजुरी परेको थियो, उनले बताएका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट समेत पत्र आएपछि आयोगले निजामती कर्मचारी र प्रहरीको संयुक्त टोली खटाएर छानबिन थालेको हो। अख्तियारका अनुसन्धान अधिकृतहरूका अनुसार तीन पूर्व प्रधानमन्त्रीका तत्कालीन स्वकीय सचिवहरूको विवरण माग्दै राष्ट्रिय बैंक, मालपोत कार्यालय सहित 20 भन्दा बढ़ी निकायलाई कारोबार र सम्पत्तिको विवरण माग्दै पत्राचार गरिसकिएको छ। शेयर कारोबार, सवारी साधनदेखि सम्पत्ति राखिने हरेक निकायलाई पत्राचार भइसकेको छ, एक अधिकृतले भनेका छन्। एक अधिकारीका अनुसार तीनैजनाको चाँडै बयान लिने तयारी भएको छ। केही अस्वाभाविक बैंकिङ कारोबार देखिएको छ, त्यस विषयमा थप बुझ्ने काम भइरहेको छ, ती अधिकारीले भनेका छन्। पूर्व प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाको अनुसन्धानका लागि 13 पृष्ठको फारम समेत भराइएको आयोगले बताएको छ। त्यसमा बैंक खाताको विवरण, शेयर, घर जग्गा, सवारी साधन, ऋण, विदेश यात्रा, परिवारका सदस्यको सम्पत्ति, कम्पनीमा लगानी लगायतका विस्तृत विवरण समेत लिएको छ। त्यस्तै ओलीका स्वकीय सचिव राजेश वज्राचार्यको दरबार मार्गको सरकारी जग्गा सस्तोमा यति समूहलाई लीजमा दिएको, यति समूहबाट बालकुटमा 4 करोड़ रूपियाँ पर्ने जग्गा र रोज भिलेज हाउसिङको घर लिएको तथा नक्कली भूटाने शरणार्थी प्रकरणमा समेत नाम जोड़िएको आरोप छ भने, त्यस्तै गंगा दाहाल अर्थात पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव माथि 24 भदौको विध्वंसको घटनामा ललितपुर स्थित दाहाल निवासमा सुन र अवैध नगद भेटिएको, त्यति बेला आगजनी हुँदाको खरारी परीक्षण गराउँदा नगदको अवशेष पुष्टि भएको आरोप छ। त्यस्तै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवामाथि 24 भदौको घटनामा देउवा निवासमा नेपाली र विदेशी मुद्रा भेटिएकाले परिवारका अन्य सदस्य तथा स्वकीय भानु देउवासँग पनि स्रोत नखुल्ने, अवैध स्वदेशी तथा विदेशी मुद्रा हुन सक्ने देखिएको छ। बैंक खाताको विवरण, शेयर, घर जग्गा, सवारी साधन, ऋण लगायतका विवरण माग्दै 20 भन्दा बढ़ी निकायलाई पत्राचार गरिएको छ भने तीनैजनालाई बयान लिने तयारी गरिएको छ। तीन पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन शुरू शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
7: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले पार्टीलाई पनि बेवास्ता गर्नुभएको छ। संसदमा उपस्थित नभएको भन्दै चर्को आलोचना भइरहेका बेला उहाँले पार्टीको संसदीय दलको बैठकलाई पनि बेवास्ता गर्नुभएको हो। बुधबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सिंहदरबारमै रहनुभएका उहाँ भने जानु भएन। संसदीय अभ्यासमा दलको नेताले आफ्ना सांसदहरूको निगरानी राख्नुपर्ने हुन्छ, तर रासोपा संसदीय दलको बैठकलाई उहाँले निरन्तर बेवास्ता गर्दै आउनु भएको देखिएको छ। संसदीय दलकै नेताको हैसियतमा प्रधानमन्त्री बन्नुभएका बालेनले पछिल्लो 5 महिनासम्म संसदीय दलको बैठक समेत बोलाउनु भएको छैन। यसअघि पनि सभापति रवि लामिछानेले संसदीय दलको बैठक बोलाउनु भएको थियो। बुधबार रविले नै बोलाएको दलको बैठकमा पनि बालेन अनुपस्थित रहनु भएको थियो। बालेन रासोपाको वरिष्ठ नेता समेत भए पनि पार्टीको बैठकमा समेत जाने गर्नु भएको छैन। प्रतिनिधि सभालाई पनि उहाँले यसै गरी व्यवस्था गर्दै आउनु भएको छ। प्रधानमन्त्रीले संसदलाई व्यवस्था गरेको भन्दै चर्को आलोचना भएपछि यही साता सभामुख डोलप्रसाद अर्यालले सांसदका प्रश्नको उत्तर दिन रूलिङ नै गर्नु भएको छ। भदौ 10 गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ। संसदीय दलका नेता बिनाको बैठकले दलको विधान नै संशोधन गर्ने निर्णय गरेको छ। सांसदहरूको बैठकले रासोपा संसदीय दलको विधान 2083 संशोधन गर्ने निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिनुभयो। उहाँका अनुसार विधान संशोधनका लागि प्रमुख सचेतकको नेतृत्वमा 7 दिनभित्र प्रतिवेदन तयार गर्ने गरी कार्यदल गठन भएको छ। आगामी दिनमा सांसदहरूलाई सदनमा उपस्थित हुँदै गर्दा कम्तीमा संसदको मर्यादा, आफ्ना जिम्मेवारी, जनपक्षीय आवाज र कानून निर्माण प्रक्रिया सशक्त बनाउन आवश्यक संशोधन गर्ने गरी विधान संशोधन कार्यदल बनेको छ। बैठकपछि नेता पराजुलीले भन्नुभयो, संसद मात्रै होइन पार्टीलाई पनि बालेनको निरन्तर व्यवस्था शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो। यससँगै डिजिटल प्लेटफर्ममा आफ्ना गतिविधिहरू अपडेट गर्न मन्त्रीहरूलाई निर्देशन उपशीर्षकमा खबर छ। अर्को राष्ट्रपति सभापति रवि लामिछानेले आफ्ना मन्त्रीहरूलाई अनिवार्य रूपमा आरएसपी पल्स र एप डाउनलोड गर्न निर्देशन दिनुभएको छ। रासोपा संसदीय दलको बैठकमा उहाँले अनिवार्य रूपमा 24 घण्टाभित्र एप डाउनलोड गरेर गतिविधिहरू अपडेट गर्न निर्देशन दिनुभएको हो। पार्टी नेतृत्व र प्रधानमन्त्री बीच कुनै असमझदारी छैन, सभापति लामिछानेको भनाई छापिएको छ। रासोपा सभापति रवि लामिछानेले आफू र प्रधानमन्त्री बालेन शाह बीच कुनै असमझदारी नभएको बताउनु भएको छ। मन्त्री फेर्ने तयारी छैन, रासोपा सभापति रवि लामिछानेले सरकारका मन्त्रीहरू फेर्ने बारे कुनै छलफल वा तयारी नभएको प्रष्ट पार्नु भएको छ। यता गृहमन्त्री सुदन गुरूङले भोट फिर्ता लानुस् भनेर आफूले जोकको रूपमा भनेको दावी गर्नुभएको छ। संसदीय दलको बैठकपछि बाहिरिने क्रममा संचारकर्मीसँग कुरा गर्दै उहाँले आफूले जोकको रूपमा बोलेको विषयलाई ठूलो बनाइएको दावी गर्नुभयो। सरकारका काम जनतामाझ पुर्याउन नसकिएको मन्त्रीहरूको गुनासो, संसदीय दलको बैठकमा मन्त्रीहरूले आफूले गरेको कामबारे जानकारी गराएका थिए, बैठकमा मन्त्रीहरूले आफ्नो मन्त्रालयबाट गरेका काम कार्यवाही गतिविधिबारे जानकारी गराइएको नेता गणेश पराजुलीले जानकारी गराउनुभयो। यी खबरहरू हिमालय टाइम्समा छापिएका हुन्।
6: त्यस्तै बालेन गयल दलको नेता अभ्यास गर्दै रवि शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको संसदीय दलका नेता हुन् प्रधानमन्त्री बालेन र शाह, तर बुधबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा पार्टीका सांसद र मन्त्रीलाई एउटै ठाउँमा राखेर निर्देशन दिने भूमिकामा देखिए पार्टी सभापति रवि लामिछाने। स्वयं लामिछाने पनि बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै संसदीय दलको बैठक भए संसदीय दलको नेता तथा प्रधानमन्त्री उपस्थित हुने भनेर अनौपचारिक छलफल गरेको प्रष्टीकरण दिए, तर त्यही बैठकले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। यो निर्णयले लामिछानेको दावी स्वत काट्छ। उक्त बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विषयदेखि राष्ट्रिय राजनीतिसम्मका विषय उठाए अनि मन्त्रीहरूले आफू सम्बद्ध प्रश्नको जवाब दिए। अन्तिममा मन्त्री र सांसद सबैलाई लामिछानेले सम्बोधन गरे। मन्त्रीहरूको काममा सांसदहरूले नै प्रश्न उठाउने अवस्था आएको भनेर कार्यशैली सुधार्न निर्देशन दिए, तर तत्काल मन्त्री फेरबदल नहुने संकेत गरे। यो काम गर्ने जिम्मेवारी र दायित्व संसदीय दलका नेता र प्रधानमन्त्रीको हो। मन्त्रीहरूलाई कमाण्ड गर्ने पनि प्रधानमन्त्रीले हो भन्ने निर्णय गरेको छ। यो निर्णयले लामिछानेको दावी स्वत काट्छ। उक्त बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विषयदेखि राष्ट्रिय राजनीतिसम्मका विषय उठाए अनि मन्त्रीहरूले आफू सम्बद्ध प्रश्न

0: यति मात्र होइन, बालेन बिनाको बैठकले दलको विधान संशोधन गर्ने प्रक्रिया समेत अघि बढ़ाएको छ। राजसपा संघीय संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको समीर्षकत्वमा कार्यदल गठन गरिएको छ। कार्यदलमा प्रकाश चन्द्र परियार, कान्ति शिखा अधिताल र गणेश कार्की सदस्य छन्। कार्यदललाई 7 दिनको समय दिएको छ। यसअघि पनि राजसभाको विधानलाई लिएर विवाद भएको थियो। संशोधित विधानमा पार्टी सभापतिलाई संसदीय दलसँग समन्वय गर्ने मात्र होइन, पार्टीको आधिकारिक नीति निर्णय र दृष्टिकोण संसदमा प्रभावकारी रूपमा कार्यान्वयन गराउन संसदीय दललाई मार्ग निर्देशन गर्न सक्ने व्यवस्था राखिएको छ। एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलका अनुसार रासुपाको आन्तरिक सत्ता संघर्षले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर संकट आउन सक्ने चिन्ता बढ़ाएको छ। एकातिर बालेन बिनाको बैठकले संसदीय दलको विधान संशोधन गर्ने प्रक्रिया अघि बढ़ाइएको छ, अर्कोतिर आफूलाई बोधार्थ दिएर मन्त्रीहरूलाई प्रश्न लेख्न निर्देशन दिँदै रवि लामिछाने शक्ति अभ्यासमा रहेको प्रष्ट सन्देश दिएका छन्। बालेन गयल दलको नेता अभ्यास गर्दै रवि शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी कार्यालयमा अनुशासन अनुगमन तीव्र बनाएको छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठन भए यता सरकारी कार्यालयमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाई गर्ने प्रक्रियाले तीव्रता पाएको छ। वर्तमान सरकार गठन भएपछि 11,000 निजामती कर्मचारी कार्यवाहीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारीलाई कार्यवाही गरेको छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठन भए यता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनवाईको प्रक्रिया तीव्र गतिमा अगाडि बढ़ाइएको केन्द्र सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टले जानकारी दिनुभएको छ। प्रवक्ता भट्टका अनुसार गत चैतदेखि साउनसम्म केन्द्रमा सरकारी कार्यालय वा कर्मचारीसँग जोड़िएका उजुरी दर्ता प्रक्रिया उल्लेख वृद्धि भएको छ। प्रवक्ता भट्टका अनुसार गत चैतदेखि साउनसम्म केन्द्रमा 1,298 उजुरी दर्ता भएका थिए, जसमध्ये 1,114 अर्थात 85.82% उजुरी फर्स्योट गरिएको छ। सरकारी कार्यालयमा अनुशासन अनुगमन तीव्र, 4 महिनामा 11,000 कर्मचारीमाथि कार्यवाही शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले सर्वोच्च अदालतको नेतृत्व सम्हालेको 3 महिनामै इजलास गठन र मुद्दा व्यवस्थापनलाई लिएर विवादमा परेका छन्। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन खारेजी सम्बन्धी रिटमा वरिष्ठता मिचेर संवैधानिक इजलास गठन गरेको र सम्पत्ति छानबिन आयोग विरूद्धका रिट आफ्नो नेतृत्वको इजलासमा पेश भएको विषयमा उनको भूमिकामाथि प्रश्न उठेको हो। शर्मा 13 जेठमा प्रधान न्यायाधीश नियुक्त भएका हुन्। उनीभन्दा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद भुयाललाई पछि पार्दै संवैधानिक परिषदले शर्माको नाम सिफारिश गरेको थियो। वरिष्ठताको परम्परा मिचेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीश बनाएको भन्दै त्यति बेलै प्रश्न उठेको थियो। प्रधान न्यायाधीश नियुक्त भएको एक सातामै संवैधानिक इजलास गठनको विषयमा विवाद देखियो। निजामती कर्मचारीको ट्रेड युनियन खारेजी विरूद्धको रिटमा प्रारम्भिक सुनवाईका क्रममा 28 वैशाखमा तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल सहितको संवैधानिक इजलासले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। मल्ल, कुमार रेग्मी र हरिप्रसाद भुयाल आदेशको पक्षमा थिए भने विनोद शर्मा र सारंगा सुवेदीले फरक मत राखेका थिए। त्यस्तै नेपाल बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय मिश्रका अनुसार संवैधानिक इजलास कि त वरिष्ठता वा गोला प्रथाबाट तय हुनुपर्छ। अब त प्रधान न्यायाधीशले निश्चित मुद्दाहरू टिप्पणी उठाएर संवैधानिक इजलासमा पुर्याउन पनि थाल्नुभयो, यो विधि र प्रक्रिया विपरीत छ भनेका छन्। त्यस्तै पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेले बेन्चको अधिकार न्यायालय प्रशासनले खोज्न मिल्दैन, उद्देश्य त थाहा भएन तर यस्ता कामले नेतृत्वको नियतमाथि प्रश्न उठाएका छन् भनेका छन्। सरकारका निर्णय सम्बन्धी मुद्दा र विधि प्रक्रिया मिचेर आफू अनुकूलको इजलासमा तानुले प्रधान न्यायाधीशको नियतमाथि नै प्रश्न उठेको छ। विवादमा प्रधान न्यायाधीश सरकारी स्वार्थका मुद्दा विधि मिचेर आफू अनुकूल इजलासमा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: अनुदान कोटाका शिक्षकको तलब वृद्धि गोर्खापत्र खबर लेख्छ। सरकारले शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षक तथा कर्मचारीको तलब वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै प्रारम्भिक बाल विकास, एसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब वृद्धि हुनेछ। सरकारका प्रवक्ता एवं शिक्षक